0: पार्पाक्सोलीकोट सातको गैरा छापका छवटा बिजुलीका पोल पहिरोले लग्यो, 600 भन्दा बढी घरधुरीमा 5 दिनदेखि बिजुली बन्द। र मुस्ताङको चिन्तामणि विश्वकै उत्कृष्ट आलिसान रिजोर्टको सूचीमा 1.25 अर्ब बनेको यो रिजोर्टमा 2 जनाको 1 रातको बासका लागि 3 लाखदेखि 3.25 लाख रुपियाँसम्म लाग्ने, नेपालीका लागि 1 लाखसम्ममा मिलाउने।
1: अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा 8 महिना बिताएको अमेरिकी रूसी संयुक्त अन्तरिक्ष टोली सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ। नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रूसी अन्तरिक्ष यात्री सेर्गे कुडस्वेर्चकोभ र सेर्गे मिकेप सवार सोयुज MS-28 यान काजाखस्तानमा सुरक्षित अवतरण गरेको हो। 3 सदस्यीय टोलीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा 241 दिन वैज्ञानिक तथा प्राविधिक अभियान पूरा गरेको थियो। यो विलियम्स र मिकेपको पहिलो तथा कुडस्वेर्चकोभको दोस्रो अन्तरिक्ष मिशन हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। बिएफएस गोर्खा रेडियोको यो कार्यक्रम सञ्चालन भइरहेको छ ब्रुनाईको स्टुडियोबाट भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। हामी भर्खरै कार्यक्रमको दोस्रो घन्टामा प्रवेश गऱ्यौँ र दोस्रो घन्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घन्टाको डेली सप्लिमेन्ट हुनेछ। आज मङ्गलबार परेकाले सोसल मिडिया ट्रेन्ड्स बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल, आजको राशिफल सुरु गरौँ मेष राशिबाट। कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ, नोकरी वा पेसामा प्रभाव बढ्नेछ, धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागी भइएला अनि युवाहरूलाई करियर विषय नयाँ अवसर मिल्नेछ। वृष राशि, प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ, नयाँ लगानी बढाउनु भन्दा अघि सोच विचार गर्नुहोला। आर्थिक स्थिति सामान्य रहनेछ अनि स्वास्थ्यलाई लिएर सावधान रहनुपर्ने देखिन्छ। मिथुन राशि, लगनशीलताले लक्ष्य पूरा गर्न सकिएला, पारिवारिक व्यस्तताले कार्य समयमा सम्पादन नहोला, प्रेम सम्बन्ध सुमधुर रहनेछ अनि व्यापार व्यवसायमा लाभ हुनेछ। कर्कट राशि, आर्थिक पक्षमा जोखिम लिनु नोक्सानलाई प्रश्रय दिनु हो, विद्यार्थीहरूको साथीभाइहरूसँग रमाइलो समय व्यतीत हुनेछ, रोजगारीको क्षेत्रमा नयाँ बाटो खुल्नेछ। सिंह राशि, सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ, व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ, प्रेम सम्बन्ध सुमधुर रहनेछ। कन्या राशि, बचतले आर्थिक पक्षमा सफलता मिल्नेछ, परिवारमा जग्गा जमिनलाई लिएर विवाद सुल्झानेछ, यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्ने गर्नुहोला। तुला राशि, निजी सम्बन्धमा आत्मीयता बढ्नेछ, अरूको वाद विवादमा आफू अगाडि नबढ्नुहोला, स्वास्थ्यमा केही सुधार आउनेछ भने विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ। वृश्चिक राशि, मित्र अनि घर परिवारबाट सहायता मिल्नेछ, गुप्त शत्रुहरूले समस्यामा पार्न सक्छन्, परीक्षाको तयारीमा बाधा आउनेछ अनि सञ्चित धनमा वृद्धि हुनेछ। धनु राशि, कार्यक्षेत्रमा नयाँ काम हात लागि हुनेछ, सामाजिक मान प्रतिष्ठा बढ्नेछ, व्यवहार कुशलताले अरूको मन जित्न सकिएला अनि आत्मविश्वासमा वृद्धि हुनेछ। मकर राशि, साझेदारी व्यापारमा लाभ हुनेछ, दाम्पत्य जीवन सुमधुर रहनेछ, आवश्यकता दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन् भने दिगो काम प्रारम्भ गर्न सक्नुहुनेछ। कुम्भ राशि, अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ, कार्यक्षेत्रमा आफ्नो कामले अरूलाई प्रभावित पार्न सकिएला अनि नोकरी वा पेसामा कडा परिश्रम गर्नु परे पनि लक्ष्यसम्म पुग्न सकिएला। मीन राशि, विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ, अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ अनि सन्तानबाट सहयोग मिल्ला। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुन्छौँ हामी स्वप्निल शर्माको भूल।

40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, आरएएफ हाइव वा आरएन फोरममा गएर।

विश्वास विष्टलाई सुन्दै हुनुहुन्थ्यो आऊ माया। यो गीतपछि अब हामी आजको डेली सप्लिमेन्ट तर्फ लाग्छौँ कार्यक्रममा। आजको डेली सप्लिमेन्ट सोसल मिडिया ट्रेन्ड्स। सोसल मिडियामा के कुराहरू ट्रेन्डिङ भइराखेका छन् अब त्यस विषयमा हामी चर्चा गर्नेछौँ। समर डान्स एन्ड नोस्टाल्जिया च्यालेन्जेस अहिले सोसल मिडियामा निकै व्याप्त छ। सर्ट फर्म भिडियोहरू विशेष गरी पुराना थ्रो ब्याक म्युजिक, 80s इन्सपायर्ड डान्स रुटिन्स अनि 2026 इज द न्यू 2016 यो कुरो धेरै समयदेखि आइराखेको छ। 2026 सालमा पुराना कुराहरूलाई अहिले फेरि त्यसको फ्ल्यासब्याक हुँदैछ अनि यस्ता नोस्टाल्जिक इभेन्टहरूले स्थान पाइरहेको छ सोसल मिडियामा। विशेष गरी टिकटक, इन्स्टाग्राम रिल्स अनि युट्युब सोर्ट्समा स्थान जमाइरहेको छ नोस्टाल्जियाले। अनि टिकटक टकमा क्रिएटरहरूको ट्रेन्ड्स के छ त, त्यो जिज्ञासा छ होला तपाईँलाई। अहिले विशेष गरी पर्सनल स्टोरी टेलिङ, पक्का पक्का एकदमै पोलिस्ड कन्टेन्टहरू, एकदमै एडिटेड भर्जनको कन्टेन्ट भन्दा हल्का पर्सनल स्टोरी टेलिङ अहिले निकै स्थान पाइरहेको छ सोसल मिडियामा। विशेष गरी टिकटक क्रिएटरहरूले त्यस्ता कन्टेन्टहरू क्रिएट गर्दैछन्। अनि जस्तै डे इन माई लाइफ एन्ड बिहाइन्ड द सिन भिडियोज एकदमै पपुलर भइरहेको छ अहिले। अनि एजुकेसनल भिडियोहरू, एक्सप्लेनर इन 60 सेकेन्ड्स, 60 सेकेन्ड्समा एकदमै ज्ञान गुणका कुराहरू बाँड्ने भिडियो मार्फत, र त्यसले एकदमै बढी इन्गेजमेन्ट पाइरहेको छ विशेष गरी टिकटकमा। र एआई असिस्टेड एडिटिङ, हुन त आजकल बिस्तारै बिस्तारै एआई जेनेरेटेड कन्टेन्टहरू धेरैभन्दा धेरै हामी सोसियल मिडियामा देख्न पाउँछौँ, र त्यही भएर पनि होला एआई असिस्टेड एडिटिङ अहिले एकदमै कमन भइरहेको छ क्रिएटरहरू माझ। इन्स्टाग्राम रिल्समा के कुराहरू ट्रेन्डिङ भएका छन् त, विशेष गरी एकदमै अपबिट खालको पप डान्स रिमिक्सहरू अनि नोस्टाल्जिक ट्र्याक्सले स्थान पाइरहेको छ। र अहिले करेन्टली ट्रेन्डिङ अडियोमा पर्दछन् यस्ता कुराहरू। अनि फ्यासन कन्टेन्ट अहिले एकदमै बुम भइराखेको छ। लाइफस्टाइल क्रिएटरहरूले कलरफुल एकदमै स्ट्राइप्ड आउटफिटहरू पहिनेर त्यसको अहिले बढी से बढी विज्ञापन गरिरहेका छन्। अनि हलिडे आउटफिट इन्सपिरेसनहरू अनि बिच फ्यासनलाई प्रमोट गरिरहेका छन्। समग्रमा फ्यासन कन्टेन्ट अहिले एकदमै बुम भइरहेको छ। अब एआई भन्नै परेन, एआई इन एभ्री कन्टेन्ट। मानिसहरू अहिले एआईबाट टाढा रहन सक्दै सक्दैनन्, र एआईको भिडियो एडिटिङ, एआई जेनेरेटेड इमेजेस अनि एभाटारहरू अनि प्रोडक्टिभिटी टिप्स, एआई असिस्टेन्टको प्रयोग गरेर प्रोडक्टिभिटी टिपहरू पनि दिन थालिएको छ। अनि कम्प्यारिजन हुन थालेको छ ह्युमन मेड र एआई क्रिएटेड कन्टेन्टमा, मानिसले बनाएको कन्टेन्ट कस्तो र एआई प्रयोग गरेर बनाइएको कन्टेन्ट कस्तो हुन्छ भनेर त्यो पनि कम्प्यारिजन गर्न थालिएको छ। त्यसैले होला एआई इन एभ्री डे कन्टेन्ट भनिएको छ। अर्को छ एआई सम्बन्धी नै हो तर एआई स्क्याम अवेरनेस, यो एकदमै धेरैभन्दा धेरै सेयर गरिएको टपिक हो। एआई जेनेरेटेड स्क्याम कलहरूलाई कसरी रेकग्नाइज गर्ने, फिसिङ मेसेजेस र फेक भिडियोहरू त्यसलाई कसरी पत्ता लगाउने आदि इत्यादि कुराहरूमा अहिले अवेरनेस ल्याइन थालिएको छ।
र यसबाट केही प्रश्नहरू उब्जिएका छन्। नोस्टाल्जिया, पुराना कुराहरूको अब स्मृति दोहोऱ्याउने जुन प्रक्रिया हुन्छ नोस्टाल्जिया, त्यो इन्टरनेटको अहिले फेभरेट इमोसन भएकै हो त? किन मानिसहरूले पुराना कुराहरूलाई अहिले फेरि उजागर गर्न थालेका छन् सोसल मिडियामा? के सर्ट भिडियोले पुराना एकदमै ट्रेडिसनल एन्टरटेनमेन्टलाई रिप्लेस गर्न थालेकै हो त? कता कता हो जस्तो पनि लाग्छ, किनभने एकदम सर्ट भिडियोले सटिक मेसेज दिन थालिरहेको छ अहिले। लामो अनि पक्का त्यो ट्रेडिसनल खालको भिडियोहरू अब बिस्तारै बिस्तारै विस्थापित हुने हुन् कि भन्ने लागेको छ। अब कसरी छुट्याउने भन्ने कुरा आउँछ, एआईले बनाएको हो कि मानिसहरूले क्रिएट गरेको कन्टेन्ट हो? आजकल छुट्याउन गाह्रो गाह्रो हुन थालिसकेको छ, किनभने एकदमै प्रिसिजनको साथमा आउन थालेको छ। तर मानिसहरू अत्यन्तै अब 32 लक्षणले युक्त भएको नै बनाइदिन्छन् एआईले, त्यति साह्रो मान्छे हुँदैन, केही न केही खोट हुन्छ। अब सौन्दर्यमा पनि अनि रूप रङ्गमा पनि केही खोट त अवश्य हुन्छ मानिसको, तर एआईले जेनेरेट गरेको त्यस्तो कन्टेन्टमा एकदमै, जस्तै एउटी महिलालाई देखाउनु पऱ्यो भने पक्का 32 लक्षणले युक्त भएकी सुन्दरी बनाइदिन्छ एआईले, त्यसले गर्दाखेरि पत्याउनै गाह्रो हुन थाल्यो। हजुर, यी अनुत्तरित प्रश्नहरू हुन् अहिले, तर बिस्तारै बिस्तारै यसको गाँठो फुक्दै जाला। आजको लागि सोसल मिडिया ट्रेन्ड्स यति नै। अब गीत सुनौ क्रिसनको टाइम टाइममा।

타임 타임 크리슨 곡이 있었네요. 난티오 British Forces Brunei마 As a Sunburst Baby Club 하릭 멍글바드 훈의 가리그럼 호요 As a 11시 देखि 비하나고 11시 देखि 12시 सम्म यो कार्यक्रम Children's Library Chit Chat Community Center मा हुने भएको छ. Sunbirds Baby Club. Movie screening बिहीबार 30 तारिक दिनको 12:30 यो कार्यक्रम Chit Chat Community Center को मेन हल मा हुने भएको छ. यसपल्टको फिल्म छ Tom and Jerry and the Forbidden Compass. Tom and Jerry and the Forbidden Compass screening हुँदैछ 30 तारिक बिहीबारको दिन 12:30 Chit Chat Community Center को मेन हलमा. तपाईहरु आफ्नो छोराछोरीलाई लिएर हेर्न जान सक्नुहुन्छ. British Forces Brunei बासी. बिलिन सपना हामी अब सुन्छौँ नेपाल आइडल करण परियारको स्वरमा.

0: BFPS
1: BFPS
0: गोरखा रेडियो
2: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk।
0: BFPS गोरखा रेडियो।

सुन्दै हुनुहुन्थ्यो दुर्गा खरेल र सुरेश लामालाई। हामीलाई एउटा जरुरी सूचना प्राप्त भएको छ पावर कटको विषयमा, प्लान्ड पावर कट X1 अनि X2 आज बिहान X1 बिहान 8:30 बजेदेखि सुरु भएको हो, 11 बजेसम्म पावर कट हुनेछ अनि X2 दिनको 1:30 बजेदेखि 4:30 बजेसम्म आज पावर कट हुँदैछ। त्यसर्थ तपाईँहरू याद गर्नुहोला त्यो समयमा, विशेष गरी X2 लन्चको समयमा पर्ने रहेछ, 1:30 बजेदेखि 4:30 बजेसम्म बत्ती जाने भएको छ अनि X1 8:30 देखि 11 बजेसम्म अहिले बत्ती गइरहेको हुनुपर्छ त्यहाँ। र अहिले त्यहाँ LV स्विच गियर इन्सपेक्सन हुने भएकाले DIO यो प्लान्ट आउटेज हो, यसबाट पर्न गएको असुविधाप्रति DIO क्षमा याचना गर्दछ। स्मरण रहोस् X1 बसोबास गर्नेहरूको अहिले पावर कट भएको छ 8:30 देखि 11 बजेसम्म अनि X2 दिनको 1:30 देखि 4:30 बजेसम्म।

निहाली हेर स्वप्ना सुमनले गाउनुभएको मिठो गीत सुन्दै हुनुहुन्थ्यो. आज वर्ल्ड हेपाटाइटिस डे. हजुर, वर्ल्ड हेपाटाइटिस डे. हेपाटाइटिसले जानी नजानी मानिसहरू धेरैले ज्यान गुमाउनु परेको छ. हुन त हेपाटाइटिस कसलाई लाग्छ भनेर थाहा त हुने कुरो भएन. हेपाटाइटिस अब लिभर सम्बन्धी रोग हो र यसले धेरैको ज्यान लगिसकेको छ. झन्डै 325 मिलियन पिपल अराउन्ड द वर्ल्ड यसले अफेक्ट गरिसकेको छ. र आज वर्ल्ड हेपाटाइटिस डेको अवसर पारेर हामीले यस सम्बन्धी अवेरनेस ल्याउन एकदमै जरुरी छ. हजुर, आज वर्ल्ड हेपाटाइटिस डे. कार्यक्रमको यो दोस्रो घण्टालाई अब समापन गर्छु मिलन लामा र टिकापुनको स्वरमा रहेको यो गीतबाट, जुलुम कर दिया. इन्जोय.

0: संसदीय सुनवाई समितिको बैठक आज बस्दैछ। बिहान सभा 11 बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनवाई हुने कार्यसूची छ। संवैधानिक परिषदको गत असार 19 गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्की तथा आयुक्तहरूमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सिफारिश गर्ने निर्णय गरेको थियो। यसअघि साउन 5 गते बसेको संसदीय सुनवाई समितिको बैठकले प्रस्तावित 2 जना आयुक्तहरूलाई साउन 12 गते र प्रस्तावित प्रमुख आयुक्त लाई 13 गति प्रस्तुतिकरणका लागि बोलाउने निर्णय गरेको थियो। संसदीय सुनवाई समितिले सुनवाई गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। पूर्वीनाका काकर भित्ता स्थल मार्ग हुँदै गत आर्थिक वर्ष 2082-83 9,000+ पर्यटक विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काकरभित्ताका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार दैनिक सरदर 26 जना विदेशी पर्यटक काकरभित्ता नाका भएर नेपाल प्रवेश गरेका हुन्। छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकोले यो तथ्याङ्कमा भारतीय पर्यटकको संख्या समावेश गरिएको छैन। नाकाबाट 86 देशका नागरिक आवत जावत गरे भने सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन्। दोस्रोमा अमेरिकाबाट 2,152 जना पर्यटक भित्रिएका निमित्त प्रमुख राजवंशीले जानकारी दिनुभयो। सबैभन्दा बढी पुसमा 1,850 जना पर्यटक नेपाल भित्रिएका थिए भने सबैभन्दा कम भदौमा 216 जना मात्र आएका थिए। अध्यागमन कार्यालयले 2024 अगस्तदेखि मात्र यस नाकाबाट पूर्ण रूपमा अध्यागमन सेवा सुरु गरेकाले विदेशी पर्यटकलाई यो नाका प्रयोग गर्ने बारे अझै पर्याप्त जानकारी भइ नसकेको जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको बिक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ।
1: विभागले निकासी पैठारी नियन्त्रण ऐन 2013 अनुसार प्रतिबन्धित वा नियन्त्रित गरिएका वस्तुको अनधिकृत बिक्री वितरण नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको हो। कानून विपरीत प्रतिबन्धित वस्तुको पैठारी सञ्चय वा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही हुने विभागले जनाएको छ। यसैबीच विभागले बजारमा स्वच्छता कायम गर्न अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको छ। उपभोक्ता संरक्षण ऐन र नियमावली अनुसार बजार अनुगमन गरी आवश्यक निर्देशन तथा कार्यवाही भइरहेको विभागले जनाएको छ। विभागले काठमाडौँका विभिन्न व्यावसायिक फार्मको अनुगमन गरी सुधारात्मक निर्देशन दिएको छ। उपभोक्ता अधिकार कर्मी र स्थानीय सरकारवालाको सहभागितामा नियमित बजार अनुगमन भइरहेको विभागको भनाइ छ।
0: कञ्चनपुर प्रहरीले अवैध काठ र ढुङ्गा ओसार पसारमा प्रयोग भएका ट्र्याक्टर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी 7 को नेपाल भारत सीमा नजिकबाट 18 क्यूफिट 5 गोलिया काठ बरामद गरिएको हो। यस्तै कृष्णपुर नगरपालिकामा अवैध रूपमा ढुङ्गा ओसार पसार गरिरहेको अवस्थामा प्रहरीले एउटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। कृष्णपुर 1 को ओदाली खोलाबाट अवैध रूपमा ढुङ्गा निकालेर ल्याउँदै गरेको ट्र्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक टेक बहादुर रावलले जानकारी दिनुभएको हो। प्रहरीका अनुसार ट्र्याक्टर चालक कृष्णपुर 1 सुन्दरी 5 का पुष्कर चौधरी र प्रकाश चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि शुक्लाफाटा नगरपालिका कार्यालयमा बुझाइएको छ। नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने स्पष्ट पारेको छ। आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयको सूचना अनुसार असारसम्मको विद्युत खपतमा ग्राहकले भुक्तानी गरिसकेको भ्याट रकम आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार असारमा खपत भएको विद्युतको बिल साउनमा जारी गर्दा भ्याट लाग्ने वा नलाग्ने विषयमा अन्यल भएपछि राजस्व विभागसँग स्पष्टता माग गरिएको थियो। आन्तरिक राजस्व विभागले पनि असार मसान्तसम्मको विद्युत उपभोगमा भ्याट नलाग्ने र साउन 1 गतेदेखि हुने खपतमा मात्र कर लाग्ने जनाएको छ। विभागका अनुसार विद्युत सेवामा अन्तिम उपभोक्ताका लागि 5% र अन्य उपभोक्ताका हकमा 13% भ्याट लाग्नेछ। साउन 1 गतेपछि न्यूनतम शुल्क तथा डिमान्ड चार्जमा समेत भ्याट लागू हुने विभागले स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकाको वार्ता सकारात्मक रूपमा अघि बढ़िरहेको बताउनु भएको छ। पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने सम्भावना रहेको बताउनु भएको हो। यसअघि अमेरिकाले इरानमाथि करिब दुई सातादेखि जारी राखेको बमबारी अभियान शनिबार अचानक स्थगित गरेको थियो। एयरफोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले वार्ताप्रति आशावादी धारणा राख्नु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत गरे फेरि पनि यहाँहरू सबैलाई आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गऱ्यौँ। कपुरी कलर अप भन्ने गीतबाट, विमल मगरले गाउनुभएको गीत हो, बडो मिठो गीत थियो। यो गीतबाट कार्यक्रमको तेस्रो घण्टा पनि अगाडि बढ्यो। यदि तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आवश्यक राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfs.com/सर्वेमा जानुहोस्। त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। हो, बिएफएस रेडियोले हरेक तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pound सपिङ भाउचर। के थाहा, त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

काठमाडौँ सहर त्रिशाला गुरुङ र रोहित शाक्यलाई सुन्दै हुनुहुन्थ्यो। टु आजिया च्याम्पियन कम्पनी कम्पिटिसन गत हप्ता सकियो शुक्रबारको दिन, र शुक्रबारको दिन बिहान भनौँ सिओ सरप्राइज राखिएको थियो, र त्यस सम्बन्धी हाम्रा सहकर्मी वृन्दा राईले एउटा रिपोर्ट तयार पार्नु भएको छ। त्यो रिपोर्ट अब हामी केही समयपछि सुनाउनेछौँ। अनि च्याम्पियन कम्पनी कम्पिटिसन सम्बन्धी केही अन्तर्वार्ताहरू पनि छन्, ती अन्तर्वार्ता हामी भोलि सुनाउनेछौँ, भोलिको प्रभातकालीन आवाज कार्यक्रममा सुन्न सक्नुहुनेछ। र आज भने त्यो च्याम्पियन कम्पनी कम्पिटिसनको प्राइज गिभिङ भन्दा अगाडि भएको कार्यक्रम सिओज सरप्राइज, त्यसको एउटा रिपोर्ट हाम्रो वृन्दा राईजीले तयार पार्नुभएको छ। त्यो रिपोर्ट म सुनाउनेछु अबको केही समयपछि, एकैछिन प्रतीक्षा साथै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् माउन्टेन सिस्टर्सको यो गीत चुपचाप।

0: यो PFBS गोर्खा रेडियो हो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
0: BFBS गोर्खा रेडियो।

0: झालबाट सुन्दै हुनुहुन्थ्यो सुशान्त केसीलाई। टु आरजेआरको च्याम्पियन कम्पनी कम्पिटिसन अन्तर्गत आयोजित सिओज सरप्राइज कार्यक्रममा सहभागी सर्भिस पर्सनल तथा अर्गनाइजर्ससँग हाम्रा सहकर्मी वृन्दा राईले गत शुक्रबार कुराकानी गर्नुभएको थियो, त्यो कुराकानी अब म सुनाइहाल्छु।
1: नमस्कार, आज 24 जुलाई 2026 ब्रुनाईको टुकल लाइन्समा सिओ सरप्राइज कार्यक्रम उत्साहका साथ आयोजना भएको थियो। यस कार्यक्रमका क्रममा हामीले सहभागी सर्भिङ पर्सनल सदस्यहरूसँग कुराकानी गरेका छौँ। उनीहरूले यस कार्यक्रमका लागि कसरी तयारी गरे, उनीहरूको अनुभव कस्तो रह्यो र कार्यक्रम प्रतिको उत्साह बारे आफ्नो धारणा व्यक्त गरेका छन्। यसै गरी आयोजक टिमसँग पनि कार्यक्रमको उद्देश्य, व्यवस्थापन तथा सफलतापूर्वक सम्पन्न गर्न गरिएको तयारी बारे जानकारी लिएका छौ। च्याम्पियन कम्पनी प्रतियोगिता 20 जुलाई 2026 देखि शुरू भएको थियो र सिओ सरप्राइज पनि पार्ट अफ द इभेन्ट रहेको थियो र आज च्याम्पियन कम्पनीको अन्तिम दिन हो। आज दिउँसो उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको अनाउन्समेन्ट गरिनेछ। अब सहभागीहरू र आयोजक टिमको भनाई सुनौ।
2: मेरो नाम राइफलम्यान सिजल लिम्बू फ्रम सी कम्पनी इन्टेक 21।
3: के भाइ, सिओ सरप्राइज हुन गइरहेको छ, के तपाईँको यो फर्स्ट टाइममा सिओ सरप्राइज कि पहिले पनि तपाईँले पार्टिसिपेट गरिसक्नु भएको छ?
2: यो चाहिँ मेरो फर्स्ट टाइम होइन, आई टुक पार्ट 3 इयर्सको, 3 वर्ष लगातार भइरहेको।
3: ओके, त्यति बेला कस्तो थियो त तपाईँको एक्सपिरियन्स सिओ सरप्राइजको?
2: जस लास्ट इयर ब्रुनाईमा भएको थियो सिओ सरप्राइज। लास्ट इयर चाहिँ प्र्याक्टिकली मिलिट्री स्किल्सको टेस्ट भएको थियो, एएनबी एएफबी रेकग्निसनहरूको बारे, यताउता मेडिकल सिग्नलहरूको बारे, हो त्यस्तो भएको थियो। यसपालि चाहिँ आएर नोके सरप्राइज
3: केही छ तपाईँको माइन्डमा, के एक्सपेक्ट गर्नु भएको छ, कस्तो हुन्छ, के हुन्छ भनेर, अनि प्रिपेरेसन कस्तो भइरहेछ तपाईँको?
2: अब वार्निङ अर्डरमा 2 अन्डा अनि प्लान्टहरू दिएको छ। गेस भनेको चाहिँ यो प्लान्टले अब किन ड्रोन अपरेटर्स पनि भनेको छ 2, मेबी ड्रोनले अब अन्डा बोक्ने हो कि
3: एकदम इन्ट्रेस्टिङ अनि फन हुन गइरहेको छ जस्तै छ। भाइ, तपाईँलाई धेरै धेरै बेस्ट विशेस।
2: थ्याङ्क यू।
4: नमस्कार, मेरो नाम लेन्स कोप्रल बियाङ राई, म चाहिँ बी कम्पनी इन्टेक 18
3: चाहिँ यहाँ सिओ सरप्राइज हुन गइरहेको छ। के छ अहिले, कस्तो प्रिपेयर गरेर आउनु भएको छ तपाईँले?
4: हामीले टिम चाहिँ एज अ नम्बर चाहिँ प्रिपेयर भयौँ, तर हामीलाई त्यस्तो केही के गर्ने भन्ने थाहा छैन, तर विल गिभ आवर बेस्ट।
3: जस भाइ, यो सिओ सरप्राइजको लागि यो टिम एफोर्ट हुन गइरहेको छ होइन, तपाईँहरूको टिमको युनिट कस्तो रहेको छ र तपाईँहरूले ट्रेनिङ गर्दाखेरि चाहिँ के कस्तो चुनौतीहरू भेट्नु भयो त?
4: हामीले चाहिँ अहिले यो कम्पिटिसनको लागि चाहिँ 3 टिम छ, एउटा चाहिँ पेट्रोल टिम, एउटा कमान्ड टिम अनि एउटा चाहिँ ड्रोन अपरेटर। अनि हामीलाई अब ड्रोन चाहिँ अब उडाउनु पर्ने अनि अलिकति त्यस्तै टास्कहरू चाहिँ हुन्छ कि भन्ने, तर अलिकति इन्ट्रेस्टिङ छ। जस्तै प्लान्टहरू ल्याउनु लाउनु भएको छ, अन्डाहरू अनि स्केजहरू ल्याउनु लाउनु भएको छ, मेबी अलिकति इन्ट्रेस्टिङ फन गेम जस्तो हुन्छ कि जस्तो लागिरहेछ।
3: कम्पिटिसन त छँदैछ, त्यसको बावजुद पनि जस इन्टरटेनमेन्ट हुने चाहिँ तपाईँहरूको आश छ।
4: हजुर।
3: के भाइ, थ्याङ्क यू, अल द बेस्ट।
4: थ्याङ्क यू दिदी।
5: बहिनी नमस्कार, म चाहिँ कलर शासन दिपेश गुरुङ, अहिले ट्रेनिङ अप्स।
3: दाजु, यो सिओ सरप्राइजको लागि चाहिँ तपाईँहरूले तयारी गर्दा के कस्तो चुनौतीहरू भयो त तपाईँहरूलाई?
5: बहिनी, यसको लागि चाहिँ ओभरअल आइसी चाहिँ हाम्रो ट्रेनिङ अप्सरले प्लान गर्नुभएको थियो। उहाँले चाहिँ मर्निङमा चाहिँ हामीलाई सबै भेला गरेर चाहिँ इच इभेन्टको चाहिँ ब्रिफ गर्यो अनि वक थ्रु टक थ्रु हामीले गऱ्यौँ। त्यसले गर्दाखेरि मेन प्लानिङ ट्रेनिङ अप्सर साहबको थियो, हामी चाहिँ एक्जिक्युसन मात्रै हाम्रो पार्ट छ। बहिनी,
3: हामी यहाँ एउटा स्टेसनमा आइरहेको छौँ, यो स्टेसन यो के को लागि बनाइएको हो दाजु, यो स्टेसनको बारेमा थोरै भनिदिनुहुन्छ?
5: हजुर बहिनी, आजको यो मेनली सिओ सरप्राइजमा अल इभेन्ट्सहरू चाहिँ हाम्रो ड्रोनको कामहरू छ बहिनी, अनि मेरो स्ट्यान्डमा चाहिँ ड्रोनले चाहिँ उनीहरूले दे निड टु गेट फ्यु इन्फर्मेसन एन्ड ड्रप द ड्रपर, तपाईँले देख्नुहुन्छ ड्रपिङ जोन, त्यसमा चाहिँ त्यो एरियामा चाहिँ उहाँहरूले चाहिँ ड्रपर ड्रप गर्नुपर्ने हुन्छ, त्यही नै छ बहिनी।
3: पहिले चाहिँ सिओ सरप्राइजमा चाहिँ फिजिकल फिटनेसहरू हुने गर्थ्यो, तर यो पालि चाहिँ ड्रोन युज हुने भनेको छ, यसमा चाहिँ तपाईँको विचार के छ होला?
5: हजुर बहिनी, पहिला चाहिँ फिजिकल इभेन्टहरू अलिकति धेरै नै हुन्थ्यो, तर अहिलेको करेन्ट वारफेयर हेर्दाखेरि ड्रोनको थ्रेट पनि अलिकति बढिरहेकोले गर्दाखेरि वाइ नट यसको चाहिँ अलिकति प्र्याक्टिस गर्नु पर्यो भनेर चाहिँ सरप्राइजमा चाहिँ यो प्याकेज राखेको हुनुपर्छ बहिनी।
3: थ्याङ्क यू दाजु।
6: मेरो नाम चाहिँ कलर साजन उमेश गुरुङ, अहिले एसिस्टेन्ट आरसिएमओ बिएचक्यूमा बस्दैछु म, अनि म अहिले सिएसएस कम्पनी बिएचक्यू हाम्रो।
3: दाजु, मैले यहाँ तपाईँको स्टेसनमा आइपुगेँ है, घुम्दै घुम्दै यहाँ डिफ्रेन्ट डिफ्रेन्ट कलरको कोनहरू देखिरहेको छु, तपाईँको स्टेसनको बारेमा चाहिँ केही भनिदिनुहुन्छ कि?
6: हजुर, यो हाम्रो स्ट्यान्ड नम्बर चाहिँ 7 हो आजको सिओ सरप्राइजको, अनि यहाँनिर चाहिँ सर्टेन इन्स्ट्रक्सन लेखिएको छ, त्यो इन्स्ट्रक्सन अनुसारले नै यहाँ चाहिँ कोनहरू पनि 4 कलरको ले डाउन गरिएको छ। इन्स्ट्रक्सनमा चाहिँ उहाँहरूलाई चाहिँ ड्रोनबाट चाहिँ 1 मिटरको हाइटबाट अल्फाबेटिकली अर्डरमा चाहिँ ड्रोनमा ड्रोनले चाहिँ यो कलर कोनहरूमा चाहिँ ओभर गरेर जानुपर्ने हुन्छ प्रोसेस सिक्वेन्सियली.
3: थ्याङ्क यू दाजु.
1: च्याम्पियन कम्पनी अन्तर्गत आयोजित सियो सरप्राइज कार्यक्रमले सहभागीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ. अब केही बेरमै उत्कृष्ट कम्पनी अनाउन्समेन्ट गरिनेछ जसको सबैले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्. टुकल लाइन्स ब्रुनाईबाट म वृन्दा राई, पीएफबीएस गोर्खा रेडियो.
0: हजुर, भर्खरै सुन्नुभयो हाम्रा सहकर्मी वृन्दा राईको एउटा फिचर टु आरजीआरको च्याम्पियन कम्पनी कम्पिटिसन सँग सम्बन्धित थियो, विशेष गरी सिओज सरप्राइजसँग. र उहाँको यो पहिलो प्रयास हो फिचर बनाउने. तपाईँको राय, सल्लाह, सुझाव आदि छन् भने हामीलाई पठाउँदै गर्नुहोला. र उहाँ अर्थात् वृन्दा राईको यो प्रथम प्रयासलाई म एकदमै सराहना गर्छु र धन्यवाद पनि दिन्छु. उहाँले अब आउने दिनहरूमा अझै राम्रा राम्रा अन्तर्वार्ताहरू र यस्ता फिचरहरू बनाउनुहुनेछ. अब गीत सुनाऊ पूजा गुरुङको लाग्यो रे माया.

0: लाग्यो रे माया, पूजा गुरुङले गाउनुभएको गीत सुन्दै हुनुहुन्थ्यो। ब्रिटिस फोर्सेस बनाई मासिक लागि चिल्ड्रेन्स लाइब्रेरीको जरुरी सूचना। आज सनबर्ड्स बेबी क्लब अब 11 बजेदेखि सुरु हुन्छ। 1 घन्टे कार्यक्रम हो यो। 11 देखि 12 बजेसम्म सनबर्ड्स बेबी क्लब आज चिचार्ड कम्युनिटी सेन्टरमा रहेको चिल्ड्रेन्स लाइब्रेरीमा सुरु हुन्छ। र आजको दिन लाइब्रेरी दिनको 2 बजेसम्म मात्रै खुला रहन्छ। त्यसपछि भने एउटा मिटिङको लागि छुट्याइएको रहेछ समय, त्यही भएर 2 बजेसम्मको लागि मात्रै हो आज। तर तपाईँले किताबहरू बरो गर्नु परेको छ अथवा फर्काउनु परेको छ आदि इत्यादि भने 2 बजेपछि आउन सक्नुहुन्छ। तर सनबर्ड्स बेबी क्लब भने 11 बजे सुरु हुन्छ। आज नानीहरूलाई लिएर जानुहुनेछ, जस जसका छोराछोरीहरू यो सनबर्ड्स बेबी क्लबमा छन् उनीहरूको कार्यक्रम छ आज 11 बजे। मंगली अब गीत सुन्छ हामी शिव परियारको।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bfps गोरखा रेडियो।

तिमी भए काफी समीर श्रेष्ठको गीत सुन्नुभयो र यसभन्दा अगाडि मैले शिव परियारको मङ्गली भन्ने गीत सुनाउँछु भनेर भनेको थिएँ तर त्यो गीत बजेन, क्षमा चाहेँ, किनभने करप्ट सङ परेकाले त्यो गीत सिस्टमबाट बजेन। त्यसको लागि म पुनः क्षमा प्रार्थी छु। अब प्रसङ्ग बटनको, महिला र पुरुषमा बटन किन दायाँ बायाँ फरक फरक, बटन अनि जिपर पनि तपाईँले याद गर्नुभएको छ कि छैन, सर्टको बटनको कुरा गर्दैछु म। यदि पुरुषको हो भने बटन दाहिनेपट्टि हुन्छ अनि बटन घर बाएँपट्टि हुन्छ सर्टको, पुरुषको, तर महिलाको ठिक अपोजिट हुन्छ, महिलाको बटन घर दाहिनेपट्टि हुन्छ, बटन बायाँपट्टि। किन त्यस्तो गरिएको होला, यसको अलिकति हिस्टोरिकल फ्याक्ट म सेयर गर्न चाहेँ। धेरै वर्ष अगाडिको कुरा रहेछ, झन्डै 2800 BCE को कुरा। त्यति बेलादेखि बटनमा फरक आएको रहेछ। हुन त त्यसको फेरि कन्टिन्युएसन पछि स्ट्यान्डर्डाइज सिस्टम हुँदै आयो अरे 19th century भनेर भनिन्छ, अनि त्यति बेला नै सुरु गरिएको रे। मानिसहरूले पहिला, अब अलिकति हाम्रो इतिहास लडाइँ झगडा त्यसकै बढी कुरा हुन्छ इतिहास, अब कुनै किनभने कुनै देश स्थापना भएको जन्मेको त्यस्तै लडाइँबाटै हुन्छ, र पहिले पहिले मानिसहरू लडाइँमा को जान्थे, पुरुषहरू जान्थे, सबैले बुझेको कुरा हो। अनि एउटा आँकडा हेर्दाखेरि मानिसहरू 90% मानिसहरू राइट ह्यान्डेड हुन्छन् अरे, दाहिने हात चल्ने मानिसहरू धेरै हुन्छन् भनेर भनिएको छ। वर्ल्डको पपुलेसनमा 90% राइट ह्यान्डेड छन् अरे, र त्यस हिसाबले पनि उनीहरूलाई पहिला बन्दुकको ग्रिप दाहिनेपट्टि र बन्दुक लुकाएर राखिएको हुन्थ्यो, त्यो बन्दुक निकाल्नको लागि दाहिने हातकै प्रयोग हुने हुनाले बटन घर बटन दाहिनेपट्टि अनि बटन घर बाएँपट्टि, किनभने अब दाहिने हातले त अब बन्दुक समात्न पर्यो, अनि भित्र जस्तै कोटको अथवा ज्याकेटको भित्र हात हाल्नु पर्यो। अब देब्रेपट्टि बटन भएको भए देब्रे हातले त्यो गर्न सजिलो हुन्थ्यो। बहुसङ्ख्यक दाहिने हात प्रयोग गर्ने मानिसहरू भएको हुनाले दाहिनेपट्टि बटन अनि बायाँपट्टि बटन घर राखिएको हो भनिन्छ। अब महिलाको हकमा किन फेरि ठिक उल्टो भयो त, महिलाहरूको पनि पुरुषहरूको जस्तै राख्दा के फरक पर्थ्यो त भन्ने कुरा आउँछ। तर महिलाहरू 17th-18th centuryतिर एकदम विशेष गरी एकदम वेल्थी धनाट्य महिलाहरूको कुराबाट सुरु हुन्छ। धनाट्य महिलाहरू आफैले केही पनि गर्दैनथे, नोकर चाकर सुसारेहरूले सबै गरिदिन्थे, र त्यस्तो अवस्थामा उनीहरूको दाहिने हात फ्री राख्नको लागि अब देब्रे प्रयोग गर्ने भए, अनि सर्भेन्टहरूले अथवा नोकर चाकर जो छन् धाई सुसारेहरू उनीहरूले सबै गरिदिने भए, र आफ्नो दाहिने हात चाहिँ एकदमै फ्री राख्नको लागि त्यस्तो गरिएको हो, र बाएँपट्टिबाट बटन बाएँपट्टि अनि दाहिनेपट्टिको हातले चाहिँ बटन घर फुत्काउन सजिलो हुने भएको हुनाले त्यस्तो गरिएको हो भनेर भनिन्छ। कहाँसम्म सत्य हो, हुन त इतिहासमा वर्णित कुराहरू हुन् यी, त्यही भएर मलाई जहाँसम्म लाग्छ यसमा बिल्कुलै सत्यता छ। हजुर, अब वाट्स इन अ नेम भनेको जस्तै बटनमा पनि आखिर के छ र दायाँ भए पनि बायाँ भए पनि जता गरे पनि हुने हो, किन यस्तो फरक भनेर तपाईँलाई लागेको छ भने यो पहिला इतिहासबाटै सुरु भएको कुरा रहेछ र यसको निरन्तरता मात्रै हो, अहिले जे जति हामीले भोगिरहेका छौँ प्राप्त गरिरहेका छौँ ती सबै पुराना कालखण्डबाट आएका हुन्, यो एउटा लेगसी सिस्टम नै हो।
अब गीत सुनौ सुजन चापागाईको गाजले सुनचरी।

तिम्रो सहरबाट जाँदैछु गौरव आङ्बोलाई सुन्दै हुनुहुन्थ्यो र गौरव आङ्बोको यो गीतको साथमा आजको प्रभातकालीन आवाज कार्यक्रमको समय अवधि पनि सकिने आँट्यो. मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँटेको छ. जाँदा जाँदै छेवाङ लामाको गीत उस्तै छ माया म यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट छुट्टिन्छु पनि. यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ बिना गुरुङ. म भने बिदा भएँ. भोलि बिहान ठिक 7 बजे प्रभातकालीन आवाज कार्यक्रममा भेटौँला. तबसम्मको लागि मलाई बिदा दिनुहोस्. नमस्ते. बाय बाय.

सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंजमा भएको हिंसात्मक घटना छानबिन गर्न बनेको टोली हिजो राति नै विराटनगर पुगेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा समेत जगतको समितिले हिजो नै विराटनगरको न्यू

अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो। समितिले घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन गरिरहेको छ। समितिले कप्तानगंज समेत पुगेर घटनास्थलको निरीक्षण गर्नेछ। प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा छानबिन समितिले प्रतिवेदन तयार गर्नेछ। हिजो गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा बसेको बैठकले सहसचिव थापाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूह बीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग 2 नेपालले लगातार तेस्रो हार बेहोरेको छ। नेदरल्याण्डमा जारी श्रृंखला अन्तर्गत गैराती भएको खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। 212 रनको लक्ष्य पक्षाएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आसिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38, कुशल भुर्तेलले 34 तथा गुलसन झाले अभिजित 19 रन बनाउनुभयो। नेपालका करण केसीले 5 विकेट लिनुभयो। यो सँगै करण नेपालका लागि ओडीआई क्रिकेटमा 100 विकेट पूरा गर्ने दोस्रो खेलाड़ी पनि बन्नु भएको छ। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग 6 विकेटले र नामिबियासँग 8 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै नेपालका लागि लिग 2 शीर्ष 4 रहँदै विश्वकप ग्लोबल मा स्थान बनाउने सम्भावना कठिन बनेको छ। नेपालले अब अन्तिम खेल भोलि आयोजक नेदरल्याण्डसँग खेल्नेछ। घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष 2082-83 नयाँ उद्योग दर्ता र सेवा प्रवाह मार्फत 2,41,00,000 राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा 586 नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै 302 सेवामूलक उद्योग रहेका छन्। त्यसै गरी 147 उत्पादनमूलक, 133 कृषि तथा वन्यजन्तु, 3 सूचना प्रविधि सम्बन्धी र एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन्। कार्यालयले संकलन गरेको राजस्व मध्ये प्रशासनिक सेवा शुल्कबाट 1,98,00,000 र व्यावसायिक रजिस्ट्रेशन दस्तुरबाट 42,82,000 तथा सरकारी सम्पत्तिको बिक्रीबाट 65,000 संकलन भएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै काठमाडौँको बुढानी लगनछमा 51 मिलिमिटर र मकवानपुरको मकवानपुर गढीमा 37 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी, बागमती र गण्डकीमा केही ठाउँमा अरू प्रदेशको तुलनामा धेरै पानी परेको छ। आधा देशका हिमाली तथा पहाड़ी भागमा बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। साथै आजै राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा काठमाडौँ, मकवानपुर, काभ्रे, तनहु, सर्लाही, म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनी र कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पूर्वीनाका काकरभित्ता स्थल मार्ग हुँदै गत आर्थिक वर्ष 2082-83 9,000 बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काकरभित्ताका निमित्त प्रमुख इन्द्र कुमार राजवंशीका अनुसार दैनिक सरदर 26 विदेशी पर्यटक काकरभित्ता नागा भएर नेपाल प्रवेश गरेका हुन्। छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्याङ्कमा भारतीय पर्यटकको संख्या समावेश गरिएको छैन। नाकाबाट 86 देशका नागरिक आवत जावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन्। दोस्रोमा अमेरिकाबाट 2,152 जना पर्यटक भित्रिएका निमित्त प्रमुख राजवंशीले जानकारी दिनुभयो। सबैभन्दा बढी पुसमा 1,850 जना पर्यटक नेपाल भित्रिएका थिए भने सबैभन्दा बढी कम भदौमा 216 जना मात्र आएका थिए। खबर यति नै, नमस्कार।

हजुर नमस्कार, अनि कार्यक्रम मजेरीमा स्वागत छ। सम्पूर्ण बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका हाम्रा श्रोताहरूलाई, सम्पूर्ण श्रोताहरू नेपाल, ब्रुनाई, युकेदेखि लगायत विश्वका कुनै पनि ठाउँहरूबाट बीएफबीएस गोर्खा रेडियोलाई मन पराएर सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि हार्दिक स्वागत आजको स्पेसल कार्यक्रम मजेरीमा म प्रस्तुता बिना गुरुङको साथमा। हजुर, आज पनि अर्को 3 घन्टासम्म तपाईँको मनपर्ने नेपाली गीत सङ्गीत, रोचक जानकारी अनि बीएफबी परिवारको सामुदायिक समाचार अनि रमाइला गफगाफका साथ तपाईँको साथमा रहनेछु। त्यसकारणले आउनुहोस्, सङ्गीत, सकारात्मक सोच अनि आत्मीय साथले भरिएको आजको मजेरी कार्यक्रम भने सुरु गरौँ। हजुर, हामीले एकदमै मिठो गीतबाट सुरुवात गऱ्यौँ। फन फनी भन्ने यो एकदमै नयाँ रिलिज रहेको थियो जे अथर अनि एकदेव लिम्बूको आवाजमा, अनि यो गीतको म्युजिक भिडियो पनि त्यत्तिकै रमाइलो मिठो, एकदमै गीत जस्तै भिडियो पनि एकदमै राम्रो रहेको छ। तपाईँहरूले हेरेर पनि इन्जोय गर्नुभयो होला र आज बीएफबीएस गोर्खा रेडियोमा सुनेर पनि पक्कै पनि बिहानीको सुरुवात गर्नुभयो। हजुर, हामी भने गोर्खा रेडियो ब्रुनाईको प्रसारणबाट बोलिरहेका छौँ र ब्रुनाईमा भने अहिले बिहानको 10:10 गएको छ श्रोता। यसै गरी काठमाडौँमा भने बिहानीको 8:00 लागि 5 मिनट रहेको छ र लन्डन युनाइटेड किङडममा भने बिहानको 3:10 गयो। हजुर, आज मङ्गलबार 28 जुलाई 2026 साल, तदनुसार साउन महिनाको 12 गते 2083 विक्रम सम्बत। र अब लागौँ हामी मौसम विवरणतर्फ। र सेरिया ब्रुनाईको मौसम भने निकै घमाइलो छ आजको दिन। अहिलेको तापक्रम रहेको छ 28 डिग्री सेल्सियस, अधिकतम तापक्रम रहनेछ 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम रहनेछ 24 डिग्री सेल्सियस। सनी इन्टरवल्स एन्ड लाइट विन्ड्स भनिएको छ। दिन प्रायः घमाइलो छ, घमाइलो अन्तरालको सहित केही मन्द गतिमा हावा बहनेछ श्रोता। अब लागौँ काठमाडौँ नेपालतर्फ। काठमाडौँमा भने अहिले 25 डिग्री सेल्सियस तापक्रम रहेको छ, अधिकतम तापक्रम रहनेछ 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम रहनेछ 21 डिग्री सेल्सियस। काठमाडौँमा पनि लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, हावासहित हल्का पानी पर्न सक्छ। अब लागौँ लन्डन युनाइटेड किङडममा चाहिँ अहिले राति नै छ, बिहानीको 3 लगभग वरिपर छ अहिलेको समय भने, अ क्लियर स्काई एन्ड लाइट विन्ड्स भनिएको छ। अहिलेको तापक्रम भने 19 डिग्री सेल्सियस छ लन्डनको, अनि बिहान सूर्योदय भने 5:16 हुनेछ। हजुर श्रोता, हामीले सम्पूर्ण मौसम विवरणको बारेमा भन्यौँ, नेपाल काठमाडौँ, नेपाल सेरिया ब्रुनाई अनि लन्डन युनाइटेड किङडमको। अन्य देशहरूबाट सुनिराख्नु भएको छ भने आफ्नो ठाउँको मौसमको हाल खबर के छ हामीसँग पनि यसो सेयर गर्नुहोस् है त पक्कै पनि। कार्यक्रम अवधिभर एकदमै सकारात्मक सोच अनि नयाँ नौलो खबरको साथ म आज पनि उपस्थित भएकी छु मजेरी कार्यक्रममा। र आजको विषयवस्तु अगाडि नै भनिदिउँ, हामी प्राय जसो मजेरी कार्यक्रममा भने विषयवस्तु चाहिँ दोस्रो घन्टामा चर्चा गर्छौँ। आजको विषयवस्तु भने टेक्नोलोजी अनि इनोभेसन रहेको छ। र पहिलो घन्टाको बसाइमा भने रमाइला गीत सङ्गीत, रोचक तथ्य जानकारीहरूको साथ तपाईँहरूलाई मनोरञ्जन गर्ने पूर्ण प्रयास भने जारी नै रहनेछ। र त्योभन्दा पहिला अब सुन्नतर्फ लागौँ झुमा लिम्बू अनि सुजन चापागाईको आवाजमा काफले।

हजुर, झुमा लिम्बू अनि सुजन चापागाईको आवाजमा सुन्नुभयो एकदमै चर्चित गीत काफले। हजुर श्रोता, बिहानै आज बिएबिएस गोर्खा रेडियोको मजेरी कार्यक्रम सुन्नुहुने सम्पूर्ण श्रोताहरू आराम सकुशलै हुनुहुन्छ, कुशलै हुनुहुन्छ, तपाईँको दिन रमाइलो हुँदैछ भन्ने पूर्ण आशाको साथ निरन्तर गरौँ हाम्रो कार्यक्रम मजेरी। श्रोता, आज 28 जुलाईमा भने विश्व हेपाटाइटिस दिवस अर्थात् वर्ल्ड हेपाटाइटिस डे पर्न गएको छ। यो दिवस चाहिँ हेपाटाइटिस बारे जनचेतना फैलाउने, रोकथाम गर्ने, परीक्षण तथा उपचारको महत्त्वबारे चाहिँ जानकारी दिन मनाइन्छ। र यस वर्षको सन्देश अथवा स्लोगन भने हेपाटाइटिस लेट्स ब्रेक इट डाउन रहेको छ। हेपाटाइटिस सम्बन्धी बाधा र गलत धारणाहरूलाई चाहिँ हटाउँ भन्ने चाहिँ यसपालिको सन्देश रहेको छ। हजुर, हेपाटाइटिस त सम्पूर्ण सबैले सुनिराख्नु भएको होला। हेपाटाइटिसको सुई अथवा खोपहरू चाहिँ नेपालमा पनि एकदमै प्रचलित नै छ। हामी चाहिँ ठुलो भएर पनि हेपाटाइटिस बीको भ्याक्सिनेसन चाहिँ लगाएको याद छ, अनि विदेशमा पनि रेगुलरली त्यो आफ्नै टाइममा चाहिँ हेपाटाइटिस इन्जेक्सनहरू चाहिँ लाउने गर्छ बालबालिकाहरू पनि, अनि ठुला एडल्टहरूमा पनि यो यसको भ्याक्सिनेसन चाहिँ एकदमै जरुरी हुन्छ। अनि यो रोग भनेको चाहिँ एउटा कलेजोमा हुने संक्रमण हो। यसका मुख्य प्रकारहरू भने एबिसिडी र ई हुन्छन्। श्रोता, कोही चाहिँ फुडबोर्न हुन्छ, कसै चाहिँ ब्लडबोर्न हेपाटाइटिसको इन्फेक्सन हुने खालको प्रकारहरू हुन्छन्। अनि यसमध्ये चाहिँ विशेष गरी हेपाटाइटिस ए र बी विरुद्ध चाहिँ सुरक्षित र प्रभावकारी खोपहरू भने उपलब्ध छन्, जसले संक्रमणबाट बचाउन एकदमै ठुलो रोल खेलेको हुन्छ। स्वास्थ्य विज्ञहरूले चाहिँ समयमा खोप लगाउने, आवश्यक परे परीक्षण गराउने र सही जानकारी चाहिँ हासिल गर्ने कुरामा चाहिँ जोड दिनुहुन्छ, किनकि प्रारम्भिक रोकथामले नै गम्भीर स्वास्थ्य समस्याबाट जोगाउँछ। श्रोता, र आफ्नो र आफ्नो परिवारप्रति को स्वास्थ्यप्रति चाहिँ सचेत बनाउ श्रोता आजको विश्व हेपाटाइटिस दिवसको अवसरमा। यदि भन्दै हामी अर्को गीत सुन्नतर्फ लागौँ। त्योभन्दा पहिला यदि हामीलाई गीत सुन्न सुनाउन चाहनुहुन्छ, सन्देश पठाउन चाहनुहुन्छ, कसैलाई विश गर्न चाहनुहुन्छ भने पक्कै पनि हाम्रो बिएफपिएस गोर्खा रेडियोसँग जोडिनुहोस्। कन्ट्याक्ट डिटेल्सहरू दुईवटा नम्बर रहेका छन्, 3224167, 3220098। अगाडि 00673 चाहिँ कन्ट्री कोड हाल्न नबिर्सिनु होला। ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने मिलिट्री एक्सटेन्सन नम्बर रहेको छ 3284। इमेल गर्न सक्नुहुन्छ बिएफपिएस gorkha@bfps.com, अनि फेसबुकको मार्फत चाहिँ बिएफपिएस गोर्खा पेजमा गई मेसेन्जरमा हामीसँग जोडिन सक्नुहुन्छ। र अब सुनौ सुशान्त केसीको जी छन् त भन्ने।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर, हेमन्त राणा, सुन साइली अनि 40 कटेपछि रमाउला भन्दै हुनुहुन्थ्यो हजुर श्रोता। 40 वर्ष कटेपछि चाहिँ अब रमाउने भन्ने सबैको चाहना हुन्छ, विशेष गरी हाम्रो हामी अब मिडल क्लास वर्किङ फ्यामिलीहरूबाट चाहिँ अब 40 चाहिँ अब आफ्नो लाइफ सेटल गर्ने अनि त्यसपछि रमाउने भन्ने बाजा पनि हुन्छ श्रीमान श्रीमतीको बिच। अनि अहिले भने डाक्टर रिमा हसन जो चाहिँ एनएचएस जिपी हुनुहुन्छ, उहाँले भने 40 वर्षपछि चाहिँ अरू 5 स्वास्थ्य सङ्केतमा पनि ध्यान दिनुपर्छ भन्नुभएको छ। हजुर, उहाँका अनुसार चाहिँ यो लक्षणहरू देखिए चाहिँ व्यवस्था नगरिकन स्वास्थ्य जाँच गराउनु पर्छ भनेर भन्नुभएको छ। नम्बर एकमा रहेको छ लगातार थकान, केही हप्तासम्म थकान हट्दैन भने चाहिँ यो तपाईँको आइरनको कमी हुनसक्छ, थाइराइड समस्या आउनसक्छ, निन्द्रा सम्बन्धी रोग, डिप्रेसन वा अन्य गम्भीर रोगको सङ्केत पनि हुनसक्छ। यसै गरी कारण बिनै तौल घट्दै गएको छ भने चाहिँ 6-12 महिनामा प्रयास नगरिकन तपाईँले 5% भन्दा बढी तौल घटेको महसुस गर्नुभएको छ भने चाहिँ यसले चाहिँ मधुमेह, थाइरोइड समस्या, पाचन रोग, संक्रमण वा क्यान्सरसँग सम्बन्धित पनि हुनसक्छ भन्नुभएको छ। यसै गरी लामो समयसम्म दुखाइ रहनु, कुनै छाती, पेट, ढाड वा हड्डीमा चाहिँ 3 बढी दुखाइ रहँदा चाहिँ हृदय रोग, पित्तथैलीको समस्या, गठिया, हड्डीको समस्या वा क्यान्सरको सङ्केत पनि हुनसक्छ भनिएको छ। यसै गरी दिशा वा पिसाबको बानीमा परिवर्तन छ भने चाहिँ जस्तै लगातार कब्जियत हुने, पखाला लाग्ने, दिशामा रगत धेरै पिसाब लाग्नु अथवा पिसाब गर्नु चाहिँ गाह्रो हुनु चाहिँ आन्द्राको रोग अथवा प्रोस्टेट समस्या वा क्यान्सरसँग सम्बन्धित हुनसक्छ भनेर जानकारी दिनुभएको छ। र अन्तमा चाहिँ स्मरण शक्ति कमजोर हुँदै गएमा जस्तै बढ्दो बिर्सने बानी, अन्यल अथवा दैनिक काममा चाहिँ असर गर्ने मानसिक परिवर्तन ले चाहिँ तनाव, निन्द्राको कमी, भिटामिनको कमी, थाइरोइड समस्या वा स्नायु सम्बन्धी रोगको चाहिँ सङ्केत हुनसक्छ भन्नुभएको छ। यदि कुनै लक्षण लगातार रहन्छ, झन बढ्दै जान्छ वा असामान्य लाग्छ भने चाहिँ तुरन्त स्वास्थ्य कर्मी वा डाक्टरसँग सल्लाह लिनुपर्ने भनेर चाहिँ जोड दिनुभएको छ उहाँले। हामी यदि म त अब हामी छिट्टी 40 पनि लागिहाल्छौँ, तर यो 40 वर्षको गीतको कुराबाट चाहिँ यो ठ्याक्कै यो जानकारी पनि भेटाएँ मैले। 40 वर्षपछि ध्यान दिनुपर्ने यी 5 स्वास्थ्य सङ्केतहरूको बारेमा मैले तपाईँहरूसँग साझा गरेँ श्रोता। हजुर, प्रिभेन्सन इज बेटर देन क्योर भनिन्छ नि, त्यस्तै तपाईँहरू पनि आफ्नो स्वास्थ्य लाई चाहिँ एकदमै हेरविचार पुर्याउनुहोस्। कुनै पनि परिवर्तनहरूलाई चाहिँ यत्तिकै हुन्छ, यो यस्तै हो भनेर चाहिँ नछोड्नु होला। पक्कै पनि एकदमै सतर्क हुनु, सजग रहनु आफ्नो भविष्यप्रति, किनभने ठुलो धन भनेको नै हाम्रो स्वास्थ्य नै हो, स्वास्थ्य नै ठुलो धन हो। त्यस कारणले आफ्नो स्वास्थ्यलाई चाहिँ पक्कै पनि प्रायोरिटीमा राख्नुहोस् श्रोता। यति भन्दै अब शान्ति श्री परियार अनि प्रशान्त शिवाकोटीका आवाजमा न्याउली बनाइमा सुन्नुहोस्।

हजुर, न्याउली बनाईमा भन्ने यो एकदमै मिठो गीत सुन्नुभयो शान्ति श्री परियार अनि प्रशान्त शिवाकोटीको आवाजमा। हजुर श्रोता, हाम्रो कार्यक्रम मजेरी सुनेर पक्कै पनि मनोरञ्जन लिँदै हुनुहुन्छ होला। आज मङ्गलबारको बिहानी तपाईँहरूको कस्तो चल्दैछ? उठेर के गर्नुभयो? बिदा छ अहिले विशेष गरी बालबालिकाहरूको, अनि आज चाहिँ के गर्दै हुनुहुन्छ? के प्लानहरू गर्नुभएको छ? बिदामा पक्कै पनि हलिडेजहरू जाने प्लानिङ त गर्दै हुनुहुन्छ होला। त्यस कारणले गर्दाखेरि हामीलाई सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। गीत सङ्गीतले मनोरञ्जन, त्यसको साथसाथै जानकारीहरू, केही महत्त्वपूर्ण जानकारीहरूले चाहिँ तपाईँहरूलाई पक्कै पनि एकदमै युजफुल हुनेछ भन्ने आशाको साथ हामी अगाडि लग्दैछौँ मजेरी कार्यक्रमलाई। हजुर, आज समर प्रोग्राम अन्तर्गत चाहिँ बालबालिकाहरूको लागि, ब्रिटिस फोर्सेस ब्रुनाई परिवारका बालबालिकाहरूको लागि चाहिँ बेकिङ क्लास चलिरहेको छ। चकलेट चिप कुकिज बनाउने विषयमा चाहिँ आज स्कुल इयर 1-3 का बालबालिकाहरूको लागि यो बेकिङ क्लास चलि नै रहेको छ। बिहानको 9 बजेदेखि 11 बजेसम्म यो चाहिँ चिटच्याट कम्युनिटी सेन्टरमा अहिले चलिरहेको छ श्रोता। यसै गरी स्कुल इयर 4-8 का बालबालिकाहरूको लागि भने दिउँसोको सेसन रहेको छ 1-3 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा। हजुर, त्यस कारणले आफ्नो बालबालिकालाई कता पठाउने होला, कुन एक्टिभिटीमा इङ्गेज गराउनु भनेर सोच्दै हुनुहुन्छ भने चिटच्याट कम्युनिटी सेन्टरमा चाहिँ आर्मी वेलफेयर सर्भिसले चाहिँ यस्ता कार्यक्रमहरू बनाइराखेका हुन्छन्। पठाइराख्नुहोस्, बच्चाहरूलाई इङ्गेज गराइराख्नुहोस्, साथीभाइहरूसँग जमघट गर्ने मौका पनि दिनुहोस्। हजुर, यति भन्दै अब गीत सङ्गीततर्फ नै लागौँ श्रोता। कस्तो चल्दैछ हाम्रो कार्यक्रम, कृपया फिडब्याक दिन भने नभुल्नु होला। हाम्रो दाईहरूले चाहिँ, कतिपय दाईहरूले चाहिँ सुनेर तपाईँको इन्फर्मेसनहरू एकदम युजफुल लाग्छ भनेर प्रतिक्रिया दिनुहुन्छ पर्सनली। त्यसको लागि धेरै धेरै धन्यवाद हाम्रो दाईहरूको लागि, विशेष गरी हाम्रो इन्टेक 13 का दाईहरू, 2-3 जना दाईहरूले चाहिँ जस कमेन्ट गर्नुहुन्छ त्यसको लागि धेरै धेरै धन्यवाद। हाम्रो सुशील दाई, जयन दाई, थ्याङ्क यू सो मच सुनिदिनु भएकोमा। अनि बिएफपिएस गोर्खा रेडियोलाई यसरी नै माया गर्दै जानु होला। अनि अन्य सम्पूर्ण हाम्रो बिएफपी परिवारहरूकै लागि हो यो बिएफपिएस गोर्खा रेडियो भनेको, त्यस कारणले गर्दाखेरि माया देखाउँदै जानुहोस्, आफ्नो सहभागिता पनि देखाउनुहोस्। तपाईँहरूको भित्र लुकेको केही प्रतिभाहरू छ भने पनि आएर देखाउन सक्नुहुन्छ पक्कै पनि। त्यति भन्दै अब भने गीत सङ्गीततर्फ लागौँ। उडायो हावाले हर्किलिस बस्नेत निकिता थापाको आवाजमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: PFVS गोर्खा रेडियो।

हजुर, रामकृष्ण ढकाल अनि लता मङ्गेशकरको आवाजमा सुन्नुभयो यो एकदमै पपुलर गीत पाचुन जेलीलाई। श्रोता, अहिले ब्रुनाईमा 10:11 बज्नका लागि केवल 14 मिनट बाँकी रह्यो र अब चर्चा गर्नेछु हाम्रो नेपालमा चाहिँ सामाजिक सञ्जालमा भाइरल भएका एउटा तस्विर अथवा भिडियो, जसमा चाहिँ 3 नानीहरू चाहिँ रोल्पा जिल्लाको होला सायद, त्यहाँ चाहिँ गुलाबी हरियो र पहिलो रेनकोट लगाएर चाहिँ स्कुल गएको भिडियो चाहिँ, अनि तस्विर र त्यो भिडियो चाहिँ सार्वजनिक गर्दाखेरि चाहिँ एकदमै भाइरल हुन पुगेको र देशभर चर्चा कमाएका छन्, र उनीहरूले चाहिँ साधारण त्यो साधारण एउटा नर्मल स्कुल जाने त्यो क्रमलाई पनि लाखौँ मानिसहरूले हेर्दाखेरि चाहिँ सबैको मन छोएको दृश्य रहेको छ। अनि त्यसपछि चाहिँ त्यो देख्दामा चाहिँ विभिन्न सङ्घ संस्थाहरूले पनि उनीहरूको त्यो जुन रेनकोट लगाएको तस्विरलाई चाहिँ आफ्नै प्रकारले चाहिँ अब युज गरेका छन् भनौँ न। अब नेपाल पुलिसले चाहिँ अब अवेरनेसको लागि ट्राफिक लाइटहरूमा 3 रङहरू हुन्छन्, जस्तै रातो, हरियो अनि पहेँलो, अनि त्यसलाई चाहिँ अब एउटा के भन्नु अवेरनेसको तरिकाले चाहिँ युटिलाइज गर्नुभएको छ। र केही संस्थाहरूले चाहिँ उनीहरूको उच्च शिक्षाका लागि भने छात्रवृत्ति प्रदान पनि गर्ने घोषणा गरेको छ र उनीहरूको उज्जवल भविष्यका लागि पनि शुभकामना व्यक्त गरेका छन्। र यति मात्रै नभइकन मैले अघि भनिहालेँ, सचेतनाको माध्यम पनि बन्न गएको छ उक्त 3 रङहरू। अनि नेपाल प्रहरी लगायत विभिन्न संस्थाहरूले चाहिँ सडक सुरक्षा, बाल अधिकार अनि वर्षायाममा सुरक्षित यात्राबारे जनचेतना फैलाउने चाहिँ यी रङहरूको प्रयोग गरिरहेका छन्। अनि यस्ता एउटा सामान्य रेनकोटको भिडियो तस्विरले पनि यति ठुलो सकारात्मक सन्देश चाहिँ बोक्छ भन्ने चाहिँ सायद कसैलाई पनि लागेको थिएन होला। सायद त्यो नै होला अहिलेको प्रविधिको विकास र सोसियल मिडियाको विकासले गर्दाखेरि चाहिँ यो सम्भव भएको हो जस्तो लाग्छ। श्रोता, आज भोलि चाहिँ अब डिजिटल युग छ, गाउँ गाउँसम्ममा पनि अब सबैको हातमा मोबाइल छ, प्लस वाइफाई अनि डाटाहरूको कारणले गर्दाखेरि चाहिँ यस्ता गाउँसम्मका कुराहरू पनि संसारभरि नै भाइरल हुन चाहिँ मौका मिलेको छ। अनि यसले चाहिँ मनोरञ्जनमा मात्रै सीमित भएको छैन श्रोता, धेरै व्यक्ति, संस्था, ब्रान्डहरूले अनि यस्ता सन्देश फैलाउनका लागि चाहिँ यस्ता भाइरल क्लिप्सहरू चाहिँ प्रयोग गर्ने गर्छन् अनि सामाजिक अभियानहरू चलाउँछन्। जस्तै त्यो केसमा चाहिँ कस्तो भयो भन्दाखेरि चाहिँ अब बालबालिकाहरू चाहिँ स्कुल जानको लागि हिँडेर जाँदैछन्, रोडको अवस्था भने एकदमै चिप्लो होइन, पानी परेको अहिलेको समय छ, अनि त्यो देख्दाखेरि चाहिँ अब सकारात्मक परिवर्तन पनि ल्याउन मद्दत गरेको छ यसले। मानिसहरूले त्यसबाट फाइदा लिने मात्रै होइन कि, अब विभिन्न युट्युबरहरूको त कामै फेरि गएर विभिन्न त्यो इन्टरभ्यूहरू लिने, नाना थरी क्वेसनहरू सोध्ने होइन, अब उनीहरूको भ्युज बढाउनको लागि, तर त्यसको साथसाथै सकारात्मक पक्षहरू पनि हुने रहेछ भन्ने चाहिँ उक्त भिडियोले चाहिँ देखाउँछ। अनि ती बालबालिकाहरूको चाहिँ अब त्यो त्यतिको भाइरालिटीले गर्दाखेरि उनीहरूको अब उच्च शिक्षामा धेरै टेवा पुग्यो नि त, अब आफ्नो बाबाआमाहरूलाई कति चिन्ता होला, अब पढाउन अहिलेको जमानामा पढाउनु पर्छ भन्ने सचेतना चाहिँ सबैमा रहेछ भन्ने जानकारी पनि अपडेट पनि जस्तो भयो, किनभने 3 नानीहरू चाहिँ एकदमै खुसी भएर होइन, 3 आमाबाबुहरूले त्यति पनि गरिदिनु भएको हो नि त, त्यसमाथि समाजले चाहिँ अझ थपेर सहयोग दिएर चाहिँ उनीहरूको पढाइ अनि उज्जवल भविष्यको लागि चाहिँ राम्रो काम भइरहेको रहेछ हाम्रो नेपालमा चाहिँ। हजुर, त्यस कारणले गर्दाखेरि अब सामाजिक सञ्जालमा भाइरल हुनु चाहिँ एउटा क्षणिक कुरा मात्र होइन, यसले भाइरालिटी, यस्ता अवसरहरूले चाहिँ विभिन्न सहयोग अनि सुन्दर भविष्यको पनि ढोका खोलिदिन सक्छ भन्ने एउटा गतिलो उदाहरण हो जस्तो लाग्यो श्रोता। हजुर, अनि तपाईँहरूको यसमा चाहिँ के ओपिनियन छ पक्कै पनि हामीसँग साझा गर्नुहोस्। अब सुन्नतर्फ लाग्यौँ जुनु रिजालले गाउनु भएको फुल टिप्ने मन भए गीत।

हजुर, फुल टिप्ने मन भए जुनु रिजालले गाउँदै हुनुहुन्थ्यो एकदमै मिठो गीत। हजुर श्रोता, तपाईँ अहिले बिएपिएस गोर्खा रेडियोको विशेष कार्यक्रम मजेरी सुन्दै हुनुहुन्छ। म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा आशा छ तपाईँले गीत सङ्गीतबाट मनोरञ्जन लिँदै हुनुहुन्छ, त्यसका साथसाथै केही जानकारीहरू तपाईँहरूलाई पक्कै पनि उपयोगी भयो होला। अब ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि पिएफपिओ रिड्युस्ड ओपनिङ आवर्स ड्युरिङ समर लिभको बारेमा जानकारी दिए श्रोता, विथ इफेक्ट अब यो गइसकेको माफ गर्नुहोस् 20 जुलाईदेखि 31 अगस्तसम्म चाहिँ लागु हुनेछ यो रिड्युस्ड ओपनिङ आवर्स, किनभने समर लिभ चलिरहेको छ ब्रिटिस फोर्सेस ब्रुनाईमा। भने त्यस कारणले गर्दाखेरि बिएफपिओ ओपनिङ आवर्स चाहिँ हजुर मन्डे टु वेन्सडे बिहानको 8 बजेदेखि 12 बजेसम्म, त्यसै गरी

लमजुङमा धनसारमाथि पहिरो खस्दा दुईजनाको मृत्यु भएको छ, अर्का दुईजना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका वडा नम्बर 7 बाहट बेसीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको दुई तले धनसार भत्किँदा मर्स्याङदी गाउँपालिका 1 घन पोखरा नायुका ठिक बहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये आमा सुख कुमारी विक र अर्की छोरी अस्मिता विकको पोखरा पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पोर्लेटारका प्रमुख ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो। नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमनको विरोधमा मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। संघले गएको साउन 9 गते नारायणी अस्पताल, वीरगंज

0: मा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा दोषीलाई कारबाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्नलाई समेत कारवाही गर्न संघले माग गरेको छ। पर्साका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई कारवाहीको माग गरेको संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने जनाएको छ। सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंजमा भएको हिंसात्मक घटना छानबिन गर्न बनेको टोली हिजो नै राति नै विराटनगर पुगेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा समेत जगतको समितिले हिजो नै विराटनगरको न्युरो अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो। समितिले घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन गरिरहेको छ। समितिले कप्तानगंज समेत पुगेर घटनाको निरीक्षण गर्नेछ। प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा छानबिन प्रतिवेदन तयार गर्नेछ। हिजो गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा बसेको बैठकले सहसचिव थापाको समक्षमा 5 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूह बीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ। संसदीय सुनवाई समितिको बैठक आज बस्दैछ। बिहान सभा 11 बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनवाई हुने कार्यसूची छ। संवैधानिक परिषदको गत असार 19 गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्की र आयुक्तहरूमा गुरू प्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सिफारिश गर्ने निर्णय गरेको थियो। यसअघि साउन 5 गते बसेको संसदीय सुनवाई समितिको बैठकले प्रस्तावित 2 जना आयुक्तहरूलाई साउन 12 गते र प्रस्तावित प्रमुख आयुक्तलाई 13 गते प्रस्तुतिकरण का लागि बोलाउने निर्णय गरेको थियो। संसदीय सुनवाई समितिले सुनवाई गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष 2082-83 नयाँ उद्योग दर्ता र सेवा प्रभाव मार्फत 2,41,00,000 राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा 586 नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। ती मध्ये सबैभन्दा धेरै 302 सेवामूलक उद्योग रहेका छन्। त्यसै गरी 147 उत्पादनमूलक, 133 कृषि तथा वन्यजन्तु, 3 सूचना प्रविधि सम्बन्धी एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन्। कार्यालयले संकलन गरेको राजस्व मध्ये प्रशासनिक सेवा शुल्कबाट 1,98,00,000 र व्यावसायिक रजिस्ट्रेशन दस्तुरबाट 42,82,000 तथा सरकारी सम्पत्तिको बिक्रीबाट 65,000 संकलन भएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको बिक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ।
1: विभागले निकासी पैठारी नियन्त्रण ऐन 2013 अनुसार प्रतिबन्धित वा नियन्त्रित गरिएका वस्तुको अनधिकृत बिक्री वितरण नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको हो। कानून विपरीत प्रतिबन्धित वस्तुको पैठारी, सञ्चय वा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानून अनुसार कारवाही हुने विभागले जनाएको छ। यसैबीच विभागले बजारमा स्वच्छता कायम गर्न अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको छ। उपभोक्ता संरक्षण ऐन र नियमावली अनुसार बजार अनुगमन गरी आवश्यक निर्देशन तथा कारवाही भइरहेको विभागले जनाएको छ। विभागले काठमाडौँका विभिन्न व्यावसायिक फार्मको अनुगमन गरी सुधारात्मक निर्देशन दिएको छ। उपभोक्ता अधिकार कर्मी र स्थानीय सरकारवालाको सहभागितामा नियमित बजार अनुगमन भइरहेको विभागको भनाइ छ।
0: आइसिसी विश्वकप क्रिकेट लिग 2 नेपालले लगातार 3 हार बेहोरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, कार्यक्रम मजेरीको दोस्रो घन्टे बसाइमा सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्न चाहे फेरि पनि, अनि नमस्कार अनि शुभ प्रभात जहाँबाट सुन्दै हुनुहुन्छ हामीलाई। र गीत नेपथ्यले गाएको रामा रामाबाट सुरुवात गर्यौँ हामीले मजेरी कार्यक्रमको दोस्रो घन्टा। आशा छ तपाईँहरूलाई यो गीत मन पर्यो होला। सो त आजको संसार भने सबै कुरा छिटो प्राप्त हुने होड चलिरहेको छ, हामीलाई जे पनि इन्स्ट्यान्ट इन्स्ट्यान्ट चाहि नै राखेको हुन्छ। तर यो कुरा भने सधैँ याद राख्नुहोस्, धैर्य चाहिँ कमजोरी नभइकन तपाईँको शक्ति हो। यदि तपाईँ समय कुर्न सक्नुहुन्छ भने चाहिँ त्यो सही समयमा चाहिँ फुल फुल्छ, फल फल्छ। सही समयमा तपाईँले मेहनत गर्नुभयो भने सही समयमा नै तपाईँले सफलता पनि प्राप्त गर्नुहुन्छ। त्यसैले आफ्नो प्रयासमा भने विश्वास जारी राख्नुहोस्, धैर्य गर्नुहोस् र निरन्तर अघि बढिरहनुहोस्। सफलता ढिलो आउन सक्छ तर धैर्य गर्नेहरूलाई सफलताले कहिल्यै निराश पार्दैन। हजुर, एरिस्टोटलले भन्नुभएको छ, पेसेन्स इज बिटर बट इट्स फ्रुट इज स्विट। अर्थात् धेरै धैर्य भनेको चाहिँ तितो हुनसक्छ तर यसको फल भने सधैँ मिठो नै हुन्छ। यो सकारात्मक सोचबाट मैले कार्यक्रम निरन्तर गरे। अब भने सुन्नुहोस् अन्जु पन्तको आवाजमा सुनको सी सुसेलेको।

हजुर, अन्जु पन्तको आवाजमा सुनिहाल्नु भयो सुनको शिशु सेलेको कार्यक्रममा पुनः स्वागत छ सम्पूर्ण श्रोताहरू। मजे कार्यक्रम सुनेर बस्नुभएका हाम्रा कार्यक्रममा साथ दिनुभएकोमा कार्यक्रम जारी नै रहनेछ र आज पनि विश्व हेपाटाइटिस दिवसका साथ साथै विश्व प्रकृति संरक्षण दिवस पनि मनाइँदैछ श्रोता। हजुर, विश्व प्रकृति संरक्षण दिवस अर्थात् वर्ल्ड नेचर कन्जर्भेसन डे आजको दिन भने तपाईँले विभिन्न कामहरूबाट सानो सानो स्टेपहरूबाट चाहिँ प्रकृतिलाई चाहिँ बचाउनको लागि केही स्टेप्सहरू चाल्न सक्नुहुन्छ, रुख बिरुवा रोप्न सक्नुहुन्छ, पानी जोगाउन सक्नुहुन्छ, इलेक्ट्रिसिटी जोगाएर, यसै गरी रिड्युस रियुज एन्ड रिसाइकल भन्ने अभियानलाई पनि सुचारू भइरहेको छ, त्यसमा पनि तपाईँले चाहिँ अझै योगदान पुर्याउन सक्नुहुन्छ। र यसको साथसाथै आज भने अलिकति अनअफिसियल चाहिँ व्हाइट चक्लेट डे पनि रहेको छ श्रोता। विशेष गरी डार्क र व्हाइट चक्लेटमा चाहिँ डार्क चक्लेटमा चाहिँ हेल्थ बेनिफिट्सहरू धेरै नै छन्। जस्तै यसमा चाहिँ कोको सलिड्सहरू पाइन्छ भने व्हाइट चक्लेटमा चाहिँ कोको सलिड्सहरू पाइँदैन, जस्ट कोको बटर मात्रै पाइन्छ। यसै गरी डार्क चक्लेटमा चाहिँ एन्टिअक्सिडेन्टको लेभल चाहिँ एकदमै हाई हुन्छ अनि व्हाइट चक्लेटमा चाहिँ थोरै मात्रामा हुन्छ। यसै गरी डार्क चक्लेटले भने आफ्नो आफ्नो मुटुको स्वास्थ्य अनि रक्त सञ्चालनमा चाहिँ एकदम मद्दत पुर्याउँछ भने व्हाइट चक्लेटले चाहिँ खासै प्रुभन केही पनि छैन त्यस्तो। अनि डार्क चक्लेटमा भने आयरन, म्याग्नेजियम, कपर अनि म्याङ्गनिज भन्ने तत्त्वहरू चाहिँ पाइन्छ, जुन चाहिँ स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। यसको स्वाद भने अलिकति बिटर हुन्छ, तर के अरे अब यसमा चाहिँ व्हाइट चक्लेटको दाँजोमा चाहिँ व्हाइट चक्लेट चाहिँ स्विटर अनि क्रिमियर हुन्छ। एनिवे, आज व्हाइट चक्लेट डेको दिनमा भने डार्क चक्लेटको फाइदाको बारेमा चाहिँ मैले भन्ने मौका पाएँ श्रोता। अब सुन्नतर्फ लागौँ एसटी म्यान फिचरिङ यङ 22 बिग्नोर्जाको आवाजमा काली काली।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर श्रोता, उदित नारायण झा अनि कविता कृष्णमूर्तिको आवाजमा सुन्नुभयो यो एकदमै सदाबहार गीत चोरी देऊ चोरी देऊ। हजुर सदा चाहिँ कार्यक्रम मजेरीको मङ्गलबारको दिन भने हामी विषयवस्तु लिएर आउँछौँ टेक्नोलोजी अनि इनोभेसन, अनि त्यससँग सम्बन्धित मैले आज एउटा चर्चा गर्नेछु एउटा समाचारबारे। यो चाहिँ नयाँ प्रविधि अनि नवप्रवर्तनको संसारबाट आएको छ। चीनको सांघाईमा चाहिँ हालै सम्पन्न विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन अर्थात् वर्ल्ड एआई कन्फरेन्स 2026मा एउटा विशेष रोबोटले चाहिँ सबैको ध्यान खिचेको छ। सांघाई स्थित रन रोबोटिक्स कम्पनीले विश्वकै पहिलो सेन्टर व्हील लेग हाइब्रिड रोबोट सार्वजनिक गरेको छ। यो रोबोटको विशेषता भने यसले पाङ्राको गति र खुट्टाको लचकतालाई एकैसाथ प्रयोग गर्छ। सामान्य मानव आकृति रोबोटहरू दुई खुट्टामा हिँड्ने भए पनि सेन्टर रोबोटको तल्लो भागमा चारवटा पाङ्रा छन् जसले असमतल तथा जोखिमपूर्ण भूभागमा पनि छिटो र प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत गर्छ। हजुर, सेन्टर चाहिँ तपाईँले नार्निया भन्ने मुभी हेर्नुभएको छ भने त्यहाँनिर एउटा सेन्टरको पनि अभिनय रहेको छ। त्यो चाहिँ अब एकदम मिथिकल हो, त्यो एकदम रियल लाइफ त होइन, तर यस्तै प्रकारको चाहिँ रोबोट बनेको छ अनि त्यसको नाम पनि सेन्टर दिएको छ। यसको यो रोबोटको माथिल्लो भागमा चाहिँ मानिस जस्तै हातहरू जडान पनि गरिएका छन्। यसले चाहिँ निरीक्षण मात्र नगरिकन उपकरण सञ्चालन गर्ने, अवरोध हटाउने र उद्धार कार्यमा समेत यसको चाहिँ फाइदा रहनेछ भनेर चाहिँ दावी गरिएको छ। कम्पनीका अनुसार यो रोबोट चाहिँ आगलागी नियन्त्रण, आपतकालीन उद्धार, तेल क्षेत्र निरीक्षण तथा अन्य जोखिमपूर्ण औद्योगिक वातावरणमा पनि प्रयोग गर्न सकिने चाहिँ गरी चाहिँ विकास गरिएको भनेर चाहिँ दावी गर्नुभएको छ। यसमा रोचक कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ 95% भन्दा बढी चाहिँ मुख्य कम्पोनेन्ट चाहिँ चीनमै उत्पादन गरेका छन्। श्रोता, हाम्रो हातको आइफोन पनि असेम्बल चाहिँ चाइनामै गरिन्छ, त्यस कारणले यो त कुनै नौलो कुरा नै भएन। चाइना चाहिँ इनोभेसन अनि टेक्नोलोजीमा विश्वकै सबैभन्दा अग्रपन्थीमा रहेको छ त्यस कारणले। र यस सेन्टरमा चाहिँ एआई अनि अत्याधुनिक क्यामेराले चाहिँ जडिएको छ र वरपरको वातावरण चाहिँ सजिलै बुझ्ने, अवरोध पहिचान गर्न सक्ने, आफै सुरक्षित मार्ग छनौट गर्न सक्ने चाहिँ यसको विशेषता रहेको छ। चीनले पनि विभिन्न वर्षहरूमा चाहिँ हरेक वर्ष कुनै न कुनै नयाँ प्रविधि र नयाँ टेक्नोलोजीले चाहिँ विश्वको ध्यान आकर्षित गर्दै आएको छ। यसमा त अन्य कुराहरू चाहिँ अब तपाईँहरूले सामाजिक सञ्जालमा हेर्नुहुन्छ भने जो पनि व्यक्तिहरू चाहिँ चीनको विशेष गरी सहरी क्षेत्रमा पुग्नुभएका छन् उहाँहरूले चाहिँ चीन चाहिँ बाँकी देश विश्वभन्दा चाहिँ 50 वर्ष अगाडि पुगिसकेको छ भन्छ। किनभने त्यहाँनिर चाहिँ हाई स्पिड रेल, विद्युतीय सवारी साधन, ड्रोन प्रविधि, अन्तरिक्ष अनुसन्धान, कृत्रिम एआई अनि मानव आकृति रोबोट जस्ता क्षेत्रमा चाहिँ चीनले उल्लेखनीय प्रगति गरिसकेको छ। अनि अहिले विश्वका आधाभन्दा बढी मानव आकृति रोबोटहरू चाहिँ चीनमै विकास गरिएको पनि छ। श्रोता, हजुर, कुनै दिन चाहिँ यो रोबोटिक्स अनि कृत्रिम बुद्धिमत्ता यानि कि एआई अनि रोबोटिक्सहरू चाहिँ केवल भविष्यको कल्पना अनि हलिउड मुभिजहरूमा मात्रै देखाइन्थ्यो भने अहिले चाहिँ वास्तविक जीवनमा पनि हाम्रै उपयोगीको लागि चुनौती समाधान गर्नको लागि चाहिँ व्यवहारिक उपकरण बन्दै गइरहेको छ अहिलेको जमानामा। हजुर श्रोता, यो थियो आजको विषयवस्तु टेक्नोलोजी एन्ड इनोभेसनको बारेमा। अहिले भइरहेको इन्स्टेन्ट न्युज यो विश्वभर रोचक नवप्रवर्तनका समाचारका साथ भने हामी अर्को हप्ता पक्कै पनि उपस्थित हुने नै छु। आजको विषयवस्तु भने म यहीँ नै समापन गरेँ। अब सुन्नतर्फ लागौँ पार्वती राईको आवाजमा खोटाङ हलेसी।

हजुर श्रोता, पार्वती राईको आवाजमा सुन्नुभयो यो निकै नै मिठो पूर्वेली लोक भाकाको गीत खोटाङ हलेसी। हजुर श्रोता, कार्यक्रम मजेरीमा सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। मैले भर्खरै एउटा मेसेज पढ्दैछु। हाम्रो अमृत श्रेष्ठ दाई हुनुहुन्छ रेकी प्लटुनबाट, 12 इन्टेक, उहाँले मेसेज पठाउनु भएको छ। बहिनी, रेकी प्लटुनको लागि एउटा सङ रिक्वेस्ट प्लिज, स्पेसली रेकी 2IC को लागि चमेली चमेली एकदेव लिम्बूको भन्नुभएको छ। अमृत दाई, थ्याङ्क यू सो मच गीत रिक्वेस्टको लागि। म हजुरले भन्नुभएको गीत चाहिँ पक्कै पनि बजाउनेछु, स्पेसली हाम्रो रेकी प्लटुनको लागि अनि रेकी 2IC रेशम दाईको लागि पनि। अब सुन्नुहोस् चमेली चमेली एकदेव लिम्बूको आवाजमा।

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो BFBS कुलकर्म रेडियो हो।

हजुर श्रोता, सुनिहाल्नु भयो, यो एकदमै पपुलर गीत, अहिलेको सबै पुस्ताले मन पराउनु भएको गीत थियो, बादलु पारीको देशैमा यस्टी योगी अनि रेशमा पुनको आवाजमा। हजुर श्रोता, ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि पोस्ट अफिस नोटिस भर्खरै देखेँ मैले। अन्टिल सेप्टेम्बरको 26 तारिकसम्म चाहिँ पोस्ट अफिस चाहिँ बिहान 8 बजेदेखि 11 बजेसम्म मात्र खुला रहनेछ क्यास विड्रका लागि। हजुर श्रोता, मेरो विचारमा चाहिँ पोस्ट अफिसमा चाहिँ अहिले क्यास दिने व्यक्ति चाहिँ सायद उहाँले काम छोड्नुभयो, त्यस कारणले गर्दाखेरि चाहिँ अहिले सर्ट स्टाफको कारणले पनि हुनसक्छ। त्यस कारणले गर्दाखेरि यदि क्यास निकाल्न जाँदै हुनुहुन्छ भने पक्कै पनि बिहानको 8 बजेदेखि 11 बजेसम्मको समयलाई चाहिँ मौका छोपेर जानुहोला। हजुर, यसका साथसाथै हाम्रो चिटच्याट कम्युनिटी सेन्टर मेन हलमा चाहिँ अगस्तको 5 तारिकको दिन हुन गइरहेको छ फ्यामिली क्राफ्ट डे, ज्वेलरी मेकिङ अनि आइरन बिडिङ भन्ने कार्यक्रम सेसन हुन गइरहेको छ आउँदो 5 अगस्त। यो चाहिँ बुधबारको दिन रहेको छ, बिहान 10 बजेदेखि 12 बजेसम्म, अनि प्रति बच्चा चाहिँ $6 चाहिँ तिर्नुपर्ने हुन्छ। यो सूचना सहित अब लागौं गीत सङ्गीत तर्फ नै, मिङमा शेर्पाको आवाजमा छम छम।

हजुर श्रोता, यो एकदमै रमाइलो गीत सुन्नुभयो मिङमा शेर्पाको आवाजमा छमछम। हजुर श्रोता, हाम्रो चिटच्याट कम्युनिटी सेन्टरमा चाहिँ अगस्तमा धेरै कार्यक्रमहरू रहेका छन् र 10 अगस्त यो चाहिँ सोमबारको दिन परेको छ। 10 अगस्त बिहानको 10 बजे चाहिँ स्टोरी टेलिङ हुन गइरहेको छ चिल्ड्रेन्स लाइब्रेरीमा। यो चाहिँ तामसिन, हाम्रो बिएफबिएस इङ्ग्लिस सर्भिसका प्रिन्सिपल प्रोग्रामर हुनुहुन्छ, उहाँले गर्न गइरहनु भएको छ स्टोरी टेलिङ। त्यस कारणले सोमबार 10 अगस्तको दिन बिहानको 10 बजे पक्कै पनि चिल्ड्रेन्स लाइब्रेरी चिटच्याट कम्युनिटी सेन्टर जानुहोला। र यो सानो सूचनाको साथसाथै अब यो पालो भएको छ एउटा विशेष गीत समर्पणको। यो गीत आएको छ मेरो टाढा बस्ने मेरो सोल्टिनी कजिन प्रिया गुरुङको तर्फबाट। माया र सम्झनाको चाहिँ कहिले दूरी हुँदैन, त्यस कारणले म मेरो सोल्टिनीलाई धेरै धेरै सम्झिरहेकी छु र मलाई पनि सम्झेर आज गीत डेडिकेसन गर्नुभएकोमा धेरै धेरै धन्यवाद। उहाँले चाहिँ आफ्नो सानी नानी हाम्रो प्यारी मास्योको लागि भनेर चाहिँ सबिन राईको नमुना भन्ने गीत चाहिँ डेडिकेट सङ रिक्वेस्ट गर्नुभएको छ। यो गीतसँगै आई मिस यु सोल्टिनी, अनि हाम्रो कान्छी मासियोलाई पनि कहिले भेट्न पाऊँ भन्ने चाहिँ एकदमै एक्साइटेड भएकी छु। होपफुली छिटै भेट्न पाऊँ, अनि जता भए पनि अझ नेपालमा हुनुहुन्छ उहाँहरू चाहिँ, अनि पक्कै पनि एकदमै स्वास्थ्य खुसीका साथ रहनुहोस्, रमाइलो गर्नुहोस् यो टाइम चाहिँ भन्दै उहाँको सङ रिक्वेस्ट सबिन राईको नमुना सुन्छौँ श्रोता।

हजुर श्रोता, यो निकै नै मन छुने गीत सबिन राईको आवाज नमुना भन्ने सङ रिक्वेस्ट गर्नुभएको थियो मेरो सोल्टिनी प्रिया गुरुङले आफ्नी छोरी मास्योको लागि, र तपाईँहरूले पनि सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर श्रोता, अब भने कार्यक्रम मजेरीको दोस्रो घण्टाको पनि अन्त्यमा आइसकेका छौँ। अब भने गीत बज्न गइरहेको छ आपका ही कहना भन्ने, सेहर यार रेहान अनि जोया वसिमको आवाजमा। यस सङ यो गीत पछि चाहिँ नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगतै म फेरि पनि अर्को मजेरीको तेस्रो घण्टामा उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मको लागि स्टे ट्युन टु बिएफपिएस गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: लमजुङमा भन्सारमाथि पहिरो खस्ता दुईजनाको मृत्यु भएको छ, अर्का दुईजना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका वडा नम्बर 7 भाट बेसीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको दुई तले धनसार भत्किँदा मर्स्याङदी गाउँपालिका 1 गहन पोखरा नायुका टिक बहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको हो। घाइते मध्ये आमा सुककुमारी विक र अर्की छोरी अस्मिता विकको पोखरा पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भोलेटारका प्रमुख दुर्व प्रसाद शर्माले जानकारी दिनुभयो। धनकुटाको चौबिसे गाउँपालिका 4 फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। हिजो राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको ट्रक ब्रेक फेल भई सड़कमा पल्टिएपछि आगो लागेको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रक चालक भोजपुरका 30 वर्षीय विशाल राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। ट्रकका सहचालक तेह्रथुमको म्याग्लुङ 9 का 18 वर्षीय सञ्जीव संग्रौला पनि सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जित कालले जानकारी दिनुभयो। सड़क डिभिजन कार्यालय भरतपुरले भरतपुर बाइपास रोड विस्तारको ठेक्का तोडेको छ। बाइपास रोड विस्तारको ठेक्का पाएको गौरी पार्वती निर्माण सेवा काठमाडौँले पटक पटक म्याथप र ताकेता गर्दा पनि काम नगरेपछि

0: सूचना निकालेर ठेक्का रद्द गरेको जानकारी दिएको हो। कार्यालयले कानून अनुसार आगामी प्रक्रिया अगाडि बढाइने समेत स्पष्ट पारेको छ। भारी वर्षा पछिको बाढ़ी र पहिरोका कारण मुलुकका विभिन्न राजमार्गहरू अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कान्ति लोकपथ, मेची राजमार्ग र रनेकु राजमार्गका विभिन्न सड़क खण्ड अवरूद्ध भएका छन्। ललितपुरको बागमती गाउँपालिका दिन पाण्डुरमा पहिरो जाँदा कान्ति लोकपथ आज बिहान 5 बजेदेखि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै अरनेकु राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बटेकोसी गाउँपालिका 4 किलो र कोदारी दुवै ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा बन्द छ। त्यस्तै इलामको राजदुवाली स्थित मेची राजमार्ग झापा ताप्लेजुङ सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ। भोजपुरको मध्यपहाड़ी लोकमार्ग बाढ़ीका कारण एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै बाढ़ी र पहिरोको सम्भावनाका कारण बीपी राजमार्गको खुरकोट नेपाल थोक टुन्जेबेसी खण्डमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधन चल्न दिइनेछ। त्यस्तै कान्ति लोक पथको हेटौडा ठिङ्गन बागमती ललितपुर खण्डमा पनि सम्भावित बाढ़ी र पहिरोको जोखिमका कारण साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमनको विरोधमा मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। संघले गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा दोषीलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको छ र अन्य स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्नलाई समेत कारवाही गर्न संघले माग गरेको छ। घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष 2082-83 नयाँ उद्योग दर्ता र सेवा प्रवाह मार्फत 2,41,00,000 राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा 586 नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। ती मध्ये सबैभन्दा धेरै 302 सेवामूलक उद्योग रहेका छन्। त्यसै गरी 147 उत्पादनमूलक, 133 कृषि तथा वन्यजन्तु, 3 सूचना प्रविधि सम्बन्धी र एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन्। कार्यालयले संकलन गरेको राजस्व मध्ये प्रशासनिक सेवा शुल्कबाट 1,98,00,000 र व्यावसायिक रजिस्ट्रेशन दस्तुरबाट 42,82,000 तथा सरकारी सम्पत्तिको बिक्रीबाट 65,000 संकलन भएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले दक्षिण पश्चिमी क्षेत्र गिरोन्डमा फैलिएको भीषण डडेलो नियन्त्रणको अवस्था चुनौतीपूर्ण रहेको बताउनु भएको छ। गिरोन्ड क्षेत्रको भ्रमणपछि राष्ट्रपति म्याक्रोनले आगामी केही साता कठिन हुने बताउनु भएको हो। स्थानीय अधिकारीका अनुसार गिरोन्डमा फैलिएको डडेलो बोर्दो शहरबाट करिब 9 माइल नजिक पुगेको छ। राष्ट्रपति म्याक्रोनले दोस्रो विश्वयुद्धपछि अहिलेको अवस्था सबैभन्दा कठिन मध्ये एक रहेको उल्लेख गर्दै आगो नियन्त्रणका लागि सबै प्रयास गरिने बताउनु भएको छ।
1: Doubtless, tomorrow will be more complicated than today.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

Radio. Gorka Radio. हजुर, स्वागत छ फेरि पनि मजेरी कार्यक्रमको यो तेस्रो घण्टामा. तपाईँ हुनुहुन्छ कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा, र बिएफबिएस गोर्खा रेडियो मन पराएर सुनिदिनु भएकोमा हाम्रा सम्पूर्ण श्रोताहरूलाई नमस्कार, शुभ प्रभात. माफ गर्नुहोस्, ब्रुनाईमा चाहिँ 12:10 गएको छ, त्यस कारणले गुड आफ्टरनुन. अनि सम्पूर्ण अन्य श्रोताहरूको लागि पनि हार्दिक अभिवादन अनि स्वागत छ मजेरी कार्यक्रममा. अनि धन्यवाद बिएफबिएस गोर्खा रेडियो सुनेर बसिदिनु भएकोमा. हजुर, मङ्गोलियन हार्टका राजु लामा अनि उहाँ हुनुहुन्छ भोइसका कोच पनि. उहाँले गाउनुभएको मेन्दो माया भन्ने गीतबाट हामीले कार्यक्रम सुरु गर्यौँ. राजु लामाको साथसाथै रमला पाखरिनको आवाजमा थियो यो निकै नै रमाइलो गीत, जुन चाहिँ एकदमै तामाङ सेलोको भाकामा रहेको थियो. अनि मौलिक संस्कृति अनि मायाको भाव बोकेको उक्त सङ्ग सुनाएँ मैले, मेन्दो माया. हजुर श्रोता, जति सुन्दर यो गीत, भाका, लय अनि यसमा बज्ने बाजाहरू चाहिँ एकदमै रमाइलो छ. नाच्नको लागि, पार्टीहरूमा पनि नाच्नको लागि एकदमै रमाइलो हुन्छ होला यो भने. अनि विशेष गरी चाहिँ यो गीतको बोल चाहिँ मेन्दो माया भनिएको छ. मैले गुगल गर्दाखेरि चाहिँ मेन्दो माया भनेको चाहिँ फुल जस्तै माया भनेर त बुझेँ, तर छन्त पारेको भने चाहिँ मैले बुझिनँ. यदि श्रोताहरूमध्ये चाहिँ कोही हुनुहुन्छ, यो गीतको अर्थ भन्न सक्नुहुन्छ भने पक्कै पनि हाम्रो बिएफबिएस गोर्खालाई सुनाउनुहोस् है त. हजुर, भनिन्छ नि म्युजिकको लागि, गीत सङ्गीतको लागि कुनै भाषाको आवश्यकता नै हुन्छ हुँदैन. भाषा त हुन्छ नै, तर विश्वका जुनै पनि देशहरूमा एउटा राम्रो धुनको अनि एकदमै मान्छेहरूलाई मनपर्ने त्यो म्युजिक बनेको छ भने चाहिँ त्यसमा भाषा बुझ्नु पनि जरुरी त छैन. तर हुन्छ नि, कहिलेकाहीँ चाहिँ अब अलि धेरै सुन्दामा चाहिँ मलाई यो गीतको अर्थ चाहिँ के होला भनेर स्पष्ट बुझ्न मन लागेको. यदि कोही हुनुहुन्छ भने पक्कै पनि हामीलाई भनिदिनुहोस् है त. हजुर, हामीले कार्यक्रम मजेरीको अबको बाँकी एक घन्टा पनि यस्तै रमाइला गीत सङ्गीतहरूले चाहिँ मनोरञ्जन दिने पूर्ण प्रयास गर्ने नै छु म कार्यक्रम प्रस्तुता. अनि यसका साथसाथै तपाईँहरूको गीत रिक्वेस्टहरू पनि पक्कै पनि बजाउने कोसिस गर्ने नै छु. त्यस कारणले बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला, माया दिँदै गर्नुहोला. अहिलेलाई भने महेश काफ्ले अनि मेलिना राईको आवाजमा नाच फिरी भन्ने गीत सुन्नुहोस्.

हजुर श्रोता, म हेस काफ्ले अनि मेलिना राईको आवाजमा सुन्नुभयो यो एकदमै मन छुने गीत नाच फेरिदी। यदि तपाईँ भर्खरै हामीसँग जोडिनु भएको छ भने सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियोको कार्यक्रम मझेरी, अनि मझेरीको हामी तेस्रो घन्टे बसाइमा छौँ र ब्रुनाईमा भने अहिले दिउँसोको 12:17 गएको छ। श्रोता हजुर, कार्यक्रम मझेरीमा गीत सङ्गीतले नै निरन्तरता दियौँ। श्रोता, अब बस्न गइरहेको गीतको बोल भने रहेको छ, यो रहेको छ हिन्दी गीत चुनरी चुनरी, आइपी सिंह यनिता गान्धीको आवाजमा।

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: यो PFBS गोरखा रेडियो हो।

हजुर, साधना सरगमको आवाजमा सुन्नुभयो पिरती बस्यो भन्ने यो एकदमै मिठो गीत। हजुर श्रोता, बिएफबिएस गोर्खा रेडियोमा भने आज एकदमै टाकोमय भएको छ। त्यो किन भन्दाखेरि चाहिँ हामीले रिकार्डोसको टाको खाने मौका पायौँ आज भने, किनभने हाम्रा इङ्ग्लिस सर्भिसका प्रिन्सिपल प्रोग्रामर ट्याम्सिनको चाहिँ छिट्टै नै बर्थडे हुँदैछ, तर उहाँले चाहिँ आज मनाउनु भएको छ अनि हामीलाई चाहिँ टाकोजले चाहिँ सेलिब्रेट गरेका छौँ आजको दिन भने। र टाकोस त एकदमै मिठो हुँदो रहेछ। यो चाहिँ मेक्सिकन रेसिपी हो, तपाईँहरूले खानुभएको छ कि छैन, युकेमा त खानुभयो होला पक्कै पनि, तर ब्रुनाईमा चाहिँ रिकार्डोज भन्ने मेक्सिकन रेस्टुरेन्ट रहेको छ अनि यहाँ चाहिँ तपाईँले टाकोस खान सक्नुहुन्छ। मेरो पनि फर्स्ट टाइम थियो, त्यो एकदमै मिठो रहेछ। अनि एउटा कुरा याद दिलाउन चाहेको छु त, अस्तिको हिज म्याजेस्टी द सुल्तान्स कप डे आयोजना भएको थियो जुन 18 जुलाई हाम्रो ब्रुनाईमा, अनि उहाँ चाहिँ प्रिन्स मतिनको पनि उपस्थिति थियो अनि त्यो दिन चाहिँ हामीलाई राफल टिकट किनेर धेरैले सहयोग गर्नुभएको थियो, तर पनि कति प्राइजेसहरू चाहिँ स्टिल अनक्लेम्ड छन्। अनि त्यहाँ चाहिँ 333 नम्बरको चाहिँ यो रिकार्डोज मेक्सिकन रेस्टुरेन्टको चाहिँ भाउचर रहेको छ, तपाईँले चाहिँ यो मौका नछुटाउनुहोस्। तपाईँको राफल टिकट जहाँ भए पनि खोजेर पत्ता लगाएर बिएफबिएस गोर्खा रेडियोमा चाहिँ पक्कै पनि आफ्नो प्राइज क्लेम गर्न आउनुहोला। त्यसको साथसाथै अन्य थुप्रै प्राइजेसहरू पनि अनक्लेम्ड अवस्थामा नै छन् श्रोता। र हाम्री इङ्ग्लिस सर्भिसका तामसिनलाई पनि यो 40th बर्थडेको चाहिँ ह्याप्पी बर्थडे भन्न चाहन्छौँ हामी सम्पूर्ण बिएफबिएस गोर्खा रेडियो परिवार। अनि उहाँको चाहिँ अब बर्थडेको दिन नभने हलिडेजमा नै व्यस्त हुन्छन्, त्यस कारणले गर्दाखेरि चाहिँ हामीले अग्रिम रूपमा नै मनाएको अनि हामीले बर्थडे मेसेजेसहरू पनि सबै दिइसकेका छौँ। यो चाहिँ सानो हाम्रो स्टुडियोको कुरा सुनाए श्रोता तपाईँहरूमा, अनि राफेल टिकटको प्राइजेस पनि पक्कै पनि लिन आउनुहोला भन्दै अब भने बज्न गइरहेको गीत रहेको छ। माफ गर्नुहोस्, टाकोस खाएको त मेरो त जिब्रो नै लडबडियो, यस्तो मिठो थियो क्या। अनि भो भो भन्ने मिस्टर भान्जा अनि सुमिना लोको आवाजमा

हजुर भो भो भने यो एकदमै रमाइलो गीत सुन्नुभयो मिस्टर भान्जा अनि सुमिना लोको आवाजमा। कार्यक्रम मजेरीको तेस्रो घन्टे बसाइमा हुनुहुन्छ श्रोता तपाईँ अहिले। ब्रुनाईमा भने एक बज्नका लागि 29 मिनट बाँकी रह्यो र अब चर्चा गरौँ हाम्रो बच्चाहरूले चाहिँ पहिलो पटक आइप्याड चाहिँ कहिले पाउनुपर्छ भन्ने विषयमा चाहिँ छोटो चर्चा। अभिभावकका रूपमा तपाईँले आफ्ना छोराछोरीलाई डिजिटल संसारमा कसरी परिचित गराउने भन्ने विषयमा धेरै सोच्नुहुन्छ होला। विशेष गरी हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई परिवारका प्राय परिवारहरू चाहिँ भर्खरै नानी बाबु पाउनु भएको होइन, भर्खरै फ्यामिलीवाला हुनुभएको, भविष्यका लागि अझै सजग हुनुहुन्छ होला पक्कै पनि सबैजना। त्यस्तै हामी पनि त्यही फेजबाट गुज्रिएर आएका हौँ र बच्चा पाएपछि चाहिँ एकदमै ठुलो दुविधा भनेको चाहिँ अब हामीले चाहिँ आफ्नो बालबालिकाहरूलाई चाहिँ डिजिटल संसारमा चाहिँ कसरी परिचित गराउने, किनभने अहिले त हाम्रो बालबालिकाहरू त जेन अल्फा कि कुन जेनेरेसनमा पर्छ अनि उनीहरूको चाहिँ अपब्रिङ्गिङ नै टोटली डिजिटल युगमा भएको छ श्रोता। र आजको समयमा चाहिँ आइप्याड लगायतका डिजिटल उपकरणहरू चाहिँ दैनिक जीवनको हिस्सा पनि बन्दै गएको छ, यसबाट हामी भाग्ने कुरा नै छैन। त्यसै कारणले गर्दाखेरि चाहिँ हाम्रो बच्चाहरूको लागि चाहिँ विशेष गरी चाहिँ आइप्याड दिने वा नदिने निर्णयभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ यसको प्रयोगका लागि चाहिँ स्पष्ट नियम बनाउनु हो श्रोता। अत्यधिक स्क्रिन समयले चाहिँ बच्चाको शारीरिक, भावनात्मक र सामाजिक विकासमा चाहिँ नकारात्मक असर पार्न सक्छ। अमेरिकी बालरोग विशेषज्ञहरूको अनुसार चाहिँ अत्यधिक स्क्रिन समयले चाहिँ निम्न समस्याहरू निम्त्याउँछन्, जस्तै मोटोपन, निन्द्रा सम्बन्धी समस्या, सामाजिक एकान्तता, ध्यान केन्द्रित गर्न नसक्ने अनि आक्रामक व्यवहार अनि सहानुभूतिको चाहिँ कमी हुने खालका चाहिँ समस्याहरू चाहिँ देखा परेको छ। र यस्ता जोखिमहरू कम गर्नको लागि चाहिँ सुरुदेखि नै तपाईँहरूले चाहिँ समय र तरिका चाहिँ निर्धारण गर्नु एकदम आवश्यक हुन्छ। जस्तै साना बालबालिका 2 वर्षदेखि 3 वर्षसम्मका बालबालिकाहरूले चाहिँ आफ्नो वरिपरिको वातावरण बुझ्न र आधारभूत शारीरिक सिप विकास गर्न सिकिरहेका हुन्छन्। यस्तो बेलामा चाहिँ आइप्याडमा रहेका शैक्षिक एप्सहरू अथवा खेलहरूले चाहिँ सहयोग गर्न सक्छन्। त्यस कारणले गर्दाखेरि चाहिँ दिनमा 15 देखि 30 मिनटभन्दा बढी स्क्रिन समय चाहिँ नदिनुहोस्। अब जस्तै कतै जस्तै तपाईँ फोन कलमा हुनुहुन्छ होइन, त्यो बेलामा चाहिँ अब अभियसली आफ्नो बच्चालाई टाइम त दिनुपर्ने नै हुन्छ, तैपनि एकदमै जरुरी फोन कलहरू छ भने त्यस्तो बेलामा दिन सक्नुहुन्छ। अनि त्यसको लागि चाहिँ अभिभावकको चाहिँ प्रत्यक्ष निगरानी पनि एकदमै उचित हुन्छ श्रोता। यसै गरी 4 वर्षदेखि 5 वर्षसम्मका पूर्व विद्यालय उमेरका बालबालिकाहरूका लागि चाहिँ स्पष्ट नियम बनाउनुहोस्, किनभने त्यो बेलासम्म चाहिँ बालबालिकाहरूले चाहिँ नियम बुझिसकेका हुन्छन्, उनीहरूले चाहिँ मजाले संवाद गर्ने भइसकेका हुन्छन्। अनि त्यस वर्गका बालबालिकाहरूका लागि भने शैक्षिक सामग्रीमा मात्र सीमित रहने गरी आइप्याड चलाउन दिनुहोस्। खेल र सिकाइबीच चाहिँ सन्तुलन मिलाउन एकदमै जरुरी हुन्छ। र यसै गरी 6 वर्षदेखि 7 वर्षसम्मका बालबालिकाहरूको लागि भने समस्या समाधान गर्ने सिपहरू सिक्नु चाहिँ एकदमै जरुरी हुन्छ। अनि गृह कार्य तथा सूचना खोज प्रविधिको प्रयोग पनि गर्न सक्छन्। र अध्ययन चाहिँ एकदमै मोनोटोनस हुन्छ। अभियसली हाम्रो स्कुलमा चाहिँ बालबालिकाहरू चाहिँ घन्टौँ क्लासमा बस्नुपर्ने हुन्छ अनि बिस्तारै त्यो धैर्य सिकिरहेको बेलामा चाहिँ उनीहरूलाई चाहिँ अझ रोचक बनाउनको लागि चाहिँ अध्ययन सामग्रीहरू दिन सक्छौँ अनि सहयोग हुने कुराहरू। तर अनलाइन गतिविधिहरूको चाहिँ निगरानी गर्नु एकदमै आवश्यक हुन्छ, किनभने यो बेला भनेको चाहिँ बालबालिकाहरू एकदमै काँचो माटो हुन्। उनीहरूले बोल्न बुझ्न त सक्छन् तर के कुराको चाहिँ अत्यधिक सेवन गरिरहेको हुन्छ, जस्तै अब यो चाहिँ एकदमै लिटरेचर टाइपले भने मैले, तर जे कुरा पनि अब अनलाइनको थ्रु आइप्याडको थ्रु चाहिँ लिइराखेको हुन्छ नि, त्यो चाहिँ एकदमै निगरानी गर्नु जरुरी हुन्छ। स्क्रिन समयमा चाहिँ एकदमै लिमिट राख्नु जरुरी हुन्छ श्रोता। र यो स्क्रिन टाइमको सन्तुलन चाहिँ कसरी कायम गर्ने भन्ने विषयमा चाहिँ म यो गीतपछि भन्ने नै छु श्रोता। अहिलेको लागि भने अभया एन्ड द स्टिम इन्जिन्सको आवाजमा सधैँभरि सुन्नुहोस्।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर श्रोता, यो गीत सुन्नुभयो आतिफ असलम अनि तुलसी कुमारको आवाजमा पानी ओसा। हजुर श्रोता, गीत भन्दा अगाडि हामीले चर्चा गर्दै थियौँ बच्चा बालबालिकाहरूलाई चाहिँ आइप्याड कहिले दिने अनि कसरी चाहिँ समय निर्धारण गर्ने विषयमा चाहिँ चर्चा गर्दै थियौँ अनि यसको लागि चाहिँ सही सन्तुलन आवश्यक छ भनेर पनि भनेकी थिएँ अनि त्यसको लागि भने एउटा 1:1:1 नियम चाहिँ एकदमै लोकप्रिय रहेको छ। यो चाहिँ एउटा कुनै संस्थाले बनाएको आधिकारिक नियम त होइन तर बाल विकास विशेषज्ञ अनि अभिभावक समुदायमा चाहिँ लोकप्रिय भएको एउटा सरल तरिका हो जुन म तपाईँहरूलाई पनि सुनाउन गइरहेकी छु। हजुर, यसको मुख्य उद्देश्य भनेको नै बच्चाको जीवनमा चाहिँ स्क्रिन मात्र होइन कि खेल सृजना अनि परिवारसँगको सम्बन्धलाई पनि बराबर महत्त्व दिनु हो। प्रविधिको युगमा चाहिँ यो सन्तुलन एकदमै आवश्यक छ श्रोता। हजुर, यो 1:1:1 नियम भनेको चाहिँ बच्चाको दिनलाई चाहिँ सन्तुलित बनाउने एउटा सरल तरिका हो। यसमा चाहिँ एक घन्टा चाहिँ शारीरिक गतिविधि गराउने, जस्तै बाहिर खेल्ने, दौडने, साइकल चलाउने, फुटबल, पौडी खेल्न लाने, नाच्ने अथवा व्यायाम गर्ने अनि यसका साथसाथै बगैँचा छ भने, किचन गार्डनहरू छन् भने चाहिँ बच्चालाई चाहिँ बगैँचामा काम गर्न सहयोग गर्न दिने चाहिँ एक घन्टा गर्नुहोस् दिनको। अनि यसै गरी अर्को एक घन्टा चाहिँ सृजनात्मक काममा चाहिँ हेल्प गर्नुहोस्, जस्तै चित्र बनाउने काममा क्राफ्ट गर्ने बनाउने अनि किताब पढ्नमा सहयोग गर्नुहोस्, साथमा बसिदिनुहोस्, लेको अथवा कुनै नयाँ कुरा सृजना गर्न दिनुहोस् अनि कथा लेख्ने अनि सङ्गीत सिक्ने कामहरूमा यो चाहिँ एकदमै सृजनात्मक कामहरूमा पर्दछ। त्यस कारणले एक घन्टा, दिनको एक घन्टा चाहिँ यस्ता गतिविधिमा चाहिँ बच्चासँग रमाउनुहोस् र अर्को एक घन्टा चाहिँ परिवारसँग जोडिने समय अथवा कनेक्सनको लागि चाहिँ परिवारसँग बसेर कुरा गर्ने, मनको कुरा खोल्न लगाउने, बोर्ड गेमहरू खेल्न सक्नुहुन्छ, चेसहरू खेल्न सिकाउन सक्नुहुन्छ सानो उमेरदेखि नै। यसले गर्दाखेरि चाहिँ उनीहरूको मानसिक जुन त्यो मस्तिष्क विकासमा चाहिँ एकदमै टेवा पुर्याउँछ यस्ता गेमहरूले। यसै गरी खाना खाँदा सँगै एउटै टेबलमा बस्ने अनि आफ्नो दिन कस्तो भयो भनेर उनीहरूको अनुभव चाहिँ बाँड्ने अनि सुन्ने सुनाउने गर्नुहोस्। त्यसपछि मात्र बच्चाले 30 मिनटदेखि एक घन्टासम्म चाहिँ स्क्रिन टाइम आफ्नो उमेर अनुसार अनि आवश्यकता अनुसार चाहिँ पाउन सक्छ भन्ने नियम चाहिँ राख्ने गर्नुहोस्। यसले गर्दाखेरि चाहिँ बच्चामा धैर्य अनि कसरी चाहिँ रेस्पोन्सिबल हुने होइन, डिसिप्लिन भन्ने विषयमा चाहिँ धेरै मद्दत गर्छ सिक्नको लागि श्रोता। हजुर, यो मोबाइल स्क्रिन भनेको बच्चाको जीवनको एउटा हिस्सा नै बनिसकेको छ। यसमा हामीले केही गर्न पनि सक्दैनौँ श्रोता, तर यसमा सन्तुलन गर्न सक्यो भने एकदमै राम्रो। एक घन्टा शरीर चलाउन दिनुहोस्, एक घन्टा सृजनात्मक बन्न दिनुहोस् र एक घन्टा चाहिँ परिवारसँग जोड्ने मौका दिनुहोस्। प्रविधिलाई चाहिँ हामीले रोक्न सक्दैनौँ तर सही तरिकाले प्रयोग गर्न चाहिँ हामीले सिकाउनु चाहिँ हामी अभिभावकको चाहिँ एउटा कर्तव्य नै हो जस्तो लाग्छ श्रोता। स्वस्थ बच्चाको विकास चाहिँ स्क्रिनबाट मात्रै नभइकन खेल सृजना अनि सम्बन्धबाट झन् अझ एकदमै बलियो तरिकाले बन्दै जान्छ। त्यस कारणले यो थियो 1:1:1 नियम, जसले गर्दा चाहिँ तपाईँले आफ्नो बालबालिकालाई मद्दत गर्न सक्नुहुन्छ। र अब भने हामी गीत सङ्गीत सुन्नतर्फ लागौँ। मन्त्र ब्यान्डको सधैँ सधैँ।

हजुर श्रोता, मन्त्र ब्यान्डको आवाजमा सुनिहाल्नुभयो यो एकदमै लोकप्रिय गीत, एभरग्रिन गीत, मनपर्ने गीत, मन छुने गीत, सधैँ सधैँ। हजुर श्रोता, अहिलेसम्म मजुरी कार्यक्रमलाई सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। कार्यक्रमको हामी अब लगभग अन्त्यमा आइसकेका छौँ। ब्रुनाईमा भने अहिले 1 बज्नका लागि केवल 7 मिनट मात्र बाँकी रह्यो। श्रोता, हामीलाई विभिन्न सन्देश अनि आफ्नो सङ रिक्वेस्टले आजको दिनलाई विशेष गरिदिनु भएकोमा सम्पूर्ण श्रोता अनि रिक्वेस्ट गर्ने मेरा साथी अनि मेरो दाईहरूलाई एकदमै धन्यवाद भन्न चाहन्छु। हाम्रो कार्यक्रम मजेरी र बिएफएस गोर्खा रेडियोलाई यसरी नै साथ दिँदै जानुहोला भन्दै अब भने छोटो ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि चाहिँ यो किड समर प्रोग्राम चाहिँ फेरि एकचोटि रिमाइन्ड गरिदिन चाहे श्रोता। हजुर, भोलि बुधबारको दिन 29 जुलाईको दिन भने चिटच्याट कम्युनिटी सेन्टरमा बिहान 10 बजेदेखि 12 बजेसम्म युथ क्लब हुन गइरहेको छ। यो चाहिँ इयर 1 देखि इयर 3 का बालबालिकाहरूको लागि हो र प्रत्येक बालबालिकाको ले चाहिँ 4 ब्रुनाई डलर चाहिँ लिएर पक्कै पनि जानुहोला। यसै गरी दिउँसो 2 बजेदेखि 4 बजेसम्म चाहिँ युथ क्लब स्कुल इयर 4 देखि 8 का स्कुलले विद्यार्थीहरूको लागि चाहिँ युथ क्लब सेसन हुन गइरहेको छ 2 बजेदेखि 4 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा, र उहाँहरू पनि 4 ब्रुनाई डलर लिएर जानुहोला। हजुर, यति भन्दै हामी कार्यक्रमको आजको बसाइबाट अन्त्यमा आइसकेका छौँ। श्रोता, अब भने म तपाईँकै कार्यक्रम प्रस्तुता बिना गुरुङ चाहिँ बिदा माग्ने बेला भइसकेको छ। अब बस्न गइरहेको गीत भने उदित नारायण झा अनि सञ्जीवनीको आवाजमा धड्किन्छौ मुटुमा होला भन्ने गीत बजाउँदै आजको कार्यक्रमबाट बिदा चाहे म तपाईँहरूको प्रस्तुता बिना गुरुङ। यस्तै यस्तै मिठा मिठा गीत सङ्गीत, नयाँ पुराना विभिन्न विधाका अनि तपाईँहरूकै रिक्वेस्टको गीतहरू म पक्कै पनि सुन्न अनि सुनाउने नै छु कार्यक्रम मजेरीमा। भोलि बिहान 10 बजे फेरि पनि उपस्थित हुने बाचाको साथै आजको लागि पनि बिदा दिनुहोस्। तपाईँको बाँकी दिन शुभ रहोस् र स्वस्थ रहनुहोस्, मुस्कुराइरहनुहोस्। पिएफपिएस गोर्खा रेडियोलाई माया पनि गर्दै गर्नुहोस्। आजको लागि भने नमस्कार अनि बाबा।

नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमनको विरोधमा मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। संघले गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनाका दोषीलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको थियो। अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो। संघले पर्साका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीको कार्यवाहीको माग गर्दै आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने जनाएको छ। यता नेपाल चिकित्सक संघले मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा नरोक्न सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानूनी दायरामा ल्याउने भन्दै उपचार सेवा नरोक्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कार्यवाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्य मन्त्री निशा मेहताले दोषीमाथि कडा कार्यवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो। भारी वर्षापछिको बाढी र पहिरोका कारण मुलुकका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कान्ति लोकपथ, मेची राजमार्ग र अरणीको राजमार्गका विभिन्न सड़क खण्ड अवरुद्ध भएका छन्। ललितपुरको बागमती गाउँपालिका 3 पाण्डोरमा पहिरो जाँदा कान्ति लोकपथ आज बिहान 5 बजेदेखि पूर्ण रूपमा अवरुद्ध छ। यस्तै अरणीको राजमार्ग सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 4 किलो र कोदारी दुवै ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा बन्द छ। त्यस्तै इलामको राजद्वार

स्थित मेची राजमार्ग झापा ताप्लेजुङ सड़क पूर्ण रूप में अवरुद्ध भएको छ। भोजपुर को मध्य पहाड़ी लोकमार्ग बाढ़ी का कारण एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै बाढी र पहिरोको सम्भावनाका कारण बीपी राजमार्गको खुरकोट नेपालथोक टुन्जे बेसिन खण्डमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै कान्तिलोक पथको हेटौँडा ठिङ्गन बागमती ललितपुर खण्डमा पनि साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै पहिरो खस्ता सड़क अवरुद्ध भएको छ। चितवनको इच्छा कामना गाउँपालिका 7 मा आज बिहान 9:45 बजे पहिरो खसेको हो। बिहान सड़क डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुई तर्फिने गाड़ी बन्द भएका छन्। पहिरो बन्साउन शुरू गरिएको कार्यालयले जनाएको छ। धनकुटाको 24 गाउँपालिका 4 फलामेटामा ट्रक दुर्घटनापछि आग लागि हुँदा चालकको जलेर मृत्यु भएको छ। हिजो राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको ट्रक ब्रेक फेल भई सड़कमा पल्टिएपछि आग लागि भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रक चालक भोजपुरका 30 वर्षीय विशाल राईको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। सहचालक तेह्रथुमको म्यागलुङ 9 का 18 वर्षीय सञ्जीव संग्रौला भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। घरेलु तथा साना उद्योग कार्यालय झापाले गर्दा आर्थिक वर्ष 2082-83 नयाँ उद्योग दर्ता र सेवा प्रवाह मार्फत 2,41,00,000 राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा 586 वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। ती मध्ये सबैभन्दा धेरै 302 सेवामूलक उद्योग रहेका छन्। त्यसै गरी 147 उत्पादनमूलक, 133 वटा कृषि तथा वन्यजन्तु, 3 सूचना प्रविधि सम्बन्धी र ऊर्जामूलक उद्योग दर्ता भएका छन्। कार्यालयले संकलन गरेको राजस्व मध्ये प्रशासनिक सेवा शुल्कबाट 1,98,00,000 र व्यावसायिक रजिस्ट्रेशन दस्तुरबाट 42,82,000 तथा सरकारी सम्पत्तिको बिक्रीबाट 65,000 संकलन भएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले इरानले अमेरिकी सैन्य खडाबारी रूसबाट जानकारी पाइरहेको आरोप लगाउनु भएको छ। जेलेन्स्कीको आरोपपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा रूसी समकक्ष भ्लादिमिर पुटिनसँग संवाद गर्ने बताइएको छ। जेलेन्स्कीले रूसले इरानलाई भू उपक्रमबाट अमेरिकी सैन्य खडाको जानकारी दिएको आरोप लगाउनु भएको थियो।

नमस्ते, गुड मर्निङ। बिहानको समय अहिले 6:38 गएको छ। आजको कार्यक्रम नमस्ते युकेलाई हामीले आरम्भ गर्यौँ प्रमोद खरेल साथीहरूले गाउनुभएको गीतबाट। आज मङ्गलबारको बिहानी शोमा यहाँहरूलाई न्यानो स्वागत गर्न चाहन्छु। एज युजल सधैँ जस्तो नै शुभ शुभ समयको कामना गर्दै म आशा स्लास फुलमाया र यहाँहरूसँगै आज 9 बजेसम्म रहने हो। अलिअलि न्यानोपना बढ्दै बढ्दैछ फेरि बेलायतमा। अनदर हिट वेभ आउँछ, अर्को हिट वेभ फेरि आउँदैछ यो साता, यो विकडेजमा, र तापक्रम बिस्तारै बढ्दै बढ्दै गइरहेको हामीले आभास गरि पनि रहेका छौँ। र एम्बर हिट हेल्थ अलर्ट जारी छ बेलायतको सबै ठाउँमा त होइन, तर इस्टर्न इङ्ल्यान्ड, इङ्ल्यान्डको पूर्वीय भेगमा, अनि इस्ट मिडल्यान्ड, इस्ट अफ इङ्ल्यान्ड, लन्डन भयो, साउथ इस्ट एरिया, हामी कहाँ पनि यहाँ चाहिँ एम्बर वार्निङ छ। हजुर, र एम्बर वार्निङ बुधबार बिहिबार बिहान 9 बजेसम्म नै छ। बुधबार बिहान 9 बजेदेखि भोलि पिकमा पुग्छ भन्ने भनाइ छ। 30 डिग्री सेल्सियस काट्छ मौसमविदहरूका अनुसार यो हिट वेभ। अब फेरि पनि सकिएला भनेको फेरि पनि हिट वेभ आउँदैछ, र यहाँ मात्रै होइन, यहाँभन्दा पनि अझै धेरै असर चाहिँ उता युरोपमा हिट वेभले गर्नेवाला छ। किन भन्दाखेरि त्यहाँनिर विशेष फ्रान्समा हो, फ्रान्समा चाहिँ आगलागी भएको छ, र यो आगलागी वाइल्ड फायरलाई निभाउने प्रयास, अथक प्रयास सबले गरिरहेका छन् त्यहाँनिर बिफोर अनदर हिट वेभ आउनुभन्दा अगाडि। त यसको चाहिँ यो हट एयर होइन, तातो हावा, झन् त्यसमाथि तापक्रम पनि बढ्दै गरेको अवस्थामा त्यहाँनिर चाहिँ अझै डेन्जरस हुनसक्छ लाइफ। त्यसैले गर्दाखेरि त्यतातिर चाहिँ सकभर फायर ब्रिगेड दमकल लगेर चाहिँ धेरै आगो निभाउने प्रयास चाहिँ गरिएको छ। सकभर त्यो हिट वेभ आउनुभन्दा अगाडि नै निभाउने प्रयास भइरहेको छ। एनिवे, यसको बारेमा न्युजमा आज फेरि पनि चर्चा छ। पेपरभरि नै आज हामीले यही आगलागीको तस्बिर देख्न सक्छौँ, र त्यो चर्चा म गरिहाल्छु जुन समयमा हाम्रो त्यो टाइम त्यतिखेर हुन्छ, त्यतिखेर 8 बजेपछिको समयमा अर्थात्। अहिलेलाई गीत सुनाएँ मैले सुनिता सुब्बा र राजु लामाले गाउनुभएको छ प्रस्तुत गीत।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

चट चट चट भनेर गाएको रहेछ यो गीत हेमन्त शर्मा साथीहरूले गाउनु भएको हो। र अब यसपछि फेरि अर्को गीत छ तपाईँहरूलाई, काला सुप्तिहाङ राईले गाउनु भएको गीत सुनाउँदै समाचारतिर लैजान्छु म बिस्तारै बिस्तारै। समाचारको समय हुनको लागि अझै 9 मिनट बाँकी रहेको छ र यो बेलामा एउटा दामी गीत सुन्यौँ। अब एकचोटि क्यालेन्डर हेरौँ, फेरि अर्को दामी गीत पनि सुन्छौँ हामी। अर्को एउटा हाम्रो यो प्रश्नको लागि राखेको एकदमै चिलिङ प्रकारको गीत, हजुर त्यो गीत सुन्छौँ अनि तपाईँले चाहिँ भन्नुपर्छ यो गीत गाउने कलाकार को हुनुहुन्छ भनेर। सङ्गीत पनि एकैजनाको छ, सो यो गीत सुनौँ एकैछिन।

ओके हजुर, यो गीत प्रश्न यही नै हो. यो साताको लागि राखिएको कस्तो चिलिङ प्रकारको गीत छ नि है हजुर. यो गीत त एकजना गीतकारको हो, तर गाउने कलाकार र सङ्गीतकार चाहिँ एकजना व्यक्ति हुनुहुन्छ. यो हजुर गीतकारको नाम चाहिँ अर्कै, गायक र सङ्गीतकारको नाम एउटै हजुर. ओके, उहाँको हुनुहुन्छ गीत गायकको हुनुहुन्छ, गायकको नाम बताउनुहोस्, उहाँको आवाज तपाईँले चिन्नुपर्छ यसपालि. र यो गीत भन्दा पनि यो गजल हो एक्चुली, र गजल गाउने कलाकारहरू पनि धेरै हुनुहुन्न नेपालमा. सो थोरैमध्ये उहाँ पनि एक अग्रज हुनुहुन्छ. सो अब को हो, को हुनुहुन्छ उहाँ, उहाँलाई चिन्नुहोस् र हामीलाई शुक्रबार बिहान 8 बजेसम्म उत्तर पठाइदिनुहोस्. शुक्र 9 बजेभन्दा अगाडि चाहिँ छिनोफानो हुन्छ र एकजना लक्की विनरै पाउनुहुन्छ बिएफपिएसको चिन्ह भएको पुरस्कार. फुटबलको त भाइब सिद्धिसकेको छ होइन, अब अरू के आउँदैछन् त यसो अगाडि हेर्दाखेरि. बरु हाम्रो क्यालेन्डरमा चाहिँ भोलि पूर्णिमा हो हजुर. आजको डेटदेखि गर्नुपर्दाखेरि आज विक्रम सम्बत 2083 साल साउन महिनाको 12 गते मङ्गलबारको दिन हो आज, र यता जुलाई महिनाको चाहिँ 28 तारिक सन् 2026 दिन आज. जुलाई महिना सकिने लाग्यो, अब बाँकी 3 दिन रहेको छ. र यो जुलाई महिनाको पूर्णिमा भोलि नै छ, भोलि गुरु पूर्णिमा पनि हो. र यता अङ्ग्रेजी क्यालेन्डरमा यसो चाहिँ यसको नामहरू हेर्दाखेरि चाहिँ पुरानो नामहरू बकमुन भनेर भनिँदो रहेछ. र भोलि गुरु पूर्णिमा, गुरुलाई सम्झिनुहुनेछ पक्कै पनि, भेट्नुहुनेछ गुरुप्रति पक्कै पनि होइन. तपाईँहरूले गुरुलाई हामीले तपाईँले मान्ने गर्छौँ, नतमस्तक हुन्छौँ. गुरुबाट जुन शिक्षा लिएका छौँ, लिने गर्छौँ, त्यो जीवनभरको लागि हुन्छ. सो गुरु पूर्णिमा भोलि छ, यो अवसर एउटा गुरुलाई सम्झिने मान्ने होइन. हुन त मान्ने त सधैँ मान्नुपर्छ, तर पनि विशेष अवसरमा विशेष तपाईँ केही गर्न सक्नुहुन्छ. खिर खाने दिन पनि आउँदैछ लगत्तै 3 दिनमा, साउन 15 गते शुक्रबार पर्छ यो शुक्रबारको दिनमा. अब गीत सुरु गरेको छु मैले, कला सुप्तेहाङ राईले गाउनुभएको यो गीत सुन्दै हामी समाचारतिर लाग्छौँ.

नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमनको विरोधमा मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। संघले गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनाका दोषीलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको थियो। अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो। संघले पर्साका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीको कार्यवाहीको माग गर्दै आन्दोलनको थप कार्यक्रम सर्वपक्ष भेलापछि तय गर्ने जनाएको छ। यता नेपाल चिकित्सक संघले मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा नरोक्न सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानूनी दायरामा ल्याउने भन्दै उपचार सेवा नरोक्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यान आकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कार्यवाहीका लागि सम्बन्धित निकायले प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले स्पष्ट पारेको छ। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्य मन्त्री निशा मेहताले दोषीमाथि कडा कार्यवाही गर्न निर्देशन दिनुभएको थियो। अर्थमन्त्री सोनी मुवागले आज 3 दर्जन उद्योगपतिलाई भेट्न लाग्नु भएको छ। दिउँसो 3 बजे अर्थ मन्त्रालयमा हुने भेटघाटलाई बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम भनिएको छ। उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका उद्योगपतिहरू छलफलमा सहभागी हुँदैछन्। छलफलमा अर्थ सचिव घनश्याम उपाध्याय, उद्योग वाणिज्य तथा आपूर्ति सचिव नारायण प्रसाद दवाडी सहित अर्थ मन्त्रालयका महत्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरू पनि सहभागी हुने बताइएको छ। लमजुङमा धनसारमाथि पहिरो खस्ता 2 जनाको मृत्यु भएको छ। अर्का 2 जना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका वडा नम्बर 7 भाटबेसीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको 2 तले धनसार भत्किँदा मर्स्याङ्ती गाउँपालिका 1 घनपोखरा नायुका टिक बहादुर बिक र उनकी कान्छी छोरी विनिता बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये आमा सुक कुमारी बिक र अर्की छोरी अस्मिता बिकको पोखरा पश्चिमाञ्चल अस्पताल

0: उपचार भइरहेको इलाका प्रहरी कार्यालय भोलेटारका प्रमुख ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो। धनकुटाको चौबिसे गाउँपालिका चार फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। हिजो राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको ट्रक ब्रेक फेल भई सड़कमा पल्टेपछि आगलागी भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रक चालक भोजपुरका 30 वर्षीय विशाल राईको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। सहचालक तेह्रथुमको म्यागलुङ 9 का 18 वर्षीय सञ्जीव संग्रौला भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटा जनाएको छ। घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष 2082-83 नयाँ उद्योग दर्ता र सेवा प्रवाह मार्फत 2,41,00,000 राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा 586 वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। ती मध्ये सबैभन्दा धेरै 302 सेवामूलक उद्योग रहेका छन्। त्यसै गरी 147 उत्पादनमूलक, 133 वटा कृषि तथा वन्यजन्तु, 3 सूचना प्रविधि सम्बन्धी र एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन्। कार्यालयले संकलन गरेको राजस्व मध्ये प्रशासनिक सेवा शुल्कबाट 1,98,00,000 र व्यावसायिक रजिस्ट्रेशन दस्तुरबाट 42,82,000 तथा सरकारी सम्पत्तिको बिक्रीबाट 65,000 संकलन भएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो। नेपाली बजारमा आज सुन एकै दिन 4,300 रुपियाँले घटेको छ। आज छापावाला सुन प्रतितोला 2,84,200 कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो प्रतितोला 2,88,500 कारोबार भएको थियो। महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। हिजो प्रतितोला 4,445 रुपियाँ रहेको चाँदीको मूल्य आज प्रतितोला 4,310 रुपियाँमा कारोबार भइरहेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको बिक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ।
1: विभागले निकासी पैठारी नियन्त्रण ऐन 2013 अनुसार प्रतिबन्धित वा नियन्त्रित गरिएका वस्तुको अनधिकृत बिक्री वितरण नगर्न सम्बन्धित पक्षलाई सचेत गरेको छ।

गुड मर्निङ, शुभ बिहानीको कामना गर्छु यहाँहरू सबै सबैलाई, जहाँ जहाँ बिहानको समय छ, बिहानको समय नभएको ठाउँमा न्यानो नमस्कार, शुभ समयको कामना यहाँहरूलाई पनि। र आज बिहानीको यो सो नमस्ते युकेको सेकेन्ड आवरमा वेलकम ब्याक भन्न चाहन्छु, फेरि पनि स्वागत। बिहानको 7 बजेर अहिले 10 मिनट गयो, भर्खरै हामीले सुन्दैथ्यौँ मेलिना राई अनि रवि ओडले गाउनुभएको गीत। बेलायतको मौसमको चर्चा हामी गर्छौँ यतिखेर। मौसम अब अलिकति हिट वेभ फेरि पनि आउँदैछ, तर धेरै लामो समयको लागि होइन यो हिट वेभ। 30 डिग्रीदेखि 35 डिग्री सेल्सियससम्म तापक्रम म्याक्सिमम् हुनसक्छ भन्ने सम्भावनाका कुरा चाहिँ मौसमविदहरूले गरेका छन् अहिले। तर आज त पानी परेर सुरु भएको छ माथि स्कटल्यान्ड अनि नर्दर्न आयरल्यान्डतिर। इङ्ल्यान्ड वेल्समा प्रायः सुक्खा नै हुन्छ, अलिअलि वेल्सको कुनै कुनै ठाउँमा र यो उत्तर इङ्ल्यान्डको अलिअलि कुनै कुनै स्थानमा चाहिँ छिटफुट वर्षा हुनसक्छ, अन्यथा प्रायः जसो इङ्ल्यान्ड वेल्समा सुक्खा नै हुन्छ, बादल लाग्छ, केही स्थानमा पानी पर्दैन। तल दक्षिणी स्थान भने पुरै घमाइलो भइरहन्छ, पूर्वीय इङ्ल्यान्ड र दक्षिणी इङ्ल्यान्ड। र यो आजको यो बिहानसम्मको, राति र बिहानको चाहिँ अब हेर्दाखेरि सिचुएसन यस्तो छ, तर बिस्तारै बिस्तारै पानी चाहिँ यो जान्छ, सुक्छ भनौँ न, पानी चाहिँ पर्न रोकिन्छ, अलिअलि कम त परिरहन्छ, तर पनि इङ्ल्यान्ड र वेल्समा चाहिँ पूर्ण रूपमा सुक्खा हुन्छ। आज राति अलिअलि छिटफुट पानी परे पनि इङ्ल्यान्डतिर, इङ्ल्यान्डको उत्तरी इलाकातिर होइन, वेल्सतिर। र दिउँसोको तापक्रम चाहिँ आज 30 डिग्री सेल्सियस म्याक्सिमम् लन्डन एरियामा, नर्थइस्टतिर भयो 30 डिग्री सेल्सियस, हलतिर 29, यता बर्मिङहामतिर 28 डिग्री सेल्सियस, कार्डिफतिर 26, बेलफास्टमा 23, र माथि स्कटल्यान्डमा 18 देखि 23 डिग्री सेल्सियस हुन्छ म्याक्सिमम् टेम्परेचर आज। र भोलि बुधबार पनि माथि त पानी नै परिरहेको हुन्छ, बादल लाग्छ, र वेल्स र इङ्ल्यान्डको उत्तरी भेगमा पनि बादल लाग्छ केही बेर पछि हट्छ, र तल दक्षिणी भेग त घमाइलै हो, घामै हो, हामीले त घामै भोलि फेरि त्यो पनि घामै सहने हो। हजुर, इङ्ल्यान्डमा अनि साउथ इस्ट इलाका नर्विजतिरका बासिन्दाहरूले, र लन्डनमा 34 डिग्री सेल्सियस भोलि बुधबारको दिनमा तापक्रम हुन्छ भने, नर्विजतिर 33, अनि यो तल इङ्ल्यान्डको मध्य दक्षिणी भेगतिर पनि 33, कार्डिफतिर 27 हो, र हल एरिया बर्मिङहामतिर 29 डिग्री सेल्सियस भोलि बुधबार, र बेलफास्टतिर चाहिँ 20 डिग्री सेल्सियसमा झर्छ, माथि स्कटल्यान्डमा पनि 16 देखि 20 डिग्री सेल्सियस हुन्छ। त्यतातिर अलिअलि उत्तर पश्चिमी हावा पनि आइरहेको हुन्छ, त्यसलाई गर्दाखेरि अलिक चिसो बनाउने र पानीले पनि अलिक चिसो बनाउने हो। र अब थर्सडे हेर्दाखेरि फेरि पनि माथितिर त पानी नै आइरहेको हुन्छ नर्दर्न आयरल्यान्ड स्कटल्यान्डतिर, तर इङ्ल्यान्ड र वेल्समा चाहिँ त्यस्तो हुँदैन, प्राय घमाइलो हुन्छ, सुक्खा नै हुन्छ। र तापक्रम चाहिँ लन्डन एरियातिर 28 डिग्री सेल्सियस हुन्छ, अलिकति घट्छ बिहिबारको दिनमा, र कार्डिफतिर पनि घट्छ 24 डिग्री सेल्सियस, माथि बेलफास्टतिर पनि घटेर 19 हुन्छ भने स्कटल्यान्डमा अझै घट्छ 15 देखि 17 डिग्री सेल्सियसको तापक्रम हुन्छ यो बिहिबारको दिनमा। सो यो हिट वेभ चाहिँ थोरै मात्रै आउँछ, केही समय मात्रै को लागि यो विकडेजमा रहन्छ भन्नु पर्यो, त्यसपछि बिस्तारै बिस्तारै अलिकति कम हुँदै शीतल हुँदै जान्छ। बाई फ्राइडेसम्म पानी त माथि उस्तै नै हो, उत्तरी हावा स्कटल्यान्डको उत्तरीतिर उत्तरी भेगतिर चलिरहेको हुन्छ, तर दक्षिण भेगसम्म त्यति साह्रो आएको हुँदैन, घामै लागिरहेको हुन्छ, तर तापक्रम चाहिँ घटेर लन्डनमा 26 डिग्री सेल्सियस हुन्छ, माथितिर पनि अलि शीतल नै हुन्छ, धेरै शीतल हुन्छ। सो यो छ, यो शुक्रबारसम्म त निकै शीतल भइसक्छ। यहाँ यो हिट वेभ यहाँ मात्रै होइन कि, हिट वेभ चाहिँ अब फ्रान्सतिर पनि, स्पेनतिर, जर्मनीतिर आउँदैछ होइन, र त्यतातिर अहिले आग लागि भइरहेको छ, हामीले न्युज पेपरमा देखि, न्युजमा, टेलिभिजनमा देखिरहेका छौँ, एकदम ठुलो आग लागि। र अहिलेको यो आग लागि स्पेनमा पनि अलिअलि मन्डेदेखि कन्ट्रोल हुँदैछ, तर यो हिट वेभले चाहिँ कस्तो भने, यो फ्रान्समा पनि कन्ट्रोल त गरिरहेका छन् उनीहरूले, तर हिट वेभ भने तातो हुन्छ, जुन तातो त्यो आगो निम्न लागेको पनि झन् तातोले झन् बल्ने खतरा हुन्छ कि, र बलिन त्यो निभिसकेको ठाउँमा पनि भित्रभित्र फेरि सल्किने बेर पनि हुँदैन होइन, त्यस्तो हो। सो यो आगो चाहिँ निकै फैलिरहेको, र यो अहिलेको हिट वेभ आउनुभन्दा अगाडि नै पुरा त्यहाँ फ्रान्समा चाहिँ यो बोर्डर एरियातिर, त्यहाँ बोर्डरतिर आइपुग्छ, त्यहाँ एरियामा छ, त्यो अझै सिटीमा नआओस् भन्ने हिसाबले पनि धेरै मानिसहरूले यो अहिले धेरैभन्दा फायर फाइटरहरू एकदमै त्यहाँ फाइट गरिरहेका छन् आगोसँग, र 3 स्पेसलिस्ट पाइलटहरू त स्विडेनबाट ल्याइरहेको छ,
त्यहाँ स्विडिस पाइलटहरूले पुरा अहोरात्र काम गरिरहेका छन्, अरू यो स्पेनमा पनि, यता फ्रान्समा होइन, र पानी लगेर हेलिकप्टरबाट हाल्ने पाइलटहरू, यो त्यसलाई चाहिँ यो कस के भनिन्छ भने यसलाई बम, वाटर बम भनिदिँदो रहेछ होइन, वाटर बमर त्यो प्रयोग गरिरहेका छन् उनीहरूले. सो त्यसमा चाहिँ आगो निभाउनुको लागि कस्तो पनि गरिँदो रहेछ भने त्यो पुरा त्यहाँ के गरिँदैछ भने त्यो जङ्गलको बिचमा चाहिँ पुरै त्यो एकदमै इमर्जेन्सी तीव्र गतिमा चाहिँ रुखहरू काटिँदैछ अरे कि. 30 वर्षदेखि त्यो रोपिएको त्यो उम्रिरहेको रुख चाहिँ पुरै काटिँदैछ, जङ्गललाई घेरा बनाएर काटिँदैछ. किन भन्दाखेरि आगो नफैलियोस् भनेर, बिचमा ग्याप भयो भने त आगो यता अर्को साइडको रुखलाई छुँदैन नि त. त्यस हिसाबले चाहिँ उनीहरूले त्यो गरिरहेका रहेछन्. एनिवे अब यो गीत सुनाउ आउनुहोस्. मौसमको चर्चा त हामीले गरिसक्यौँ, मौसमको चर्चा गर्दा गर्दै त फ्रान्सतिर पनि गयौँ, अहिले अझै फ्रान्सको कुरा त यहाँ न्युज पेपरमा पनि छ, हामी राख्छौँ. गीत सुरु गरेको छु मैले अर्को एउटा आभा मुकारुङले गाउनु भएको.

0: गोर्खा रेडियो। त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: यो PFBS गोर्खा रेडियो हो।

वेलकम ब्याक. हामीले वाङदिन शेर्पाले गाउनु भएको गीत हामीले अहिले सुन्दै थियौँ बिहानको 7:25 जाँदासम्म. अब अरू गीतहरू छन्, लोकभाकाहरू पनि हामी सुन्छौँ, यहाँहरूले प्रतीक्षा गरिरहनु भएको हुनुहुन्छ होला पक्कै पनि. अघि त वेदरको डिटेल जानकारी लिइरहेका थियौँ होइन, र वेदर मौसम कस्तो छ अब भनेर अघि नै जानकारी लियौँ. गर्मी आउँदैछ फेरि यहाँ, सो एकछिनको लागि तर धेरै होइन, एम्बर अलर्ट जारी गरिएको छ भनेर पनि हामीले भन्यो. इङ्ल्यान्डको दक्षिण भेगतिर, पूर्वीय इङ्ल्यान्ड होइन, अनि यस्तै गरिकन अलिअलि मिडल्यान्डसम्म, इस्ट मिडल्यान्डसम्म आउँछ यो हुन्छ भनौँ न, र अब त्यसपछि हटिहाल्छ धेरै समय, धेरै समय त रहँदैन. वेल, अब आजको एकचोटि पात्र हेर्नपर्छ. आज अघि पनि राखेको थिएँ मैले हुन त, तर पनि फेरि हेरौँ. आज विक्रम सम्बत 2083 साल साउन महिनाको 12 गते हो, मङ्गलबारको दिन पर्यो. तदनुसार जुलाई 28 तारिक सन् 2026 दिन, र आजको दिन को वैदेशिक विनिमय दर हेर्दाखेरि पाउन्ड स्टर्लिङ एकको खरिदर आज 204.25 रुपियाँ छ भने बिक्री दर 205.05 रुपियाँ छ. पाउन्ड स्टर्लिङ फेरि एकचोटि, एकको खरिद दर 204.25 रुपियाँ, बिक्री दर 205.05 रुपियाँ. अनि सुन र चाँदीको मूल्य आज प्रति तोलाको 284,200 रुपियाँ, 284,200 रुपियाँ आज, ओके, सुन प्रति तोलाको मूल्य छ भने चाँदी पनि त्यसै हिसाबले नै अलिअलि, हिजो योभन्दा अलिकति बढी थियो हिजो, र आज चाहिँ 284,000 झरेको छ. भोलि कति हुन्छ त्यो हेर्न बाँकी नै छ होइन, तर भोलि नै थाहा पाइहाल्छौँ. तर चाँदी प्रति तोलाको मूल्य भने आज 4,310 रुपियाँ, फेरि एकचोटि 4,310 रुपियाँ चाँदी प्रति तोलाको मूल्य छ आज. अब सुनौ आउनुहोस् स्वरूपराज आचार्य र मेलिना राईलाई.

स्वरूप राज आचार्य र मेलिना राईले गाउनु भएको गीत हो यो. बिहानको 7:33 गइसकेको छ. अब भने राशिफल सुन्ने बेला भयो. आउनुहोस् मेष राशिबाट सुरु गरौँ. सधैँ जस्तो आज मेष राशिको व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ. तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिएला. उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह पनि जगाउनेछ. वृष राशि, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ. व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ. गोपनीयता भङ्ग हुनुका साथमा धन बाहिरिन सक्ने पनि देखिन्छ. र आज आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्. आहार विहारमा ध्यान दिनुहोला. आज आहार विहारमा आफ्नो स्वास्थ्यको लागि. मिथुन राशि, सुन्दर पहिरनले व्यक्तित्वमा निखार त आउनेछ. आफन्तसँग रमाइलो भेटघाट हुनेछ. उपहारले उत्साह पनि जगाउनेछ. मित्रता र प्रेमको बन्धन पनि कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त होला. कर्कट राशिको आज रोकिएका काम बन्नाले उत्साह जाग्नेछ. सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिएला. व्यापार लगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ र आज मेहनतीहरूले प्रतिस्पर्धाको दौड जिताउन सक्नेछन्. सिंह राशिको आज मेहनत गर्दा लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ. अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्ला. विद्यामा वृद्धि हुनेछ. सहुलियत वा विशेष अवसर पनि प्राप्त होला. सहपाठीहरूलाई उछिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न पनि सकिनेछ. व्यापारमा पनि फाइदा नै हुनेछ आज सिंह राशि हुनेको. कन्या राशिको भने तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ. काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्. पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ. भूमि तथा पशुधनबाट लाभ पनि मिल्नेछ. तुला राशि, कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार प्राप्त गर्ने समय छ. तर पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्. प्रतिद्वन्दीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ. रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु ठिक होला. वृश्चिक राशिको आज तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्ने समय रहेको छ. सुखद समाचारले उत्साह जगाउनेछ. आम्दानीका स्रोत बढ्नेछन् र आज फाइदा हुने काममा सम्झौता गर्ने समय पनि छ भने नयाँ काम प्रारम्भ पनि होला. धनु राशिलाई आज काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ. रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला. कामको सफलताले हौसला जगाउनेछ. नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ पनि दिनेछन्. मकर राशि, खर्च लागि पनि दिगो काम गर्न सकिएला र आज शोकले विलासी वस्तुहरूमा खर्च अलि बढी गराउनेछ. आफन्तबाट टाढिनु परे पनि टाढाका साथीभाइहरूसँग सम्पर्क भने बढ्ला र लामो यात्रा गर्ने अवसर जुड्नेछ. अब हेरौँ कुम्भ राशिको राशिफल. आज आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्. आम्दानी बढ्नाले उत्साह जाग्नेछ. श्रमको उचित मूल्य पनि पाइएला. व्यापारमा राम्रै फर्को मार्ने समय छ. अन्तमा मीन राशि, प्रतिष्ठित काम गर्ने अवसर मिल्ला. राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ. सामाजिक नेतृत्व हात लागि हुने सम्भावना छ. व्यापारमा पनि राम्रै फाइदा होला. मेहनतले जीवनशैलीमा परिवर्तन पनि ल्याउनेछ. राशिफल यहीसम्म आएर सकियो. आजको लागि हामीले नेपाली पात्रोबाट राशिफल राखिसक्यौँ. अब फेरि गीत सुन्न पर्छ. अबको गीत भने गाउँदै हुनुहुन्छ सम्झना लामी छाने मगर अनि एमजीबीसी.

0: यो BFBS गोर्खा रेडियो हो।
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के? यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।

समय बिहानको 7:46 गएछ। हामीले अहिले क्रिजनको गीत सुन्दै थियौँ। अब एकछिनमा अरू गीतहरू दुईवटा अझै बाँकी रहेका छन् तपाईँलाई सुनाउनको लागि यो आवरमा। त्यसपछि नेक्स्ट आवरमा चाहिँ हामीले गीत सङ्गीत त सुन्छौँ नै, साथमा कुराकानी पनि सुन्छौँ। आजको कुराकानीमा चाहिँ योगजीले गर्नुभएको छ मन्जु भण्डारी खरेलजीसँग, गुल्मी जिल्ला समाज युकेका प्रेसिडेन्ट हुनुहुन्छ उहाँ, र उहाँहरूको एनुअल गेट टुगेदर आउँदैछ। यस सम्बन्धी कुराकानी आज तपाईँले सुन्न सक्नुहुन्छ। र प्रश्न यतिखेर म राख्न चाहन्छु, यो साताको लागि राखिएको प्रश्नमा एउटा गीत छ, जुन गीत यस्तो छ, यो गीत गाउने कलाकार को हुनुहुन्छ, यहाँहरूले उहाँको नाम भन्नुपर्नेछ हामीलाई यो शुक्रबार बिहान 8 बजेसम्ममा। एक्चुअली यो गजल हो, एकचोटि अलिकति सुनौ, मैले पुरै सुनाएको छैन, यहाँ बिचमा कतै सुनाएको छु अलिकति।

हजुर, यो एउटा गीत गजल राखेको छु मैले, एकदम चिलिङ प्रकारको छ कि यो सुन्दाखेरि. हजुर, यसको टाइटलै एकदम गजबको छ, बडो गजबको टाइटल. अहिले भनि भनि नै हालौँ होला होइन गीतको. र यो तपाईँको प्रश्नको रूपमा राखेको छु अहिले, त्यसैले गर्दाखेरि तपाईँलाई होमवर्कको लागि छ समय प्रशस्त होइन. र यो गीत कस्तो भने अलिकति कस्तो कस्तो छ कि गजल गजल. हजुर, कसले गाउनु भएको? बस सङ्गीत पनि उहाँको नै हो, अब उहाँको नाम भन्नुहोस् हामीलाई, त्यति नै हो. गजल गाउने कलाकारहरू धेरै हुनुहुन्न र अलि अगाडिका कलाकार हुनुहुन्छ, र अलि अग्रज कलाकारको नाम नै तपाईँले खोज्नु होला. पछिल्लो समयको भन्दाखेरि पनि अलि अग्रज कलाकारहरूको नाम खोज्नु होला. गजल गाउने कलाकार उहाँले अरू पनि गाउनु भएको छ, तर धेरै गीत चाहिँ उहाँले गाउनु भएको छैन. मोस्टली गीतहरूमा चाहिँ उहाँहरूले सङ्गीत दिनुभएको छ. हजुर, उहाँलाई सङ्गीतकार भनेर हामी धेरै चिन्छौँ. गायक पनि हुनुहुन्छ उहाँ, गाउनु पनि हुन्छ, तर गाउने कलाको उहाँले धेरै गीतमा चाहिँ सङ्गीतले सजाउनु भएको छ. बस यति भनौँ है, उहाँ को हुनुहुन्छ बस हामीलाई नाम बताउनुहोस्. शुक्रबार बिहान 8 बजीसम्ममा लकी विनर यसपालिको हुनुहुन्छ, उहाँले पाउनुहुन्छ बिएफ बेसको चिन्न भएको पुरस्कार. अब गीत फेरि म सुनाउँछु यहाँ. मैले अब अहिले एकदम सुक्खा छ होइन, माथि लक्की हुनुहुन्छ नर्दर्न आयरल्यान्ड र उत्तरी यो भेगका बासिन्दाहरू, स्कटल्यान्डका बासिन्दाहरू, किनभने त्यहाँ टाइम टाइम पानी परिरहेको छ अहिले. हामी दक्षिणी भेगका बासिन्दाहरूलाई चाहिँ पुरा क्रिस्पी, पुरै मैदान होइन, घाँस, त्यो घाँसे मैदान त पुरै सुकेर हिँड्दाखेरि पनि क्र्याक क्र्याक गर्छ के. त्यो हिउँदो महिनामा चाहिँ शीतको थोपा अथवा आइस त्यहाँ जमे जम्दाखेरि घाँसमा क्र्याक क्र्याक गर्छ, क्रिस्पी हुन्छ. र अहिले यो गर्मीमा फेरि त्यो घाँस सुकेर पुरै पहेँलो भएको छ अनि क्रिस्पी छ. सो यस्तो बेलामा चाहिँ हामीले आफ्नो गार्डनलाई कसरी जोगाउने हो त, आफ्ना फुलहरू अथवा आफूले रोपेका केही चिजहरूलाई कसरी जोगाउने हो भन्ने कुरा म सेयर गर्न चाहन्छु. एकैछिन प्रतीक्षा गर्नुहोला है त. देवेन्द्र बाब्लुले गाउनुभएको यो गीत म सुनाउँछु अहिलेलाई.

छोटो मिठो गीत देवेन्द्र बाबलुले गाउनु भएको थियो. समय बिहानको 7:53 पनि गएको छ. अब B8 को गीत सुन्दै हामी समाचारतिर लाग्छौँ एकैछिनमा. आज म यहाँहरूको मेसेजहरू एकछिनमा राख्नेछु होइन. नेक्स्ट आवरमा एउटा कुराकानी आज सुन्नुहुनेछ, त्यसपछि हामी जानुभन्दा अगाडि पनि त्यो चर्चा गर्छौँ. र यहाँहरूले कति वेदरको मौसम चर्चा पनि गर्नुभएको छ, कतिले गीत पनि भन्नुभएको छ होइन, कतिले सुन्दैछु घरबाट आज भनेर भन्दै हुनुहुन्छ, र कतिले फोटो पनि पठाउनु भएको छ यहाँहरूले. बडो गजब गजबको थ्याङ्क यू यहाँहरूलाई. र अहिले चाहिँ म यो कसरी चाहिँ हामीले यहाँ हाम्रो अहिलेको यो वातावरण जहाँ पानी परेकै छैन होइन, कतिपय ठाउँमा हामीले त पानी भेटेकै छैनौँ, धेरै भइसक्यो, मोर देन 41 महिना + 1.5 महिना हुन लागिसक्यो होइन, र 40 डेज भन्न खोजेको 40 मात्रै भने. हामीले यो स्थितिमा चाहिँ हाम्रो गार्डन पुरा सुकिरहेको छ, र मेन प्लान्टहरू तपाईँहरूले कसरी जोगाउने हो त, त्यही पनि बाहिर जानुहुन्छ भने त जोगाएर राख्नु पऱ्यो नि त होइन, त्यसलाई त्यसैले गर्दाखेरि त्यसलाई कसरी जोगाउने हो त भन्ने कुरा चाहिँ हामी एकछिन गरौँ यतिखेर. र अहिले चाहिँ होस पाइप ब्यान्ड छ कतिपय ठाउँमा, पानी पाइपबाट पानी लगाउन पाइँदैन त्यस्तो अवस्थामा, र फेरि अहिले एकदम लामो समयसम्म यो सुक्खा भइरहेको झारहरू पुरै क्रिस्पी भइरहेको अवस्थामा यो हरियो झारहरू पुरा त्यो चाहिँ अहिले खैरो पहेँलो भएको छन् कि, सबै हिँड्दा पनि क्र्याक क्र्याक गर्छ र पुरा धुलो उड्छ होइन, धुलो जस्तो डस्टी भइरहेको छ. र यस्तो अहिले चाहिँ हामीले यो फिलिङ, यो समय सिजन छ यो अहिले चाहिँ यस्तो भयो, र यो ओल्ड फ्यासन प्रकारको ग्रिन हरियो घाँस झार देख्न पाएका छैनौँ हामीले कतिपय ठाउँमा जहाँ पानी परेको छैन यहाँ. र त्यसैले गर्दाखेरि अब यसलाई चाहिँ के गर्नुपर्छ भने यो झारलाई चाहिँ छोडिदिनुपर्छ, यसलाई केही गर्ने होइन. अहिले सबैको घरमा त्यस्तै नै हो, पहेँलो भए पनि यसलाई छोड्नुपर्छ, यो किनभने यो चाहिँ फेरि पानी पर्ने बित्तिकै उम्रिहाल्छ कि, त्यसैले यसलाई केही गर्नु पर्दैन, अहिलेलाई लिभ इट अलोन भनेर भन्नु पऱ्यो त्यो झारलाई चाहिँ होइन, तपाईँको गार्डनमा भएको जुन हरियो घाँस मैदान छ त्यसलाई चाहिँ. र बाँकीलाई चाहिँ प्रोटेक्ट गर्न चाहनुहुन्छ भने तपाईँ कतै बाहिर जानुहुन्छ, होस पाइप बाइन्स ब्यान्ड छ अथवा घरमै भए पनि त्यहाँ पानी परेको छैन भने त्यसलाई जोगाउनको लागि तपाईँको मनपर्ने फुल होला होइन, मनपर्ने अब बोट बिरुवा होला, बारीमा अब केही रोप्नु भएको होला खाद्य पदार्थहरू होइन, हो त्यो जोगाउनको लागि चाहिँ त्यसको जरा वरपर 5 सेन्टिमिटर जत्रो चाहिँ त्यहाँनिर त्यहाँ उपलब्ध भएका घाँस पातहरू हाल्ने अरे कि. त्यहाँनिर घाँस भन्दाखेरि पनि त्यो पर्सेउला हुन्छ नि, याद छ हजुर, यो बाघ बोक्राको टुक्राहरू त्यो पाइन्छ बजारमा किन्नलाई, मसरुम कम्पोस्टहरू भयो, गार्डन कम्पोस्टहरू, त्यो खुला त्यो माटोलाई चाहिँ बरु त्यसलाई सुक्न नदिनको लागि अलिकति पानी हाल्ने, त्यसपछिबाट चाहिँ त्यसलाई ढाकेर राख्ने. अब पर्सेउला भनिन्छ नि पातहरूले होइन, के उपलब्ध हुन्छ लोकली त्यसले चाहिँ ढाकेर राख्ने गर्यो भने चाहिँ छिटो सुक्दैन, तपाईँलाई मन परेको जुन प्लान्ट छ त्यसलाई मर्न दिँदैन. तर कस्तो भने त्यसलाई जराइसम्म टाँसेर राख्नु चाहिँ, जरा भन्नाले पनि त्यसको डाँठमा मजाले फेरि ढाकेर राखिदिने होइन, अलिक वरपर राख्नु पऱ्यो त्यो डाँठलाई अलि नछोइकन होइन. हजुर, यस्तै गरिकन यो ल्याभेन्डर भए रोजमरी भए यस्तो प्लान्टहरू चाहिँ यो सुक्खामा पनि यस्तो मजाले फल्दो रहेछ कि, मेरो घरको छिमेकीको ल्याभेन्डर पुरा टोलै बसाउँछ भने यस्तो मजाले फलिरहेको छ अहिले, जति सुक्खा भए पनि लागु छैन उसलाई हजुर. त्यसैले गर्दाखेरि यस्तो प्लान्टलाई चाहिँ नछुनुहोस्, केही गर्नु पर्दैन, पानी हाल्नु पर्दैन. अनि कतै टाढो जानुहुन्छ भने चाहिँ यो विडहरू पलाइरहेको हुन्छ, त्यस्तोलाई चाहिँ कार्डबोर्डले प्लास्टिक ब्ल्याक प्लास्टिकले ढाकिदिए राख्यो भने चाहिँ त्यो मर्छ अरे के, त्यो विडहरू जुन पलाउँछ नि त्यो झुर्किन पाउँदैन घाम छिकिदियो भने होइन. यस्तै गरिकन डाइरेक्ट सनलाइटमा आउने तपाईँहरूको गमला छ भने त्यसलाई चाहिँ बाहिर सेडमा राख्नु पर्यो, र गमलामा भन्दा पनि अझ ग्राउन्डमै राख्यो भने चाहिँ यो धेरै बेर बाँच्छ अरे, त्यसैले ग्राउन्डमा राख्नेदेखि लिएर अरू अब चाँडै फल्ने फल्न लागेको तरकारीहरूलाई अथवा के छ आलु सिमी सबै नै चिपिहाल्ने बरु होइन चाँडै नै, ताकि न कि यो पछि कुहिएर झन् त्यहीँबाट फङ्गल डिजिजहरू आओस् होइन, त्यसले गर्दाखेरि बरु चाँडै चिप्ने

सुनसरीको देवानगंज घटनाको विरोधमा आज पनि इजहरी पकलीदेखि कोशी ब्यारेजसम्म ठाउँ ठाउँमा प्रदर्शन भएको छ। सुरक्षा कडा बनाएपछि देवानगंज क्षेत्र भने शान्त छ। प्रदर्शनकारीले ठाउँ ठाउँमा टायर बालेर अवरोध गरेपछि यातायात अवरूद्ध भएको छ। देवानगंज क्षेत्रमा अवस्था सामान्य बन्दै गए पनि पूर्व पश्चिम राजमार्गमा पनि सुनसरीका ठाउँ ठाउँमा अवरोध भएपछि इजहरीबाट पश्चिमतिर गाड़ी पठाउन रोकिएको सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिनुभएको छ। प्रदर्शन भएका क्षेत्रमा सुरक्षाकर्मी बढ़ाएर राजमार्ग खुलाउने पहल भइरहेको प्रहरीको भनाइ छ। विराटनगरमा आज बिहानैदेखि प्रदर्शन भएको छ। प्रदर्शनकारीले नगरका ठाउँ ठाउँमा परिक्रमा गरेर मुख्य सड़कमा सभा समेत गरेका छन्। प्रदर्शनकारीले गएको साँझ माइकिङ गरेर बजार बन्द गर्न आह्वान गरेपछि अधिकांश पसल आज बिहानैदेखि खोलिएका छैनन्। बजार क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। देवानगंज घटनाका घाइतेको विराटनगर का अस्पतालमा उपचार भइरहेको छ। आज विराटनगरका शैक्षिक संस्था बन्द भएका छन्। विराटनगर महानगरको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरे पनि सुरक्षा जोखिम र यातायात अवरोधको चेतावनीका कारण विद्यालय नखोलिएको हो। कप्तानगंज घटनाको शोकमा सुनसरीका देवानगंज र हरिनगर गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन्। सुनसरीको दक्षिणी भेगका शैक्षिक संस्था पनि आज बन्द छन्। सुनसरीका केही ठाउँमा आज पनि कर्फ्यू र निषेधाज्ञा जारी छ। राजमार्ग क्षेत्रको कर्फ्यू आदेश भने हटाइएको सुनसरीका सीडीओ ईश्वरी प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। नेपाल चिकित्सक संघले आज मुलुकभर सरकारी र निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएको छ। वीरगंजको नारायणी अस्पतालमा डाक्टर प्रमोद राममाथि कुटपिट भएको विरोधमा संघले मुलुकभर आकस्मिक बाहेकका सेवा बन्द गराएको हो। सेवा बन्द हुँदा बिरामीलाई पर्ने असुविधाको लागि क्षमा माग्दै संघले सबै जिम्मा भने सरकारले लिनुपर्ने अडान राखेको छ। स्वास्थ्य कर्मीमाथिको सांघातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा भन्दै संघले आज सेवा बन्दको घोषणा गरेको हो। संघले जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता हुँदै गर्दा सीडीओकै अगाडि प्रहरीले आफ्ना केन्द्रीय सदस्य र नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकमाथि दुर्व्यवहार गरेको जनाएको छ। संघले पर्साका सीडीओ र प्रहरी प्रमुखको राजीनामा समेत मागेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरुद्ध नपार्न अपील गर्नुभएको छ। डाक्टरमाथि हातपात गर्ने दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढ़िसकेको पनि मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा अत्यावश्यक जीवन रक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने मन्त्रालयको भनाइ छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले आफ्नो मुलुकले 100% युक्रेनको साथ दिने वचन दिनुभएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्की र प्रधानमन्त्री बर्नहमले पोर्सको नौ सैनिक शिविर पनि भ्रमण गर्नुभयो।

नमस्ते, गुड मर्निङ, फेरि पनि वेलकम ब्याक यहाँहरूलाई बिहानको यो सो नमस्ते युकेमा पुनः स्वागत गर्दै गर्दै न्यानो नमस्कार टक्राउन चाहन्छु। बिहानको 8:12 गइसकेको छ। हामीले शिव परियार अनि निशा सुनारले गाउनुभएको गीत आज फेरि एकचोटि सुन्ने मौका पायौँ यति बेला। अब आजको पत्र पत्रिकाका हेडलाइनहरूतर्फ एकैछिन ध्यान दिन्छौँ हामी। आजको पत्र पत्रिकामा एकदमै धेरै प्रसङ्ग हामीले यो आगलागीकै चर्चा देखिरहेका छौँ र नयाँ प्रधानमन्त्रीले के भन्नुभएको छ तिनै विषयहरू रहेका छन्। र यो हिट वेभ फेरि बेलायतमा चौथो हिट वेभ अहिले गर्मी हुँदैछ यहाँ बेलायतमा, एकैछिन फेरि हुन्छ यो साता। र यहाँ हिट वेभ मात्रै छ, गर्मी मात्रै हुने हो एकछिन, तर उता फ्रान्स र स्पेनतिर युरोपतिर भन्ने हो हेर्ने हो भने त्यहाँ पनि अत्याधिक गर्मी छ, गर्मी हुँदै नै छ। 37-38 डिग्री सेल्सियससम्मको तापक्रम त्यहाँ पुग्छ भनिएको छ। र यहाँ त्यति धेरै नपुगे पनि गर्मी छ, तर यहाँभन्दा पनि उता फ्रान्समा चाहिँ सबभन्दा धेरै अहिले फ्रान्स र स्पेनमा अहिले यो आगलागीको कारणले गर्दाखेरि एकदमै धेरै हिट वेभ, तातोपना पनि गर्मी पनि बढ्ने, आगलागी पनि यसलाई अलिक घटिसकेको छैन, घटाउने प्रयास फायर फाइटरहरूले गरिरहेका छन् कन्टिन्यू निरन्तर। सो यही नै तस्विर हामी आज धेरै देख्न सक्छौँ। र यो हिट वेभले असर गर्नुभन्दा अगाडि नै यसलाई वाइल्ड फायर जो आगलागी भइरहेको छ त्यो आगलागीलाई निभाउनको लागि भर मगदुर प्रयास गरिरहेको अवस्था छ अहिले स्पेन अनि फ्रान्सका फायर फाइटरहरूले। हजुर, र दमकलहरू तपाईँले लाइन लागेर त्यहाँ गएको देख्न सक्नुहुन्छ, इभन वाटर बमरहरू हेलिकप्टरहरू पनि आकाशमा उडेको होइन। र फ्रान्सको यो साउथ वेस्ट इलाकातिर हो एकदम वाइल्ड फायर भएको, बोर्डोको नजिकै, र यो बोर्डो नजिकै चाहिँ आइपुगेको छैन, ठुलो सहर नजिकै आइसकेको छैन, तर कन्ट्रोल गर्ने प्रयास चाहिँ गरिरहेका छन्। अब यो टेम्परेचर चाहिँ आज स्पेनिस क्यापिटलमा 37 डिग्री सेल्सियस हुनेवाला छ भने वेस्ट साउथ वेस्ट फ्रान्सतिर चाहिँ 36 डिग्री सेल्सियस आज छ होइन, अझै बढ्दैछ यो भोलि पर्सिको दिनमा। र यसभन्दा अगाडि आगो निभाउनको लागि चाहिँ धेरै कुरा गरिएको छ। अब स्विडिस यो पाइलटहरू पनि लिएको 3 होइन स्पेसलिस्टहरू, उनीहरूले चाहिँ आगलागीकै लागि चाहिँ यो वाटर बमरहरू प्रयोग गर्ने गर्छन्। त्यो आगोको मुस्लोभित्र उनीहरू जान्छन् होइन छेउछाउमा, हजुर, यिनीहरू प्रयोग भइरहेका छन्। र मन्डे सोमबारदेखि यता चाहिँ अलिक कन्ट्रोल गर्न सफल भइएको भनिन्छ, अलिक कम गरिएको। र अहिले फ्रान्समा मात्रै झन्डै 42,000 हेक्टर जमिनमा आगलागी भइसकेको छ र 240 घर चाहिँ यो आगलागीले नष्ट भइसकेका छन्। झन्डै 3,00,000 मानिसहरूलाई फ्रान्स र स्पेनको यो आगलागी हुने ठाउँ एरिया नजिक एरियाबाट स्थानान्तरण गरिएको छ, अर्को ठाउँमा सारिएको छ। सो यो आफ्नो घरलाई त्यहाँबाट छेउछाउमा छोड्न भनिएको रहेछ, यो स्थिति छ। र अहिले फ्रान्सको राष्ट्रपति पनि त्यहाँ जानुभएको रहेछ, फ्रान्सका प्रेसिडेन्ट फायर फाइटर क्रिउहरूलाई चाहिँ भेट्न, जहाँ आगलागी भएको छ बोर्डर नजिकै त्यहाँनिर पुग्नु भएको थियो। र अहिले चाहिँ एकदमै यति ठुलो त्यहाँ जङ्गल छ, जङ्गलमा आगलागी भइरहेको छ। त्यो जङ्गलको त्यो रुखहरू छ, त्यो रुखहरू चाहिँ पाइन ट्रीहरू त म्याचेस जस्तै बलिरहेका छन् रे कि अहिले, त्यति साह्रो त्यो सुक्खापना भएको कारणले र आगलागी एकदमै ठुलो आगो लागेको कारणले गर्दाखेरि। सो अलिकति यो पानी परेको कारणले अलिकति साउथ वेस्टर्न फ्रान्समा चाहिँ अलिकति स्लो भएको छ भन्ने सुनिन्छ। सो यही नै प्रसङ्गहरू आज पत्र पत्रिकामा एकदमै धेरै रहेका छन्। र अहिले त्यहाँनिर चाहिँ पुरा त्यो वाइल्ड फायरलाई हटाउनको लागि रुखहरू धम्माधम काटिएको बोर्डोको नजिकमा होइन, र यो बोर्डोको नजिकमा जुन चाहिँ त्यो ग्याप सृजना गर्नलाई, ग्याप बनाउनलाई, ठुलो त्यो रुख काटेपछि पुरै ग्याप हुन्छ, त्यो ग्यापबाट चाहिँ आगो यता एउटा ठाउँबाट यता सर्दैन अरे कि, त्यो ग्यापमा हराउँछ, त्यो ग्यापमा होइन पानीले भिजाइदियो त्यो आगो चाहिँ यता फैलिँदैन अर्को जङ्गलमा, त्यसैले ग्याप गरिदियो भने चाहिँ त्यो ठुलो रुखहरू पुरै काटेर त्यहाँ बाटो बनाइएको छ, बाटो जस्तै बनाएर ग्याप गर्न खोजेको। हजुर, यिनै प्रसङ्गहरू आज पत्रिकामा एकदम धेरै छन्। र अर्को प्रसङ्ग भनेको आज नयाँ प्रधानमन्त्री एन्डी बर्नमले के गर्न खोज्दै हुनुहुन्छ यहाँ बेलायतमा भन्ने कुराहरू नै छ। र उहाँले चाहिँ अहिले इङ्ल्यान्डमा विशेष गरिकन एजुकेसन सेक्टरलाई अहिले यसो उहाँले हेर्दै हुनुहुन्छ र अहिलेको बालबच्चाको लर्निङ, जुन एकाडेमिक लर्निङ
यो स्टडी गर्ने सब्जेक्टहरू छ, तरिकाहरू छ, पढ्ने तरिकाहरू, यसलाई चाहिँ रिफर्म गर्ने अर्थात् यसलाई फेरि यसलाई हेर्ने र पुनर्निरीक्षण गरेर यसलाई चाहिँ अलिकति चेन्ज गर्ने भनेर भन्नुभएको छ। र विशेष गरिकन टेक्निकल सब्जेक्टहरू चाहिँ विद्यार्थीहरूलाई अफर गर्ने 14 वर्षदेखि माथिका लगायत 10 वर्षदेखि नै उनीहरूलाई चाहिँ अझ यसबारेमा सिकाउने होइन। र अहिले सेकेन्डरी स्कुलहरू, माध्यमिक विद्यालयहरू जो इङ्ल्यान्डमा छन् यी विद्यालयहरूमा चाहिँ म्यानुफ्याक्चरिङ, उत्पादन र एआई सम्बन्धी विषयहरू चाहिँ कोर सब्जेक्टमा मिसाइदिने भनेर भनिएको छ। र यो कोर्सेसहरू चाहिँ एभाइलेबल हुन्छ 10 वर्षदेखि नै, माफ गर्नुहोस् इयर टेनदेखि अझै बढी यो हेर्न सकिन्छ इयर टेनदेखि नै। र यसमा इयर टेनदेखि चाहिँ लोकलाइज इन्डस्ट्री, त्यहाँनिर स्थानीय इन्डस्ट्रीहरू के छन् हो त्यससँग सम्बन्धित र त्यस्तो प्रकारका यो लर्निङ टेक्नोलोजीहरू चाहिँ पाठ्यक्रममा राख्ने, जसले गर्दाखेरि त्यो डिजाइन गर्ने, जसले गर्दाखेरि बच्चाहरूलाई चाहिँ कामतिर लैजान प्रेरित होस्। हजुर, बच्चाहरू अहिले धेरै विशेष गरी युवा वर्गहरू काम गरेका छैनन्, त्यसले गर्दाखेरि अहिले चाहिँ युवाहरूको यो अनइम्प्लोइमेन्ट, बेरोजगारीपनालाई ट्याकल गर्नको लागि अहिले प्रधानमन्त्री एन्डी बर्नमले चाहिँ यो कुरा गर्नुभएको छ। र यसमा चाहिँ अब हाई क्वालिटी टेक्निकल सब्जेक्ट विषयहरू चाहिँ राखिन्छ, एकदमै उच्च गुणस्तरीय प्राविधिक सब विषयहरू पनि समावेश गरिन्छ कोर सब्जेक्टहरूमा, जस्तो कम्बाइन्ड कोर सब्जेक्टहरू भनेको इङ्ग्लिस, म्याथ र साइन्स होइन, जिसिएससी लेभलमा दिनुपर्ने यी कोर सब्जेक्टहरूमा यी सब्जेक्टहरू मिसाइन्छ, अरू चाहिँ विषयहरू, प्र्याक्टिकल विषयहरू मिसाइने छ, ताकि बच्चाहरूलाई चाहिँ अब जिसिएससीमा चोइस गर्न पनि सजिलो होस् उनीहरूलाई मन परेको होइन, यो ट्रेडिसनल परम्परागत शिक्षा शैलीलाई परिवर्तन गरेर अब चाहिँ मोर भोकेसनल एजुकेसनहरूतिर लैजाने र उनीहरूको चोइस पनि उनीहरूले जिसिएससीमा त्यो फर्स्ट चोइसमा राख्न पाउने भन्ने कुराहरू छन्। र यसलाई यो आधारभूत जुन शैक्षिक प्रणाली छ, यहाँको शैक्षिक सिस्टम छ, यो सिस्टमलाई चेन्ज गर्ने भनेर चाहिँ अहिले प्रधानमन्त्रीले भन्नुभएको छ। र अब कसरी यो अगाडि ल्याउने कहिलेदेखि हो त्यो आउन बाँकी नै छ। हजुर, यो छ। अनि यस्तै गरिकन प्रधानमन्त्रीलाई चाहिँ अहिले यो डेथ ट्याक्सको बारेमा चाहिँ धेरैले सजेसन दिइरहेका छन् कि, उहाँलाई सचेत गराउन पनि खोजिरहेको छन्। इनहेरिटेन्स अर्थात् सम्पत्ति कर, जो चाहिँ आफ्नो सन्तानलाई दिइन्छ होइन, मृत्यु भएपछि सन्तानले पाउँछन् आफ्नो अब अभिभावकहरूको होइन, र अथवा कतिले चाहिँ आफ्नो मृत्युभन्दा अगाडि नै दिइरहेका हुन्छन्। र त्यो त्यस्तो प्रकारको जुन सम्पत्ति छ, पुर्ख्यौली सम्पत्ति जो हामी प्राप्त गर्छौँ नि, हो त्यस्तो प्रकारको सम्पत्तिमा 10% ट्याक्स लाउने भन्ने कुरा चाहिँ प्रधानमन्त्रीले निकै धेरै समय अगाडिदेखि नै यो कुरा सोच्नु भएको हो। र अहिले चाहिँ यसैको लागि भनेर क्रस पार्टी एग्रिमेन्ट, यहाँका विभिन्न पार्टीहरूसँग छलफल गर्ने र राय माग्ने अनि उनीहरूको विचार विमर्श, उनीहरूसँग विचार विमर्श गर्ने हिसाबले चाहिँ उहाँले क्रस पार्टी एग्रिमेन्ट छलफलको लागि बोलाउनु भएको रहेछ। र यो चाहिँ अब कसरी केयर क्राइसिसलाई, यहाँको चाहिँ केयर क्राइसिसलाई त्यो पैसा चाहिँ यताबाट लिएर उतातिर होइन, अब इनहेरिटेन्स ट्याक्स कलेक्सन गरेर चाहिँ केयर, सोसियल केयरलाई यहाँ मद्दत गर्ने हिसाबले यो इस्युहरू अगाडि ल्याइएको छ। यसको समाधान खोज्नको लागि चाहिँ विभिन्न पार्टीहरूसँग छलफल गर्ने भनेर उहाँले भन्नुभएको छ। र यस्तै हिजो चाहिँ उहाँले पोस्ट मार्थमा उता युक्रेनका लिडर राष्ट्रपतिलाई हिजो भेट्नुभएको, भ्लादिमिर जेलेन्स्कीलाई पोस्ट मार्थमा हिजो एचएमएस क्विन एलिजाबेथमा भेट्नुभएको रहेछ होइन, यो सिपमा सेलरहरूलाई भेट्नको लागि त्यहाँ जानुभएको रहेछ। सो त्यतिखेर भेट पनि भएको थियो उहाँसँग, त्यो पनि छ। र यस्तै गरिकन अर्को चाहिँ राजा को सिनियर एडले अहिले चाहिँ स्टेप डाउन गर्नुभएको, अर्थात् उहाँ आफ्नो जागिरबाट हट्नुभएको भन्ने कुरा गरिएको छ। राजाको एकदम राइट ह्यान्ड म्यान हो हुनुहुन्छ सर क्लाइभ एल्डर्टन, उहाँको तस्विर पनि आज हामी देख्न सक्छौँ। राजाको एकदम मोस्ट सिनियर सल्लाहकार, जसले चाहिँ 11 वर्षदेखि चाहिँ उहाँको सल्लाहकार हुनुभएको, 11 वर्षसम्म उहाँ सल्लाहकार रहनुभयो र राजालाई हरेक पल उहाँले चाहिँ सल्लाह दिनुभयो र सधैँ राजासँग देखिनुहुन्थ्यो उहाँ चाहिँ। र
रोयल हाउसहोल्डमा उहाँले काम गर्नुभएको त 2006 सालदेखि नै हो. उहाँ अहिले चाहिँ हट्नुभएको आफ्नो कार्यभारबाट पदबाट भन्ने कुराहरू आज आएका छन् पत्र पत्रिकामा. र यस्तै गरिकन नम्बर अफ मिलिनियर्स, यहाँ चाहिँ मिलिनियरहरूको सङ्ख्या घट्दै गएको छ अरे कि, उनीहरू यहाँबाट बाहिरिरहेका छन् भन्ने कुरा चाहिँ अहिले एउटा अध्ययनले बताएको छ. त्यो पनि आजको पत्र पत्रिकाको हेडलाइन हो. यति नै गरिकन गीत सुनाऊ अब, छोटो मिठो गीत. आशीर्वाद सुवेदी, विनय कार्की उहाँहरूले गाउनुभएको यो गीत र गीतपछि भने आजको कुराकानी हुन्छ गुल्मी जिल्ला समाज युकेका अध्यक्षज्यूसँग. योगजीले गर्नुभएको कुराकानी, अध्यक्षज्यू हुनुहुन्छ मन्जु भण्डारी खरेल, हजुर उहाँसँग गर्नुभएको कुराकानी एकछिनमा हामी सुन्नेछौँ.

0: SBS गोरखा रेडियो
1: कसरी पत्ता लाउने होला
2: के पत्ता लगाउने
1: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
2: के को बारेमा
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ
2: तपाईँको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको
2: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
1: यो त अति राम्रो कुरा सुनाउनु भयो
2: हो त नि यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ
0: यो BFBS

0: हजुर नमस्ते, कार्यक्रम बिहेभियर संवादबाट म योगराज राईको बिहेभियर संवादमा आज म मन्जु भण्डारीज्यू हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु। उहाँ चाहिँ गुल्मी जिल्ला समाज युकेको वर्तमान अध्यक्ष हुनुहुन्छ र उहाँहरूले चाहिँ यो अगस्त महिनाको 2 तारिक फेलथाममा चाहिँ यो वर्षको एनुअल गेट टुगेदर गर्दै हुनुहुन्छ र यसको तयारी के छन् अनि कार्यक्रमहरू के छन् त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ। मन्जुजी यहाँलाई नमस्ते।
1: नमस्कार योगराज राईज्यू।
0: हजुर आराम हुनुहुन्छ?
1: एकदमै आराम छु,
0: म पनि ठिकै छु। थ्याङ्क यू धेरै भयो त है, भेटघाट नभएको, कुराकानी नभएको।
1: हजुर हो नि।
0: अनि यो अध्यक्षता लिनुभयो कति भयो अनि कस्तो जाँदैछ त तपाईँको कार्यकाल?
1: अध्यक्षता लिएको धेरै भएको छैन, यो हाम्रो लगभग 3 महिना हुन आँट्यो, मेमा हो।
0: हजुर
1: कार्यक्रम पनि नजिक आउँदैछ, तयारी राम्रै हुँदैछ।
0: ओके, अनि यसपटक कसरी मनाउँदै हुनुहुन्छ त तपाईँहरूले यो चाहिँ मतलब गेट टुगेदर सेलिब्रेसन?
1: यो पालि चाहिँ हामीले आइतबारका दिन अगस्त 2 तारिक सेलसमको ट्युडर पार्क स्पोर्ट्स लेजर सेन्टरमा मनाउँदैछौँ। गत वर्ष पनि हामीले त्यहीँ गरेका थियौँ, यो वर्ष पनि त्यही स्पट नै हुनेछ। वास्तवमा यो हाम्रो बेलायतको व्यस्त जीवन, हामी बिहानैदेखि बेलुकासम्म सधैँ काम गर्छौँ, सबै हाम्रा जिम्मेवारीहरू छन्, हामी दौडधुप गर्छौँ। यस्तै भागदौड बीच कहिले काहीँ आफ्नै गाउँघर मनले आफ्नै माटो आफ्नै भाषा आफ्नै संस्कृति आफ्ना मान्छेहरूको न्यानोपन खोजिरहेको हुन्छ योगजी। त्यही थकित मनलाई एक दिन भए पनि आफ्नोपनको एउटा स्पर्श दिलाउन, नेपालीपनलाई सँगै मनाउन, हामी सबै नेपालीहरूसँग हाँसो खुसी साट्न गुल्मी जिल्ला समाज युकेले 18 वार्षिक मेला लिएर आउँदैछ, जुन मैले भनिहाले अगस्त 2 तारिक आइतबारका दिन हामीले मनाउँदैछौँ। यो एउटा केवल गुल्मेलीहरूको मेला मात्र नभएर बेलायतमा रहेका सम्पूर्ण नेपालीहरूको साझा उत्सव हामीले मनाउँदैछौँ।
0: अनि कार्यक्रमहरू के छन्, एट्र्याक्सनहरू यसो भनिदिनुहोस् न त्यो दिनको?
1: त्यो दिन चाहिँ हामीले वास्तवमा नेपाली कला, हाम्रो संस्कृति, हाम्रो परम्पराको सुन्दर झल्को आउने गरी मन छुने सांस्कृतिक प्रस्तुतिहरू हामीले दिँदैछौँ। एकदमै मिठो स्वादिष्ट खाना हाम्रो रारा क्याटरिङले गर्दै हुनुहुन्छ। त्यसै गरी हाम्रा जुन साथीभाइहरूसँगको एउटा पुनर्मिलन, हाम्रा नयाँ सम्बन्धहरू गाँस्ने अवसर हामीले पाउनेछौँ। हाम्रो परिवारसँग बिताउने हाम्रा अविस्मरणीय खुसीका पलहरू हामीले त्यहाँ भेट्न पाउनेछौँ, पलहरू साट्न पाउनेछौँ। त्यसै गरी आफ्ना छोराछोरीहरूलाई पनि म सबैलाई लिएर आउन एकदमै आग्रह गर्दछु। हामी हाम्रो एउटा साझा जिम्मेवारी भनेको यो हाम्रो नयाँ पुस्तालाई आफ्नै भाषा आफ्नो संस्कृति आफ्नो परम्परा र हाम्रो नेपालीपनसँग जोड्नु पनि अलिकति मलाई यो एकदमै गर्नुपर्छ भन्ने लागेर एकदमै यो अहिलेको चाहिँ कार्यक्रममा विशेष गरी बाल बालिकाहरूका लागि विशेष मनोरञ्जनात्मक खेलहरू केही रमाइला गतिविधिहरू र आकर्षक कार्यक्रमहरू पनि राखिएका छन्। अघिल्ला वर्षहरूभन्दा यो पटक केही नयाँ स्वाद हामीले दिने जमर्को गरेका छौँ, नयाँ आकर्षण। हामीसँग विशेष कलाकारहरू पनि हुनुहुन्छ, एकदमै ख्यातिप्राप्त कलाकारहरू पनि हुनुहुन्छ, उहाँहरूसँग पनि हामी झुन्नेछौँ। हाम्रो आफ्नै प्रथम नौमती बाजा पनि हामीसँग छ, बुरमेली बाजा, त्यसमा पनि हामी नाच्नेछौँ। एकदमै यो समग्रमा अत्यन्तै रमाइलो भेटघाट हुनेछ, यो सबैका लागि एकदमै ढोका खुल्ला छ, सबैजनालाई म आउनुहोस् रमाइलो गरौँ भन्न चाहन्छु।
0: हजुर, अनि टिकट दर चाहिँ कस्तो छ, एन्ट्री फी अनि कार पार्किङहरूको व्यवस्था कस्तो छ?
1: एकदमै कार पार्किङको सुविधा छ हामीसँग, हामीलाई अब बेलायतभरिका विभिन्न ठाउँहरूबाट कोचहरू पनि बुकिङ भइसकेका छन्, त्यसैले त्यो पार्किङको लागि एकदमै फ्री पार्किङको व्यवस्था छ। म्यानेजमेन्ट एकदमै पार्किङको लागि राम्रो छ, त्यो स्कुल भएको हुनाले त्यहाँ म्यानेजमेन्ट राम्रो छ। तर टिकटको बारेमा भन्नुपर्दा, टिकट चाहिँ अन द डे गेटमा चाहिँ 25 पाउन्ड राखिएको छ भने अघिल्लो दिनसम्म किन्नुभयो भने 20 पाउन्डमा पाइन्छ। 20 पाउन्डमा चाहिँ यो 3 कोर्स खाना, फ्री पार्किङ र मनोरञ्जनात्मक खेलहरू सबै इन्क्लुडेड छ।
0: अब गुल्मी जिल्ला भनेपछि कलाकारहरूको एउटा अखाडा जस्तै लाग्छ होइन, को को आउँदै हुनुहुन्छ त त्यो दिन कलाकारहरू?
1: हजुर, कलाकारको चाहिँ यसपालि एकदमै रमाइलो एउटा मिक्सचर छ भन्नुपर्छ। हाम्रो नेपालको एकदमै ख्यातिप्राप्त कलाकार सबैले मन पराउनु हुने हाम्रो प्रकाश दूतराज भाइ पनि हामीसँग आउँदै हुनुहुन्छ। त्यसै गरी हाम्रो अत्यन्तै मधुर स्वरकी धनी सम्झना भण्डारी पनि हामीसँग आउँदै हुनुहुन्छ। त्यसै गरी हाम्रो आफ्नै गुल्मेली चेली पुनम गुरुङ पनि हामीसँग आउँदै हुनुहुन्छ र अत्यन्तै राम्रो नृत्य प्रदर्शन गर्ने करिश्मा मगर पनि हामीसँग आउँदै हुनुहुन्छ भने नेपालका केही कलाकारहरूलाई पनि हामीले कार्यक्रममा निम्तो दिएका छौँ। उहाँहरू पनि अप्लाई गरेर बस्नु भएको छ, अहिलेसम्म त उहाँहरूको केही खबर आइपुगेको छैन, तर अब भिजा लाग्यो भने उहाँहरू पनि आउनुहुन्छ।
0: अब भर्खरै तपाईँले अध्यक्षता लिनु भएको छ, तपाईँको कार्यकालमा यसो नयाँ यस्तो गर्छु भन्ने कुनै सोच्नु भएको छ कि अहिले अलिक टु अर्ली?
1: अहिले भर्खरै अब त्यही अलिकति कार्यक्रमलाई कसरी व्यवस्थित बनाउने, पहिला बितेका वर्षहरूमा भएका कमी कमजोरीलाई कसरी त्यसलाई सुधारेर अहिलेको कार्यक्रममा चाहिँ विशेषत हामीले यो अलिकति भाषणहरू भन्दा पनि आएका मान्छेहरूलाई, आएका पाहुनाहरूलाई चाहिँ कसरी मनोरञ्जन दिन सकिन्छ, किनभने अब उहाँहरूले धेरै समय मिलाएर टाढा टाढाबाट आउँदै हुनुहुन्छ, स्कटल्यान्ड, आयरल्यान्ड, लिभरपुल, अरू मिडल्यान्डका विभिन्न क्षेत्रहरूमा, यता साउथ इस्टबाट पनि अलरेडी दुईटा कोचहरू बुक भइसकेको छ। त्यसैले यो अत्यन्तै उहाँहरूको समयलाई ध्यानमा राखेर हामीले एकदमै फर्मल कार्यक्रमलाई न्यून गराएर सकेसम्म मनोरञ्जन दिनेमा चाहिँ हामी एकदमै आतुर छौँ।
0: हजुर, गुलमेलीहरू कति जति आउनुहुन्छ प्रत्येक वर्ष, कस्तो छ सहभागिता?
1: गुलमेलीहरूको अब उपस्थिति हेर्नु पर्दा गत वर्षहरूमा राम्रै भएको थियो। पहिले 1500-1700 मिनिमम हाम्रो टार्गेट भनेको 1000-2000।
0: अब आई डोन्ट नो, योभन्दा अगाडि महिला प्रेसिडेन्ट हुनुहुन्थ्यो कि हुनुहुन्थेन संस्थामा, मलाई लाग्छ तपाईँ पहिलो होला, योभन्दा अगाडि रुद्र भाइ हुनुहुन्थ्यो, कसरी लिनु भएको छ त यो सामाजिक कामलाई चाहिँ?
1: हजुर, एकदमै हजुरले राइट कुरा गर्नुभयो। यो चाहिँ मेरो लागि एउटा अवसर पनि हो र एउटा ऐतिहासिक एउटा कुरा पनि भएको छ। यो म पहिलो महिला अध्यक्षकै रूपमा अहिले गुल्मी जिल्ला समाजको अध्यक्षको रूपमा आएकी छु। योभन्दा अगाडि हाम्रो रुद्रजी हुनुहुन्थ्यो, त्योभन्दा अगाडि पनि सबै दाजुहरू नै हुनुहुन्थ्यो, गर्दा म पहिलो महिला अध्यक्षको रूपमा चाहिँ अहिले उभिएकी छु।
0: ए, अनि अब बाहुल्य त प्रायः पुरुषकै हुन्छ, कतिको सहयोग गर्नुहुन्छ नि उहाँहरूले, कस्तो छ संस्थाको?
1: होइन, एकदमै अब एक त अब सबैजना हामी गुलमेली भन्ने बित्तिकै एक आपसमा सहयोगी भावना छ हामी सबैमा। त्यसमा पनि अब दाजुहरूले, अब उहाँहरू अग्रज हुनुहुन्छ, उहाँहरूले दिनुभएको मार्गदर्शन एकदमै, त्यसमा पनि म आफै पनि अब के गरौँ कसो गरौँ भनेर अलिकति उत्सुक भएको कारणले उहाँहरूले एकदमै सहयोग गरिरहनु भएको छ। अब मलाई लाग्छ अवश्य पनि हाम्रो आउँदो कार्यक्रम चाहिँ पक्कै पनि सफल हुन्छ भन्ने मलाई लागिरहेछ।
0: अब गुल्मीको जो पनि कलाकार आउनुभयो, गुल्मीको भन्नु चाहिँ त्यो गुल्मीको पानी चाहिँ कस्तो रहेछ? तपाईँ चाहिँ गीत गाउनु हुन्थ्यो कि हुन्थेन, कहिले गुनगुनाउनुहुन्छ, के छ तपाईँको चाहिँ?
1: होइन, मलाई खै अब भगवान्ले सबै कुरा त दिनुभएको छैन, त्यसमा स्वरमा चाहिँ अलिकति मलाई त्यो गीत गाउनेतिर दिनु भएन जस्तो लाग्छ, म चाहिँ त्यति गीत गाउँदिनँ।
0: तर तपाईँको आवाज एकदमै सुरिलो अनि प्रष्ट छ, अफकोर्स, र त्यो राम्रो पक्ष पनि हो। अनि अब गुल्मीको कुराकानी गरिरहेको छौँ, गुल्मीतिर घुम्न जानु पर्यो भने अलिकति घुम्नै पर्ने ठाउँहरू के के छन् त तपाईँको गुल्मी जिल्लामा?
1: गुल्मी त नाम सुन्ने बित्तिकै एकदमै यो पर्यटकीय अब दृश्य हेर्नलाई, अब घुम्नलाई एकदमै राम्रो ठाउँ हो। गुल्मीका धेरै ठाउँहरू छन्, अब मैले अहिले बयान गरेर साध्य छैन। अब सबभन्दा प्रचलित भनेको गुल्मीको कफी, हजुरले सुन्नुभएको एकदमै, हजुर, गुल्मीको कफी चाहिँ एकदमै प्रख्यात छ र ठाउँहरूमा अब धेरै ठाउँहरू छन् है। गुल्मी छिर्ने बित्तिकै यो यहाँ जान्ने यहाँ नजाने भन्ने नै छैन, गुल्मी छिरेपछि तपाईँका हरेक ठाउँहरू चाहिँ एकदमै आकर्षित छन् र सबै घुम्न लायक ठाउँहरू छन्।
0: यो कफीको कुरा थाहा थिएन, यो चाहिँ गाउँभित्र मात्रै हुन्छ कि अलिकति तपाईँहरूले एक्सपोर्ट पनि गर्नुहुन्छ?
1: अहिले त्यस्तो खै सुन्नमा त आएको छैन बाहिर, तर गुल्मीमा अहिले धेरै त्यो गुल्मीभित्र नै धेरै कफीहरू चाहिँ अब उत्पादन गरेर त्यहीँ नै बेचबिखन चाहिँ भइरहेको छ।
0: अनि त्यो दिन चाहिँ अगस्त 2 तारिक चाहिँ कति बजी तपाईँहरूको कार्यक्रम सुरु हुन्छ? अनि अब साङ्गीतिक कार्यक्रम कोही अलिकति अगाडि आउनुहुन्छ, कोही साङ्गीतिक कार्यक्रम सुरु भएपछि आउनुहुन्छ, कस्तो छ तपाईँहरूको टाइम टेबल?
1: त्यो दिन चाहिँ हामी अब कार्य समितिका साथीहरू, हामी सल्लाहकारहरू चाहिँ बिहानै 8 बजेदेखि चाहिँ मैदानमा हुन्छौँ, किनभने अब त्यहाँ धेरै तयारी पनि गर्नुपर्ने छ, र हामीले पाहुनाहरूलाई 11 बजे बिहान 11 बजे बोलाएका छौँ, र हाम्रो अतिथि जो निमन्त्रणा गरिएका अतिथिहरू हुनुहुन्छ उहाँहरूलाई हामीले 12 बजे साफ आइदिनको लागि हामीले अनुरोध गरेका छौँ, र हाम्रो प्रमुख अतिथि यहाँ नेपाली एम्बेसीबाट आउँदै हुनुहुन्छ, उहाँलाई चाहिँ हामीले 1 बजे आमन्त्रण गरेका छौँ, उहाँ आउने बित्तिकै हाम्रो चाहिँ फर्मल कार्यक्रम सुरु हुन्छ।
0: हजुर, यो कार्यक्रम सफल होस् मन्जुजी, धेरै धेरै धन्यवाद। अन्तमा सम्पूर्ण गुलमेलीवासीहरूलाई के भन्नुहुन्छ त नि?
1: एकदमै थ्याङ्क यू सो मच हजुरले एकदमै यो मलाई अवसर दिनुभयो, यो चाहिँ हजुरलाई म धेरै आभार व्यक्त गर्न चाहन्छु, र सम्पूर्ण गुलमेलीहरू, नन गुलमेलीहरू सबैलाई, बेलायतमा जति पनि रहनुहुने नेपाली बुवा आमा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, शुभचिन्तकहरू हुनुहुन्छ, गुलमेलीलाई माया गर्ने सबैजनालाई यो कार्यक्रममा हजुरहरू आइदिनु होला, हामी सँगै रमाउला भन्न चाहन्छु। थ्याङ्क यू।
0: हुन्छ, कार्यक्रम सफल होस्, धेरै धेरै धन्यवाद।
1: थ्याङ्क यू सो मच, र हजुरलाई पनि यो कार्यक्रममा मैले विशेष निम्तो यसैबाट गरे, हजुरलाई पनि मैले त्यो दिनमा सँगै नाच्नुपर्छ भन्न चाहन्छु। थ्याङ्क यू।
0: हजुर, हाम्रो मन्जु भण्डारीज्यू हुनुहुन्छ, गुल्मी जिल्ला समाज युकेको वर्तमान अध्यक्ष, र उहाँको यो एनुअल गेट टुगेदर चाहिँ आउँदो अगस्त महिनाको 2 तारिक हुँदैछ, यो फेल्थाम लन्डनमा TW137EM। जो जो जानुहुन्छ इन्जोय गर्नुहोला, र सबै सबै गुलमेलीहरूलाई चाहिँ शुभकामना भन्दै मैले बिदा मागेँ। हस्त, नमस्ते।

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

कोहिनूर टाइटलको गीत मनु राणा दिदीले आफूले लेख्नु भएको, आफैले आफैले सङ्गीतले सजाउनु भएको अनि गीत पनि आफै गाउनु भएको हजुर। र उहाँको गीत उहाँकै प्यारो प्यारो जीवन साथीको लागि भनेर उहाँले डेडिकेट गरेर बनाउनु भएको होइन, जीवनसाथी नूर राणा हुनुहुन्छ, उहाँप्रति नै समर्पित गीत हामीले सुन्यौँ। एक अर्काप्रति नै उहाँहरूले समर्पित गर्नुभएको हो यो गीत। अब आजको समय हेरौँ, यतिखेर बिहानको 9 बज्नको लागि 10 मिनट बाँकी रहेको छ। हामी तपाईँहरूको मेसेज पनि हेर्दैछौँ, लगायत तपाईँहरूको मेसेज मात्र होइन कार्यक्रम सम्बन्धी जानकारी पनि लिन खोज्दैछौँ। र फेरि प्रश्न पनि सुनाउन खोज्दैछु, म जानुभन्दा अगाडि प्रश्न त सुनाउनु पऱ्यो नि होइन। घन्टामा यो एक घन्टामा एटलिस्ट एकचोटि चाहिँ म प्रश्न सुनाउने गर्छु यो साताको लागि राखिएको। सो यो साताको लागि राखिएको प्रश्न गजल छ एउटा। यो गजल कसले गाउनु भएको हो? सङ्गीत पनि उहाँले नै गर्नुभएको हो हजुर। यो गजलको गीतकार सोधेको छैन मैले, गायक र सङ्गीतकार मात्रै सोधेको छु। सो गजल यस्तो छ।

ओके गीत यही नै हो. मैले अलिकति अलिकति छनक अझै थप्दै पनि गएको छु है, याद गर्नुभयो होला यहाँहरूले पक्कै पनि. र यो गजल कसले गाउनु भएको, कसले सङ्गीतले सजाउनु भएको, बस यति नै हो मैले सोधेको. एउटै व्यक्ति हुनुहुन्छ, गायक पनि सङ्गीतकार पनि, र गजल कमैले गाउनुहुन्छ होइन, र गजलमा सङ्गीत पनि धेरै कमले नै गर्नु भर्नु भएको छ. नेपाली सङ्गीतको जगतमा हेर्ने हो भने चाहिँ नयाँ नयाँ भन्दाखेरि पनि मैले अलि अग्रज कलाकार को यहाँनिर नाम खोज्नुहोस् भनेको छु. उहाँले चाहिँ गीत पनि गाउनुहुन्छ, गाउनुहुन्छ गजल पनि यसरी गाउनु भएको छ, र उहाँको चाहिँ बढी कन्ट्रिब्युट चाहिँ सङ्गीत क्षेत्रमा, यो गीत सङ्गीतको क्षेत्रमा चाहिँ सङ्गीतमा बढी छ. उहाँको सङ्गीतकार हुनुहुन्छ एउटा प्रख्यात र केही समय अगाडिको हजुर. ओके, उहाँको नाम खोज्नुहोस् अब, र उहाँको नाम यो शुक्रबार बिहान 8 बजीसम्म पठाइदिनु होला. लकी विनरको नाम चाहिँ 9 बजेभन्दा अगाडि हामी एनाउन्स गर्छौँ, जसले पाउनुहुन्छ यसपालि BFBS को चिन्ह भएको पुरस्कार. यहाँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु, जो जतिले मलाई सम्पर्क गर्नुभएको छ, तपाईँहरूको ब्युटिफुल मेसेजहरू पठाउनु भएको छ, उत्तरहरू पनि पठाउनु भएको छ होइन, कतिले फोटो पनि पठाइदिनु भएको छ. फोटो पठाउनु चाहिँ हाम्रो भएको छ कसले भनेपछि जापानबाट दिपेन्द्र प्रजापतिजीले, र उहाँले त्यहाँको टेम्परेचरको नक्सा यो स्क्रिनसट गरेर पठाइदिनु भएको रहेछ कि, जापानिज अक्षरमा लेखिएको अङ्ग्रेजीमा टोकियोमा चाहिँ यति छ दिदी अहिले भनेर उहाँले लेख्नु भएको रहेछ त्यहाँनिर है. कति त्यहाँ चाहिँ पानी परिरहेको रहेछ हौ, आज मङ्गलबार चाहिँ बादल लागेको रहेछ क्यारे, आज मङ्गलबार होइन त तपाईँले त्यहाँनिर ओके एनिवे पानी पर्ने सिजन रहेछ त्यहाँनिर, पजाले पानी परिरहेको छ, तर तापक्रम चाहिँ 27 डिग्री सेल्सियस दिउँसोको बिहानको चाहिँ 15-16 त्यस्तै रहेछ. ओके थ्याङ्क यू त्यसको लागि. अनि हामीलाई भर अब बिहानदेखि सम्पर्क गर्नुभएको छ, सुन्दैछु है फिनल्यान्डबाट भनेर नारायण सापकोट दाजुले पनि लेख्नु भएको छ. हाम्रो नुर राणा वेस्टमिन्स्टर लन्डनबाट थ्याङ्क यू फर प्लेइङ माई सङ बहिनी भनेर भन्नुभएको छ, सुन्न पाउनु भएको छ, खुसी लाग्यो. र ओम प्रसाद थापा दाई उहाँ पनि आउनुभएको छ, गुल्मी जिल्ला समाजको उहाँले जानकारी हामीलाई पठाइरहनु भएको थियो होइन, अब तपाईँले अघिको डिटेलमा जानकारी पनि सुनिसक्नु भएको छ, म एकछिनमा पनि फेरि राख्छु है कुराकानीमा सुन्नुभयो अघि. भूपाल गुरुङ आउनुभएको छ, ज्ञानु गुरुङ, ललित दाई, सती दिदी दुवैजना आउनुभयो, अनि मेघ मल्लज्यू, देवेन्द्र गुरुङज्यू खेलमती हाङमा होइन ननिटनबाट आउनुहुन्छ कि हाम्रो देवेन्द्र गुरुङज्यू, र उहाँले हामीलाई त्यतातिर रेडियो आएन भने चाहिँ भनिहाल्नुहुन्छ तुरन्तै. अनि यस्तै गरिकन खेलमती हाङमा जी पनि आउनु भएको छ, हाम्रो गोपाल रसालीजी, धनवीर पुन, अनि टिका पूर्जा, निता राई, खड्क गुरुङ, अनि लगनजी बार्सिलोनाबाट अघि नै हो, शोभा गुरुङ, अनि धनु गुरुङ बहिनी पनि अघि नै आउनु भएको छ, धनु गुरुङ बहिनी पनि होइन, र यस्तै गरिकन हाम्रो विष्णु गुरुङ, टङ्क शेरचन्दज्यू पुरा दलबलसहित उत्तर पुगेर आउनुभएको छ, तारा तारा चेम्जोङज्यू, ताराप्रसाद चेम्जोङजी आउनुभयो होइन, नूतन भूषालजी अघि नै आउनुभएको, र हाम्रो यहाँनिर भिडियो पनि मैले देखिरहेको छु कि हाम्रो धनवीर पुनज्यूले चाहिँ के को भिडियो पठाइदिनु भएको छ, वा सिमी बहिनी गुड मर्निङ, मेरो बारीको सिमी है भनेर, कति राम्रो सिमी भएको हौ तपाईँको सिमी त, कति लोभ लाग्दो रहेछ त, हाम्रो सिमी त पुरै च्याप्टेर बसिरहेछ त, सिमी त यस्तो यत्रो मोटो मोटो फुलेकै छैन हाम्रो सिमी त यसपालि त, वा कति दामी सिमी छ कि उहाँको, पक्का राम्रो सिमी छ है, त्यो सिमीलाई त कस्तो घरै बनाइदिनु भएको रहेछ, अनि वा अब तपाईँलाई देखाउन सकिनँ मैले होइन, तर उहाँले चाहिँ पुरा सिमीलाई चाहिँ त्यो स्टोरबाट चाहिँ काठै किनेर कि त्यो चारपटे त्यो काठै किनेर मजाले छेउछाउमा गाडेर छाना बनाएर काठकै घरै बनाइदिनु भएको रहेछ, अनि पुरा सिमी झुन्डेको छ, खाइ नसक्नु सिमी फुलेको रहेछ यहाँकोमा चाहिँ, वा इन्जोय गर्नुहोस् सिमी होइन, अहिले यो सिजन त्यही छ, खाने हो भयो जति सबै होइन. अनि मनु राणा दिदी पनि आउनु भएको छ, ए गीत सुन्नुभएछ है धन्यवाद, उहाँले पनि भन्नुभएको छ मनुर कपाल दुवैजनाले, नारायण सापकोटाजी थम्सअप गर्नुभएको छ है, हजुर यहाँहरू नै हो आउनुभएको बिहानदेखि आज. हाम्रो धनु बहिनीले चाहिँ
के लेख्नु भएको छ भने आज त काम जान पनि अल्छी लागेको छ भनेर बिहानै हामीले लेख्नु भएको थियो. सायद अहिलेसम्म तपाईँको अल्छी हराइसक्यो होला सबै होइन. गीतहरू छन् नि त हामीसँग तपाईँहरूको लागि. सायद ती गीतहरूले तपाईँहरूको अल्छीपना हराएको होला, ऊर्जा पनि थपिदियो होला भन्ने सोचिरहेको छु. कार्यक्रमहरू तपाईँहरूको आगामी दिनहरूमा के छन् अलिकति चर्चा गर्न चाहेको थिएँ तर अलिकति समयले साथ नदेला जस्तो भयो त अलिकति चाहिँ राखौँ. तैपनि जाँदा जाँदै मद्दत समूहको मिटिङको बारेमा चर्चा गरौँ. इम्पोर्टेन्ट छ है यो तपाईँहरूको लागि. 29 जुलाई भोलि नै हो, सेन्ट मार्क्स हल नर्थ क्याम्प फानबोमा दिउँसो 2 बजेदेखि दिउँसो 4 बजेसम्म चाहिँ पिसिएसओ दुर्गा थापा हेमसार प्रहरी विभागबाट आउँदै हुनुहुन्छ, पुलिस भनेर भनौँ न होइन. दुर्गा थापाजी उहाँले चाहिँ तपाईँहरूलाई अहिलेको यो फानबु र अल्डरसर्ट एरियामा भएको जुन लुटिङको घटनाहरू छ होइन, कतिपय तपाईँहरूलाई अलिकति कतिलाई चाहिँ सताइएको पनि थियो होइन, र यी घटनाहरूबाट तपाईँहरू कसरी बस्ने हो, कहाँ कहाँ कस्तो किस्ताहरू भइरहेको छ हो, त्यस्तो कुराहरूको बारेमा उहाँले जानकारी दिनुहुनेछ. मिस्टर प्रभात गुरुङ पनि हुनुहुन्छ, उहाँले पनि केयर होमको बारेमा कुरा गर्नुहुनेछ होइन. र सोम घलेपुन पनि आउनुहुन्छ, उहाँले चाहिँ जब अपर्च्युनिटीहरूको बारेमा कुराकानी गर्नुहुनेछ है. त्यहाँ उहाँहरू आउनुहुन्छ, सो एकदमै इम्पोर्टेन्ट छ, जान नभुल्नु होला. र अब अगस्त 1 त धेरै कार्यक्रमहरू छन् तपाईँहरूको. कार्यक्रम अगस्त 1 यलम्बर स्मृति दिवस छ, आरजिआर इन्टेक कप पनि छ यहीँ ब्यारेक्समा, ओखलढुङ्गा जिल्ला किराँत राई समाज युकेको भेला पनि छ फेल्थाममा, अनि लमजुङ समाज युकेको भेटघाट पनि छ अल्डरवुड लेजर सेन्टरमा. 1 अगस्तको दिनमा हुने कार्यक्रम भयो यो. अब यति नै गरौँ होला मसँग.

0: सुनसरीको दुहबीमा सद्भाव र्याली निकालिएको छ। सामाजिक सद्भाव कायम राख्न भन्दै सुनसरीका सामाजिक संघ संस्थाको अगुवाईमा आज बिहान सद्भाव र्याली निकालिएको हो। राष्ट्रिय झण्डा बोकेर सड़कमा निस्किएका स्थानीयले सबै जात धर्म र भाषाभाषीबीच भाइचारा कायम गराउन अनुरोध गरेका छन्। अस्ति राति मानवीय क्षति हुने गरी हिंसा भड्किएपछि सुनसरी आसपासका जिल्लामा प्रदर्शन भइरहेको छ। सुनसरी देवानगंज घटनाको विरोधमा आज पनि इटरी पकलीदेखि कोशी ब्यारेजसम्म ठाउँ ठाउँमा प्रदर्शन भएको छ।
1: सुरक्षा कडा बनाएपछि देवानगंज क्षेत्र भने शान्त छ। प्रदर्शनकारीले ठाउँ ठाउँमा टायर बालेर अवरोध गरेपछि यातायात अवरुद्ध भएको छ। देवानगंज क्षेत्रमा अवस्था सामान्य बन्दै गए पनि पूर्व पश्चिम राजमार्गमा पनि सुनसरीका ठाउँ ठाउँमा अवरोध भएपछि इटहरीबाट पश्चिमतिर गाड़ी पठाउन रोकिएको सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिनुभएको छ। प्रदर्शन भएका क्षेत्रमा सुरक्षाकर्मी बढ़ाएर राजमार्ग खुलाउने पहल भइरहेको प्रहरीको भनाइ। विराटनगरमा आज बिहानैदेखि प्रदर्शन भएको छ। प्रदर्शनकारीले नगरका ठाउँ ठाउँमा परिक्रमा गरेर मुख्य सड़कमा सभा समेत गरेका छन्। प्रदर्शनकारीले गएको साँझ माइकिङ गरेर बजार बन्द गर्न आह्वान गरेपछि अधिकांश पसल आज बिहानैदेखि खोलिएका छैनन्। बजार क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। देवानगंज घटनाका घाइतेको विराटनगरका अस्पतालमा उपचार भइरहेको छ। आज विराटनगरका शैक्षिक संस्था बन्द भएका छन्। विराटनगर महानगरको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरे पनि सुरक्षा जोखिम र यातायात अवरोधको चेतावनीका कारण विद्यालय नखुलिएको हो। कप्तानगंज घटनाको शोकमा सुनसरीका देवानगंज र हरिनगर गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन्। सुनसरीको दक्षिणी भेगका शैक्षिक संस्था पनि आज बन्द छन्। सुनसरीका केही ठाउँमा आज पनि कर्फ्यू र निषेधाज्ञा जारी छ। राजमार्ग क्षेत्रको कर्फ्यू आदेश भने हटाइएको सुनसरीका सीडीओ ईश्वरी प्रसाद अधिकारीले जानकारी दिनुभएको छ।
0: मोरङमा टोल थर्किने गरी डीजे बजाउन निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै डीजे नबजाउन भनेको हो। मोरङभित्र कुनै पनि मेला महोत्सव बिहे समारोह भोजभतेर उत्सव चाडपर्व धार्मिक कार्यक्रम पुराण लगायतका कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डीजेको प्रयोग नगर्न भनिएको प्रशासनले जारी सूचनामा उल्लेख छ। नेपाल चिकित्सक संघले आज मुलुकभर सरकारी र निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएको छ।
1: वीरगंजको नारायणी अस्पतालमा डाक्टर प्रमोद राममाथि कुटपिट भएको विरोधमा संघले मुलुकभर आकस्मिक बाहेकका सेवा बन्द गराएको हो। सेवा बन्द हुँदा बिरामीलाई पर्ने असुविधाको लागि क्षमा माग्दै संघले सबै जिम्मा भने सरकारले लिनुपर्ने अडान राखेको छ। स्वास्थ्य कर्मीमाथिको सांघातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा भन्दै संघले आज सेवा बन्दको घोषणा गरेको हो। संघले जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता हुँदै गर्दा सीडीओकै अगाडि प्रहरीले आफ्ना केन्द्रीय सदस्य र नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकमाथि दुर्व्यवहार गरेको जनाएको छ। संघले पर्साका सीडीओ र प्रहरी प्रमुखको राजीनामा समेत मागेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरुद्ध नपार्न अपील गर्नुभएको छ। डाक्टरमाथि हातपात गर्ने दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढ़िसकेको पनि मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा अत्यावश्यक जीवन रक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने मन्त्रालयको भनाइ छ।
0: गएको शनिबारदेखि उपचार सेवा ठप्प पारेर हडतालमा उत्रिएका वीरगंज नारायण अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालका 70 बढी चिकित्सक मध्ये 65 जनाले सामूहिक राजीनामा

दिएका हुन्। गएको साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्तामै पर्साका प्रहरी उपरीक्षक सुदेवराज पाठकले आन्दोलनरत चिकित्सकलाई धक्का मुक्का गर्दै दुर्व्यवहार गरेको भन्दै आक्रोशित बनेका चिकित्सकले सामूहिक राजीनामा दिएका हुन्। गै राति र आज दिउँसोसम्ममा अस्पतालका 65 जना चिकित्सकले अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चितरञ्जन शाहलाई राजीनामा बुझाएको अस्पतालका प्रवक्ता डाक्टर सिंहले जानकारी दिनुभएको छ। गएको शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत एकजना बिरामीको मृत्यु भएपछि अस्पतालमा भएको तोडफोड र डाक्टर प्रमोद राममाथि भएको कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै वीरगंजका चिकित्सक अस्तिदेखि हडतालमा छन्। गएको साँझ जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा आन्दोलनरत चिकित्सकले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख एसपीले पनि राजीनामा दिनुपर्ने भन्दै विवाद गरेपछि धक्कामुक्का परेको प्रहरीले जनाएको छ। त्यसपछि वार्तामा सहभागी चिकित्सक वार्ता छाडेर निस्कन थालेपछि प्रहरीले धक्कामुक्की गरेको खबर छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

थिमियाउनु मलाई भेट्न पर्खी बस्नेछु त्यही पुरानो ठाउँमा गीत भन्यो कसैको जीवनमा घटेको घटना होला गीत बडो राम्रोसँग गाउनुहुने हुनुहुन्छ नरेन लिम्बू द जेन्टलम्यान भनी हुँदोरहेछ उहाँलाई सृजनको शब्द सङ्गीतमा उहाँले गाउनुभएको यही गीत यहाँले सुन्नुभयो इन्जोय गर्नुभयो आफ्नो जीवनसँग रिलेट पनि गर्नुभयो होला एनिवे यहाँलाई नमस्कार भन्दै स्वागत भन्न चाहन्छु काठमाडौँको सौगात लिएर काठमाडौँबाट नै भर्खरै यहाँले बेलायतको कार्यक्रम सबैलाई जोड्ने कार्यक्रम नमस्ते युके सुन्नुभयो आशा पुन बहिनीको तर्फबाट प्रश्न पनि राख्नुहुन्छ सिचुएसन दिनुहुन्छ विश्वका घटनाक्रमहरूदेखि लिएर बेलायतलाई बढी फोकस गर्नुहुन्छ त्यहाँको अपडेटहरू दिनुहुन्छ त मलाई यसरी एकदम बिहानदेखि कोही कोही त अल्छी लागेकाहरूलाई पनि उठाउनु हुँदो रहेछ एकदम आज त काममा जानै मन छैन भनेर धनु बहिनीले भन्नुभएको रहेछ त्यो जागरुकता त्यो स्फूर्ति बहिनीले दिनुभयो होला मिठा मिठा गीतको साथमा कुराकानीको साथमा हामी पनि त्यस्तै कुराकानी गर्ने कोसिस गर्छौँ तर धेरै फोकस हाम्रो नेपाल हुन्छ किनभने बेबेस युके काठमाडौँ अनि ब्रुनाई तिनवटा स्टेसन मिलेर हामीले 24 घन्टालाई कभर गर्छौँ बिचबिचमा हरेक टप अफ द आवर न्युज टिम जो नेपालमा हुनुहुन्छ भी मात्रै एन्ड द टिम उहाँको 5-5 मिनटको समाचार सुनिरहनु भएको छ संसारभरि नै यहाँबाट सुनाएको समाचार एक सेकेन्ड पनि लाग्दैन फोकल्यान्ड टापु ब्रुनाई जर्मनी जिब्राल्टर सबैदेखि बेलायतका विभिन्न ठाउँमा सुन्नुहुन्छ र अनलाइनको माध्यमबाट अलास्कादेखि अन्टार्क्टिकासम्म सुन्नुहुन्छ हाम्रो श्रोताहरूले होइन ब्रुनाईदेखि बेल्जियमसम्म सुन्नुहुन्छ र साथ र सहयोग पनि गराउनु भएको छ मुख्यत साथ हो किनभने 1 करोड बोल्दाखेरि कसैले साथ दिएन भने सुन्नु भएको छ कि छैन भन्ने पनि हुन्छ त्यही गर्दाखेरि यहाँको सहभागिता साथ सहयोगको लागि धेरै धन्यवाद छ यही नोटमा अब हामी कुराकानी गरौँ आजको दिनको कुराकानी श्रोताहरू आज के हो त आज सबभन्दा पहिला विश्व हेपिटाइटिस दिवस रहेछ त्यतिमितिको कुरा हामीले सधैँ गरिरहेका छौँ होइन एनिवे आजको दिन हामी हेपिटाइटिस दिवस मनाउँछौँ भन्दाखेरि अवेरनेस हो यो मनाउने भन्दा पनि त्यसको लागि आजको समय मैले डक्टर साहबसँग मिलाएको छु वीर हस्पिटलका डक्टर हुन्छ विकास जयसी उहाँसँग कुराकानी हुन्छ तर अहिले अत्यन्त व्यस्त भएको हुनाले उहाँले अर्को चरणमा आउँछु विनोदजी भन्नुभएको छ डक्टर साहबलाई चिनाइदिनु हुने हाम्रा भान्जा डक्टर हुनुहुन्छ दीपक मल्ल डक्टर साहबलाई धेरै धन्यवाद छ वीर हस्पिटलको आफ्नो साथीलाई चिनाइदिनु भयो र उहाँको योगदानलाई हामीले सधैँ धन्यवाद भन्नुपर्छ एनिवे यही नोटमा समयको कुरा गरौँ अहिले नेपालमा ठिक दिनको 1:58 जाँदैछ बेलायतमा बिहानको 9:13 गयो गुड मर्निङ यहाँलाई भर्खरै नमस्ते युके कार्यक्रम सुन्नुभयो अब तपाईँहरू आफ्नो आफ्नो काममा जाँदै हुनुहुन्छ होला कोही पढ्न पढाउन होइन काम गर्न आफ्नो जीविकोपार्जन गर्न अल द बेस्ट तपाईँहरूलाई र हिजो अस्तिको मन्त्र ब्यान्डको प्रस्तुतिको मैले हिजो चर्चा गरेँ होइन अरू कलाकार थुप्रै हुनुहुँदो रहेछ मैले उहाँको नाम मेन्सन गर्न पाइनँ खैर मिल्यो भने आज भनौँला र मन्त्र ब्यान्डको केही गीत पनि हिजो सुन्नुभयो भने अब यो आउँदा दिनका विकेन्डका कार्यक्रमहरू थुप्रै थुप्रै रहेछन् आज आशा पुन बहिनीले भन्नै पाउनु भएन एउटा दुइटा मात्रै भन्नुभयो र समर लागेको बेलामा तपाईँहरूले आफ्नो आफ्नो कार्यक्रम गर्नुहुन्छ गाउँले भेटघाट साथीभाइ भेटघाट अन्य कार्यक्रमहरू सबै सबैमा तपाईँहरूलाई सफलता मिलोस् हाम्रो शुभकामना छ र अब हामी गुड मर्निङ भनौँ फोकल्यान्ड टापुका साथीहरूलाई बिहानको 5 बज्यो गुड मर्निङ यहाँलाई र बेलिज सिटीमा हुनुहुने बिहान 2 बजेको रहेछ बेलिजमा पनि हाम्रो पल्टनका सदस्य हुनुहुन्छ उहाँलाई पनि हेलो भनौँ अस्ट्रेलियातिर सिडनी मेलबोर्न एडिलेडदेखि क्विन्सल्यान्ड धेरै ठाउँमा हुनुहुन्छ यहाँलाई पनि गुड इभिनिङ भनौँ तपाईँहरूलाई होइन किनभने कति बजे छ भन्दाखेरि कहीँ 5 बजेको छ कहीँ 7-6 बजेको छ सिडनीमा र मेलबोर्नमा 6:14 गएको रहेछ बेलुकीको समय अब आजको यो बसाइमा तपाईँहरूलाई मौसम सम्बन्धी जानकारी आजको ताजा खबरहरूको हेडलाइन्सहरू र रमाइला रमाइला पक्षहरू राख्छौँ र केही अन्तर्वार्ता गर्छौँ सुरुमै हामी आज छविजीको कुरा सुन्छौँ छवि पाण्डे भुटोलबाट महत्त्वपूर्ण कुरा लिएर आउनुभएको छ उहाँसँग कुराकानी गरौँ त नेपालका र विदेशका केही समाचार राखिहालौँ
सबभन्दा पहिला हामी लागौँ न त यो समाचारतर्फ. युक्रेनको कुरा आएको रहेछ. युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव बढेको कुरा राखिहालौँ. दुई घन्टा अगाडिको समाचार हो यो. युक्रेनले क्यास्पियन सागरमा इरानी मालवाहक जहाजमाथि आक्रमण गरेपछि इरानको प्रतिरोधात्मक धम्कीलाई अस्वीकार गरेको छ. यस आक्रमणले रुसलाई ड्रोन र क्षेपास्त्र पूर्जा ढुवानी गरी रहेको जहाजलाई निशाना बनाएको दावी गरेको छ. युक्रेनी विदेश मन्त्रीले इरानका धम्कीलाई निराधार भए भन्दै इरानले 2022 रुसलाई हतियार उपलब्ध गराएको आरोप लगाएका छन्. यो पहिलो समाचार विदेशबाट सुधारो. अब नेपालको कुरा गरौँ. देशभरका अस्पतालहरूमा आंशिक आकस्मिक बाहेक सबै सेवा बन्द भएको समाचार यस्तो छ. आज नेपाल चिकित्सक संघले वीरगंजको नारायणी हस्पिटलमा डाक्टर प्रमोद राम लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र पर्सा जिल्ला प्रशासनमा दुर्व्यवहारको विरोधमा देशभर आकस्मिक बाहेकका सेवा बन्द गरेको छ. आक्रमण र तोडफोडको घटनामा दोषीलाई कानुनी कारवाहीको माग पनि गरेको छ. यो त वीरगंज पर्सातिरको कुरा हो. सुनसरीतर्फ जाउँ सुधारु. सुनसरीको राजमार्ग क्षेत्र कर्फ्यू हट्यो. यी ठाउँमा अझैसम्म जारी भनेर एउटा समाचार आएको रहेछ. छोटकरीमा भनिहालौँ. सुनसरीको राजमार्ग क्षेत्रको कर्फ्यू हटाइएको छ. तर हरिनगर र देवानगंज गाउँपालिकाका विभिन्न बजार क्षेत्रहरूमा बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म अनिश्चितकालका लागि कर्फ्यू जारी छ. कप्तानगंजमा तनावका कारण यो आदेश लम्बिएको हो भन्ने समाचार. अनि मुगलिङ नारायणगढ सडक खण्डको खहरेमा सुक्खा पहिरो खस्यो. यातायात दुईतर्फी रूपमा अवरुद्ध भएको समाचार पनि राखिहालौँ. चितवनको मुगलिङ नारायणगढ सडक खण्डको खहरे खोला नजिक मङ्गलबार बिहान सुक्खा पहिरोले पहिरो खस्दा दुईतर्फी यातायात ठप्प भएको छ. सयौँ सवारी र हजारौँ यात्री रोकेका छन्. पहिरो पन्छाउने कार्य अहिले जारी छ. करिब 1.5 घण्टामा सडक सञ्चालन हुने अपेक्षा गरिएको छ. एक्सपेक्टेसन त्यो छ श्रोताहरू. अब अर्को समाचारतर्फ जाउँ. मैले लोकान्तर .com लिए. विद्यालयको आवासीय कोठामा शिक्षिकाको सफेला श्रीमान सम्पर्क विहीन भन्ने छोट गरेको समाचार राखौँ. छोटो रूपमा काकरभिट्टा स्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको आवासीय कोठामा 29 वर्षीय शिक्षिका कविता ढुङ्गाना मृत फेला परेकी छिन्. उनका श्रीमान शिक्षक रतन गुप्ता सम्पर्क विहीन छन्. प्रहरीले अनुसन्धान अहिले जारी गरिरहेको समाचार छ श्रोताहरू. देश विदेशका समाचार पनि राखिहालौँ. एउटा समाचार अलिक रोचक होला. तपाईँहरूलाई डेटिङ गर्न मन छ भने सुन्नुहोस् है. किनभने कतिले त आफ्नो जोडी नपाएको कुरा चाहिँ विशेष गरी जापानतिरको इन्ट्रेस्टिङ छ है. त विश्व समाचारबाट मैले लिएँ. राष्ट्रसलाई कोट गर्दै, जापानमा घट्दो जन्मदर बढाउने प्रयास स्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको कृत्रिम बौद्धिकता यानि कि एआईमा आधारित डेटिङ एपले उल्लेखनीय परिणाम देखाएको छ. सन् 2024 सुरु गरेको उक्त एप मार्फत भेट भएका 265 जोडीले विवाह गरिसकेका छन्. टोकियो एन मुसुबी नामक यो एप सेप्टेम्बर 2024 सञ्चालनमा आएको थियो. विवाह गर्न इच्छुक करिब 70% व्यक्ति म्याच मेकिङ प्रक्रियामा सक्रिय रूपमा सहभागी नभएको सरकारी सर्वेक्षणपछि उनीहरूलाई सहज रूपमा जीवनसाथी खोज्न सहयोग गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको थियो. एपमा सहभागी हुन इच्छुक व्यक्तिले आफू कानुनी रूपमा अविवाहित रहेको प्रमाण पेश गर्नुपर्ने, अनलाइन अन्तर्वार्ता उत्तीर्ण हुनुपर्ने लगायतका मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ. यसबाट विवाहप्रति गम्भीर उद्देश्य भएका व्यक्ति मात्र सहभागी हुने वातावरण बनाइएको सरकारको भनाइ छ. यस वर्ष जुन 30 एपमा करिब 36,000 आवेदन मध्ये 16,000 सदस्य दर्ता भएका छन्. सरकारी तथ्याङ्क अनुसार हाल 760 जोडी गम्भीर प्रेम सम्बन्धमा छन् भने 265 जोडीले अहिले विवाह गरिसकेका छन्. गुड न्युज रहेछ. सरकारले सार्वजनिक गरेको अनुभवमा टर्टल नामबाट चिनेकी एक महिलाले आफ्नो 40 जन्मदिन नजिकै गर्दा यसलाई अन्तिम अवसर ठानेर एप प्रयोग गरेको बताउनु भएको छ. उहाँका अनुसार धेरै ब्लाइन्ड डेट पछि अगस्तको अन्त्यतिर वर्तमान पतिसँग भेट भएको, सेप्टेम्बरको मध्यतिर गम्भीर सम्बन्ध सुरु भएको र डिसेम्बरको अन्त्यमा विवाह प्रस्ताव स्वीकार गरिएको बताइएको छ. श्रोताहरू, सफलताको पर्सेन्टेज निकै माथि रहेछ. 36,000 16,000 दर्ता होइन, त्यो पनि स्क्रिनिङ बडो राम्रो रहेछ. श्रोताहरू, यस्तै समाचार छन्. तपाईँहरूलाई अपडेट मैले गराएँ भने अब मौसम सम्बन्धी केही जानकारी राखौँ. त्यसपछि लागौँ
हाम्रो पहिलो कुराकानी। त सबभन्दा पहिला मौसम के छ त देशको, काठमाडौँ भ्याली पोखरा धरानमा के छ आगामी 24 घन्टाको पूर्वानुमान? यस्तो छ, देशको हिमाली र पहाडी भूभाग तथा बागमती गण्डकी र लुम्बी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने देखिन्छ। रातको समयमा के छ त कुनै कुनै ठाउँमा भारी वर्षाको पनि सम्भावना छ, जस्तै कोशी मधेस बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आज रातको समय पनि बादल लाग्नेछ। केही केही ठाउँमा वर्षा मेघगर्जन चट्याङसम्म हुने देखिन्छ भने हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सदरभन्दा उत्तरतर्फ रहेको छ। यो प्रेसरको कुरा हो भने काठमाडौँ भ्यालीमा आज 28 डिग्री सेल्सियस तापक्रम छ। केही घमाइलो केही बदली, दक्षिण माफ गर्नु पश्चिमी हावा छ 9 किलोमिटर प्रति घन्टाको वेगमा हावा बहँदैछ। विन्ड गस्टको मैले कुरा गरेँ 9 किलोमिटर पर आवर। भने पोखरा तर्फ जाउँ, धरान तर्फ जाउँ, धरानमा आज 41 डिग्री सेल्सियस तापक्रम छ, अधिकतम 43 हुने, 31 न्यूनतम। पुरा दिन घमाइलो, भोलि पनि घमाइलो हुने देखिन्छ। पोखरामा आज मोस्टली क्लाउडी, अधिकांश दिन आज बदली हुनेछ, अधिकतम तापमान 33 न्यूनतम 27। ओके, भोलि केही वर्षाको सम्भावना छ आज नै भनिदिइहालौँ। यो त भयो केही जानकारी तपाईँहरूलाई। भने अब कुनै कुनै गीत चाहिँ दोहोरिन्छ होला, होइन? युके ब्रुनाले पनि एउटै डाटाबेस हामी प्रयोग गर्छौँ। खैर, यसलाई नेपथ्य सङ्गीत दलको चाहिँ गीत छ, यो राखौँ। र यो शुक्रबार र शनिबार चाहिँ मदन कृष्ण श्रेष्ठ र उहाँको छोरा यमनको चाहिँ पलेटीमा कार्यक्रम रहेछ, त्यहाँ जान कोसिसमा छु र त्यो कार्यक्रम बारेमा केही हाइलाइट गर्नको लागि किरण कृष्ण श्रेष्ठजी हुनुहुन्छ, पलेटीका आयोजक, उहाँसँग कुराकानी गर्ने विचार छ तर टेलिफोन उठिरहेको छैन। हेरौँ, बाउ छोराको भनौँ न 18 वर्षपछि फेरि पलेटीमा उहाँहरू आउँदै हुनु रहेछ, हेर्न जानै पर्ला जस्तो लाग्यो मलाई। अब लागौँ गीततर्फ। नेपथ्यको गीत हो, जोम समतरतर्फ लागौँ यहाँलाई। पुरानो गीत हो,

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर, नयाँ पुराना गीत सुन्ने क्रममा रामकृष्ण ढकाल राजुपन्तको यो नयाँ गीत सुन्नुभयो। श्रोताहरू, अब कुराकानीको पालो भयो र कुराकानीको लागि आज हामीले छवि पाण्डेजीलाई बुटोलबाट ल्याएका छौँ। उहाँले सुन लुट्ने गिरोह छ, त्यो पनि सिक्री लुटपाट गर्ने गिरोह सक्रिय, केही पक्राउ परेको कुरादेखि उहाँले सिद्धबाबा दाउन्नेदेखि चोरमारासम्मको सुरुङ मार्ग आदि आदि कुरा गर्नुहुन्छ। अब नागढुङ्गाको सुरुङ मार्ग खोलेपछि अरू ठाउँमा नि खुल्ने होला होइन, एकपछि अर्को राम्रो राम्रो कुरा सुन्दैछौँ हामीले आदि कुरा एकछिनपछि गरौँ। त्यो बिचमा तपाईँहरूलाई आजको दिन नेपालमा घटेका घटनाक्रमहरू के रहेछन् त्यो पनि सुनाउन त इन्ट्रेस्टिङ होला। आज 28 जुलाई हो श्रोताहरू, आजको दिन नेपालको इतिहासमा विशेष रूपमा परिचित दिन त होइन, तर पनि यो मौसम यो बेलाको भनौँ न अब साउन महिनाको यानि कि जुलाईको अन्तिम सातालाई परम्परागत रूपमा नेपालमा धान रोपाइको चरम समय मानिन्छ श्रोताहरू, अन्तिम भनौँ। यस अवधिमा देशभरका कृषकहरू धान रोपाइमा व्यस्त हुनुहुन्छन्। ज जसले पहिला रोप्नु पाएको थिएन उहाँहरू जसरी भए पनि रोप्नेतिर लाग्नुहुन्छ, जुन नेपालको कृषि अर्थतन्त्र सांस्कृतिक महत्त्वपूर्ण आधार पनि हो श्रोताहरू। ओके, यो मौसमले कहिलेकाहीँ चाहिँ फेभर गर्छ कहिले गर्दैन। नाग पञ्चमी आउँदैछ श्रोताहरू, श्रावण महिनामा यानि कि जुलाई यो मेलामा को अन्त्यमा वा अगस्तको प्रारम्भमा मनाइने यो महत्त्वपूर्ण पर्व हो। नाग देवताको पूजा गर्ने गरिन्छ। यस दिन वर्षा सुरक्षा र समृद्धिको कामना गर्दै पूजा आजा गर्ने चलन छ। घर घरमा नाग टाँस्ने पनि हामी गर्छौँ भने त जुलाईको अन्त आज 28 हो, त्यसले गर्दाखेरि 1956 के भयो त विक्रम ईस्वी सम्बत भन्नुपर्छ, नेपालको आफ्नो पहिलो पञ्चवर्षीय योजना 1956 1961 कार्यान्वयनलाई निरन्तरता दिएको थियो। आजको दिन श्रोताहरू यो अन्तर्राष्ट्रिय सहयोगमा पूर्वाधार शिक्षा स्वास्थ्य कृषि क्षेत्रको आधुनिकरण गर्ने नेपालको पहिलो समन्वित विकास प्रयास थियो श्रोताहरू। जुलाईको अन्ततिर 1956 भएको यो पञ्चवर्षीय योजना अहिले त कति पुग्यो त्यो पनि अहिले त हाभ लस्ट ट्र्याक। मनसुन र कृषिको कुरा जोड्नै पर्छ। जुलाईको अन्तिम साताहरूमा नेपाली किसानको लागि सबै वर्षका सबैभन्दा व्यस्त समयमध्ये एक मानिन्छ, किनकि यस अवधिमा धान रोपाई तीव्र गतिमा गइरहेको पाइन्छ। धान नेपालको प्रमुख खाद्यान्न बाली भएकोले यो समय ऐतिहासिक आर्थिक र सामाजिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। आजको दिन विगतका घटनाक्रमहरूमा हाराहारी आजको दिन भन्नुपर्छ। एनिवे, अब यही कुराकानी गर्नको लागि यस्तै कुराकानी गर्नुलाई मित्रलाई स्वागत गरिहालौँ। उहाँ हुनुहुन्छ छवि पाण्डेजी। छविजी, मलाई सुन्नु भएको छ? नमस्ते।
1: हजुर, नमस्ते नमस्ते।
0: मनसुनको कुरा गरे तर तपाईँलाई त मनसुनले धोका दिएको रहेछ नि त, होइन त?
1: हजुर हजुर, अब के अरे साउन 15 चाहिँ के अरे चाहिँ यो वर्ष चाहिँ अलिक कम के अरे चाहिँ पानी पर्ने खडेरीको अवस्था हुने भनेको के मौसम विभागले भनेका थिए, तर चाहिँ के भन्दा चाहिँ आज चाहिँ लुम्बिनी प्रदेशको केही स्थानमा जस्तो बुटवल भैरवा लगायतका क्षेत्रमा चाहिँ भारी वर्षा भएको छ। बिहान चाहिँ रूपन्देही जिल्लामा 90% रोपाइँ सम्पन्न भएको छ, तर चाहिँ के भन्दा चाहिँ अझै 10% चाहिँ रोपाइँ बाँकी छ। किसानले चाहिँ अहिले चाहिँ केही राहतको महसुस गरेका छन्, किन भन्दाखेरि आज र 10 दिन अगाडि चाहिँ यस क्षेत्रमा चाहिँ ठुलो पानी परेको थियो, त्यसले चाहिँ रोपाइँलाई केही सहज बनाएको छ। यतिकै मौसम विभागले चाहिँ साउन 15 चाहिँ धेरै खडेरी हुने भनेका थिए, त्यो अनुसार चाहिँ अब चाहिँ 3 दिनपछि चाहिँ अब पानी पर्छ कि अलिक बढी पानी पर्छ कि भन्ने एउटा सम्भावना छ। मौसम विभागको अनुसार चाहिँ एल निनो भन्ने चाहिँ त्यो जुन के अरे वातावरणको जलवायु परिवर्तनको जुन ऊ थियो त्यो चाहिँ अब साउन 15 हट्ने सम्भावना के अरे मौसम विभागले औलाएको कारणले गर्दा चाहिँ अब साउन 15 चाहिँ रोपाईँ अझै राम्रो हुने, यद्यपि चाहिँ खेत रोपेर सपूर्ण थालिएको छ तर पनि चाहिँ रोपेको खेत चाहिँ के अरे चाहिँ रोपाईँ चाहिँ अझै चाहिँ पानी पर्यो भने अझै त्यो उत्पादन राम्रो हुन्छ भन्ने आशाले चाहिँ अब पश्चिम तराईमा त्यसले चाहिँ एउटा चाहिँ सम्भावना चाहिँ अब यो वर्ष चाहिँ यस्तै गरेर पानी पर्यो भने चाहिँ रोपाई राम्रो हुन्छ, धान उत्पादन राम्रो हुन्छ भने चाहिँ एउटा आशा चाहिँ पलाएको छ।
0: ओके, यही सन्दर्भमा म लुम्बिनी प्रदेशको नक्सा हेर्दैछु, बुझ्नुभयो? किनभने तपाईँहरू स्ट्रेस भएर होइन मध्य प्रदेशको स्ट्रेसमा तपाईँ बर्दियासम्म पुग्नुहुन्छ, बाँके बर्दिया लुम्बिनी प्रदेशमै पर्यो होइन त, दाङसम्म पर्यो, दाङ बाँके बर्दिया बाँके बर्दिया कपिल वस्तु रूपन्देही नवलपरासी पर्यो, अब अलि पहाडी क्षेत्रमा चाहिँ तपाईँ पालपार्ग गाँसी गुल्मी प्युठान रोप्ला पर्यो होइन त, अनि माथि चाहिँ भनौँ न हिमालको नजिक रुकुम पूर्व पनि पर्यो क्यारे होइन। मैले यसो हेर्दाखेरि यो डेमोग्राफिकलाई हेर्दा होइन अब अहिले पूर्वमा जुन सुनसरी क्षेत्रमा चाहिँ तनाव भएको छ, कहिले कहिले चाहिँ यदा कदा नवलपरासीतिर पनि जातीय दङ्गा होइन धार्मिक दङ्गा भएको पाइन्थ्यो, अहिले के छ त्यहाँको स्थिति त्यो कम्पेयर गर्न चाहिरहेको छु मैले।
1: हजुर हजुर, अहिले चाहिँ पश्चिम जस्तो खास गरी चाहिँ पश्चिम नवलपरासीमा खास गरी मधेसी अनि पहाडिया अनि यो मुस्लिम समुदायको तीन थरी समुदायको बसोबास छ त्यहाँ चाहिँ। सर्वनारायण चाहिँ अब धेरै वर्ष अगाडिको कुरा गर्नुभयो यहाँले चाहिँ, तर पछिल्लो समय चाहिँ अब जसमा चाहिँ यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक परिवेश गरिसकेपछि सबैले चाहिँ के अरे जातीय अधिकार पाइसकेको अवस्थामा चाहिँ मुस्लिमको आफ्नो अधिकार छ, अनि त्यहाँ चाहिँ बाहुन छेत्रीको आफ्नो अधिकार छ, त्यसै गरी मधेसरको आफ्नो अधिकार छ। त्यही हिसाबले चाहिँ गर्दाखेरि चाहिँ त्यस्तो चाहिँ खासै चाहिँ अब चाहिँ यो त्यसपछिको अवस्थामा चाहिँ त्यस्तो जातीय अब के अरे सम्प्रदाय चाहिँ दङ्गा जस्तो किसिमको चाहिँ यो अवस्था चाहिँ यहाँ चाहिँ देखिँदैन। अहिलेदेखि धेरै पहिला चाहिँ त्यो अवस्था देखिन्थ्यो, तर उनीहरू चाहिँ मधेसी जनअधिकार फोरम अनि नेपाल सद्भावना पार्टी जुन सुरु सुरुमा यिनीहरूले सुरुवात गरे त्यो अवस्थामा चाहिँ यिनीहरूले एक किसिमको चाहिँ जातीय दङ्गा जातीय चाहिँ भावना उसमा चाहिँ फैलाएकै हुन्, जसमा चाहिँ माओवादी समेत त्यसमा चाहिँ मुचिएको थियो, सामेल भएको थियो। तर पछिल्लो समय चाहिँ बिस्तारै चाहिँ जनसमुदायमा चाहिँ एउटा चाहिँ भावना के पलाएको छ भन्दाखेरि चाहिँ हामी सबै चाहिँ नेपाली हो र नेपाली मिलेर बस्नुपर्छ भन्ने कुरा चाहिँ एक किसिमको चाहिँ पश्चिम तराईमा यो पश्चिम नवलपरासीमा रूपन्देहीमा यो तराईको क्षेत्रमा खास गरी सीमा जोडिएको क्षेत्रमा चाहिँ यो किसिमको भावना चाहिँ सिर्जना भएको छ। यद्यपि चाहिँ के अरे कपिल वस्तु क्षेत्रमा भने चाहिँ हरेक वर्ष चाहिँ दसैँमा चाहिँ नव के अरे दुर्गा मन्दिर दुर्गा पूजाको अवस्थामा नव दुर्गा मूर्ति चाहिँ पूजा विसर्जन गर्ने अवस्थामा चाहिँ त्यहाँ चाहिँ एक दुईपटक चाहिँ अब हरेक वर्ष चाहिँ एक दुई दिन चाहिँ कर्फ्यु लगाएको अवस्था चाहिँ छ, र गत वर्ष पनि कर्फ्यु लगाएको थियो। खास गरी यो दसैँ र चाहिँ यो तिहारको बिचमा चाहिँ दुर्गा मन्दिर अनि यो उसमा चाहिँ मुस्लिम र हिन्दूहरू बिच चाहिँ एक खालको चाहिँ तनाव देखिन्छ, तर पश्चिम नवलपरासी क्षेत्रमा भने चाहिँ त्यो बिस्तारै हट्दै गएको छ, र चाहिँ जनतामा एक किसिमको चाहिँ यो हिन्दू मुस्लिम सबै चाहिँ के अरे बाहुन क्षेत्री सबै मिलेर बस्नुपर्छ थारूहरू भन्ने एक किसिमको चाहिँ यो चाहिँ मानसिकता भन्नाले चाहिँ यो समाजको विकास हुने हो, र यो चाहिँ विकास हुँदै गएको छ, र चाहिँ साम्प्रदायिक दङ्गा त्यस्तो किसिमको चाहिँ जातीय भेदभाव त्यस्तो चाहिँ अहिले चाहिँ पछिल्लो समय चाहिँ बिस्तारै हराउँदै गएको चाहिँ देखिन्छ, जस्तो हिजो संसारमा भएको थियो त्यो चाहिँ अवस्था देखिँदैन यहाँ चाहिँ।
0: राइट, कुन अब तत्त्वहरू हेलमेन्ट्सहरू गरे भन्ने चाहिँ खोजतलासको विषय होला होइन, पछि आउला, तर पनि तपाईँहरू मिडियाकर्मी हुनुहुन्छ, यस्तो बेलामा अवेरनेसको कामहरू गर्नुहुन्छ, अन्तर्वार्ता गर्नुहुन्छ, धार्मिक गुरुहरूदेखि लिएर सामाजिक अभियन्ताहरूदेखि लिएर नेताहरू ल्याएर कुराकानी गर्दा राम्रो हुन्छ, किनभने हामी सबै सहिष्णु भएर बसेको यो नेपाल हो होइन, समग्र नेपाल हो, त्यसले गर्दाखेरि सबैजना मिलिजुली बस्नुपर्ने र हाम्रो आफआफ्नो रोल पनि छ, रोल हामीले खेल्नुपर्छ, त्यही मैले बुझ्न चाहेको थिएँ। अब उता बाँके बर्दिया पनि कहिलेकाहीँ सुनिन्छ, तर त्यो अलि अगाडिको कुरा हो। खैर, अब तपाईँले हामीलाई नयाँ नयाँ कुरा गुड न्युजै गुड न्युज छ भन्नुभएको छ आफ्नो लुम्बिनी प्रदेशको, सुनाउनु सिद्ध बाबा सुरुङ मार्ग चाहिँ यतापट्टि नाग ढुङ्गा चाहिँ ओपनिङ भयो, त्योबाट अलिकति प्रेरित भए जसलाई सुनाइदिनुहोस् बारेमा।
1: निश्चित रूपमा चाहिँ नेपालको चाहिँ पहिलो चाहिँ सुरुङ मार्ग नागढुङ्गा सुरुङ मार्ग चाहिँ हिजो चाहिँ के अरे चाहिँ उद्घाटन भएर त्यहाँ सवारी साना सवारी सञ्चालन भएसँगै अब रूपन्देहीको पनि पालो आएको छ। रूपन्देही पाल्पाको सिमानामा रहेको सिद्ध बाबा सुरुङ मार्ग चाहिँ यो निर्माण पक्षले चाहिँ अब तिहारको बिचमा चाहिँ कार्तिकमा चाहिँ यो चाहिँ जसरी पनि चाहिँ हामीले चाहिँ त्यसमा चाहिँ गाडी गुडाउँछौँ भनेर चाहिँ उनीहरूले तयारी गरेका छन्। अहिले चाहिँ गरेर चाहिँ 70% काम सम्पन्न भएको छ, त्यो चाहिँ अब धेरै चाहिँ निर्माणको काम सम्पन्न भइसकेको छ। सुरुङ चाहिँ गरेर चाहिँ के अरे त्यसमा चाहिँ अहिले पछिल्लो समय चाहिँ लाइटिङ अनि त्यहाँ चाहिँ वायरिङ अनि पाइप लाइनहरूको काम भइरहेको छ अहिले चाहिँ। त्यही हिसाबले गर्दाखेरि चाहिँ अब यो यो ब्रेक थ्रु भइसकेको र सुरुङ मार्ग छिचोल्ने काम सम्पन्न एक वर्ष अगाडि नै सम्पन्न भइसकेको हुनाले अब त्यो तयारीको कामहरू भइरहेको छ। त्यो भन्दा चाहिँ जस्तो लाइटिङ राख्नु पऱ्यो, त्यसमा वायरिङ गर्नु पऱ्यो, अरू बिजुलीको तारहरू चाहिँ त्यसरी पाइप लाइनहरू बिछाउनु पऱ्यो, त्यो सबै चाहिँ जोखिमको कामहरू चाहिँ अहिले भइरहेको छ। र चाहिँ अब निर्माण पक्षको आयोजनाको कुरा गर्दाखेरि चाहिँ उसले चाहिँ अब कम्तीमा पनि चाहिँ यो तिहार पछि अथवा चाहिँ कार्तिकको अन्तिमतिर चाहिँ यसमा चाहिँ सवारीका साधन चलाउन सञ्चालन गर्न सकिन्छ भन्ने चाहिँ एक खालको विश्वास दिएको छ, र चाहिँ त्यो अनुसारको काम पनि भइरहेको छ। त्यो भन्दा चाहिँ 70% काम सम्पन्न भएको अवस्थाले गर्दाखेरि चाहिँ यो सम्भावना देखिन्छ। तर के भन्दाखेरि चाहिँ यो जुन चाहिँ सुरुमा आउने कुरा गरेका छौँ, यो चाहिँ वास्तवमा चाहिँ दीर्घकालीन रूपमा चाहिँ यो त हित गर्ने छ, तर उनीहरू चाहिँ सुरुङ मार्ग जहाँ बनेको छ त्यो चाहिँ त्यसको वलतिर पनि चाहिँ सिद्ध जुन जोखिम छ त्यो वर पनि चाहिँ करिब करिब 500 मिटर क्षेत्रमा जोखिम छ, एकदमै पहिरोको दिनदिनै पहिरो खस्छ त्यहाँ पनि। अनि सिद्ध सुरुङ मार्ग उतापट्टि पनि जो दोवान क्षेत्रमा पनि चाहिँ त्यो 500-600 किलोमिटर चाहिँ त्यो क्षेत्र पनि एकदमै जोखिम भएको अवस्थाले गर्दाखेरि चाहिँ स्थानीय पाल्पा रूपन्देही क्षेत्रमा जो त्यो क्षेत्रमा चाहिँ यात्रा गर्नुहुन्छ उहाँले चाहिँ कम्तीमा पनि चाहिँ यो चाहिँ 2 किलोमिटर सडक सुरुङ मार्ग भएको भए चाहिँ सबै के अरे यो जोखिम सबै समाप्त हुन्थ्यो, यो पहिलो क्षेत्र चाहिँ अब आदिमा बन्यो आदिमा बनेन भन्ने किसिमको चाहिँ एउटा असन्तुष्टि पनि छ, तर यो चाहिँ सुरुमा सम्पन्न भएको छ, यसलाई खुसी मान्नुपर्छ।
0: अब त्यसबाट त्यसबाट यस्तो ठाउँमा तपाईँले भनेको ठाउँमा चाहिँ सुरुङको आवश्यकता छ महसुस मन्त्रीज्यूले पनि गर्नुभएको छ। मैले आज उहाँलाई भेटेको थिएँ बाई चान्स एक ठाउँमा, होइन, अनि मैले उहाँलाई बधाई दिएँ। हिजो उद्घाटनमा हुनुहुन्थ्यो सुनिल लम्साल, होइन, भौतिक पूर्वाधार मन्त्री लम्साल, होइन, अनि हो अनि उहाँसँग कुराकानी गर्दाखेरि यो तपाईँले भनेको सिद्ध बाबाको कुरा गर्दै हुनुहुन्थ्यो, राम्रो हुन्छ छिटै हुन्छ भन्दै हुनुहुन्थ्यो, गर्दाखेरि ऊ पोजिटिभ हुनुहुन्छ र धेरै भनौँ न युवाहरूले एकदमै तादुरता साथमा काम गरेको मैले पाएँ, गर्दाखेरि एकदमै इनर्जेटिक हुनु रहेछ, गर्दाखेरि एउटा चाहिँ मौका थियो त्यस्तै, होइन। ओके, अब यो बाहेक भन्नुहोस् त्यो अर्कै हो, कहिले कहिले एउटा चाहिँ फिगर अफ स्पिच भनिन्छ, कहिले कहिले मनले भने होइन तर कहिले कहिले निस्किन्छ, त्यो अर्कै कुरा हो, तर पनि अब जेवार व्यक्तिले जेवार कुरा गर्नुपर्छ। खैर, सिक्दै हुनुहुन्छ पनि भनौँ, सुनको सिक्री लुटपाट गर्ने गृह सक्रिय, फेरि पक्राउ पर्यो भन्नुहुन्छ, के हो यो
1: अचम्मको कुरा? के छ भन्दाखेरि सुनको सिक्री लुट्न चाहिँ तपाईँको चाहिँ 40 लाखको चाहिँ स्कर्पियो गाडी मा चाहिँ उनीहरू चाहिँ चढेर चाहिँ लुटपाट गर्ने काममा संलग्न भएको चाहिँ खोलेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले चाहिँ केही दिन अगाडि चाहिँ यस्तै अर्को गिरोह पनि समातेको थियो र पछिल्लो पटक चाहिँ अस्ति चाहिँ गरेर चाहिँ रूपन्देहीको सुदूरदान गाउँपालिका 4 मान मटेरियाको बजारमा चाहिँ भिडभाडको बेला चाहिँ मगा छोपेर चाहिँ एकजना महिलाले लगाएको 2 तोलाको सिक्री थोपेर भाग्ने क्रममा चाहिँ यो चाहिँ एउटा गिरोह एउटा चाहिँ चोर पक्राउ परेपछि यसको चाहिँ गिरोहको चाहिँ पर्दाफाश भएको छ। यो गिरामा चाहिँ 5-6 जना चाहिँ संलग्न रहेका छन् र चाहिँ यो अचम्मको कुरा के छ भन्दा चाहिँ यिनीहरू चाहिँ लुटपाटमा संलग्न छन् तर उनीहरू चाहिँ 40 लाखको चाहिँ स्कर्पियो गाडी चाहिँ प्रयोग गरेर चाहिँ यी मजाले चाहिँ हिँडाएर छन्, जसमा चाहिँ के अरे सिद्धार्थ नगर नगरपालिका 11 बस्ने 31 वर्षको अबलेश ब्रिजवासी पनि छन्, अनि वीरगन्ज महानगरपालिका 20 बस्ने राजन राय पनि छन्, अनि त्यसै वीरगन्जकै अमन राय पनि छन्, त्यसै गरी भारतकै मोतिहारीका 40 वर्षीय मोहम्मद इमास पनि छन्। यसले के देखिन्छ भन्दाखेरि चाहिँ यस्तो चाहिँ चोरी गिरोहमा डकैती गिरोहमा यो यिनीहरूको चाहिँ कुनै एक स्थानको जनता एक स्थानको चाहिँ व्यक्ति भन्दा पनि चाहिँ यिनीहरूको चाहिँ ग्रुप चाहिँ गरी यिनीहरू बनाउँदो रहेछन्, जस्तो भारतमा एउटा समावेश गर्ने, त्यसै गरी चाहिँ पूर्वको अनि पश्चिमको यसरी चाहिँ यिनीहरूले चाहिँ जोडेर चाहिँ यिनीहरूले गिरोह तयार गर्दो रहेछ र त्यो गिरोह चाहिँ अहिले चाहिँ पक्राउ परेको छ। यसले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ रूपन्देही जिल्ला चाहिँ एउटा चाहिँ अपराधिक क्षेत्रको चाहिँ एउटा चाहिँ प्रस्थान बिन्दु अथवा चाहिँ यो ट्रान्जिट पोइन्ट हो कि भन्ने चाहिँ चिन्ता पनि छ। अरू कुरा के भन्दा चाहिँ यी चोरहरू पनि चाहिँ यो यति सुकेर चाहिँ यिनीहरू सम्भ्रान्त भइसके, यिनीहरू आफै धनी भइसके, जस्तो कि चाहिँ धेरै पटक चाहिँ चर्चा पनि आएको थियो चोरको घरमा जाँदाखेरि चाहिँ उसको त अत्याधुनिक महल पनि देखिन्थ्यो योभन्दा अगाडि 2-3 वर्ष अगाडि काठमाडौँको कुरा गर्दा पनि चाहिँ यस्तै चाहिँ रूपन्देही जिल्लामा पनि चाहिँ यो देखियो। किन भन्दाखेरि चाहिँ यिनीहरू पनि चाहिँ यस्तो यो चोरीमा सम्बन्ध भएको भन्दाखेरि यिनीहरू चाहिँ यस्तो चाहिँ गरिब भएर चाहिँ अथवा जस्तो एकदम विपन्न भएर चाहिँ यिनीहरू चोरीमा संलग्न भएको देखिँदैन, यिनीहरू चाहिँ आफै पनि चाहिँ यिनीहरू के लुगा लगाएदेखि लिएर यिनीहरूको चाहिँ जीवनशैली हेर्दाखेरि चाहिँ यिनीहरू अत्याधुनिक किसिमले चाहिँ चोरी कार्यमा चाहिँ संलग्न भएको देखियो। यसले गर्दाखेरि चाहिँ यिनीहरू चोर पनि अहिले चाहिँ यिनीहरू पनि परिभाषा चाहिँ वास्तवमा बदल्नै पर्ला जस्तो देखिन्छ चाहिँ।
0: ओके, परिभाषा बदल्नु पर्ने चोर होइन, सोफिस्टिकेटेड चोरहरू है। माने अब धेरै समय चाहिँ छोट गरे भन्दै होला, एकजना भारतीय पत्रकारले भुचवलदेखि मुक्तिनाथसम्मको पर्यटन प्रवर्धन गर्दैछन् रे, के हो यो, सुनाइदिनुहोस् त प्लिज।
1: एकजना भन्दा पनि यिनीहरूको ग्रुप नै आएको,
0: ग्रुप नै हो। ओके,
1: हजुर, ग्रुप नै मुक्तिनाथ जाने भारतीय पर्यटकहरूको चाहिँ अहिले चाहिँ प्रवेशद्वार चाहिँ भुटवल बन्ने गएको छ, जस्तो कि चाहिँ भारतको सीमा क्षेत्रबाट चाहिँ भुटवल चाहिँ जम्मा 27 किलोमिटर उत्तरमा पर्छ, अनि भुटवल चाहिँ भारतीय पर्यटकहरूको चाहिँ हब पनि बन्ने गएको छ। त्यसै गरी यो हब मात्रै होइन, बुटवल चाहिँ ट्रान्जिट पोइन्ट पनि बन्ने गएको छ। किन भन्दाखेरि बुटवलदेखि के अरे मुक्तिनाथ जाने चाहिँ भारतीय टुरिस्टहरू छन् उनीहरूलाई चाहिँ गरी चाहिँ इन्डियाबाट चाहिँ बुटवलमा ल्याएर चाहिँ राख्न सक्यो भने चाहिँ बुटवलको पर्यटन विकासमा चाहिँ महत्त्वपूर्ण के अरे चाहिँ सहयोग पुग्छ भन्ने हिसाबले चाहिँ भारतीय पत्रकारहरू एउटा भारतीय एउटा चाहिँ ग्रुप नै पत्रकारहरू ग्रुप चाहिँ गोरखपुरबाट चाहिँ बुटवल आएको छ र उनीहरूले चाहिँ बुटवलमा अन्तर्क्रिया पनि गरेका छन्। जस्तो कि चाहिँ भारतीय हिन्दू धर्मावलम्बीहरू चाहिँ जीवनमा एकपटक चाहिँ मुक्तिनाथ जानैपर्छ दर्शन गर्नुपर्छ भनेर चाहिँ उनीहरूको एउटा चाहिँ भावना रहेको छ, एउटा चाहिँ धार्मिक विश्वास पनि छ। त्यही हिसाबले चाहिँ अब चाहिँ बुटवललाई चाहिँ मिड पोइन्ट बनाएर चाहिँ भारतीय पत्रकारहरूले चाहिँ एउटा छलफल गरे, जसमा चाहिँ के अरे चाहिँ भारतका चाहिँ करिब चाहिँ उत्तर प्रदेशका मा रहेको जनसङ्ख्या कुल 35 करोड छ, त्यसमध्ये तपाईँको चाहिँ 3 करोड मात्रै चाहिँ के अरे चाहिँ वार्षिक रूपमा चाहिँ नेपाल भुटवल अथवा चाहिँ यो हाम्रो मुक्तिनाथ भित्राउन सक्यो भने चाहिँ नेपालको चाहिँ पर्यटन विकासमा ठुलो कायापलट हुन्छ भन्ने विश्वासले चाहिँ उनीहरूले चाहिँ अहिले चाहिँ बुटोलको भ्रमण गरेका छन् र उनीहरूले चाहिँ बर्खा भएको कारणले गर्दा चाहिँ उनीहरू चाहिँ मुक्तिनाथ जान सकिएन भनेका छन् र चाहिँ उनीहरू चाहिँ यस बुटोलमा आएर चाहिँ भारतीय पत्रकारहरूले चाहिँ नेपालको पर्यटन प्रबन्धनको लागि चाहिँ उनीहरूले जुन प्रयास गरेका छन् त्यो सराहनीय छ र उनीहरूको ग्रुप फेरि चाहिँ हिजो नै के अरे चाहिँ गोरखपुर फर्किएको छ। यही हिसाबले उनीहरू चाहिँ भारतीयहरू समेत चाहिँ अब नेपालमा चाहिँ नेपालको टुरिज्मको लागि उनीहरू चाहिँ इच्छुक देखिन्छ। नेपालको पर्यटक विकास, धार्मिक विकास क्षेत्रको विकासदेखि लिएर धेरै आयाममा उनीहरूले चाहिँ के अरे चाहिँ यो इच्छुक रहेको अथवा दिलचस्पी दिन थालेको त्यो अवस्था देखिँदाखेरि चाहिँ मुस्किलमा चाहिँ अब अहिले तत्काल त नभनौँ तर तिनीहरू यसको केही वर्षपछि यसको रिजल्ट चाहिँ देखिन्छ र बुटवल चाहिँ यस्तो क्षेत्र बन्छ जहाँ चाहिँ मुक्तिनाथदेखि लिएर चाहिँ अब यो भारतको गोरखपुर भारत सिङ्गो भारतको चाहिँ बिचमा चाहिँ रहेकोले गर्दाखेरि यो मिड पोइन्ट चाहिँ यो टुरिज्म हब बन्छ भन्ने चाहिँ एउटा एक खालको विश्वास छ। र चाहिँ जस्तो चाहिँ प्रदेश राजधानी बुटवलबाट दाङ सारिए पनि चाहिँ यसको चाहिँ बुटवल चाहिँ यो चाहिँ पर्यटकीय राजधानी बन्छ कि भन्ने चाहिँ बुटवलका जनताको चाहिँ बुटवलको स्थानीय बुटवल उपमहानगरपालिकाको चाहिँ एउटा चाहिँ सोचाइ चाहिँ छ।
0: ओके सुन्दैछु, थ्याङ्क यू भेरी मच। बुटवललाई भनौँ न अब आर्थिक रूपमा एकदमै भनौँ न अब एक्टिभ बनाउनको लागि, छलामन बनाउनको लागि पर्यटकको आवश्यकता छ, जो चाहिँ भारतीय पर्यटकहरूले भित्र भित्रेपछि हुने सम्भावना देखियो। ती भारतीय पत्रकारहरूलाई पनि धन्यवाद भनौँ, किनभने यो स्ट्रेच भनौँ बुटवलदेखि मुक्तिनाथसम्मको स्ट्रेच मा धेरै आउनुभयो भने अहिले मैले धेरै देखिरहेको छु, बुझ्नुभयो छविजी, तर ओभरअल इम्प्याक्ट राम्रो छ। तर नेपालको ड्राइभिङ कन्डिसनदेखि लिएर हाम्रो नियम कानुन नबुझ्दाखेरि उनीहरूलाई पनि गाह्रो, अरूलाई पनि गाह्रो पारिरहेको हामीले पाएका छौँ। कि कति ठाउँमा ट्राफिक जाम गरिदिने, रङ ठाउँमा लगिदिने भएको छ, दुर्घटना पनि भइरहेको छ, होइन? अनि ट्राफिकहरूले उहाँलाई रोकेर सम्झाइ बुझाइ गरेको पनि देखिन्छ। पर्यटक हुन्, पाहुना हुन्, तर नियम कानुन त मान्नै पर्यो। त्यसले गर्दाखेरि यति हो कि इन्ट्री पोइन्टमा उहाँहरूको लागि नेपालमा नेपालको अपडेट्सहरू, होइन, कहाँ के छ, के गर्नुपर्छ, हाम्रो नियम कानुन के हो त्यो, र चाहिँ बाटोघाटोको नियमहरू।

0: एकापाको बिम टेक्नोलोजी अब इम्पल्स जेबीले चाहिँ समयबाट अध्ययन पुरा गरेको छ, जसमा चाहिँ सुरुङ मार्ग बनाउन चाहिँ करिब 28 अर्ब रुपियाँ चाहिँ पैसा लाग्ने जनाएको छ। डाटाको खोजी चाहिँ हुने अवस्था भयो भने चाहिँ यो सुरुङ मार्ग पनि चाहिँ निर्माण हुने छ। तर के भन्दा चाहिँ यसमा सरकारले कतिको चाहिँ आवश्यकता रूपमा लिन्छ अथवा सरकारले आवश्यक देखेमा मात्रै चाहिँ यो डाटाको खोजी सुरु हुने र यो निर्माण हुने हुन्छ। जस्तो चाहिँ पहिला चाहिँ के अरे यसो यो डाउने क्षेत्रमा चाहिँ यो जोखिम थियो, त्यो हिसाबले चाहिँ यसको चाहिँ बन्दुवासदेखि चाहिँ बर्दघाट जोड्ने यो सुरुङ मार्ग चाहिँ विकल्प हुनसक्छ डाउनेको भन्ने किसिमले चाहिँ पहिला सुरुवात गरिएको थियो। तर चाहिँ पछिल्लो समय चाहिँ भुटो मानघाट सडक बनिसकेको र डाउने क्षेत्र चाहिँ जोखिमबाट चाहिँ धेरै चाहिँ जोगिएको अवस्थामा चाहिँ यो सुरुङ मार्ग चाहिँ बन्नु पर्थ्यो पर्दैन भन्ने त्यो चाहिँ बहसको विषय हुन्छ। तर यद्यपि चाहिँ पहिला चाहिँ के अरे चाहिँ सुरुवात गरेको र अहिले चाहिँ सबैबाट अध्ययन सकिएको हुँदाखेरि चाहिँ यो सुरुङ मार्ग पनि चाहिँ बन्यो भने चाहिँ निश्चित रूपमा चाहिँ यस कुराको चाहिँ
1: पुग्नेछ
0: भन्ने विश्वास छ।
1: ओके, ल विश्वास त राख्नै पर्यो, आशा राख्नै पर्यो, होइन त छविजी? तपाईँलाई धेरै धन्यवाद सबैको तर्फबाट भन्दै मैले एउटा गीत राखेँ, तपाईँ गीत सुन्नुहोस्, मैले बिदा लिएँ है तपाईँसँग। नमस्ते नमस्ते। गाउने कलाकार हुन्छ मौसम गुरुङ र देवी खर्ती मगर, हङकङको चिनो रे। पहिला पहिला हामी छुट्टी आउँदा खुब चिनो ल्याउँथ्यो हङकङबाट, होइन के ल्याउँथ्यो, लुङ्गी, अलिअलि सुन, फरेन गुड्स आदि आदि, जिन्स पनि ल्याउँथ्यौँ हामी कुनै दिन, होइन? त्यो सम्झना आयो मलाई पनि।

ओके मायरुलाई युके को चिनो हङकङ को चिनो के मन पर्छ नलजाई भन्दिनु रे कति राम्रो गीत पहिला पहिला हाम्रो समयमा चाहिँ घडीको कुरा हुन्थ्यो होइन अहिले त के हो अहिले त आइप्याडदेखि लिएर आइफोनको कुरा आयो होला होइन एनिवे चिनो पनि परिवर्तन भयो समयअनुसार अब लागौँ कुराकानी खेल

0: खुदको कुरा गर्नको लागि प्रकाश तिमी छैन जिल्ला ल्याइहालौँ. प्रकाशजी धेरै भयो हाम्रो कुराकानी नभएको, वर्ल्ड कपदेखि सके सकेदेखि भन्नुपर्छ होइन.
1: हजुर हजुर हजुर.
0: के छ त,
1: नमस्कार
0: नमस्कार. ल त धेरै समय छैन, वर्ल्ड कपको कुरा नगरौँ, फुटबलको कुरा नगरौँ, भलिबलको कुरा गर्न मन लाग्यो मलाई.
1: भलिबलको यसपल्ट त्यति सुखद छैन हाम्रो नतिजा.
0: हो र
1: हो, पाकिस्तानमा हामीले खेलिरहेको यो चाहिँ काबा मेन्स च्याम्पियनसिपमा जुन हाम्रो चाहिँ अलिकति एक्सपेक्टेसन त ज्यादै थियो, तर पलायनको समस्या चाहिँ नेपाली भलिबलमा पनि सुरु भइसकेको छ. बाह्रजनामा छजना नयाँ प्लेयरहरूले चाहिँ डेब्यु गर्नुभएको योपल्ट नै. हामीले चाहिँ हाम्रो ग्रुप राउन्डको सबै म्याच हार्यौँ हामीले, पाँचवटा म्याच नै हार्यौँ हामीले होइन. तिनवटा म्याच त हामीले अलिक कम्पिटेटिभ म्याच नै भयो, त्यो चाहिँ पाँचौँ सेटमा गएर हामीले गुमायौँ. तपाईँले हेर्नुभयो भने कजाकिस्तानसँग, बङ्गलादेश र श्रीलङ्कासँगको, पाकिस्तान र उज्बेकिस्तानसँगको म्याच चाहिँ हामीले स्ट्रेट 3-0 नै
0: उदयमान देश भए भलिबलमा. हामी चाहिँ खस्किँदैछौँ किनभने यो चाहिँ पलायनको कारणले गर्दाखेरि होइन त, किनभने अनुभवी खेलाडी सबै वैदेशिक रोजगारीमा अथवा अरू ग्रिनर पास्चर, अरू भनौँ न राम्रो राम्रो ठाउँमा जा गएको देखियो. अब महिलातर्फ सरस्वतीजीहरूदेखि अरू होइन त,
1: माली तपाईँ अरुणा साईदेखि प्लेइङको अलमोस्ट महिलाको पनि अहिले तपाईँले हेर्नुभयो भने आधा जस्तो नयाँ सेट छ, आधा जति नयाँ प्लेयरहरू हुन्छ, महिलाको हकमा पनि त्यही नै छन्. तर अब हाम्रो कन्टेक्स्टमा कुरा गर्ने भने महिला र पुरुषको कम्पेयर गर्ने भने चाहिँ पुरुषको हाम्रो कमजोर नै हो पहिलेदेखि, किनभने अब इन्डिया पाकिस्तानहरू त त्यसै पनि हाम्रो बलियो टिमहरू भयो. अब बङ्गलादेश श्रीलङ्काले पनि हामीले भन्दा राम्रो प्रगति गर्यो, किनभने हामीले पहिला हरेक राख्ने टिम हो उनीहरू, तर अब अहिले चाहिँ उनीहरूले प्रगति गर्यो, हामीले चाहिँ आफ्नो भएको भन्दा पनि राम्रो झन् कमजोर हुँदै गयौँ हामीले अलिकति रिफर्म गर्नुपर्ने स्थिति चाहिँ छ.
0: अब यो बङ्गलादेश, भारत होइन, मालदिव, श्रीलङ्कामा पलायनको चाहिँ प्रब्लम छैन क्या हो?
1: त्यहाँ चाहिँ सायद यो खालको पलायन चाहिँ छैन होला जुन पलायन हामीमा छ, त्यो चाहिँ स्पोर्ट्सको पर्सनालिटीहरूले त्यो खालको पलायन चाहिँ मलाई लाग्छ सरकारको राम्रै सपोर्ट छ.
0: वैदेशिक रोजगारीमा उहाँहरूको पनि त सबै संसारमा देखिन्छ है. म अस्ति श्रीलङ्का जाँदा पनि वैदेशिक रोजगारीमा एकदम आवजात भएको देखेँ. गर्दाखेरि आम जनतामा होला, तर खेल खेलाडी र यो लेभलमा चाहिँ उहाँहरूलाई चाहिँ राम्रै लुक आफ्टर गरेर र अपर्च्युनिटी होला भनेर विश्वास गरौँ होइन त. ओके, अब यो बाहेक तर पनि नेपालमा अलिकति प्रोफेसनलिजम ल्याउनको लागि यसपालि भलिबलमा पनि भनौँ न अब अक्सन भएको देखेँ. यो चाहिँ के हो, हिजो अस्तिको कुरा हो?
1: यो चाहिँ मेन्स भलिबल हो, यो अस्ति भर्खरै मात्रैको कुरा हो. यो चाहिँ नेपालमा पहिलोपटक यो अभ्यास भइरहेछ. योभन्दा अगाडि महिलाको त दुईवटा एडिसन सकिसक्यो, फ्रेन्चाइज लिग चाहिँ भलिबलमा पनि सुरु भएको छ, महिलाको अब तेस्रो एडिसन हुँदैछ भने पुरुषको चाहिँ पहिलो एडिसन हुँदैछ. यसमा चाहिँ विन विन छ जस्तो, भलिबल सङ्घले पनि एउटा कम्पनीलाई भनौँ न एउटा स्पोर्ट्स कम्पनीलाई जिम्मा दिएर उसले पनि केही आर्जन गर्न सक्ने 35 लाख रुपियाँ एउटा सिजन गर्दाखेरि, अनि अर्को हकमा चाहिँ के छ भने अब फ्रेन्चाइज भइसकेपछि फ्रेन्चाइजमा एउटा खेल्दाखेरि प्लेयरहरूले पनि अब धेरै ठुलो अमाउन्ट त होइन, अहिले अब मार्केहरूले 1.5 लाख, अरू खेलाडी क्याटेगोरी एकोले 1,20,000
0: र
1: त्यो चाहिँ 70,000 पाउने भनेको चाहिँ अलिकति व्यवसायिक हिसाबले पनि थोरै भए पनि
0: यो सुरुवात हो भन्नुपर्छ होइन.
1: सुरुवात गर्नु पर्यो हजुर.
0: अनि यसमा चाहिँ हाम्रा पलायन भएका खेलाडीहरू पनि आएर खेल्ने एउटा भनौँ एक दुई हप्ताको लागि खेल्न पाउनुहुन्छ होला नि त, कि के छ त?
1: आउनु होइन, उहाँहरूले रजिस्टर गर्नुभयो भने पाउनुहुन्छ. एकजना चाहिँ जापानमा भएको खेलाडीले रजिस्टर गर्नुभएको छ, उहाँ चाहिँ मलाई जानकारी भएसम्म चाहिँ उहाँ पर्नु भएको छ एउटा टिममा अप्सनमा, उहाँलाई लिएर अहिले उहाँ चाहिँ आउँदै अब आउनुहुन्छ, जापानबाट आउँदै हुनुहुन्छ रवि केसी.
0: एउटा चाहिँ विन्डो अफ अपर्च्युनिटी पनि भयो, विदेशमा खेलेर सिकेका सिकेहरू आफ्नो स्ट्यान्डर्डलाई अझ बढोत्तरी गरेकाहरूले, किनभने बाहिर अर्कै प्रकारको गेम हुन्छ, उहाँले टेक्निकदेखि लिएर टिमवर्क हरेक चिजमा चाहिँ उहाँलाई मौका सिक्ने मौका दिँदाखेरि उहाँको खेलमाको स्ट्यान्डर्ड पनि बढ्छ होला, र नेपालमा आउँदाखेरि अरूहरूले पनि सिक्ने मौका पाउनुहुन्छ नि त होइन र?
1: हजुर.
0: ओके, आज छोटकरीमा यति भयो, तर हेडलाइन्सको रूपमा अरू स्पोर्ट्सको केही कुरा गरिदिनु भन्नु.
1: एउटा हाम्रो दुःखद भने अर्को क्रिकेटमा पनि वर्ल्ड कप लिग टूमा पनि हामीले लगातार तेस्रो म्याच हार्यौँ हामी, अनि पोइन्ट टेबलमा पनि हामी छैटौँ स्थानमा पुग्यौँ, पाँचौँबाट छैटौँमा पुगेका छौँ. अब लास्ट म्याच हाम्रो चाहिँ सिरिजको लास्ट म्याच नेदरल्यान्डसँग भोलि छ, यो हाम्रो यो सिरिजमा पनि हामी ब्याटिङमा चाहिँ अलिक उसलाई कोल्याप्सै गर्यो, ब्याटिङमा हामीले राम्रो गर्नुपर्ने थियो तर ब्याटिङमा चाहिँ हामी लगातार फेरि चुकिरहेछौँ। अब हाम्रो वर्ल्ड कप क्वालिफाइङ त हामीले ग्लोबल क्वालिफायर पुग्ने सम्भावना त हाम्रो लगभग टप फोरमा पुग्ने कुरा त हाम्रो अब सम्भावना लगभग सकिसकेको छ, अर्को बाटो फेरि जानुपर्ने हुन्छ। अब हामीले वान डे स्टार्टर जोगाउनलाई पनि अलिकति सङ्घर्षै गर्नुपर्ने स्थिति चाहिँ देखिहाल्छ।
0: ओके, कता कता खेलाडीको भन्दा पनि दर्शक दीर्घमा पनि खेलप्रतिको जुन चाहिँ एक प्रकारको पिक थियो नि, मोह थियो नि, होइन, तछाड र मछाड गर्दै गएको त्यो पनि कता कता स्वाट्टै घटेको जस्तो पनि देख्छु मैले, के भन्नुहुन्छ?
1: जस्तो टी ट्वेन्टीको हकमा चाहिँ हामी अहिले पनि बेस्ट नै छौँ किनभने हामीले वर्ल्ड कप लगातार खेलिरहेको हिसाबले भन्न सक्छौँ, तर लङ्गर भर्सनमा 50 ओभरको म्याचमा चाहिँ हामीले धेरै इम्प्रुभ गर्नुपर्ने स्थिति देखिन्छ।
0: ओके, आजलाई समय यति भयो, थ्याङ्क यू भेरी मच तपाईँलाई, मैले बिदा लिएँ है त। नमस्कार प्रकाशजी, विभिन्न खेललाई खबर गर्नुहुन्छ तर आज चाहिँ भलिबल र हामीले

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma Bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: मिरगन्जको नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका 70 जनाभन्दा बढी चिकित्सकमध्ये 65 जनाले सामूहिक राजीनामा दिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभएको हो। सिडियु सहित गएको साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता हुँदा पर्साका एसपी सुदीपराज पाठकले चिकित्सकलाई धक्कामुक्का गर्दै दुर्व्यवहार गरेको विरोधमा उनीहरूले सामूहिक राजीनामा दिएका हुन्। गएको शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र डाक्टर प्रमोद राममाथि आक्रमण भएको थियो। कुटपिटमा संलग्नलाई कार्यवाहीको माग गर्दै वीरगंजका चिकित्सक अस्ति आइतबारदेखि हड़तालमा छन्। हिजो साँझ जिल्ला प्रशासनमा वार्ता हुँदा आन्दोलनरत चिकित्सकले सीडीओ र एसपीको समेत राजीनामा मागेपछि विवाद चर्किएको थियो। चिकित्सक टोली वार्ता छाडेर निस्किन लाग्दा एसपी पाठकले धक्कामुक्की गर्दै सीडीओको कार्यकक्षमा लगेको र त्यहाँ पनि धकेलाधकेल भएपछि वार्ता छोडेर हिँडेको चिकित्सकहरूको भनाइ छ। नेपाल चिकित्सक संघले आज मुलुकभर सरकारी र निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएको छ।
4: वीरगंजको नारायणी अस्पतालमा डाक्टर प्रमोद राममाथि कुटपिट भएको विरोधमा संघले मुलुकभर आकस्मिक बाहेकका सेवा बन्द गराएको हो। सेवा बन्द हुँदा बिरामीलाई पर्ने असुविधाको लागि क्षमा माग्दै संघले सबै जिम्मा भने सरकारले लिनुपर्ने अडान राखेको छ। स्वास्थ्य कर्मीमाथिको सांघातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा भन्दै संघले आज सेवा बन्दको घोषणा गरेको हो। संघले जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता हुँदै गर्दा सीडीओकै अगाडि प्रहरीले आफ्ना केन्द्रीय सदस्य र नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकमाथि दुर्व्यवहार गरेको जनाएको छ। संघले पर्साका सीडीओ र प्रहरी प्रमुखको राजीनामा समेत मागेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरुद्ध नपार्न अपील गर्नुभएको छ। डाक्टरमाथि हातपात गर्ने दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढ़िसकेको पनि मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा अत्यावश्यक जीवन रक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने मन्त्रालयको भनाइ छ।
3: मोरङमा टोल थर्किने गरी डीजे बजाउन निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै डीजे नबजाउन भनेको हो। मोरङभित्र कुनै पनि मेला महोत्सव बिहे समारोह भोजभतेर उत्सव चाडपर्व धार्मिक कार्यक्रम पुराण लगायत कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डीजेको प्रयोग गर्न निषेध गरिएको प्रशासनले जारी गरेको सूचनामा भनिएको छ। सुनसरीको दुहबीमा सद्भाव र्याली निकालिएको छ। सामाजिक सद्भाव कायम राख्न भन्दै सुनसरीका सामाजिक संघ संस्थाको अगुवाईमा आज बिहान सद्भाव र्याली निकालिएको हो। राष्ट्रिय झण्डा बोकेर सड़कमा निस्किएका स्थानीयले सबै जात धर्म र भाषाभाषी बीच भाइचारा कायम गराउन अनुरोध गरेका छन्। अस्ति राति मानवीय क्षति हुने गरी हिंसा भड्किएपछि सुनसरी आसपासका जिल्लामा समेत प्रदर्शन भइरहेको छ। बेलायती प्रधानमन्त्री एन्ड्री बर्नमले आफ्नो मुलुकले 100% युक्रेनको साथ दिने वचन दिनुभएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्की र प्रधानमन्त्री बर्नमले पोर्समथको 9 सैनिक शिविर पनि भ्रमण गर्नुभएको छ। पोर्समथ सैन्य शिविरमा 100 युक्रेनी सैनिकले हप्तौं लामो तालिम लिएका छन्। थप Sian Kreshchek-Bata.
5: Hello, Prime Minister. Sian Kreshchek-Melbourne from BFBS. How are you going to build on the work of your predecessors in terms of supporting Ukraine? Can you give us a sense as to what your approach is going to be, anything new, and what the ask might then be for our personnel in terms of anything different? And can you share anything from the bilateral meeting with President Zelensky on more detail on the information sharing that you hope to have moving forward?
6: So it was... A great privilege to welcome President Zelensky here to Portsmouth. I think he was pleased to come out and see the collaboration in action, and I think, like I was, hugely impressed by the British troops that he met. We had a very good discussion. I thought I would get on well with him. I did get on well with him. I think I will be seeing a lot of him in the coming period because we're in a crucial time. I mean, I said to him, you know, I think he's justified in having a sense of wind in his sails because, you know, Ukraine...

0: ओके, बडो रमाइलो गीत सुन्नुभयो यहाँले। समाचार पछि श्रोताहरू, 5 मिनटको समाचार हाम्रो न्युज टिमका सदस्यबाट प्रस्तुत गरियो भने आज विश्व हेपेटाइटिस दिवस। श्रोताहरू, अब अवेरनेसको कुरा छ, हेपेटाइटिस छ भनेर एबिसिडिई भनेर सबैलाई थाहा छ, तर यस रोकथामतिर कतिको ध्यान गएको छ छैन, र वर्ल्ड कन्टेक्स्टमा यो के छ त, प्रत्येक वर्ष 28 जुलाईको दिन विश्वभरि हेपेटाइटिस रोगबारे जनचेतना फैलाउन र यसको रोकथाम परीक्षण तथा उपचारलाई प्रोत्साहन गर्न विश्व हेपेटाइट दिवस मनाइन्छ। यो आजको दिन हो श्रोताहरू। त्यसले गर्दाखेरि हामी मध्ये कतिलाई यो हेपेटाइटिसको बारेमा थाहा छ छैन बारेमा अलिकति कुराकानी गर्नको लागि आज हामीसँग हुनुहुन्छ डाक्टर विकास जैशी। उहाँ वीर हस्पिटलमा कार्यरत हुनुहुन्छ र हरेक वर्ष अघि मैले भने जस्तै 28 तारिकको दिन जुलाई महिनाको हेपेटाइटिस दिवस मनाइँदै आएको छ। भाइरल हेपेटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एकजुट हुने दिन हो आज। आज भाइरल हेपेटाइटिसले यो युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्याको रूपमा विकराल रूप लिँदै गएको छ रे। तथ्याङ्क हेर्दाखेरि कति हो त, विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क यसो हेर्दैछु म, संसारभरका 32,50,00,000 मानिसहरूलाई भाइरल हेपेटाइटिस बी र सीबाट ग्रसित भएको पाइन्छ रे। यो रोगबाट ग्रसित हुने 10 जनामध्ये 9 जना यस रोगबारे अनभिज्ञ रहने पनि तथ्याङ्कले देखाएको रहेछ। यस्तो रोगबारे केही थाहा नहुनुले यो रोगले समस्यालाई विकराल बनाउन थप सघाउ त पुर्याउने नै भयो, र यो अनभिज्ञता र अज्ञानतालाई हटाउनु पर्छ भनेर आजको दिन यसरी दिवस मनाउन थालेको हो। थप चर्चा अब डाक्टर साहबबाट। डाक्टर साहब नमस्ते, स्वागत छ बीएबीएस गोर्खा रेडियोमा यहाँलाई।
1: नमस्कार सबै हाम्रो श्रोताहरूलाई पनि मेरो तर्फबाट नमस्कार।
0: डाक्टर साहब, मेरो तथ्याङ्क, मैले भनेको तथ्याङ्क कति सही गलत भयो भनिदिनु होला, तर धेरैलाई यो रोग लागेको नलागेको थाहा हुँदैन भने त यो त एकदमै खतरनाक स्थिति पो रहेछ त, होइन?
1: हजुर हजुर, यो हजुरले भने तथ्याङ्क करिब करिब मिलेकै छ। यो हजुरको चाहिँ 30 करोडको एराउन्डमै संसारभरि नै यसको छ, र नेपालमा पनि पपुलेसनको हेपाटाइटिस बी 1% र हेपाटाइटिस सी 0.5% चाहिँ हुन आउँछ, र यो विकरालै छ। किनभने कलेजो ठुलो अङ्ग भएको चाहिँ ड्यामेज हुन एकदम लामो टाइम लाग्ने, त्यो भएर बिचमा सिम्टम साइन केही पनि नआउने भएर यो पत्ता चाहिँ ढिलो मात्रै लाग्छ।
0: ओके, अब धेरै मलाई पनि थाहा थिएन, मैले एउटा क्विज कन्टेस्ट खेल्ने मलाई पढाएको थिएँ डाक्टर साहब है कि, त्यसले गर्दाखेरि यो कलेजो भन्ने कुरा चाहिँ मानिसको सबैभन्दा ठुलो अङ्ग अर्ग्यान रहेछ, होइन त?
1: हजुर हजुर,
0: यो प्रश्न गर्दाखेरि मैले मिलाएको थिएँ, धेरै वर्ष अगाडि कुरा हो, मैले चाहिँ फोक्सो भन्ठाने थिएँ, होइन रहेछ, पढ्दाखेरि चाहिँ कलेजो नै सबैभन्दा ठुलो अङ्ग रहेछ, त्यसले गर्दाखेरि यो जोखिममा पनि छ, जति ठुलो भयो त्यति जोखिममा पनि पर्ने सम्भावना छ। अब अलिअलि मैले तपाईँलाई प्रश्न गर्छु, त्यसको छोटो छोटो उत्तर दिनुहोला अवेरनेसको लागि। सबभन्दा पहिला अब परिचय नै भइहाल्यो, हेपेटाइटिस भनेको के हो त, यो त्यहाँबाट सुरु गरौँ ल भन्नुहोस्।
1: हजुर, कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अङ्ग हो, यसले 500 भन्दा बढी चाहिँ काम गर्छ। शरीरमा प्रोटिन बनाउने, कार्बोहाइड्रेट बनाउने, फ्याट बनाउने, अनि तपाईँको रोगहरूलाई मार्ने, रोगको विरुद्ध प्रतिरोध सृजना गर्ने, औषधिहरूलाई डाइजेस्ट गराउने सबै काम कलेजोले गर्दछ। त्यही भएर चाहिँ यो चाहिँ शरीरको ठुलो र एकदम महत्त्वपूर्ण अङ्ग हो।
0: ओके, अब प्रकारको भन्दाखेरि मैले नै अघि भनिदिइहालेँ, होइन, एबिसिडी र ई के हुन्छन् भनेर भन्यो, होइन, त कि तिनमा त्यो विभिन्न क्याटेगोरी अथवा चाहिँ समूहमा के फरक छ त?
1: हजुर, पहिला चाहिँ हजुरले अहिले एउटा चाहिँ हेपाटाइटिस के हो भनेर सोध्नुभएको थियो। हेपाटाइटिस भने शरीरको अङ्ग कलेजोमा इन्फेक्सन भयो, कलेजोको सेलहरूलाई इन्जुरी गर्यो, ड्यामेज गर्यो भने त्यसलाई हेपाटाइटिस भन्छौँ।
0: आई सी, ओके।
1: हेपाटाइटिसले गर्यो भने ऊ हेपाटाइटिस भन्ने जुन तपाईँले भाइरस भन्नुभयो एबिसिडी, यसले गर्यो भने भाइरल हेपाटाइटिस भयो, ड्रग्सले गर्यो भने अल्कोहोलिक हेपाटाइटिस भयो, अनि ड्रगले गर्यो भने ड्रग इन्ड्युस हेपाटाइटिस भनेर हामीले यसलाई क्लासिफाई गर्छौँ।
0: आई सी, तीन क्लासमा रहेछ, भाइरल एउटा ड्रग इन्ड्युस, अर्को चाहिँ अल्कोहोल कन्जम्पसन बढ्यो, होइन?
1: हजुर,
0: आई सी, यो कुरा चाहिँ मलाई थाहा थिएन, कतिले थाहा पाउनु भयो, अब धेरै थोरै खाएर हुने हो कि टाइममा खाएर हुने हो त्यो चाहिँ तपाईँ भन्नुहोस्। अब अल्कोहलको अलिक बढी कुरा गरौँ होइन, हामीलाई सबैलाई सबैलाई छुने घर घरमा छोएको यसले नराम्रो नराम्रो कुरा ल्याएको अल्कोहल छ। अल्कोहल इन्ड्युस अथवा चाहिँ कन्ज्युम के भन्छ हेपेटाइटिस के भएर हुन्छ त, धेरै खाएर नै हो?
1: अल्कोहल चाहिँ धेरै खाएरै हो, जस्तै चाहिँ तपाईँको एउटा मान्छेले स्टिफ अल्कोहल भनेको लिमिट चाहिँ अहिले हुँदैन, थोरै अङ्क अल्कोहल पनि हाम्रो शरीरलाई चाहिँदैन, तर हामीले चाहिँ नियमित रूपले हप्तामा दुई दिनभन्दा बढी नियमित औषध अल्कोहल हामीले खायौँ भने चाहिँ अल्कोहलले चाहिँ हेपाटाइटिस गराउने सम्भावना हुन्छ। तर अल्कोहलको चाहिँ तपाईँको दुईटा बियर तिनटा बियर भन्दा बढी चाहिँ यदि डेली खायो भने पनि यो अल्कोहलले कलेजो बिगार्ने गर्छ।
0: ओके, अब अर्को मिसकन्सेप्सन हो कि के हो भनिदिनुहोस्। हामीहरू के भन्छौँ भने विशेष गरेर हामी पल्टनका मान्छेहरू होइन, हामी अलिअलि इन्जोय गर्छौँ, सोसियल ड्रिङ्कहरू लिन्छौँ, लिनु पनि पर्ने अवस्था आउँछ, अवस्थाको कुरा गरेको होइन, नखाए पनि हुन्छ राम्रै हो, तर करबल कसले गर्दैनन्, तर चाहिँ यसो समाजमा मिल्नलाई घुलमिल गर्न यसो रमाइलो वातावरण गर्नको लागि अल्कोहल अथवा बियरहरू लिन्छौँ। के एउटा मिसकन्सेप्सन रहेछ भने हामीले टन्न खाना टिटबिट्सहरू होइन मतलब मासुहरू खायो भने चाहिँ यो अल्कोहल जति खायो भने केही हुँदैन भन्ने छ, त्यसमा तपाईँको के भनाइ छ?
1: त्यो कुरो चाहिँ कति खाए पनि केही हुँदैन भन्ने कुरा चाहिँ होइन, तर खानेकुरा खाएर अल्कोहल खायो भने अल्कोहलको एब्जर्प्सन सोच्ने प्रक्रिया चाहिँ स्लो हुन्छ, त्यही भएर अल्कोहल शरीरमा कम सोचिन्छ। त्यो भएर केही कुरा खाएर अल्कोहल खायो भने त्यसको असर कम हुन्छ, खाली पेटको अल्कोहल खायो भने त्यसको असर बढी हुन्छ। हजुरले भनेको कुरा आधा आधा कुरा
0: 50% ठिक रहेछ होइन। ओके, अब यो कन्ट्याजियस पनि होला, हेपेटाइटिस सर्छ कि सर्दैन, सर्छ भने कसरी सर्छ?
1: हो है, हामीले भन्यौँ जस्तै तपाईँको अल्कोहलले गर्ने अल्कोहल हेपेटाइटिस एउटा मान्छेबाट अर्कोमा सर्दैन, औषधि जस्तै टिबीका औषधिहरू अनि एन्टिबायोटिक औषधिले गरेको हेपेटाइटिस पनि अरूलाई सर्दैन, तर हेपेटाइटिस बी र सिडी यो चाहिँ एउटा मान्छेबाट अर्को मान्छेमा सर्छ।
0: ओके,
1: त्यसै गरेर हेपेटाइटिस ए र ई चाहिँ फोहोर खानेकुरा, कन्टामिनेट भएको खानेकुरा, दूषित खानेकुरा, यिनीहरूबाट दिसा पिसाब रामिसी डिस्पोज नगरेको अवस्थामा चाहिँ यो सर्छ। त्यही भएर एउटा मान्छेबाट अर्कोमा सर्ने भनेको चाहिँ हेपेटाइटिस बी सी र डी हो।
0: ओके, तपाईँले फोहोर खानेकुरा भनेर भन्नुभयो, मैले चाहिँ के नोट गरेको थिएँ भने नि होइन, हङकङतिर हामी हुँदाखेरि त्यो हङकङमा बाटोमा सी फुडहरू खुब चलन छ क्या त्यहाँ चाहिँ कि, अनि अब त्यो हाफ कुक होला अनकुक होला त्यो सफा गरेको छैन तर स्वादिलो हुन्छ, सबैले त्यो के भन्छ अक्टोपसहरू खाएको मैले पाउँछु कि नै ससेजहरू खाएको पाउँछु, हामीले पनि खायौँ, तर त्यसमा धेरै थ्रेट एकदमै रिस्क चाहिँ बढी छ भनेर भनिन्छ, त्यसमा सत्यता कतिको त? विशेष गरी ए र ईमा, ए र ईमा चाहिँ यो सर्ने सम्भावना
1: यो पानीबाट सर्ने पानी चाहिँ त्वचाको बोइल गरेको पानी डरेको छैन भने र त्यो हेपेटाइटिस बी र ई छ भने सर्ने सम्भावना हुन्छ। अब उनीहरूले पानी चाहिँ राम्रो सफा नगरिकन युज गरेका छन् र राम्रोलाई त्यसलाई फ्राई गरेको छैन पकाएको छैन भने बढी चान्स हुन्छ। हाम्रो नेपालको कन्डिसनमा भन्यो भने चाहिँ तपाईँको होस्टेलहरू अनि महोत्सवहरू यिनीहरूमा चाहिँ त्यो खानाहरू बनाउने अनि त्यहाँबाट तपाईँ धेरै जस्तो चाहिँ तपाईँको गाडेको अचारहरू पानीहरू पानीहरू सबैलाई दिँदाखेरि त्यो पानीहरूबाट चाहिँ अब जस्तै होस्टेल भयो भने एउटा होस्टेलै हुने एउटा स्कुलभरि हुने एउटा गाउँभरि पनि कहिले कहिले भाइरल हेपेटाइटिसहरू हुने क्या देखेको छ।
0: आई सी, अनि अब एबिसिडिईमा सबैभन्दा खतरनाक चाहिँ कुन हो त?
1: यस्तो छ, सबैभन्दा खतरनाक भनेर चाहिँ भन्दाखेरिमा चाहिँ सब म आफू बजे कलेजको विशेषज्ञमा को रूपमा विरक्षण काम गरेको 10 वर्ष भयो, तपाईँले भनेको मध्ये खतरा कुरो भने जस्तो मलाई हेपेटाइटिस बी चाहिँ खतरा लाग्छ।
0: बी चाहिँ किन?
1: त्यो चाहिँ एकपटक सरेपछि 100 मा 90 जनालाई चाहिँ आफै निको भएर जान्छ, तर 10 जनालाई चाहिँ जो निको हुँदैन यसलाई जीवनभरि नै हेपेटाइटिस लाग्छ। औषधिले पनि यसलाई पूर्ण निर्मूल गर्न सक्दैन, त्यही भएर मलाई हेपेटाइटिस बी चाहिँ यिनीहरू मध्ये अलिक कडा लाग्छ।
0: ओके, अनि अब लिभर नै ट्रान्सप्लान्टै गर्नुपर्ने अवस्था चाहिँ कुन हो र कस्तो स्थितिमा गर्नुपर्छ?
1: हो, जस्तै हाम्रो हेपेटाइटिस ए र ई आफै यो लाग्छ आफै निको भएर जान्छ, त्यही भएर हेपाटाइटिस ए र ईलाई चाहिँ आयुर्वेद जडीबुटी फोहोर खानेकुरा नखाने, खानेकुरा राम्रो भएपछि आफै नियन्त्रण भएर जान्छ, यसलाई धेरै केही औषधि चाहिँदैन। हेपाटाइटिस सीलाई चाहिँ हामीसँग अहिले औषधि उपलब्ध छ, अहिलेको औषधले 99% यो निको भएर जान्छ हेपाटाइटिस सी।
0: ओके,
1: हेपाटाइटिस सी चाहिँ हामीले गरेको औषधले कन्ट्रोल चाहिँ गर्छ भाइरसलाई, कुनै भएर जाँदैन। अब जुन निको भएर जाँदैन यिनीहरूमा कलेजोमा कडापन आयो भने हामी त्यसलाई सिरोसिस भन्छौँ। यदि सिरोसिस भएर पेटमा पानी जम्मा भएर लगातार पेटमा पानी जम्मा हुने, कलेजोमा क्यान्सर हुने, रगत बान्ता हुने, बेहोसीपन हुने, कलेजोको कारणले शरीरभरि इन्फेक्सनहरू भयो भने चाहिँ यस्तो कन्डिसनमा चाहिँ कलेजो ट्रान्सप्लान्ट गर्नुपर्छ।
0: ओके, अब ए बी सी र ई को कुरा, डी भने चाहिँ डेल्टा, यो चाहिँ कतिको के भएर हुन्छ? यो चाहिँ
1: हेपाटाइटिस ई भन्नुभयो,
0: डी डी
1: हेपाटाइटिस डी भनेको चाहिँ आफै चाहिँ यो भाइरस लाग्न सक्दैन। जब हेपाटाइटिस बी भएको मान्छेमा यो भाइरस सर्छ अनि यसले चाहिँ बढी इन्फेक्सन देखाउँछ।
0: ओके,
1: र यो चाहिँ तपाईँको हेपाटाइटिस बी भन्दा नि यो हेपाटाइटिस डी कडा छ,
0: कडा छ,
1: हुन चाहिँ संसारभरि यो एकदम कम मात्रामा हुन्छ। तर यो जो मान्छेलाई लाग्छ, जस्तै हाम्रो नर्मल हेपाटाइटिस बी भएको मान्छेलाई कलेजो कडा भएर ट्रान्सप्लान्ट गर्न 20-25 वर्ष लाग्थ्यो भने, यो हेपाटाइटिस डी पनि भयो भने यसले 5-7 वर्षमै कलेजो ट्रान्सप्लान्ट गर्नुपर्ने स्थिति आउँछ। त्यही भएर अरू भाइरसहरूमा कडा चाहिँ यो हो।
0: यो कलेजो कडा भनेको तपाईँलाई फाइब्रोसिस भनेको के हो, के हो?
1: हो, जस्तै हाम्रो कलेजो कडापनलाई हामी फाइब्रोसिस भन्छौँ, सुरुको अवस्थालाई चाहिँ कम फाइब्रोसिस भनेर F1, F2, F3 भन्छौँ, र F4 भनेर धेरै कडापन आयो भने चाहिँ यसलाई सिरोसिस भन्छौँ। जो सिरोसिस भएपछि चाहिँ कलेजो नर्मल्ली पहिलाको जस्तो नर्मल हुँदैन।
0: यो फाइब्रोसिस त धेरै कोभिड लागेकोलाई धेरैलाई फोक्सोमा फाइब्रोसिस भएर उहाँको मृत्यु भयो नि, होइन र?
1: हो, त्यस्तै हो, यो चाहिँ कलेजोको फाइब्रोसिस हो।
0: ओके, त्यो चाहिँ मुटु के फोक्सोको फाइब्रोसिस, त्यसपछि त्यो चाहिँ अब यो चाहिँ जानलेवा नै हुन्छ कि?
1: यो फाइब्रोसिस होइन कि भने कलेजो पनि एकदम नरम अङ्ग हो, यसलाई चाहिँ कडा चाहिँ
0: झन्डै प्लास्टिक जस्तै हुने भनौँ न, होइन,
1: प्लास्टिक जस्तै कडा हुन्छ यो तपाईँको नरम कलेजो चाहिँ खाँदाखेरि एकदम कडा गिर्खा आएको कलेजो हुन्छ,
0: यसलाई
1: हामी सिरोसिस एडभान्स फाइब्रोसिस भन्छौँ।
0: ओके, औषधि यसको निदान छ कि छैन त?
1: यसको निदान छ, यसलाई चाहिँ अब हामी पहिला रोग पत्ता लगाउँछौँ अनि हेपाटाइटिसको औषधिहरू सुरु गर्छौँ, अल्कोहलहरू बन्द गरिदिन्छौँ, औषधिहरू केही नचाहिँदो छ भने त्यसलाई बन्द गरिदिन्छौँ, अनि त्यहाँबाट यो सुरुको स्थितिमा यो नर्मल भएर सुधार भएर आउँछ। तर पछि पछि चाहिँ जब सिरोसिस हुन्छ त्यो भएर एकदम पेटमा पानीहरू आएपछि चाहिँ कलेजो ट्रान्सप्लान्ट गर्ने हो, नर्मल हुँदैन यो।
0: ओके, अब नेपालमा कुन चाहिँ बढी छ त सर?
1: नेपालमा चाहिँ हेपाटाइटिस बी नै बढी छ,
0: बी नै बढी छ,
1: बढी छ।
0: अनि अब यसको लागि गर्नुपर्ने अब भनौँ न अब अवेरनेसका कुराहरू सरकारको तर्फबाट, हस्पिटल तर्फबाट, डक्टरको तर्फबाट के छ त, जनतामा कतिको अवेरनेस भइरहेको छ त?
1: यस्तो छ, यो अवेरनेस प्रोग्राम त देशमा भइरहेको छ, पहिला भन्दा अहिले धेरै जानकारी छ, किनभने पहिला चाहिँ मैले म जबसम्म यो डिएम भने यो प्रोग्रामसम्म पढ्दा हेपाटाइटिस बी भएर कसैलाई सर्यो भने चाहिँ आत्महत्या नै गरेको मान्छे पागल जस्तो हुने, होइन, एकदम एमसिएस हुने ल मरियो भन्ने कामहरू छोड्ने अवस्था थियो। अहिले त्यस्तो छैन, हेपाटाइटिस बी भयो भने पनि डक्टर कहाँ जाने, न समयमा उपचार गर्ने अनि यसलाई चाहिँ सर्नबाट रोक्नको लागि भ्याक्सिनहरू लगाउने प्रोग्रामहरू गरेका छन्। पहिलाको भन्दा एवेरनेस प्रोग्राम त राम्रो छ।
0: अब यो हाम्रो देशमा नि अब औषधि भने चाहिँ अब आफ्नै उत्पादन त छैन होला, बाहिरबाट ल्याइन्छ होला, औषधि सजिलै अभाइलेबल छ त?
1: यस्तो छ, अब जस्तै हेपाटाइटिसको पहिला कुरो हाम्रो हेपाटाइटिस ए र ईलाई औषधि चाहिँदैन, यो आफै निको भएर जाने भयो। हेपाटाइटिस बीको औषधि हाम्रै नेपालमा बन्छ, हाम्रै नेपालमा 4-5 वटा कम्पनीले बनाउँछन् होइन, अनि यो औषधिको एउटा ट्याब्लेटको 70-75 रुपियाँ पर्छ प्रतिदिन, 1 महिनाको 2000 रुपियाँ जस्तो पर्यो। अनि त्यहाँबाट चाहिँ हेपाटाइटिस सीको औषधि पनि हाम्रै नेपालमा पनि अलिअलि कम्पनीले बनाउँछन्, नत्र भने यिनीहरू बङ्गलादेश इन्डियाबाट ल्याउँछन्। अनि यो हेपाटाइटिस सीको चाहिँ उपचार अलिकति महँगो छ, पुरा कोर्सको 50-60 हजार रुपियाँ चाहिँ 3 महिनाको लाग्छ भने हेपाटाइटिस बीको चाहिँ जीवनभरि नै यो खानुपर्ने, लामो टाइम खानुपर्ने भएर यो अलिकति महँगो हुन्छ।
0: ओके गर्दाखेरि महँगो हुन्छ, अफोर्डेबल छ कि छैन, कि सरकारबाट कुनै अलिकति भनौँ न सहयोग मिल्छ मिल्दैन, के छ त? जस्तै हामीले पाएका छौँ नेपाल सरकारले क्यान्सरका पीडितहरूलाई केही मद्दत गरेको छ भने हेपाटाइटिस पीडितहरूलाई अथवा चाहिँ रोगीहरूलाई केही मद्दत गर्ने प्रावधान छ कि छैन त?
1: त्यस्तो डाइरेक्ट चाहिँ नेपाल सरकारले औषधि नै निशुल्क भनेर चाहिँ यो दिँदैन, तर जो मान्छेहरू जो बिरामीहरू बिमामा लाग्नु भएको छ, नेपाल सरकारले बिमा प्रोग्राम सुरु गरे है, त्यसमा चाहिँ हेपाटाइटिस बीको औषधि चाहिँ बिमा अन्तर्गतै पर्छ यो, त्यसो भएर उहाँहरूलाई चाहिँ एक्स्ट्रा पैसा लाग्दैन, तर बिमा नभएको मान्छेलाई चाहिँ सरकारले निशुल्क यसको औषधि उपचार गर्ने व्यवस्था चाहिँ छैन।
0: अब तपाईँका र तपाईँ र मेरो संवाद सुन्ने धेरै श्रोता संसारभरि हुनुहुन्छ होइन, बेलायतदेखि अन्य ठाउँमा हुनुहुन्छ, तपाईँले उहाँहरूलाई सुझाव सल्लाह दिनुपर्दाखेरि यसको रोगको भन रोकथामदेखि लिएर सजगता अलि अवेरनेस लागि के भन्दाखेरि ठिक होला, यसबाट बच्ने उपायहरू के हुन्, भइसकेपछि के गर्ने, कसरी चेक जाँच गराइरहने बेला बेलामा, कतिले अघि मैले सुरुमै भन्दाखेरि कतिलाई थाहा नै हुँदो रहेछ कि 10 मा 9 जनालाई त हेपाटाइटिस लागेको भाइरल हेपाटाइटिस लागेको थाहा नै हुँदैन भन्दाखेरि के भन्दाखेरि उहाँहरूलाई चाहिँ अलिकति सजिलो होला राम्रो होला त?
1: म सर्वप्रथम त तपाईँ कार्यक्रम सञ्चालक तपाईँ र विश्वभरि रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यो अहिले चाहिँ वर्ल्ड हेपाटाइटिस डेको दिनमा यो कुरा भन्न चाहन्छु कि पहिला कुरो हेपाटाइटिसको सबैभन्दा राम्रो उपचारको प्रक्रिया भनेको चाहिँ यसलाई सर्नै नदिने हो। अब यो सर्नै नदिनको लागि चाहिँ हेपाटाइटिस बी चाहिँ सर्ने भनेको यौन सम्पर्कबाट सर्ने, बच्चाबाट आमाबाट बच्चा जन्माउँदा उहाँहरूबाट सर्ने, अनि त्यहाँबाट चाहिँ कहिले कहिले निडल प्रिकहरूबाट सर्ने भएको हुनाले पहिला कुरो चाहिँ हेपाटाइटिस बीको 3 सुई हुन्छ, त्यो 3 सुई आजको 1 महिना आजको 6 महिनापछि लाउनु हो भने जीवनभरि नै हेपाटाइटिस बी सर्दैन एउटा कुरा। अर्को कुरो गएर चाहिँ हेपाटाइटिस बी छ कि छैन भनेर एकपटक जीवनमा मलाई लाग्छ 5-5 वर्षको इन्टरभलमा हेपाटाइटिस बी र सीको जाँच गरियो भने पनि हेपाटाइटिस लाग्छ कि लाग छैन भन्ने कुरो थाहा हुन्छ। यो त्यति महँगो पनि छैन, 200-300 रुपियाँमा 400-500 रुपियाँमा यो टेस्ट भइहाल्छ। अनि अर्को कुरो भनेको चाहिँ ऊ असुरक्षित यौन सम्पर्क नगर्ने, निडलहरू सिरिन्ज गर्दा हेपाटाइटिस सर्ने भएर एउटा निडल अर्को मान्छेलाई प्रयोग नगर्ने, ट्याटोहरू चाहिँ सकेसम्म नखोप्ने, खोपे पनि स्टेराइल निडलहरू युज गर्यो भने पनि यो एउटाबाट अर्कोमा रोग सर्नै सक्दैन। अनि अर्को गर्व यदि हेपाटाइटिस लागेको शङ्का भयो, जस्तै तपाईँको मल्टिपल सेक्स पार्टनर भएको मान्छेहरू, अनि त्यहाँबाट चाहिँ ऊ तपाईँको डायलाइसिस गरेको बिरामीहरू, अनि यस्तो बिरामीमा हेपाटाइटिस सर्ने चान्स बढी भयो हुनाले यिनीहरूले 5-5 वर्षमा चाहिँ हेपाटाइटिसको चाहिँ जाँच गर्यो भने पनि लाग्छ कि लाग छैन भन्ने कुरो थाहा हुन्छ। यदि लागेको रहेछ भने नजिकको डक्टर कहाँ जाने, जस्तै हामीहरूका हेपाटोलोजिस्ट जो कलेजोको मात्र बिरामीलाई हेर्ने डाक्टरहरू पनि धेरै हुनुहुन्छ, उहाँहरूका सम्पर्क राख्ने, नभए अरू फिजिसियन डाक्टरहरूका सम्पर्क गर्नुभयो भने यो रोगको पत्ता लगाएर चाँडै उपचार गर्न सम्भव छ। त्यसै कारणले आफूलाई शङ्का लाग्यो भने अथवा 5-5 वर्षमा हेपाटाइटिसको जाँच गरियो भने यो थाहा भइहाल्छ।
0: ओके, जाँच चाहिँ गर्नै पर्यो होइन डाक्टर साहब? अब अघि तपाईँले भन्नुभयो निडलको प्रयोग भन्नुभयो नि होइन, जहिले पनि कहिले कहिले के हुन्छ भने अब कहिले अब दुर्घटना अथवा चाहिँ भवितव्य भने कहाँ कसले भनेर आउँछ र ढोल बजार त आउँदैन, कहिले कहिले दुर्घटना हुन्छ, ब्लड ट्रान्सफ्युजन गर्नुपर्छ, रगत चढाउनु पर्ने अवस्था होला, त्यसले गर्दाखेरि अब रगत चढाउँदा हेपाटाइटिसको जोखिम हुनसक्छ, त्यसलाई कम कसरी गर्न सकिन्छ त? किनभने कन्ट्यामिनेटेड ब्लड होला, राम्रोसँग त्यसलाई चाहिँ ऊ ब्लड ब्याङ्कमा नचेक गरिकन राखेको होला, त्यस्तोबाट बस्न आफूले के गर्नुपर्छ त?
1: नर्मल्ली चाहिँ तपाईँको हाम्रो अहिले हेपाहरू जुन ब्लड ट्रान्सफ्युजन एउटा मान्छेलाई अर्को मान्छेमा ब्लड दिइन्छ, यो नर्मल्ली हेपाटाइटिसहरू सबै यो कम्युनिकेबल डिजिजहरू धेरै जस्तोको टेस्ट गरेको हुन्छ, तर 2-3 लाखमा चाहिँ एउटा दुइटा टेस्ट चाहिँ छुटेको हुनसक्छ, त्यही भएर यो एउटा ब्लडबाट छर्ने चान्स एकदम कम छ। त्योभन्दा बढी चाहिँ असुरक्षित यौन सम्पर्क गर्दा अनि आमालाई हेपाटाइटिस भएर बच्चालाई सर्ने सम्भावना भयो हुनाले सबै बच्चा पेटमा भएको आमाले हेपाटाइटिसको जाँच गर्ने, पर्यो भने चाहिँ हेपाटाइटिसको सुईहरू लाउने गर्ने, र असुरक्षित यौन सम्पर्क नगर्ने, कन्डोमहरू प्रयोग लगाएर गर्ने हो भने यदि यो सर्ने सम्भावना एकदम कम भएर जान्छ।
0: ओके, एकताल फेरि सोध्न मन लाग्यो तपाईँलाई, अब भन्दा क्वालिटी कन्ट्रोल नेपालमा के कसो छ थाहा छैन, तपाईँलाई थाहा होला डाक्टर साहब, अब विशेष गरी कसैको रगत डोनरको रगत होइन राम्रै उद्देश्यले दिएका व्यक्तिहरू ज बेला बेलामा के भन्छ रक्तदान भन्ने शिविरहरू चल्छ होइन अब त्यहाँ उमेर पुगेका पनि होलान् बिरामी पनि होलान् अनेक प्रकारका व्यक्तिहरूले राम्रै मनले रगत चढाउन जान्छन् त्यो रगत लिँदाखेरिको जुन चाहिँ प्रारम्भिक इनिसियल स्टेजको टेस्टले मात्रै अब कन्टामिनेटेड ब्लडको भनौँ न हरेक प्रकारका रोगहरूको रोकथाम हुन्छ अथवा चाहिँ स्क्रिनिङ हुन्छ कि त्योभन्दा विशेष त्यो पोकामा पाइन्ट लिएर गइसकेपछि फेरि डबल चेक हुन्छ के छ त नेपालको सिस्टम
1: यस्तो हुन्छ त्यो तपाईँले ब्लड लिने बित्तिकै त्यो ल्याब टेस्टमा गएर कमन एउटा मान्छेबाट अर्को मान्छेमा सर्ने चाहिँ रोगको टेस्ट हुन्छ त्यहाँ र त्यो ब्लडबाट अर्को मान्छेलाई सर्ने सम्भावना एकदमै न्यून हुन्छ जस्तै 2,00,000 भने एकदमै न्यून हो त्यही भएर यो ब्लड लिएको ब्लडबाट रोग सर्छ भनेर चाहिँ धेरै चिन्तित हुनु पर्दैन
0: ओके मैले चाहिँ अलिकति कन्सर्न चाहिँ के भने नि अब जहाँ पनि क्वालिटी कन्ट्रोलमा अब हाम्रो जस्तो विकसित अथवा अल्प विकसित मुलुकहरू अथवा विकासोन्मुख देशहरूमा चाहिँ क्वालिटी कन्ट्रोलमा चाहिँ अलिक कम्प्रोमाइज भयो होला कि भनौँ न अब डोनरहरू पनि कम्ती रगत पनि कम्ती पाइरहेको अवस्थामा हतार हतारमा लिँदाखेरि होइन भइहाल्छ नि भनेर नजरअन्दाज गर्दाखेरि कसैको ज्यान जोखिममा होला कि त्यसकारण त्यसको स्टप भाल भनौँ न चेक जाँच चाहिँ कतिको स्ट्रिन्जेन्ट कडी कडाउ हुन्छ त
1: बडी यस्तो छ अब मैले लामो टाइमदेखि नै यो हेपाटाइटिस बी यस्तो कलेजहरू सम्बन्धी उपचार गर्ने अनुसन्धान गर्ने रिसर्चहरू गर्ने सबै गर्छु र मैले यत्रो अब म दिनकै तपाईँको 50-60 जस्तो बिरामी हेर्छु मेरो यत्रो अनुभवमा चाहिँ यो ब्लडबाट सरेको भनेर त्यस्तो ऊ चाहिँ मैले सुनेको छैन क्वालिटी कन्ट्रोलको अवस्था राम्रै छ
0: राम्रै छ भने हामी ढुक्क भए हुन्छ ओके तपाईँले भनेपछि विश्वास गर्नु पर्यो डाक्टर साहब किनभने संसारका कोही कोही ठुला ठुला खेलाडीहरू टेनिसका खेलाडीहरूलाई ब्लड ट्रान्सफर हुँदाखेरि यस्तो रोग सर्यो भनेर विदेशकै कुरा पनि हामीले कहिलेकाहीँ सुन्न पर्छ होइन गर्दाखेरि नेपालमा लाई अन्डरमाइन गरेर हेपेर भने होइन तर के छ क्वालिटी कन्ट्रोल के छ भन्न मात्रै मैले खोजेको हो अब यसका भनौँ न अब अन्तमा तपाईँले त्यति धेरै डिटेलमा भन्नुभयो है डाक्टर साहब अब यसका सामान्य भ्रमहरू होलान् समाजमा हेपेटाइटिस बारेमा रहेका सामान्य भ्रमहरू के छन् के छैनन् के सुनाउनु पर्छ तपाईँको तर्फबाट ल भनिदिनुहोस्
1: हजुर यो पनि एकदम राम्रो प्रश्न हो अब यो कस्तो छ नि हेपाटाइटिसको सबैभन्दा ठुलो भ्रम चाहिँ यो हेपाटाइटिस छुनैमा सर्छ त्यही भएर हेपाटाइटिस भएको मान्छेलाई छुट्टै राख्नुपर्छ छुन हुँदैन भन्ने कन्सेप्ट छ यो एकदम रङ कन्सेप्ट हो हेपाटाइटिस चाहिँ तपाईँको एउटा मान्छेको जुन इन्फेक्टेड मान्छेको ब्लडबाट अर्कोमा सर्ने भएर छुँदा तपाईँलाई चाहिँ त्यो मान्छेसँग सँगै सुत्दा बच्चाहरू काखामा लिँदा एउटै टोयलेट एउटै भान्साबाट यो हेपाटाइटिस बी पनि सर्दैन हेपाटाइटिस सी पनि सर्दैन हेपाटाइटिस डी पनि सर्दैन त्यही भएर हेपाटाइटिस भएको मान्छेलाई छिटी दूर दूर गर्नुपर्ने छुन नहुने भन्ने चाहिँ छैन त्यो एक नम्बर मिसकन्सेप्ट भयो मेरो विचारमा यो क्लियर भयो दोस्रो भनेको चाहिँ हेपाटाइटिस भएको मान्छेले चाहिँ ऊ खाना पार्नुपर्छ बेसार खान हुँदैन नुन खान पुग्दैन भन्ने कन्सेप्ट छ यो पनि होइन यो हेपाटाइटिस भएको हुनाले खानपिनमा केही रिलेसन छैन तर हेपाटाइटिस भएको मान्छेले अल्कोहल खान हुन्न अनि औषधि आयुर्वेद जडीबुटी चाहिँ विशेषण चाहिँ डाक्टरसँग नदेखाइकन खानुहुन्न यो दोस्रो कन्सेप्ट भयो त्यसो भनेको चाहिँ हेपाटाइटिसलाई चाहिँ मरिहाले चाहिँ यसको उपचार छैन भने पनि यो मिसकन्सेप्ट छ यो पनि होइन हेपाटाइटिसको सम्पूर्ण हेपाटाइटिसको उपचार छ हेपाटाइटिस सी 100% उपचार निको भएर जान्छ त्यसै गरेर हेपाटाइटिस बीलाई पनि पूर्ण कन्ट्रोल गर्ने अहिले औषधि बजारमा उपलब्ध छ त्यही भएर हेपाटाइटिस भएर अब मर्ने जमाना छैन तेस्रो कन्सेप्ट भयो हजुर
0: अरू केही छ
1: अरू भनेको चाहिँ हेपाटाइटिस बिग्रेर चाँडेर क्यान्सर हुन्छ भनेर भन्ने कन्सेप्ट छ त्यो पनि होइन उपचार गरौँ डाक्टरको सम्पर्क गयो भने क्यान्सर हुने प्रक्रियालाई पनि रोक्न सकिन्छ खासै कमन यही नै हो
0: ओके धेरै मेडिकल एडभान्समेन्ट भइसकेको रहेछ भन्ने बुझियो अब यसमा रिसर्च पनि भइरहेको होला पढ्नेहरूले पनि पढिरहेको होलान् नेपालमा पनि राम्रै यसको निदान हुन सक्छ जहाँ गए पनि होइन त उसो भए ल डाक्टर साहब, यो बारेमा धेरै कुरा छोटो समयमा 15-20 मिनटमा धेरै यहाँले भनिदिनु भयो। तपाईँ बिर हस्पिटल हुनुहुन्छ, तपाईँ कुन डिपार्टमेन्टमा हुन त? लेबर डिपार्टमेन्टमा त्यो बुझ्न सकिन्छ। कतिजना टिम हुन्छ तपाईँहरू?
1: के भन्नुभयो,
0: कतिजना टिम हुनुहुन्छ तपाईँहरू?
1: ए, हाम्रो टिम हामी कहाँ 10 जति हामी डक्टरहरू छौँ, अनि यसमा हामी कहाँ 4-5 हामीसँग एमडी डिएम गर्ने डक्टर साहबहरू पनि हाम्रो अन्तर्गत हुनुहुन्छ। त्यसै गरेर हाम्रो 14-15 टिम छ।
0: ओके, मैले चाहिँ तपाईँलाई सोध्नै मन लाग्यो चाहिँ के भने, धेरैको भ्रम चाहिँ, फेरि भ्रमकै कुरा गरेँ मैले अघि, अहिले बिरामीको भ्रम गरियो, रोगको भ्रम गरियो, तपाईँले त्यसलाई चिर्दिनु भयो। आजकल यताउति गरे कि एकदमै प्राइभेट क्लिनिकमा जाने, प्राइभेट हस्पिटलमा जाने, भिर हस्पिटल, पुरानो हस्पिटल, नेपालको सबैभन्दा पुरानो हस्पिटलतिर कम्ती जाने, गरिबहरू मात्रै जाने हस्पिटल भएको छ। यस यो यो भ्रमलाई तपाईँ चिर्दिनुहोस् न प्लिज। के छ तपाईँ कहाँ जनतालाई दिन सक्नुहुन्छ? यत्रो सरकारको फाइनेन्स होइन भएको हस्पिटलमा के छ के छैन भनिदिनुहोस् न प्लिज।
1: यस्तो छ, अब वीर हस्पिटलमा बिरामीहरू कम हुन्छ भन्ने कुरो चाहिँ सर होइन। त्यो हाम्रो वीर हस्पिटलमा कम्तीमा अहिले 3-5 दैनिक बिरामी आउनुहुन्छ हाम्रो हस्पिटलमा। नेपालकै सक्सेस बढी आउने हस्पिटल हो एउटा कुरा, बिरामी आउने। दोस्रो कुरो चाहिँ यहाँको सेवा चाहिँ प्राइभेटको भन्दा पनि यहाँको सेवा राम्रो छ जस्तो लाग्छ। म प्राइभेटमा पनि काम गर्छु, किनकि 4-5 बिरामी वीर हस्पिटलमा राम्रो सेवा पाइँदैन भन्ने कुरो लागेको भए उहाँहरू आउनुहुन्थेन। तर यो हाम्रो, किनकि हाम्रो वीर हस्पिटलमा एकजना एउटा ग्रुप विशेषज्ञ चिकित्सक हुनुहुन्छ, अर्को चाहिँ विशेषज्ञ बाहेक अरू दक्ष चिकित्सक हुनुहुन्छ, अर्को हामी कहाँ मेडिकल स्टुडेन्टहरू पनि हुनुहुन्छ। स्टुडेन्टहरू डक्टरहरू पनि, डक्टरहरूको पनि डक्टर हो उहाँहरू, एमडी, एमबिबिएस, एमडी गरेर डिएम पनि डक्टर पनि हुनुहुन्छ। भनेपछि हामी कहाँ त संसारमा नभएको मेन पावर पनि हाम्रो बिरासिलो छ,
0: म्यान पावर पनि छ, तपाईँहरूका इक्विपमेन्ट पनि छ, तपाईँको राम्रो राम्रो ठुला ठुला अपरेसन गर्ने होइन, टेस्ट गर्ने सबै छ। तर पनि नेपालका सम्भ्रान्त परिवार, ठुला ठुला पोलिटिसियन्सहरू, ब्युरोक्राट्सहरू, जसलाई सरकारले अलिकति मद्दत पनि गर्छ भनौँ न, उहाँहरू चाहिँ किन नजाने त हस्पिटलको त्यो भिआइपी स्विट, भिआइपी स्विट्सहरू खाली खाली हुन्छ।
1: तपाईँले भनेको कुरा एकदम जायजै छ, यो देखेकै कुरा हो। यस्तो छ सर, म चाहिँ यो वीर हस्पिटलकोमा 20 यो हस्पिटल छ, एसिस्टेन्ट छु होइन।
0: हजुर,
1: यो हस्पिटल चाहिँ गरिबहरूलाई नै ओरिएन्टेड हस्पिटल हो। अनि त्यहाँबाट मलाई चाहिँ लाग्छ यो हस्पिटलमा अब नाम चलेका ठुला सुकिला मिकिला बिरामीहरूको भिडभाड बढो भने गरिबहरूलाई दिने सेवामा कम्प्रोमाइज हुन्छ कि भनेर म त वास्तवमा चिन्तित
0: छु।
1: किनभने किनकि त्यो ठुलो ग्रुप आएपछि उसलाई त्यही अनुसारको एटेन्सन चाहिन्छ।
0: करेक्ट।
1: अनि त्यहाँ यो गरिब गुरुवा, अब जस्तै हामी कहाँ पैसै नभएका मान्छेहरू आउने, थोरै पैसा लिएर आउने होइन। अब हाम्रो त मलाई लाग्छ संसारकै सबैभन्दा सस्तो हस्पिटल मध्ये एउटा हस्पिटल हो। अब हामी कहाँ चाहिँ भित्र बेड चार्जहरू नलाग्ने, खाएको चार्ज नलाग्ने, अनि हामी कहाँ चाहिँ यत्रो विशेषज्ञ जस्तै डिएम भने चाहिँ हाम्रो डक्टरहरू पढेको अन्तिम ग्रुपको यो दक्ष चिकित्सक हो।
0: डिएम भन्नाले
1: डिएमको फुल डक्टरहरू कम छ।
0: फुल फर्म के रे डिएमको?
1: डिएमको डक्टरेट इन मेडिसिन भन्छ,
0: डक्टरेट इन मेडिसिन, करेक्ट हो। ओके,
1: एमबीबीएस 5 भयो, एमडी त्यसको 3 8 भयो, यो ग्रुप त 8 पछि 3 एक्स्ट्रा पढ्छ, डक्टर ग्रुप हो।
0: ओके,
1: होइन, यस्तो दक्ष जनसङ्ख्या अनि हाम्रो छ भनेपछि यसमा चाहिँ म चाहिँ यो अलिकति पैसा भएका ठुला बडा सुकिला बगिला आयो भने हाम्रो गरिबहरूको सेवामा कम्प्रोमाइज हुन्छ कि भनेर यस्तो ग्रुपलाई चाहिँ बिरासिदमा धेरै चाहिँ अब त्यो भन्न त अलिकति अप्ठ्यारै हो, तर गरिबहरूको सेवा चाहिँ नहोस् भनेरै मलाई त वीर हस्पिटल जे तरिकाले चलेको छ, जसरी गरिबलाई यसले गरिब आउने वीर हो र त्यो ग्रुपलाई दिएको छ, म आफू एज अ डक्टर चाहिँ सन्तुष्ट छु। तर यहाँ यसलाई राम्रो गराउनु पर्ने, सेवा सुविधा बढाउनु पर्ने, इन्फ्रास्ट्रक्चरहरू बढाउनु पर्ने त त्यो जायजै कुरा हो, त्यो हुनुपर्छ।
0: ओके, तपाईँको एङ्गल एप्रिसिएटेड, एकदम सराहनीय छ। मेरो एङ्गल चाहिँ के भन्छ भने, अब नेपालको पैसा चाहिँ हाम्रा ठुला बडाहरू चाहिँ विदेश गएर हो हस्पिटलमा, ठुला ठुला हस्पिटलमा चाहिँ खर्च नगरौँ, आफ्नै ठाउँमा यस्तो राम्रो भिआइपी स्विट्सहरू छ, आफ्नै परिवारको अगाडि डक्टरले आफ्नै भाषामा बुझाइवरी, काउन्सिलिङ गरिवरी, दिनमा 10 हेर्न गइवरी होइन, के कमी छ र त्यहाँ उहाँहरू त्यहाँ गइदिए अरूलाई पनि कन्फिडेन्स बढ्थ्यो कि भन्ने मेरो अर्को एङ्गल हो कि सर, होइन? त्यसले गर्दाखेरि त्यो त्यत्रो सरकारले खर्च गरेको खाली नजाओस् भन्न खोजेको
1: होइन सर, हामी कहाँ यत्रो बिरामीको लोड छ कि, जस्तै म अहिले तपाईँले फोन गर्दा म 60 बिरामीको राउन्ड लिएर आएको,
0: ओहो,
1: हामी कहाँ बेड नपाएर तपाईँको हाम्रो इमर्जेन्सीमा 15-20 बिरामी वेटिङमा हुनुहुन्छ। अनि हामीले चाहिँ हाम्रो अहिलेको मेन पावर चाहिँ एकदम अगाडिको 40-50 चाहिँ यो डक्टर सिस्टरहरू दर्मन्दी त्यो बेला, अहिले एकदम लिमिटेड मेन पावरले पनि हाम्रो चाहिँ यो सेवा दिँदाखेरि अब त्यस्तो ग्रुप पनि आयो भने त यसलाई धेरै एक्सपान्ड गर्नु पर्थ्यो
0: हो नि। ओके, मैले तपाईँलाई यी प्रश्नहरू किन गराएको छु भने नेपालको सरकारी हस्पिटलको अलिकति बयान होस् जानी जानी मैले तपाईँलाई त्यो एङ्गलमा लगिरहेको छु, होइन? गर्दाखेरि किनभने सेन्स अफ कन्फिडेन्स दिनु पऱ्यो नि त हाम्रो आम जनतालाई, सबैलाई हामीले एउटै दृष्टिमा हेर्छौँ, बराबर हेर्छौँ, बिरामी हाम्रो निम्ति एउटै हो नजरमा। त्यसले गर्दा तपाईँहरू विदेशमा हुनुहुन्छ, स्वदेशमा हुनुहुन्छ, हाम्रो हस्पिटल आउनुहोस् भन्ने एउटा चाहिँ मौका पनि हो। र तपाईँलाई सँग बिदा लिनु पूर्व एउटा कुरा सोध्न मन लाग्यो, विदेशबाट विशेष गरी हाम्रो बेलायतबाट अरू अरू बिरामीहरू घोडाको हुन त तपाईँको फ्याकल्टी त भएन, तर पनि विदेशबाट आएर ट्रिटमेन्ट गरेकाहरू एक्जाम्पल छन् कि छैनन् सर?
1: हुन्छ नि, हाम्रो जस्तै वीर हस्पिटलको अन्तर्गत चाहिँ हाम्रो छ यो ट्रमा सेन्टर भनेर, वीर हस्पिटलको साइडमा हाम्रो हड्डीको मात्र एउटा हस्पिटल छ, ट्रमा नेसनल ट्रमा सेन्टर, हजुर, अर्थोपेडिक्स हस्पिटल, त्यसमा चाहिँ हाम्रो इमर्जेन्सी त्यहाँबाट चाहिँ हड्डी सम्बन्धी घोडाहरू ढाडहरू अनि ब्रेनका अपरेसनहरू हड्डीहरू सम्बन्धी सम्पूर्ण उपचार नै हुन्छ हामी कहाँ। त्यही भएर विदेशबाट आउने, स्वदेशकै आउने अनि त्यहाँबाट विदेशमा पालो नपाएर आउनेहरूको संख्या त यहाँ राम्रै हुन्छ,
0: विशेष गरी एनएचएस बेलायतमा त लाइन बस्दा बस्दा पालो कुर्दा कुर्दा हैरान भएपछि यहाँ आएर कतै जानुहुन्छ। तर पनि हाम्रो वीर हस्पिटल चाहिँ छ, सरकारी हस्पिटल, हामी जस्तो दक्ष चिकित्सकहरू छौँ भनेर तपाईँले दावाका साथ भन्नुहुन्छ नि सर?
1: हजुर, एकदम
0: ओके। तपाईँसँग विदा लिएँ मैले, तर पनि तपाईँको आफ्ना साथीभाइहरू बेलायततिर अन्य ठाउँमा हुनुहुन्छ भने यसो हेलो भनिदिनुहोस् डाक्टर साहब, तपाईँको यति धेरै समयले
1: हो सबै मेरा बेलायत र आसपासमा रहनुभएका साथीहरू सबैलाई म नमस्कार भन्छु, अनि त्यहाँबाट तपाईँहरूले त्यहाँ पनि सेवा दिइराख्नु भएको छ, अनि त्यहाँबाट नेपाललाई नबिर्सिनु होला, बेला बेला नेपालमा आउने यहाँका स्वास्थ्य संस्थाहरू के छन् कसरी छन् अनि यिनीहरूलाई सहयोग गर्ने आफूले पाएको ज्ञानहरू यस बाँड्ने काम गर्नु होला, अनि यो रेडियो सुन्ने सबैजनालाई नमस्कार, तपाईँलाई पनि नमस्कार
0: ल थ्याङ्क यू भनेर हाम्रो डाक्टर दीपक मल्ललाई पनि भनिदिनु होला है, तपाईँले चिनाइदिनु भयो, थ्याङ्क यू सो मच, मैले बिदा लिएँ, थ्याङ्क यू। त डाक्टर विकास जयसी हुनुहुन्थ्यो, उहाँ चाहिँ हेपेटाइटिस सम्बन्धी एक्सपर्ट नै हुनुहुन्छ, लिभर सम्बन्धी त्यो फ्याकल्टीमा काम गर्नुहुन्छ। धेरै कुरा हामीले सोध्यौँ बुझ्यौँ भन्दै अब गीततर्फ जाउँ न त, त्यसपछि हामी समीक्षामा जान्छौँ। एकजना श्रोता हुनुहुन्छ राजपति भाचोके, उहाँ भन्नुहुन्छ माइलुलाई हङकङको चिनो गीत सुनेर 40 पहिला हङकङबाट 642 साङ्सुई फ्याङलिङको आलीको दोकानबाट लुङ्गी सारी किनेर नेपाल छुट्टी जाँदा लगेको याद पो दिलाइदिनु भयो विनोदजी, मलाई पनि त्यस्तै लागेको थियो, त मैले घडीको सम्झना गरेँ, तपाईँले साङ्सुईको सम्झना गर्नुभयो, मैले चाहिँ चुङकिङ मेन्सनको सम्झना गरेँ, हामी साडी किन्थ्यौँ नि त, होइन? ओके, गीत सुनौ।

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: ओके विभिन्न गीत सुन्ने क्रममा कुराकानी पछि हामीले नितेश चन्द कुँवरको गीत राख्यौं। अब हामी समीक्षामा जान्छौँ, तर त्योभन्दा पहिला आजको दिन विश्वमा के भयो, नेपालमा के भयो भनेर त मैले विगतका कुरालाई राखिहालेँ। राजनीतिकदेखि लिएर सोसल र अरू इभेन्टको कुरा थियो भने आजको यो बसाइमा तपाईँहरूलाई अब विश्वमा के भयो आजको दिन 28 जुलाई हो आज सुधारू 1914मा यानि कि फर्स्ट वर्ल्ड वार सुरु भएको दिन हो। अस्ट्रिया हङ्गेरीले सर्बिया विरुद्ध युद्ध घोषणा गरेसँगै प्रथम विश्वयुद्ध औपचारिक रूपमा सुरु भएको दिन आज हो जदारो 1914 इस्वी सम्बतमा। यो युद्ध 4 वर्षसम्म चल्यो र विश्व इतिहासकै सबैभन्दा विनाशकारी युद्धहरू मध्ये एक बन्न पुग्यो। सन् 1821 दक्षिण अमेरिकी स्वतन्त्रता आन्दोलनका नेता होजे दे सान मार्टिनले पेरुलाई स्पेनिस शासनबाट स्वतन्त्र घोषणा गरेको दिन आजै हो भने आज विश्व एबिटाटी दिवस सुधारो 28 जुलाई। आज हामीले यो बारेमा डाक्टर विकास जयसीसँग कुराकानी गऱ्यौँ भने लाइनमा आइसक्नु भएको छ, यानि स्टुडियोमा आइसक्नु भएको छ निरा राणाबाटजी। निराजी नमस्ते, तपाईँलाई स्वागत छ आजको यो समीक्षामा।
1: नमस्कार, रेडियो सुनेर बस्नुहुने सम्पूर्णमा पनि र धेरै धेरै धन्यवाद। अब आज पनि विभिन्न पत्र पत्रिका लिएर आएकी छु मैले।
0: ल त के तपाईँले छान्नु भएको छ सुनाइदिनुहोस् न त।
1: अब हिजोका विशेष गरी घटनाक्रमलाई आजका पत्र पत्रिकामा छापिएको छ होइन। अब मुख्य घटनाको कुरा गर्नुपर्दाखेरि देवानगञ्ज घटना जुन चाहिँ सुनसरीको देवानगञ्ज गाउँपालिका 3 कप्तानगञ्जमा 2 समूहबीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले घातक हतियारसहित अत्यधिक बल प्रयोग गरेका छन् भनेर कान्तिपुर दैनिकले छापेको छ। अर्जुन सुवेदी सुनसरी अनि गौरव पोखरेल काठमाडौँ दुईजनाले लेख्नु भएको छ यो समाचार। देवानगञ्ज गाउँपालिका 3 कप्तानगञ्जमा 2 समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले घातक हतियारसहित अत्यधिक बल प्रयोग गरेका छन्। आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर देवानगञ्ज शहरका 30 वर्षका ओम प्रकाश मेहताको मृत्यु भएको छ। 9 जना स्थानीय घाइते भएका छन् र पेटमा गोली लागेर गम्भीर भएका मेहताको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। मेहता स्थानीय किसान हुनुहुन्छ र परिवारका जेठो छोरो मेहताले गएको फागुनमा मात्रै विवाह गर्नुभएको थियो र प्रहरीतर्फ नेपाल प्रहरीका 8 अनि सशस्त्रका 5 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्रबहादुर खड्काले बताउनुभयो। र यसै गरी अब यो घटनापछि चाहिँ सद्भाव र्याली निकाल्ने, त्यसपछि सर्वपक्षीय छलफल केन्द्रीय स्तरदेखि त्यहाँ जिल्ला स्तरमा पनि छलफल हुने, त्यसपछि त्यहाँका जुन सुरक्षा अधिकारीहरूलाई काठमाडौँ बोलाउने, यी क्रमहरू चाहिँ भइरहेका छन् होइन। यसको अब अनुसन्धान पनि हुँदैछ यो घटनाको, विशेष गरी छानबिन समिति पनि गठन भएको छ। र यहाँ लेखिएको छ कम्मरमाथि गोली प्रहार हुँदा 1 जनाको मृत्यु, 9 जना घाइते भनेपछि कतिपयले के भन्नुभएको छ भने गोली प्रहार गर्नै पर्ने थियो त भनेर प्रश्न पनि गर्नुभएको छ होइन। यो घटनाको विषयमा चाहिँ सत्य तथ्य पत्ता लगाउन र दोषीलाई कारवाही गर्न विभिन्न राजनीतिक दलले पार्टीले पनि माग गरेका छन् र नागरिक स्तरबाट पनि आवाज उठेको छ र सभा र्यालीहरू पनि भएका छन् र यससँग सम्बन्धित अरू यो घटनाक्रम चाहिँ अरू पनि आउँदैछन्, अरू समाचारहरू पनि।
0: ओके, अब अलिकति भनौँ न प्रहरी प्रशासनले कर्फ्यू लगाएर कन्ट्रोल गरेको हामीले त सुनिरहेका छौँ होइन। त्यो अब जुन चाहिँ बढेको थियो भएको थियो त्योभन्दा अलिक घट्दो क्रममा छ नि होइन दङ्गा चाहिँ। ओके, हाम्रो कुरा भयो, अरू के छ त?
1: अरू चाहिँ अब सुरुङ, अब मुलुक नयाँ यो सुरुङ युगमा प्रवेश भएको छ भनेर पत्र पत्रिकामा देख्न सकिन्छ। आजको हिमालय टाइम्स दैनिक मैले लिएकी छु, मुलुक अब सुरुङ युगमा प्रवेश। लामो प्रतीक्षापछि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन गरिएको छ। शिलान्यासको झन्डै 7 वर्षपछि हिजो काठमाडौँ धादिङ जोड्ने सुरुङ मार्गको औपचारिक उद्घाटन गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानका राजदूत मायादा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाको उपस्थितिमा सुरुङको उद्घाटन गरिएको छ। र यसरी 60 वर्षका कर्मचारी पूर्णबहादुर जोशीले रिबन काटेर उद्घाटन गर्नुभएको छ। सुरुङ मार्ग निर्माणको कुरा गर्नुपर्दाखेरि सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत, सुरक्षित र आधुनिक सडक पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। र मन्त्री लम्सालले अब देश सुरुङ युगमा प्रवेश गरेको बताउनुभयो, अब देशैभर यातायात सहज बनाउन सुरुङ बन्दै जाने उहाँले बताउनुभयो।
0: कति राम्रो कुरा उहाँलाई लम्सालजी हेर्नु त
1: हजुर।
0: ओके,
1: यसले चाहिँ सुरुङ मार्गले काठमाडौँतर्फ बलम्बु अनि धादिङको सिस्ने खोलाको पृथ्वी राजमार्गलाई जोड्छ। अब कुन कुन सवारी साधन चल्न, कसरी चलाउने, के मान्छेहरू प्रवेश पाउने नपाउने, अनि शुल्क कहिलेदेखि लिने भन्ने कुराहरू पनि छन् होइन, त्यो चाहिँ अलिकति लामो छ यो समाचार।
0: ओके, मैले उहाँलाई आज बिहामा भेटेको थिएँ, मैले एप्रिसिएट गरेँ उहाँको, भनौँ न अब काम हुन त सबै विभिन्न कालखण्डमा बन्दै बन्नको लागि सुरु भएको थियो होइन, सबैलाई क्रेडिट दिनै पर्छ। तर अब आउँदा दिनमा पनि धेरै सुरुङ मार्गहरू बन्छन् भनेर उहाँले भन्नुभएको थियो। यङ एन्ड इनर्जेटिक मिनिस्टरसँग भेट भएको थियो, द्याट वाज रियली गुड। अरू के छ तपाईँले?
1: अब अरू कुरा गर्नुपर्दाखेरि विशेष गरी यो डक्टर केसी जुन अनसनमा बस्नुभएको थियो जो होइन, उहाँले अनसन तोड्नु भएको छ, गोर्खापत्र दैनिकबाट लेखेकी छु, अविनाश चौधरीले यो समाचार लेख्नु भएको छ। विभिन्न पाँचवटा मागसहित साउन सात गतदेखि धनगढीमा अनसन थाल्नुभएका प्राध्यापक डाक्टर गोविन्द केसीले पाँचौँ दिनमा अनसन तोड्नु भएको छ। सरकार र उहाँबीच हिजो सात बुँदे सहमति भएको छ र सरकार र केसीबीच कैलालीको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कम्तीमा 300 शैय्या पूर्ण क्षमतामा शिक्षण अस्पताल र सञ्चालनका लागि यो पूर्ण क्षमतामा सैया यसमा चाहिँ शिक्षण अस्पताल सञ्चालनका लागि सञ्चालनका साथै आवश्यक जनशक्ति तुरन्त व्यवस्था गरेर एमबिबिएस लगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ लगायत विभिन्न सहमतिहरू भएका छन् जस उहाँले चाहिँ अनसन तोड्नु भएको छ, त्यो अर्को समाचार छ होइन। त्यसै गरी अब अस्पतालको कुरा, डाक्टर केसीको कुरा, स्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य क्षेत्रको कुरा गर्दाखेरि मैले नागरिक दैनिकबाट अर्को एउटा समाचार लिएकी छु। भुइँमा सुत्नु पर्दाखेरि कुरुवा नै बिरामी, भनेपछि जो बिरामीलाई कुर्न जानु भएको थियो बिरामी आफै पर्ने, त्यो समस्या छ। विशेष गरी काठमाडौँ उपत्यकाका अधिकांश सरकारी अस्पतालमा कुरुवाका लागि सुत्ने व्यवस्था छैन, उनीहरू चिसो र फोहोर भुइँमा रात कटाउन बाध्य छन्, यसका कारण चाहिँ बिरामीको हेरचाह गर्न आएका उनीहरू आफै बिरामी पर्ने जोखिम बढेको छ भनेर यो छ। र विशेष गरी यी जुन सरकारी अस्पतालको कुरा गर्दाखेरि अब बिरामी पर्ने त सधैँ छ, सँगसँगै चोरी हुने डर पनि हुँदो रहेछ क्या, रातिको समयमा चोरी हुने, त्यो आवत जावत त्यो सुरक्षा व्यवस्था कडा नहुँदाखेरि अनि उनीहरूले लाएका हुन्छ नि अब सिक्री, अब त्यस्तै मोबाइल चोरी, जुत्ता चप्पल, त्यस्तो चोरी हुने यस्ता घटनाहरू,
0: त्यहाँ सिक्युरिटी त राखिया हुन्छ, गार्डहरू झारैतिर हुन्छन्, तर पनि चोरकोले चाहिँ आँखा छलिहाल्दो रहेछ होइन, सिसिटिभी क्यामेरा राखिदिएको राम्रो हुन्थ्यो होला पनि होइन।
1: तर चोरी हुने चाहिँ अब एकचोटि मेरो आफ्नै अनुभव पनि छ होइन, त्यस कारणले यो मध्यरातमा चाहिँ आउने चोर नै जाने होइन, किनभने बाहिर सुतिर हुन्छन् बरन्डामा लहरै होइन, त्यसले गर्दाखेरि डर,
0: फेरि बिरामीलाई कुर्नु पनि पर्ने अवस्था हुँदो रहेछ, डक्टरको एउटा राउन्ड, त्यसपछि नर्सको राउन्ड, त्यसपछि अरू बेला त बिरामी एक्लै हुँदाखेरि धेरै अब असिस्टेन्टहरू पनि नहुँदाखेरि परिवारजनले नै हेर्नुपर्ने अवस्था होइन त,
1: त्यस्तो
0: अनलेस पैसा छ भने क्याबिनमा राख्यो, क्याबिनमा चाहिँ आइहाल्छ तर त्यसले पैसा ढारिहाल्छ होइन, तर आम जनताको लागि यो भनौँ न अब जेनरल वार्डमा चाहिँ हेर्न नै पर्दो रहेछ। तपाईँको बिरामीको कुरा खोइ भनेर बोलाउँछ नि होइन, औषध दिनु पर्यो उठाइदिनुहोस् भन्छ नि होइन, के गर्ने, हामी नेपाल जस्तो देशमा यस्तो भइहाल्छ। अरू के छ त?
1: अब भ्याटको कुरा गर्दाखेरि बिजुलीको खपतमा भ्याट लाग्ने जुन कुरा छ, नेपाल विद्युत प्राधिकरणले असारमा खपत गरेको बिजुलीको बिलमा मूल्य अभिवृद्धि कर भ्याट जोडेको गुनासो आएपछि आन्तरिक राजस्व विभागले यो व्यवस्था साउनबाट मात्र कार्यान्वयनमा आएको स्पष्ट पारेको छ। भनेपछि यो असारमा खपत गरेको बिजुलीको बिलमा मूल्य वृद्धि कर भ्याट जोडेको गुनासो आयो भनेपछि यो साउनदेखि लागू गर्ने कुरामा असारदेखिकै गुनासो आयो, त्यो के भएको, यो पनि एउटा अनुसन्धानको विषय हुने भयो है। हजुर, सरकारले आर्थिक ऐन मार्फत विद्युत सेवामा अन्तिम घरायसी उपभोक्ताका लागि 5% र अन्य व्यक्ति वा व्यावसायिक प्रतिष्ठानका लागि 13% भ्याट लगाउने व्यवस्था गरेको छ। जेठ 15 गते ल्याइएको आर्थिक विधेयकमा यस्तो व्यवस्था गरिएपछि असारमा खपत भएको बिजुलीको बिल साउनमा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयमा उपभोक्ता व्यवसायी र सरकारवालामा चाहिँ अन्यल उत्पन्न भएको थियो, तर अब साउनदेखि मात्रै यो कारणमा आएको भनेर स्पष्ट पारिएको छ।
0: यस्तो
1: छ बिजुलीको भ्याटको कुरा। त्यसै गरी अब अर्को कुरा गर्नुपर्दा गर्मीजन्य मृत्यु बढ्ने प्रक्षेपण गरिएको रहेछ, श्रीराम सुवेदीले नागरिक दैनिकमा लेख्नु भएको छ। जलवायु परिवर्तनका कारण तापक्रममा हुने वृद्धिले सन् 2050 हरेक वर्ष विश्वमा थप 430,000 मानिसको ज्यान जाने देखिएको छ। नेपालसहितका गरिब तथा तल्लो मध्यम आय भएका मुलुकमा गर्मीजन्य मृत्यु अधिक हुने प्रक्षेपण एवं वैज्ञानिक अध्ययनले गरेको छ, वैज्ञानिक अध्ययनले चाहिँ देखाएको छ। र अध्ययनले नेपालसहित विश्वका 18 मुलुकलाई मोर्टालिटी कुलिङ ट्र्याप अर्थात् अत्यधिक गर्मी र न्यून शीतलन कुलिङको दोहोरो जोखिममा रहेको समूहका रूपमा पहिचान गरेको छ। यो समूहमा नेपाल, पाकिस्तान, त्यसै गरी बङ्गलादेश, म्यानमार सहित दक्षिण एसियाली मुलुक, नाइजर, माली, बुर्किना फासो, चाड लगायत उत्तरी उप सहारा अफ्रिकी देश छन् भनेर भनिएको छ। र सन् 2050 नेपालको करिब 32% जनसङ्ख्या यस्तो जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य हुनेछ भनेर पनि प्रक्षेपण गरिएको रहेछ। यसरी गर्मीजन्य मृत्यु चाहिँ बढ्ने प्रक्षेपण गरिएको छ एउटा अध्ययनले देखाएको छ।
0: गर्मी संसारभरि बढिरहेको छ अहिले त
1: हजुर,
0: र सबैभन्दा बढी मानिसको मृत्यु, मानवको मृत्यु चाहिँ केलबाट हुँदो रहेछ भने लामखुट्टीबाट हुँदो रहेछ है, लामखुट्टी टोखाइबाट हुँदो रहेछ। खोज्नुहोस्, गुगल गर्नुहोस् है, डेथ अफ ह्युमन काइन्ड,
1: लामखुट्टीबाट एकदम जोगिनु पर्ने भयो
0: हो नि
1: हजुर। अब अर्को सायद आजको अन्तिम हो कि, नेपाल समाचार पत्र दैनिक लिएकी छु मैले, यसमा चाहिँ 20 वर्षमा 2,25,00,000,000 लगानी भनेर यो दोस्रो बागमती कार्ययोजना 2082 2021 कार्यान्वयनमा भनेर भनेको छ। यो कार्ययोजना अनुसार काम सुरु चाहिँ भइसकेका छ भनेर अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिले दोस्रो बागमती कार्ययोजना लागू गर्न 2,25,00,000,000,000 बजेट लगानी गर्नुपर्ने ल्याएको छ। समितिले केही दिन अघि जारी गरेको कार्ययोजना अनुसार 4 चरणमा काम सम्पन्न हुनेछ भनिएको छ। 2,25,00,000,000,000 बजेट लगानी गर्नुपर्ने देखिएको छ।
0: ह्युज अमाउन्ट अफ मनी हैन, राम्रै होला त हैन
1: बागमती कार्ययोजना।
0: ओके, तपाईलाई धेरै धन्यवाद छ। तर बागमती भन्दाखेरि बागमती पहिलाको स्थिति भन्दा राम्रो छ। अस्ति मैले लाइभ भिडियो राखेको थिएँ, त्यहाँ चाहिँ एउटा वडाले बडो राम्रोसँग इभिनिङ मार्केट राखेको रहेछ, नाइट मार्केट होइन, बेलायतको जस्तो अथवा विदेश जस्तो, त्यो पनि राम्रो सुरुवात हो भन्दै अब लागौँ एउटा गीततर्फ। तपाईँलाई थ्याङ्क यू, अब म पनि बिदा लिइहालौँ। हस्त आदरणीय श्रोता, भोलि बुधबारको दिन फेरि भेटौँ। नमस्ते एन्ड बाइ बाइ फ्रम काठमाडौँ। अलिकति समय भारै छ यो जिङ्गल बजाउनको लागि, मेरो गीत चाहिँ कता हरायो हरायो होइन। फेरि पनि तपाईँलाई एउटा धुन राखौँ आदरणीय श्रोताहरू, नरेन्द्र प्यासीको आवाजको यो गीत एकैछिन राखौँ है।

0: भएको हो। उहाँलाई पछिल्लो समय पेट सम्बन्धी समस्या थियो। उहाँको शव भोलि बिहान 8 बजेदेखि 11 बजेसम्म काङ्ग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलीका राखिनेछ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा दाह संस्कार गरिने काङ्ग्रेसले जनाएको छ। सुनसरीको देवानगंजमा भएको घटनाको विरोधमा सुनसरी मोरङका विभिन्न ठाउँमा प्रदर्शन जारी छ। आज बिहानैदेखि पूर्व पश्चिम राजमार्गको लौकही कोशी ब्यारेज खण्ड केन्द्रित प्रदर्शनकारीले सड़कमा टायर बालेर यातायात अवरोध गरेका छन्। सप्तकोशी नदीले कटान गरेको क्षेत्रमा केही बेरदेखि तनाव छ। कोशी कटान क्षेत्रमा आएको एउटा समूहले स्थानीय पसलमा समेत तोडफोड र आगजनी गरेको छ। अहिले यो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। निषेधाज्ञाका बावजुद सुनसरीका विभिन्न ठाउँमा पनि प्रदर्शन भइरहेको छ। त्रिभुवन विश्वविद्यालयको परीक्षाकै समयमा प्रश्नपत्र बारिएको घटनामा प्रहरीले थप 2 जनालाई पक्राउ गरेको छ। प्रहरीले रौतहटको राजदेवी नगरपालिका 4 बस्ने 25 वर्षको अतुल मिश्र र 12 वर्षको लिपनीमाल घर भएर हाल वीरगंज 21 बस्दै आएका अब्दुल सानी हाकिमलाई पक्राउ गरिएको जनाएको छ। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले प्राविधिक सिप र व्यावसायिक शिक्षालाई विश्वविद्यालयको डिग्री सरह महत्त्व दिने बताउनु भएको छ। प्राविधिक तथा निर्माण क्षेत्रमा काम गर्ने व्यक्तिको पहिचान हार्ड ह्याटलाई विश्वविद्यालयको उपाधि जत्तिकै मूल्याङ्कन गरिने उहाँको भनाइ छ। सरकारले घोषणा गरेको योजना अनुसार 2028 सेप्टेम्बरदेखि इङ्ल्यान्डका माध्यमिक विद्यालयले गणित, अङ्ग्रेजी र विज्ञानसँगै कृत्रिम बुद्धिमत्ता र निर्माण प्रविधि लगायतका विषयमा पनि पाठ्यक्रममा समावेश गर्नेछन्। यो कदमलाई उहाँले धेरै ढिला भइसकेको परिवर्तन भन्नुभएको छ।
1: We've had a system built for too long around the university route, and it sends a message to some young people that they're some kind of second-class citizens, and it's just not right. They need an education system that works for them as well, that offers a path to all young people, that's balanced between academic and technical.
0: यो योजना युवा बेरोजगारी समाधान गर्ने प्रयासका लागि ल्याइएको हो। यो वर्षको तथ्याङ्क अनुसार बेलायतभरि 10 लाखभन्दा बढी युवा शिक्षा, रोजगारी र तालिमभन्दा बाहिर छन्। हेरचाह प्रणालीमा हुर्किएका एलेक्सले 16 वर्षको उमेरमा विद्यालय छाड्नु भएको थियो। दोस्रो विश्वयुद्धको क्रममा सन् 1944 भएको डिडे अवतरणका लागि प्रयोग गरिएका नर्मन्डीका समुद्री तटलाई युनेस्को विश्व सम्पदा सूचीमा राखिने भएको छ। स्थललाई विश्वव्यापी स्मरण स्थलका रूपमा मान्यता दिइनेछ। यी समुद्री तटलाई युद्धमा ज्यान गुमाएका सबैको सम्झना गर्ने ऐतिहासिक स्थलका रूपमा मान्यता दिइनेछ। स्मारकमा गठबन्धन फौजका सैनिक सहित करिब 2 लाख जर्मन सैनिकको सम्झना गरिनेछ। लेखक तथा इतिहासकार डाक्टर केट गिभर्सका अनुसार यो समुद्री तट अहिले द्वन्द्वभन्दा एकताको प्रतीक बनेको छ।
2: They originally thought of them as symbols of division. They're now saying that the way that the sites have developed, the way we're looking at them, bears a message of freedom, peace and unity among the nations. And I guess that's reflected in the numbers of people who visit these sites from all over the world.
0: वीरगंजको नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका 70 जनाभन्दा बढी चिकित्सकमध्ये 65 जनाले सामूहिक राजीनामा दिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभएको हो। सिडिएससहित गएको साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता हुँदा पर्साका एसपी सुदेवराज पाठकले चिकित्सकलाई धक्कामुक्का गर्दै दुर्व्यवहार गरेको विरोधमा उनीहरूले सामूहिक राजीनामा दिएका हुन्। गएको शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड र डाक्टर प्रमोद राममाथि आक्रमण भएको थियो। कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै वीरगंजका चिकित्सक अस्ति आइतबारदेखि नै हडतालमा छन्। हिजो साँझ जिल्ला प्रशासनमा वार्ता हुँदा आन्दोलनरत चिकित्सकले सिडिओ र एसपीको समेत राजीनामा मागेपछि विवाद चर्किएको थियो। चिकित्सक टोली वार्ता छाडेर निस्कन लाग्दै एसपी पाठकले धक्कामुक्की गर्दै सिडिओ कार्यकक्षमा लगेको र त्यहाँ पनि धकेलाधकेल भएपछि वार्ता छाडेर हिँडेको चिकित्सकको भनाइ छ। चितवनको इच्छा कामना 5 मुगलिन बजार नजिक पहिरो खस्दा अवरुद्ध भएको मुगलिन नारायणघाट सडक खण्ड करिब 4 घण्टापछि 2 तर्फी सञ्चालन भएको छ। आज बिहान करिब 4:30 बजी सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरोको कारण दुवैतर्फ सवारी साधन रोकिँदा यात्रु केही बेर बाटोमै अलपत्र परेका थिए। सडकको दुवैतर्फ सवारीको लाम लागेको थियो। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुनेर बस्नुहुने तपाईँ सम्पूर्ण आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्ने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता, अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्ने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरे श्रोताले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गमको बसाइको उठान मैले एउटा बिल्कुल नयाँ गीतबाट गरिसकेको छु। सुमन सरगम र मेलिना राईको सुर रहेको यस गीतका शब्द सङ्गीत भने सन्तोष सुनारको रहेको थियो र यो गीतको अफिसियल भिडियो भने यहाँहरूले सुमन सरगम अफिसियल युट्युब च्यानलबाट गएर हेर्न पनि सक्नुहुनेछ। र भोलि बुधबारको कार्यक्रममा चाहिँ मैले गायक सुमन सरगमको यो नयाँ गीत अनि यसैको सेरोफेरोमा रहेर कुराकानी गर्ने सोच बनाएको छु र भोलि भने चाहिँ सुमन सरगमलाई कार्यक्रममा अतिथिको रूपमा निम्त्याउने सोचमा राईको पनि जानकारी गराउन चाहन्छु। लागौँ अब श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा, आज मिति विक्रम सम्वत 2083 साल साउन 12 गते चतुर्दशी तिथि मङ्गलबार, नेपाल सम्वत 1146 तदनुसार आज जुलाई महिनाको 28 तारिक सन 2026। र मौसमको कुरा गर्नु श्रोताहरू, मौसममा पनि आज केही बदलाव देखिन्छ र नेपालका केही क्षेत्रमा, केही भागमा, केही प्रदेशमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सूर्योदय नेपालमा बिहान 5:24 जाँदा भएको थियो, सूर्यास्त चाहिँ भरे साँझ 6:55 हुँदैछ। दिन छोटिने क्रम जारी छ, करिब करिब 8 जति दिन छोटिसकेको पनि छ। र आज श्रोताहरू 28 जुलाई र विश्व हेपाटाइटिस दिवस समेत परेको छ। हेपाटाइटिसको बारेमा अघि काठमाडौँको सौगात कार्यक्रममा विनोद दाईले डक्टरसित गरेको कुराकानी पनि यहाँहरूले पक्कै सुन्नुहोला। र यो दिवसलाई श्रोताहरू, विशेष गरी यो दिवस चाहिँ यो विश्वलाई स्वस्थ बनाइराख्न र भाइरस हेपाटाइटिसबाट बचाइराख्ने उद्देश्यले विश्वमा जनचेतना फैलाउने उद्देश्यको साथ मनाइँदै आएको दिवस समेत हो। र विश्व स्वास्थ्य सङ्गठन WHOको एक तथ्याङ्कले विश्वमा 32.50 करोड मानिसमा करिब हेपाटाइटिस बी र सी यो देखिएको ले पनि थाहा हुन्छ यो दिवसको सन्दर्भ र उद्देश्यको बारेमा। यो दिवसको सन्दर्भमा चाहिँ म यति मात्र भन्न चाहन्छु श्रोताहरू, हेपाटाइटिस जस्ता सबै प्रकारका भाइरसबाट बाँचौँ र बचाउने अभियानमा जुटौँ भन्दै एउटा गीत पनि राखिहाल्छु। गायिका सञ्जीविनीको स्वरमा शब्द लेख्नु भएको छ, गीतकार नारी हस्ताक्षर रञ्जना राईले भने सङ्गीत सुरेश अधिकारीको रहेको छ। र गीतकार रञ्जना राईको रोज एल्बममा समेटेको यही गीत यहाँहरू माझमा

नारी हस्ताक्षर गीतकार रञ्जन राईको गीत रचना सञ्जीविनीको स्वरमा रहेको यो गीत पश्चात श्रोताहरू अब भने आजको बसाई कार्यक्रम स्वर्णिम सङ्गमको बारेमा जानकारी दिने बेला भइसकेको छ। र आदरणीय श्रोताहरू, आज मङ्गलबार र मङ्गलबारको स्वर्णिम सङ्गम घर देश र परदेशलाई जोड्ने दिन हो, अर्थात् यता घर गाउँको हाल खबर वस्तुस्थिति रेडियो तरङ्ग मार्फत जस्ताको तस्तै तपाईँसम्म पुर्याउने दिन हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। र यसको लागि हामीलाई आवश्यक पर्ने हुन्छ तपाईँ आदरणीय श्रोताहरू, जति पनि श्रोताहरू आज नेपालभन्दा बाहिर बसेर हामीलाई सुन्दै हुनुहुन्छ नि, यहाँले नेपालमा रहेका यहाँका आफन्तजन परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ। र तपाईँले दिनुभएका मोबाइल र टेलिफोन नम्बरमा म स्टुडियोको टेलिफोन मार्फत जोडिने कोसिस गर्नेछु। र तपाईँका आफन्तजन परिवारजन र साथी सङ्गीहरूले मोबाइल उठाइदिनु भयो भने, फोन उठाइदिनु भयो भने म अवश्य कुराकानी गर्नेछु। हुन त रेडियो तरङ्ग मार्फतै कुराकानी यथा संवाद सुनाउनु पर्छ भन्ने त होइन, तर रेडियो तरङ्गबाट तपाईँका आफन्तजन परिवारजनसँग कुराकानी गर्दै गर्दा त्यो कुराकानी, त्यो संवाद चाहिँ यहाँले मात्र सुन्नुहुन्न, संसारभरिबाट बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने श्रोताहरूले पनि सुन्न सक्नुहुनेछ। र उहाँहरूलाई पनि थाहा हुनेछ तपाईँको गाउँघरको बारेमा, तपाईँको साथी सङ्गीहरूको बारेमा अनि तपाईँका आफन्तजनहरूको बारेमा। र जति छिटो मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध हुन्छ उति नै छिटो हामी तपाईँका आफन्तजन परिवारजनसित जोडिने कोसिस गर्नेछौँ। र अहिलेलाई भने चाहिँ म एउटा गीत राख्न चाहन्छु, श्रवण मुकारमको शब्द रचना अनि शम्भु राईको स्वर संगीत र शम्भु राईको स्वरमा रहेको यो गीत सङ्गीत भने यसमा शान्तिराम राईको रहेको छ।

0: रेडियो यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: हजुर, आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आदरणीय श्रोताहरू, आज मङ्गलबार हो र मङ्गलबारको स्वर्णिम सङ्गम घर देश र परदेशलाई जोड्ने कार्यक्रम हो। कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट र यति बेला भने चाहिँ यहाँहरूका नम्बरहरू प्राप्त भइसकेको अवस्था छैन, तर पनि यहाँ एउटा प्रतिक्रिया देखिसकेको छु। पहिलोपल्ट सोना कन्दङबा लेख्दै हुनुहुन्छ, सेवारो नमस्कार दाजु सन्चै हुनुहुन्छ भन्ने लेख्नु भएको छ। सेवारो नमस्ते नगेन है, मेन्जो मेन्जो सन्चै छु भन्न चाहन्छु है सोनाजी। सोना कन्दङबा लिम्बू लेख्नुहुन्छ, म सोना कन्दङबा लिम्बू यो बेला कार्यक्रम सुन्दैछु अनलाइनबाट। आज पहिलोपल्ट पटक कमेन्ट मार्फत भेट्न आउँदैछु। तपाईँको कार्यक्रम रमाइलो लागिरहेको छ, गीत पनि रोज्न मिल्छ र मिल्छ भने मलाई एउटा गीत राखिदिनु पर्यो। खोटाङ अलेसी छुट्नै मन लाग्दैन तिमलाई भेटेसी, पार्वती राईको आवाजमा रहेको यो गीत मार्फत चाहिँ सम्झनु पर्दा म लीलाराज कामबाङ दाजुलाई सम्झना छ भनिदिनु होला है। अन्य बेला रेडियो सुनेर बस्नु नि अनि यो बेला रेडियो सुनेर बस्नु नि सबै सबै साथीहरूलाई पनि सम्झना माया बराबरी छ भन्दै गए हजुर भन्ने लेख्नु भएको छ। जानु चाहिँ हुँदैन, रेडियो ट्युन गरिराख्नुहोस् है। तपाईँ धरानमा हुनुहुन्छ भने एफएम 107.5 मेगाहर्ज ट्युन गर्न सक्नुहुन्छ, काठमाडौँ हुनुहुन्छ भने 105.7 मेगाहर्ज पनि ट्युन गर्न सक्नुहुन्छ। हाम्रो पात्रोमा गएर बिएबिएस गोर्खा रेडियो पनि सुन्न सक्नुहुन्छ। हाम्रो पात्रोको रेडियोमा गएर माथि सर्चमा बिएबिएस लेख्नु भए पनि बिएबिएस रेडियो सुन्न सक्नुहुन्छ। अनि तपाईँले मोबाइल एप्समा गएर बिएबिएस रेडियो टाइप गर्नुहोस्, हाम्रो एप्स खोल्नेछ, त्यहाँ क्रस खुकुरी भएको गोर्खा बिएबिएस गोर्खा यहाँहरूले सुन्न सक्नुहुन्छ त्यो एप्समा गएर। र तपाईँले भनिहाल्नुभयो लीलाराज कामबाङजीलाई पनि सम्झाउन चाहनु भएको रहेछ, ल उसो भने म तपाईँले भनेको गीत म राखिहाल्छु। तर यता लीलाराज कामबाङजीले पनि इनबक्स पो गर्नुभएको रहेछ है, सबैमा बराबरी कहाँ सबैको बारीमा कहाँ फल्छ यात्रा यत्र लौका भन्ने लेख्नु भएको रहेछ। तपाईँको कार्यक्रम बाहेक कतै पो भेटिएन मौका, म कसैको खोजीमा हजुरले हानिदिनु होला है चौका भन्ने लेख्नु भएको छ। शर्मिला अधिकारी समुद्र पारी सोना कन्दङबा वारी भाइरल माछावाललाई भन्छन् रे माझी दाई तारिदेऊ मलाई नि ऊ पारी अकबरे खोर्सानी जस्तै रातो सारी धरान को सहरमा हराइन् यिनी सोधिदिनु तुलसी बस्ने दाई वारी छिन्की पारी कार्यक्रम सुन्दैछु सर नमन गरे हाम्रो बहिनी माछावाल माझी दाईको बाट अकबरे खोर्सानी टिप्न गएकी बारी कता पो हराइन् हाम्रो मिडिया प्रेमी भनेर लेख्नु भएको छ। बहिनी आज सम्पर्कमा ल्याउनु पर्छ है हजुर, सम्झनामा तपाईँ तुलसी सर शकुन्तला खत्री होमा लिम्बू दिदीहरू अनि द्वारिका थापा मगर सम्दी नूतन भुषालजी कला च्याम्जुङ बिरेन कामबाङ हरि राई दुर्गा कटवाल सबै सबैलाई सेवारो भनेर लेख्नु पनि भएको रहेछ। ल हाम्रा सोना कन्दङबाजीले अनुरोध गर्नुभयो गीत चाहिँ म राखिहाल्छु। पहिला खोटाङ हलेसी छुट्नै मन लाग्दैन तिमलाई भेटेसी, लीलाजीलाई नै सम्झनु भएको छ। त्यसपछि म सोनाजीको मोबाइल नम्बर पनि यहाँ मैले प्राप्त गरेछु र सोनाजीलाई पनि फोन डायल गर्नेछु। अहिलेलाई भने चाहिँ पार्वती राईले गाउनुभएको बहुचर्चित गीत बुद्धवीर लामाले लेख्नुभएको गीत खोटाङ हलेसी पारस मुकारुङको सङ्गीत रहेको छ।

0: छुट्नै मन लाग्दैन हो तिमलाई भेटेसी, यो पार्वती राईको बहुचर्चित गीत राखेँ मैले यहाँहरू माझमा, बुद्धवीर लामाको गीत रचना अनि पारस मुगरको सङ्गीतमा सोना कन्दङ्बा लिम्बुले यो गीतको अनुरोपण गर्नुभएको थियो र पहिलोपल्ट उहाँले प्रतिक्रिया पनि लेखेर पठाउनु भएको छ। अब भने म सोना कन्दङ्बा लिम्बुको नम्बर चाहिँ मलाई आसपोर्ट माफ अक्सफोर्ड बेलायतबाट गीतकार लिलास कामाङले दिनुभएको छ। यति बेला भने सोनाजी मेरो सम्पर्कमा हुनुहुन्छ, उहाँलाई जोडिहाल्छु। सोनाजी सेवारो नमस्ते।
1: हिजो जति रोए थिए तिम्रो यादमा, हिजो जति रोए थिए तिम्रो यादमा आज त्यति नै रुँदैछु। हिजो जति रोए थिए तिम्रो यादमा आज त्यति नै रुँदैछु। हिजो जति माया गर्छु तिमीलाई, हिजो जति माया गर्छु तिमीलाई आज त्यति नै माया गर्दैछु। हिजो जति माया गर्छु तिमीलाई आज त्यति नै माया गर्दैछु। सेवाहरू नमस्ते, नमस्कार हजुर।
0: आहा, कति मिठो सायरी नै पो भन्नुभयो, मलाई पनि थपौँ भन्नु जस्तो लाग्यो। लिलाजीको खोजी निकै भयो, बल्ल बल्ल सम्पर्कमा भेटै भयो। लिलाजीको खोजी निकै भयो, बल्ल बल्ल सम्पर्कमा भेटै भयो। आज नभेटेको भए त बालुवाको महल हुने थियो, आज नभेटेको भए त बालुवाको महल हुने थियो। भेट भयो अब भने लिलाजीको जरुनी निकै भयो, भेट भयो अब भने लिलाजीको जरुनी निकै भयो। सेवारो भन्दै कार्यक्रममा स्वागत गरे है त। कति मिठो सायरी बोल्नुभयो, मलाई पनि थप्न पो मन लाग्यो त्यही भएर है त। अनि कता हुनुहुन्छ अहिले सोनाजी तपाईँ? ओहो धरान, भने धरानको मौसम कस्तो छ अहिले?
1: अहिले धरानको मौसम भन्नुपर्दा एकदमै अब के भन भने यस्तो गर्मी छ भन्नु भन्दा पनि हावा पनि चलिरहेछ, शीतल शीतल पनि छ, हल्का गर्मी गर्मी पनि छ भन्नुपर्छ। अनि यसो खोलाको छेउतिर चाहिँ शीतल नै छ भन्नुपर्छ एकदमै। म चाहिँ यो सेउती खोलाको छेउतिर यसो शीतल खाँदै चाहिँ बोल्दैछु।
0: ओहो सेउती खोलाको शीतलता खाँदै हामीसँग बोल्नु भएको छ, साह्रै पो खुसी लाग्यो। अनि अब तपाईँसँग बोल्दै गर्दाखेरि नि अब धरान भन्ने साथ सुनसरी त्यहाँ अब हिजो त सुनसरीको धेरै ठाउँमा कर्फ्यू लागेको थियो, अहिले वातावरण अलिकति सहज छ जस्तो लागेको थियो, तर पनि अघि मैले समाचार हेर्दै थियो आज पनि जे होस् राजमार्ग मार्गहरू अवरुद्ध छ, धेरै ठाउँमा चाहिँ विरोध प्रदर्शन भइरहेको रहेछ भनेपछि धरान त शान्तै होला है?
1: हजुर धरान चाहिँ अब शान्त नै छ भन्नुपर्छ, यहाँदेखि अलिक टाढो भनौँ इनरुवातिर चाहिँ होला त्यस्तो जस्तो लाग्छ है मलाई चाहिँ।
0: अब इनरुवा त अब सुनसरीको सदरमुकाम नै भयो नि होइन? अनि त्यसो भने तपाईँ सेउती खोला भन्नुभयो है?
1: हजुर यो सेउती खोला भन्ने चाहिँ एकदमै फेमस रहेछ, यो एउटा यहाँ पुल पनि छ होइन, अनि यहाँ चाहिँ अब धेरै अब
0: यो कहाँनिर छ भन्नुहोस् त धरानको सेउती खोला तपाईँ?
1: यो पन्ध्र
0: धरान पन्ध्रमा हो,
1: पन्ध्र नम्बरमा। अनि यो बगरकोट भन्दो रहेछ, यहाँ चाहिँ धेरै रेस्टुरेन्टहरू रहेछ, यहाँ धेरै बारहरू रहेछ भनौँ न होइन,
0: हावा पनि चल्दो रहेछ, त्यही भएर पनि तपाईँ पुग्नु भएको रहेछ है?
1: हजुर अनि यहाँ चाहिँ अब एकदमै हावा खानको लागि सबै अब बेलुका पनि धेरै अब भेला हुनुहुँदो रहेछ नि त, त्यही भएर पनि यस्तो शीतल खान गएको, शीतल नै भइरहेको
0: छ। त्यो शीतल खाँदै हुनुहुन्छ ल, साह्रै खुसी लाग्यो। पानी चाहिँ परेको छैन उसो भने?
1: हजुर पानी त अब पानीको त यहाँ त टुङ्गो नै हुँदैन, हिजो पनि परि नै राखेको थियो, छिनछिना पानी पर्ने, छिनछिना गर्मी हुने होइन, अब त्यस्तै नै छ यहाँको मौसम चाहिँ भन्नुपर्छ है। अब बिहान पनि अलिअलि पानी परि पर्दै थियो, छिनछिन नै पर्दैथ्यो, अहिले दिउँसो चाहिँ परेको छैन भन्नुपर्छ। अब धेरै चारतिर पनि यसो के भन्छ अलिअलि कुहिरो जस्तोहरू देखिन्छ होइन, अब पर्छ
0: सायद धरानको गर्मी छल्न त भेडेटार गए भइगयो नि। हाम्रो खेमराज गुरुङले एउटा गीत गाउनु भएको छ क्या, अमर श्रष्टा खेमराज गुरुङले, धरानै माथि धरानै बजार अलि माथि शीतलु रहेछ भेडेटार भन्ने गीतमा, भेडेटार यसै शीतलु छ होइन, शीतल अब धरानको गर्मी छल्नको लागि माथि पिण्डेश्वर पुगे पनि भइहाल्छ, बुढा सुब्बातिर गएर बाँसको झ्याङमुनि बस्यो भने चिसो सिलेटो आइहाल्छ, धरान आफैमा सुन्दर सहर छ है। अनि आज तपाईँलाई धरानमा हुनुहुँदैछ, धरानको मान्छेलाई उता बेलायतबाट सम्झनु भयो, पाँच थरका हाम्रा गीतकार पनि हुन्छ, अहिले चाहिँ अक्सफोर्डबाट हाम्रा लिलराज कामाङजीले सम्झनु भयो, सोनाजीलाई चाहिँ आज जसरी पनि खोजेर ल्याइदिनुहोस् है भन्नुभएको थियो, मैले टेलिफोनमा जोड्न सफल पनि भएँ है। उहाँले निकै मिठो तरिकाले लेख्नु भएको छ, अब यो धरानतिरको कहिलेकाहीँ म यसो ब्लगहरू हेर्छु, एकजना त्यो माछा पसले दाहीसितको तपाईँले पनि भेट्नु भएछ है उहाँलाई, त्यो कुरा लेख्नु भएको छ ए
1: दाजु मैले भेटेको छैन माछा पसललाई चाहिँ, अनि सबैले अब टिकटक बनाइराखेको देख्छु, अनि अब माछा पसलले छेउमा बसेर अनि मलाई यस्तो लाग्छ हामी पनि कहिले कहिले गएर माछा पसललेसँग फोटो खिच्यौँ त भाइरल पनि हुन्छ के हो
0: अनि डल्ले खोर्सानी चाहिँ निकै राम्रो फल्छ नि धरानतिर, हुन त इलामतिर धेरै अकबरे भन्छन् हाम्रोतिर होइन, अकबरे खोर्सानी टिप्न गए कि बहिनी कता हो, कोसी वारी कि कोसी पारी भन्नुभएको छ, अब तपाईँ कोसी वारी नै हुनुहुन्छ धरानतिर है?
1: हजुर, अब अकबरी खोर्सानी त अब यहाँ त्यो गमलामा रोपेको चाहिँ अलिअलि फलेको छ भन्नुपर्छ, अब पोहोरको जस्तो राम्रो फलेको छैन र त यसपालि चाहिँ अब गमलामा रोपेको पनि अलिअलि हल्का अचार खाने पुग्ने गरी त फल्थ्यो अरे सदा दिदीहरूले कुरा गर्नुहुन्थ्यो, अहिले त रहेन रहेछ, अहिले चाहिँ खासै फलेको रहेन रहेछ। अनि यो अकबरी खोर्सानी भनेको चाहिँ हाम्रो तेह्रथुमतिर अलिअलि फल्छ भनौँ न,
0: ए तेह्रथुम तपाईँ त तेह्रथुमतिर चाहिँ फल्छ होइन,
1: फल्छ अलिअलि त्यता चाहिँ भन, अब यता त खासै फल्दैन धरानतिर जस्तो लाग्छ मलाई चाहिँ,
0: अब तेह्रथुम त तेह्रथुम त अझै अब गुराँसकै राजधानी भन्छन् होइन, गुराँस तिन्जुरेको गुराँस है, अब त्यो सुन्दर पहाडी जिल्ला तेह्रथुमकी सोना कन्दङबालाई अर्का सुन्दर पहाडी जिल्लामाथि है फालेलुङको चिसो सिरेटो खाँदै हुर्केका लिराज कामाङजीले चाहिँ अहिले चाहिँ बेलायतमा इङ्ग्लिस च्यानलको चिसो सिरेटो खाँदै सुनिरहनु भएको छ, सम्झनु भएको छ, लिलाराजीलाई केही भन्न चाहनुहुन्छ यो बसाइमा?
1: हजुर दाजुलाई मेरो धेरै धेरै सम्झना छ भन्न चाहन्छु होइन, सम्झना माया छ भन्न चाहन्छु, लिडराज कामाङ दाजुले गर्दाखेरि नै मैले पनि यसरी बिएस गोर्खा रेडियोमा चाहिँ होइन यसरी बोल्ने हाँस्ने मौका पाएँ भन्नुपर्छ।
0: हाम्रो एकजना नयाँ श्रोता थपिनुभयो है, आज चाहिँ तपाईँले अनलाइनबाट सुने भन्दै हुनुहुन्थ्यो, त्यहाँ त एफएमबाट पनि 105.7 मेगाहर्ज ट्युन गर्नुभयो भने सुन्न सक्नुहुन्छ नि।
1: हजुर हजुर सुनिँदो रहेछ, मैले पनि सुन्न थालेको छु भन्नुपर्छ, अनि टाइम नमिलेको बेला हो नसुन्ने त नत्र भए त अब सुन्न त मन लाग्छ, किनभने जस्तै अब पहिलोचोटि पहिलो पटकमा बोल्न पाएँ अनि एकदम खुसी लागिरहेको थियो मलाई त, अनि पहिलोचोटि बोल्दाखेरि आजसम्म दोस्रो पटक
0: भयो। तपाईँ त गीत पनि गाउनुहुन्छ क्या, मिठो स्वर छ, पालम पनि आउँछ?
1: मलाई त
0: ए
1: मलाई त्यस्तो गीतहरू गाउन आउँदैन, त्यस्तै हो रमाइलोको लागि कहिले कहिले एक एक लाइन अब त्यस्तो रेडियो कार्यक्रम हुँदै यसो भन्ने गरेको, त्यति नै खासै आउँदैन मलाई।
0: यहाँ अघि मैले पढि नै सकेँ लिलाजीको प्रतिक्रिया पनि पढेको थिएँ, सबैको बारीमा कहाँ फल्छ र यत्र यत्र लौका, तपाईँको कार्यक्रम बाहेक कतै पो भेटिएन मौका, म कसैको खोजीमा हजुरको हजुरले हानिदिनु पर्यो चौका भन्नुभएको छ, चौका लागिसकेछ है, शर्मिला अधिकारीजीलाई पनि अमेरिकामा बस्नुहुने कनेक्टिकटमा बस्नुहुने शर्मिलाजीलाई सम्झनु भएको छ, उहाँले त्यसै गरी धेरैजनालाई सम्झनु भएको छ, मलाई सम्झनु भएको छ, अनि शकुन्तला खत्री दिदी युकेमा हुनुहुन्छ, उमा पायम लिम्बू दिदी भनेर लेख्नुहुन्छ युकेमा हुनुहुन्छ, द्वारिका थापा मगरजी जर्मिना जर्मनीमा हुनुहुन्छ, नूतन भूषालजी इजरायलमा हुनुहुन्छ, कला च्याम्जुङ जी र बिरेन कामाङजी पनि युकेतिर हुनुहुन्छ, हरिराईजी चाहिँ यतिखेर स्विजरल्यान्डतिर छुट्टी मनाउनु जानु भएको छ, अनि दुर्गा कटवालजीलाई चाहिँ सम्झनु भएको छ, दुर्गाजी चाहिँ कताबाट हुनुहुन्छ है, सबैलाई सम्झन्छु। अब तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ उहाँलाई लिलाजीलाई?
1: अब सधैँभरि होइन यसरी नै अब सम्झने होला, हामीलाई पनि माया गर्नु होला भन्न चाहन्छु, हाम्रो पनि सम्झना माया छ भन्न चाहन्छु होइन, अरू के भन्ने त अब ठुलो मान्छेहरूले यहाँभन्दा धेरै धेरै त अब भन्ने कुनै शब्द नै छैन भन्नुपर्छ होइन।
0: उसो भने अब उसो भने अब तपाईँले हजुर भन्नुहोस्।
1: हजुर यसरी कार्यक्रममा होइन बोल्नु पाउँदा एकदम खुसी लागिरहेछ, कहिले कहिले यसरी मौका मिल्दाखेरि बोल्न पायो, अब यसरी जोड दिनुभयो अनि एकदम खुसी लागिरहेछ, एकदम धेरै धन्यवाद दिन चाहन्छु लिलाराज कामाङ दाजुलाई पनि।
0: अब उसो भने तपाईँको लागि र श्रोताहरूको लागि पनि लिलाराज कामाङले लेख्नुभएको पछिल्लो पटक उहाँको म्युजिक भिडियो पनि आइसकेको छ होइन, र शान्तिश्री परियारले गाउनुभएको गीत छ, भिडियो चाहिँ तपाईँले विमला लिम्बूको चाहिँ युट्युब च्यानलमा गएर पनि हेर्न सक्नुहुनेछ होइन। अहिलेलाई भने म यो गीत नि तपाईँलाई सुनाउन चाहन्छु, हुन त तपाईँले गीत सुनिसक्नु भएको छ होला, उहाँका धेरै गीतहरू छन्, ती गीतहरू मध्येको एउटा गीत
1: हजुर, मैले खासै सुनेको छैन, सुन्न त भन्छु, अब त्यो सर्च गर्नुपर्छ कता के हो भनेर सोच्दैछु क्या, खासै सुनेको छैन तपाईँको।
0: त्यसै नै म आज सुनाउँछु नि त है त, लीलाराज कामबाङले लेख्नुभयो गीत, तपाईँ सुन्नुहोला, तपाईँसँग बिदा हुन्छ है त।
1: हस् बाबाई,
0: हस् नमस्ते। हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो धरान बाच हुनुहुन्थ्यो, निकै मिठो बोल्नुहुँदो रहेछ सोना कन्दङबा, उहाँसित संक्षिप्त कुराकानी गरेँ। यो नम्बर मलाई लीलाराज कामबाङजीले बेलायतबाट दिनुभएको थियो। अब नि म लीलाराज कामबाङकै गीत रचना रहेको एउटा गीत राख्न चाहन्छु, शान्तिश्री परियारको स्वरमा, शब्द रचना गीतकार लीलाराज कामबाङको रहेको छ, सङ्गीत यसमा शङ्कर थापा इस्माइलको रहेको छ। तर छोटो विश्राम लिइहाल्छु।
2: तिमी सोसियल मिडिया अपडेटमा व्यस्त हो?
3: हो।
2: के गर्दै गरेको?
3: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
2: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
3: यसर्थ तिनको उत्तर नदिनुहोस्, आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

बालुवाको महलमा कस्तो मेरो सवारी, गीतकारले राज काम्बाङको गीत रचना, शान्तिश्री परियारको स्वर अनि शङ्कर थापा इस्मालको सङ्गीत रहेको यो गीत राखे र गीतको भिडियो चाहिँ यहाँहरूले युट्युबमा गएर मेरो खबर टाइप गरेर पनि हेर्न सक्नुहुनेछ या त बिमला खजुम लिम्बू टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। मेरो खबर बालुवाको महलमा यो गीत पश्चात बेबेस गोर्खानेरीको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग म फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। होमा पायम लिम्बू लेख्नुहुन्छ, सेमारो तुलसीज्यू मैले पनि साउको मेलाबाटै सुन्दैछु, मलाई सम्झेर मेरो नाम नै लेखेर सम्झनु हुने गीतकार लिलराज काम्बाङ, माइती राजालाई साथै अन्य सम्पूर्ण स्रष्टाहरूलाई, बहिनी जुनिना राई र अन्य सबैमा धेरै धेरै धन्यवाद छ, सबैको मङ्गल होस् नगेन भनेर लेख्नु भएको छ होमा पायम लिम्बुले बेलायतबाट। होमाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी रघु भट्टराईजी लेख्नुहुन्छ बोस्टन युएसएबाट, हुन्छ नमस्ते तुलजी, आहा टुकी, यो टुकीको स्मरणले ती दिनहरूमा हराए म त कहाँ आउँछ होला र ती बालापनका दिन भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु रघु भट्टराईजीलाई, पक्कै पनि कहाँ आउँछ र त्यो बालापनको दिन, मलाई त्यो गीतको पनि सम्झना आयो, फेरि कहाँ आउँछ र त्यो बालापनको दिन कार्यक्रमको दोस्रो खण्डमा त्यो गीत पनि राखौँला। यो टुकी चाहिँ मेरो आफ्नै घरको भनौँ केही वर्ष अगाडि म गाउँ जाँदाखेरि, अब गाउँमा त अहिले त बत्ती छ, बिजुली सबै छ है, र बुवाको वार्षिकीमा गएको बेला अब त्यो सबै के रहेछ भने यसो हेर्दै गर्दाखेरि यो फ्याँकेको अवस्थामा यो मैले कागती लाएर टल्काएको हो, नभए एकदम कालो अवस्थामा फ्याँकि थिएन, गाउँमा पनि अहिले बिजुली बत्ती पुगिसकेछ र मैले यो फोटो खिचेँ। यो चाहिँ जोड्न पनि मिल्छ, तिन टुक्रा हुन्छ है, माथिको एक टुक्रा बिचको खोलेर अनि सक्क राख्न सकिन्छ, अनि उहिले आमाले साँझ पख बालेको पनि याद आयो र मैले यो तस्विर खिचेँ र यो टुकी चाहिँ मेरो दाईको छोरा भतिजूले म लान्छु भनेर लिएर जानुभयो चिनो भनेर, अनि मैले आज तस्विर राखेँ। यो टुकीसँग धेरै यादहरू जोडिएको छ र रघुजीलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ महेश दाहालले चाहिँ सुनसरीबाट तुलसीजाई रेडियो सुनिरहेको छु, हिजो तपाईँले एउटा नयाँ गीत बजाउनु भएको थियो, खुबै मिठो लाग्यो मलाई, बटुवाको बाटो साथी कहाँ हो कहाँ दिन कहाँ राति, त्यो गीत एकपल्ट सुन्न पाए हुन्थ्यो भन्नुभएको छ, उहाँको आग्रहलाई स्वीकार गरेर मैले यही गीत राखेँ है त।

परदेशमा घर सम्झी दुख्दो होला साथी, त्यही छाती नदुखोस् भनेर कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङ मार्फत परदेश र घरदेशलाई जोड्न खोजेका हौँ। र गीत पश्चात श्रोताहरू, अब नै व्यवसाय कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङको व्यवसायको पहिलो खण्डको पहिलो चरणको पुछारतिर अन्त्य अन्त्यतिर आइसकेको छौँ। र केही समय पश्चात यहाँहरूले हाम्रो बेबेस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ। र समाचारपछि चाहिँ भने हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ। र दोस्रो खण्डमा तपाईँका प्रतिक्रियाहरू अनि तपाईँले पठाउनुभएका टेलिफोन नम्बरहरू प्राप्त भएमा कुराकानी गर्ने नै छु। शर्मिला अधिकारीजीले कनेक्टिकेट युएसएबाट पनि एउटा सिर्जनासहितको यहाँ प्रतिक्रिया लेखेर पठाउनु भएको छ। त्यो प्रतिक्रिया म कार्यक्रमको दोस्रो खण्डमा पक्कै पनि पढ्ने नै छु। तर यति बेला भने चाहिँ समीक्षा अधिकारीको स्वरमा रहेको एउटा गीत यहाँहरू माझ राख्न चाहन्छु। यो गीत सँगसँगै म यहाँहरूलाई हाम्रो बेबिस गोर्खा रेडियोको समाचारतिर पनि लैजान चाहन्छु। अघि रघु भट्टराईजीले बालापनको कुरा गर्नुभएको थियो, यो टुकी हेरेर आहा यो टुकी स्मरणले ती दिनहरू हराए, कहाँ आउँछ होला र ती बालापनको दिन भनेर भन्नुभएको थियो। समीक्षा अधिकारीको स्वरमा रहेको यो गीत यहाँहरू माझमा राखिहाल्छु।

0: उमेरमा आज निधन भएको हो। वर्षेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामको सूर्योदय नगरपालिकाले अर्ग्यानिक चिया उत्पादन अभियान सुरु गरेको छ। प्रेम अधिकारीको रिपोर्ट।
1: नेपाली चिया निर्यातमा भारतीय पक्षले विभिन्न वाहनामा अवरोध सिर्जना गर्दै आउँदा नगरपालिकाले बजेट नै विनियोजन गरेर अर्ग्यानिक चिया उत्पादनको पहल सुरु गरेको हो। देशकै सबैभन्दा बढी चिया उत्पादन हुने सूर्योदय नगरपालिकाका 14 ओडामा विषादी तथा रासायनिक मल शून्य गराई अर्ग्यानिक चिया उत्पादनका लागि नगरपालिका चिया उद्योगी र किसान बीच सहमति गरी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। चिया किसान दिपेन राई:
2: गुणस्तर र विषादी रहित चिया बनाउनका लागि स्थानीय सरकारबाट किसान समक्ष यो कार्यक्रम कसरी अगाडि बढाएर गुणस्तर र विषादी रहित चिया बनाउन सकिन्छ यसको बारेमा हामीलाई एउटा ठोस निचोड आओस् भन्ने हामी चाहन्छौँ।
1: विषादीकै कारण नेपालको चिया निर्यातमा समस्या आउन थालेपछि विषादी नियन्त्रणका लागि नगरले कडाई गरेको हो। सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल:
3: हाम्रो चिया चाहिँ अन्य मुलुकमा लानको लागि के गर्नुपर्ने? अब यो समस्या त आइरहेको रहेछ कि पटक पटक समस्या त आइरहेको छ त यो समाधान चाहिँ के हो भन्ने विषय तपाईँले हाम्रो बजेटमा विनियोजन गरिसकेका छौँ हामी कार्यक्रम लिएर आइसक्यौँ तपाईँहरू एक पाइला अगाडि नै सर्दै काम गर्नु यो बुझ्दै गर्दाखेरि आएको समस्या नगरपालिकाले हेरिराख्न सक्दैन दिगो समस्या समाधानको विषयमा
1: भारतले गुणस्तर जाँचको बाहनामा नेपाली चिया निर्यातमा अडचन खडा गरेपछि उद्योगीले गत महिना सबै उद्योग बन्द गरेका थिए। भारतले केही खुकुलो गरेर चिया तत्कालका लागि निकासी भए पनि फेरि अवरुद्ध हुन सक्ने भएकाले अर्ग्यानिककरणतर्फ नगर अगाडि बढेको छ। सूर्योदय नगरपालिकामा मात्र 65 अर्थोडक्स चिया उद्योग सञ्चालनमा रहेका छन्।
0: देवानगंजमा दुई समुदायबीच भएको झडपपछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन सुरु भएको छ। प्रदर्शन उग्र बन्दै गएपछि मुख्य राजमार्ग क्षेत्र र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ। देवानगंजमा भएको झडपका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गएको थियो। घटनाको विरोधमा आज विभिन्न ठाउँमा प्रदर्शन भएको हो। यस क्रममा तोडफोड र आगजनी भएपछि प्रशासनले पकलेदेखि कोशी ब्यारेजसम्मको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू लागू गरेको छ। यस्तै इनरुवाको मुख्य बजार क्षेत्रमा पनि कर्फ्यू आदेश जारी गरिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जारी गर्नुभएको सूचनामा तोकिएको क्षेत्रभित्र आवाजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा वा बैठक गर्न तथा घेराउ गर्न निषेध गरिएको छ। यसैबीच सुनसरीको दुहेबीमा सद्भाव र्याली निकालिएको छ। सामाजिक सद्भाव कायम राख्न भन्दै सुनसरीका सामाजिक संघ संस्थाको अगुवाईमा आज बिहान सद्भाव र्याली निकालिएको हो। राष्ट्रिय झण्डा बोकेर सड़कमा निस्किएका स्थानीयले सबै जात धर्म र भाषाभाषी बीच भाइचारा कायम गराउन अनुरोध गरेका छन्। चितवनको इच्छा कमना 5 मुगलिन बजार नजिक पहिरो खस्ता अवरुद्ध भएको मुगलिन नारायणगढ सड़क खण्ड करिब 4 दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान करिब 8:30 सड़कमाथिबाट पहिरो खसेपछि सड़क अवरुद्ध भएको थियो। पहिरोका कारण दुवैतर्फ सवारी साधन रोकिँदा यात्रुहरू केही समय बाटैमा अलपत्र परेका थिए भने सड़कको दुवैतर्फ सवारीको लामो लाइन लागेको थियो। पहिरो खसे लगत्तै डोजर प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको थियो। करिब 3 लगाएर सड़कमा थुप्रिएको ढुङ्गा र माटो हटाएपछि सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ। नेपाली काँग्रेसले 40 युवालाई विपद व्यवस्थापन सम्बन्धी 3 तालिम दिने भएको छ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा यही साउन 15-17 प्रशिक्षण सञ्चालन हुनेछ। इच्छुक मध्येबाट चुनिएका 40 युवा प्रशिक्षणको पहिलो चरणमा सहभागी हुने काँग्रेसले जनाएको छ। प्रशिक्षणमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सिप र यस सम्बन्धी अभ्यास गराइनेछ। गएको वर्ष दिनमा काकरभिट्टा नाकाबाट 86 देशका 9,000+ पर्यटक भित्रिएका छन्। नेपालको पूर्वी नाका काकरभिट्टा स्थलमार्ग हुँदै आर्थिक वर्ष 2082-83 9,400 विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हावा चल्यो पात हल्यो माया वर वर खोलावारी खोला पारी पिपल भर मदन कृष्ण श्रेष्ठको शब्द रचना अनि मदन कृष्ण श्रेष्ठकै स्वरमा रहेको यो गीत राखे सङ्गीत भने शक्ति वल्लभको रहेको थियो र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको व्यवसायको दोस्रो खण्ड दोस्रो चरणको उठान गरिसकेको छु। व्यवसायमा फेरि पनि बिए बेस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यति बेला भने शेर गुरुङज्यूले नाइस भन्नुभएको छ, शेरजीलाई धन्यवाद दिन चाहन्छु उहाँलाई। अनि यहाँ लेख्नुहुन्छ शर्मिला अधिकारीजी हुनुहुन्छ, उहाँ चाहिँ कनेक्टिकट युएसएबाट हुनुहुन्छ। शर्मिला अधिकारीज्यू लेख्नुहुन्छ, तुलसी बस्ने सर नमन नमस्कार, साथै लीलाराज कामबाङ सर, एनपी परदेशी सर, भट्टराई रघु सर, हरि राई सर, तेन्जी पाखरिन सर, धनवीर पोन सर, घनबहादुर दाई, द्वारिका थापा मगर सर लगायत रेडियो सुनेर बस्नुहुने सम्पूर्णमा पनि म शर्मिला अधिकारीको तर्फबाट सम्झना अनि नमस्कार। आजको चुकीले बालापनको सम्झना अनि गरायो नि तुलसी सर भन्ने उहाँ लेख्नुहुन्छ। शर्मिला अधिकारीजी, यो मेरो आफ्नै घरको चुकी बत्ती राखेँ थिए त, आज मलाई बालपनले सतायो, फेरि ती दिनहरूको सम्झना गरायो, टुकी बालोर बालेर घोप्टो परी भविष्य लेखेको त्यो उज्यालो दिनको याद आयो, टुकी बालेर घोप्टो परी भविष्य लेखेको त्यो उज्यालो दिनको याद आयो। मट्टी तेल सकिन्छ कि भन्ने चिन्तामा पनि कपीमा अक्षरहरू लेख्न रोकिन्थेन, अभावले घेरेको घरमा आशाको हरेक साँस जिताउँथ्यो, टुकी बत्ती सङ्घर्षको मौन इतिहास थियो, हिजो त्यही सानो उज्यालोले आजको विश्वास लेखेको थियो, विद्यार्थीहरूका बाटो देखाउने उज्यालो वृद्धहरूको सहारा थियो, विद्यार्थीहरूका बाटो देखाउने उज्यालो वृद्धहरूको सहारा थियो। शर्मिला अधिकारीजीलाई धन्यवाद दिन चाहन्छु, त्यो बालापनको सम्झना गर्नुभयो, मलाई पनि ठ्याक्कै त्यही दिनको याद आयो, यही टुक्की बालेर हामी विशेष गरी यो एक्जामको बेला चाहिँ राति 11 बजीसम्म पढ्नुपर्छ 12 बजीसम्म पढ्नुपर्छ भनेर हामी साथीभाइ बेलामा टुक्की बालिन्थ्यो, कहिले काहीँ लालटिन पनि बालिन्थ्यो अलिक पछिबाट, तर यो टुक्कीको सम्झना आयो। यो टुक्की चाहिँ मेरो घरमै रहेछ, यतिकै फालिएको अवस्थामा थियो अनि यसलाई कागती लाएर मजाले पखालेपछि टिलिक्क टल्क, यो पित्तलको हो र 3 खण्ड छ यसको, त्यो जोड्नु मिल्ने र यो टुकीको तस्विर राखेँ मैले। यहाँलाई धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीजीलाई, त्यो बालापनको सम्झना आयो भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। अनि यहाँ गोपाल सुनारजी लेख्नुहुन्छ, हाई वाइ कम युके भनेर लेख्नु भएको छ, नमस्कार तुलसी सर, हजुरको यो अति नै सुन्दर प्रोग्राम सुनेर आजको मेरो छुट्टी भर पूर्व मनोरञ्जन गरिरहेछु है हजुर, कहिले काहीँ मिठा मिठा कविताको हानाहान, कहिले मन छुने गीतको प्रहार, अनि त्यसैमा हजुरको उत्कृष्ट प्रोग्राम चलाउने शैलीले 1 घन्टा गएको थाहै नै भएन, अब अर्को 1 घन्टाको पर्खाई गर्दै अर्को दिन पनि अर्को वर्ष गर्दै जीवन बितेको थाहै हुँदैन, यस्तै हो जिन्दगी, जे होस् बेबेस गोर्खा रेडियोले सधैँ सबैलाई साथ दिइरहन्, गोपाल सुनवार हाई वाई कम यो के भन्ने लेख्नुभएको छ। गोपाल सुनवारजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, केही समय अगाडि मैले उहाँको एउटा गीतिकथा पनि पढेको थिएँ, धन्यवाद दिन चाहन्छु हाम्रा गोपाल सुनवारजीलाई र एउटा गीत राखिहाल्छु यो बसाइमा, स्वर सम्राट नारायण गोपालले गाउनुभयो गीत, ईश्वर वल्लभको गीत रचना अनि नारायण गोपालकै सङ्गीतमा

0: स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको यो गीत राखेर फेरि पनि श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आदरणीय श्रोताहरू, आज मङ्गलबार र मङ्गलबारको स्वर्णिम सङ्गम गर्देश र परदेशलाई जोड्ने दिनु कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट र यहाँले दिनुभएका नम्बरहरूमा फोन डायल गरिरहेछु र एउटा नम्बर प्राप्त भएको रहेछ। केही दिनपछि यो नम्बरमा म फोन डायल गर्नेछु। डाक्टर दुत गर्बुजापुन मगरज्यूले संजोग लाफा मगरको नम्बर दिनुभएको छ। नमस्कार तुलसी सर, तपाईँको कार्यक्रम सुनिरहेछ भनेर संजोग लाफा मगरजीको नम्बर दिनुभएको छ। म त्यो नम्बरमा केही दिनपछि फोन डायल गर्नेछु। यहाँलाई धन्यवाद दिन चाहन्छु। ओहो, हाम्रो शिवकुमारी दिदीले धेरै पछि आज यहाँ नमस्कार तुलसीजी भनेर लेख्नु भएको छ। दिदीलाई पनि वेलकम भन्न चाहन्छु। नमस्ते दिदी, सन्चै हुनुहुन्छ होला? के कस्तो छ? ल है, यतैबाट मैले दर्शन नमस्ते भने र हाम्रा बदाम गुरुङ भेनालाई पनि यतैबाट सम्झना सुनाइदिए है, सुनाउन चाहे है त। दिदीलाई धन्यवाद दिन चाहन्छु। नूतन भूषालजी इजरायलबाट पान यस्तैमा बालपन बित्यो, मिठो याद बाँकी रह्यो, नमस्कार सर सुनिरहेछु भन्नुभएको छ। नूतनजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, जर्मनीको हामबर्गबाट हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, नमस्कार तुलसीजी, आजको फ्यामिली कनेक्टिङमा जोडेर रहनुभएका सम्पूर्ण श्रोताहरूमा 10 औँला जोडी नमन गर्दै तुलसीजी हजुरलाई धन्यवाद। किनकि पहिला स्कुले जीवनमा यो टुक्की बालेर परीक्षाको बेलामा रातभरि पढेको याद दिलाइदिनु भएकोमा मलाई धन्यवाद दिनुभएको छ। कार्यक्रम सुरुदेखि नै सुनिरहेको छु। यसै गरी मेरो लन्डनमा रहनुहुने सम्दे लिराज कामाङज्यू, शर्मिला अधिकारीज्यू र युरोप भ्रमणमा रहनुहुने हरिराईजी, तेन्जी पाखरिन, एनपी परदेशी, रघुभट्टराई, नूतन भूषाल, होमा पाइम लिम्बु, छवि थापा मगर, सम्पूर्णलाई सेवा नमस्कार भन्न चाहन्छु। तुलसी सर हौस् त विदा भए। द्वारिका थापा मगर जर्मनीको हमबर्गबाट हुनुहुन्छ। द्वारिका थापा मगरजीलाई धन्यवाद दिन चाहन्छु। नूतनजीले पनि पानस यस्तैमा बालपन बित्यो, मिठो याद रह्यो, नमस्कार सर सुनिरहेछु भनेर जलबाट लेखिसक्नु भएको छ। नूतनजीलाई धन्यवाद दिन चाहन्छु। अनि मिनी कालीकोटी राईजी बेलायतबाट लेख्नुहुन्छ, आसवर्ट केनबाट, नमस्कार दाई, मिल्छ भने आज मेरो नातिनी आराधन राई 1 वर्ष पुग्नुभयो, एउटा बर्थडे गीत हामी सबै परिवारबाट अनुरोध गर्दछु है दाई, धन्यवाद, पिक्चर सुन्दर छ, धन्यवाद भन्नुभएको छ। बर्थडे गीत चाहिँ म केही समयपछि राख्नेछु है त। तपाईँको नातिनी आराधना राई 1 वर्ष पुग्नु भएछ, ल सानी नातिनीलाई मेरो तर्फबाट, रेडियोको तर्फबाट पनि ह्याप्पी बर्थडे भन्न चाहन्छु, सुस्वास्थ्य र दीर्घायुको कामना गर्न चाहन्छु है त।
1: BFBS,

0: गायक जितेन लेप्चाको स्वरमा रहेको गीत राकेश श्रोताहरू, गीत लेख्नु भएको थियो कोपिला राईले भने सङ्गीत प्रमोद मक्तानको रहेको थियो र बिएबिएस गोर्खा रेडियोको मङ्गलबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने बेलायतबाट डाक्टर दुध गर्बुजा पुन मगर चिम्खोले काइलाजीले एउटा नम्बर दिनुभएको छ। सन्जोक लाफा मगर जो आफै चलचित्र कर्मी पनि हुन्छ, गीतकार पनि हुनुहुन्छ र एउटा अभियन्ताको रूपमा पनि हामी चिन्दछौँ र सन्जोकजीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। सन्जोकजी नमस्ते झर्ले।
1: नमस्ते नमस्ते हजुर मेजर।
0: धेरै पछि पो आज हामी यसरी कुराकानी गर्ने यो मौका मेसो जुराइदिनु भयो हाम्रा दुध गर्बुजा पुन मगर दाईले बेलायतबाट। म उहाँलाई धन्यवाद दिन चाहन्छु। अनि सन्जोकजी कता हुनुहुन्छ अहिले?
1: अहिले म काठमाडौँतिरै छु। यो बर्खा मासमा यति ज्याली बाहिर जानु पाएको छैन।
0: यो बर्खा मासमा त यो बर्सातको समयमा चाहिँ भनौँ यात्रा नगरेकै राम्रो हुन्छ। कतिखेर कहाँ के हुने थाहा छैन। आज पनि इच्छा कामनामा पहिरो गएर चाहिँ 4-5 घन्टा बाटै अवरुद्ध भयो भन्ने हामीले समाचार सुन्यौँ। हिजो पनि त्यस्तै भएको थियो होइन। त्यही भएर भरिसक केही अत्यावश्यक काम छैन भने चाहिँ जहाँ छौँ हामी त्यहीँ रहेको राम्रो होइन? अनि आज तपाईँलाई सम्झनु भयो त हाम्रो दुध दाईले दुध गर्बुजा पुन मगर। अहिले त उहाँले डक्टर भन्नु पिएचडी पनि गरिसक्नुभएको छ डाक्टर दुध गर्बुजा मगर है। हामी त चिम्खोले काइला भनेर पनि चिन्दछौँ उहाँलाई। र उहाँले धेरै भयो सन्जोकजीको आवाज नसुनेको पनि, यसो मेरो पनि सम्झना सुनाइदिनु होला सन्जोक लाफा मगर भाइलाई, अनि के कस्तो हुनुहुँदो रहेछ भनेर बुझ्न चाहनु भएको छ। ल के भन्न चाहनुहुन्छ हाम्रा दुध दाईलाई?
1: मेरो श्रद्धे चिम्खोले दाईलाई धेरै धेरै धन्यवाद सम्झिनु भएकोमा। होइन सम्झना त हामीसँग दाई भाइमा छँदैछ, तर कामको त्यस्तोले गर्दाखेरि हामी त्यति अलिक संवादमा त छैनौँ। र विशेष गरी बिएबिएस रेडियोमा पनि पहिला जत्तिको मेरो त्यति आवत जावत कम भएर पनि त्यस्तो हुनसक्छ। तर अघिल्लो माघे सङ्क्रान्तिमा चाहिँ हाम्रा माघे सङ्क्रान्तिको बारेमा केही कुराकानी हाम्रो श्रद्धे विनोद खड्का सरसँग कुराहरू भइराखेको थियो। अलिकति बिएबिएसमा पनि नदेखेकोले होला, अलिकति सामाजिक सञ्जाल पनि त्यति नदेखेको होला, हाम्रो दाइलाई त्यो लाग्नु सक्छ, लागेको हुनुपर्छ होइन। तर म पनि आफ्नै कामले, आफ्नो यो सामाजिक कामले, अब आफ्नो समाजको कामले गर्दाखेरि अलिकति व्यस्त, अलिकति अध्ययन होइन, अध्ययन अनुसन्धान चित्रहरू को निर्माणले गर्दाखेरि, अनि त्यसपछि अब निकट भविष्यमा चलचित्र बनाउने कि भनेर साथीहरूले एकदम फोर्साइरहेछ। त्यतातिर अलिक व्यस्तले गर्दाखेरि अलिक म पहिलाभन्दा अलिक कम कम चाहिँ देखा परेको छु।
0: भनेपछि निकट भविष्यमा चलचित्र निर्माण त्यसको होमवर्कमा पनि जुटिरहनु भएको छ उसो भने?
1: हजुर हजुर।
0: कस्तो खालको चलचित्र बनाउनु आँट्नु भयो? अलिकति यो भनिन्छ नि चलचित्र एउटा चाहिँ कमर्सियल हुन्छ, एउटा चाहिँ अलिकति सामाजिक विषयवस्तु हुन्छ, एउटा अलिकति चेतनामूलक हुन्छ। तपाईँको चाहिँ कस्तो खालको चलचित्र बनाउने यो अभियानमा? तपाईँको कथा त म भन्दिनँ, तर तपाईँको हुन्छ नि त्यो सोच चाहिँ
1: होइन। अब चलचित्र विशेष त अब हलमा लगाइसकेपछि त त्यो कमर्सियल नै हो होइन। तर चलचित्र मार्फत चाहिँ आफ्नो समुदायको एकदम ज्ञानमूलक कुराहरू भयो, शिक्षामूलक कुराहरू भयो, त्यो चाहिँ मगर समुदायलाई मात्रै नभएर संसारका मानव समुदायलाई चाहिँ त्यसले कतिको प्रभाव पर्न सक्छ, कतिको उनीहरूलाई चाहिँ छुन सक्छ, र त्यो ज्ञान उहाँहरूलाई कसरी सेयर गर्न सकिन्छ भन्ने यस्तै विषयवस्तुमा बनाउने एउटा सोच बनाइरहेको छु।
0: हाम्रो पनि शुभकामना थियो त्यो चलचित्रको सफलताको लागि। चाँडोभन्दा चाँडो चलचित्र निर्माण गर्नुहोला भन्न चाहन्छु। अनि अरू दिनचर्या के कसरी बिताइरहनु भएको छ त उसो भने? धेरै पछि अब कुराकानी गर्दाखेरि
1: चलचित्र अब चलचित्र अध्ययन नै हो मूलत। त्यसपछि अब राम्रो राम्रो चलचित्रहरू हलमा लागेको छ भने हेर्न जाने हो, अनि चलचित्र सम्बन्धी छलफल गर्ने हो। त्यसपछि अलावा अब नाटकहरू, राम्रो नाटकहरू लागेको छ भने हेर्न जाने। त्यसपछि समुदायको कुराहरू, अहिलेको समय सापेक्ष अब राजनीति घटनाहरू सामाजिक हो, अहिलेको परिवेशमा होइन, कसरी यो मुलुकमा कसरी सत्ता परिवर्तन भइरहेको छ त्यसलाई पनि नजिकबाटै हेर्नको लागि पत्रकार साथीहरूसँग यसो बुझ्ने छलफल गर्ने यस्तै कुराहरूमा चाहिँ समय बितिरहेछ तुलसी।
0: भनेपछि अलिअलि चासो राजनीतितिर पनि छ, अलिअलि चासो चलचित्रतिर पनि छ, अनि तपाईँको एउटा सुरुवाती चिनारी थियो गीतकारको रूपमा, त्यो पाटो चाहिँ अलिकति छायामै परेको हो अहिले?
1: अलिक के भयो अब पहिलोचोटि म अब सबै सामु चाहिँ खुलासा गर्दै, जब अरुण दाईको मृत्यु भयो नि,
0: अरुण थापा मगर हजुर,
1: अरुण थापा दाई बितिसकेपछि ममा त्यो गीत सङ्गीतप्रतिको अलिकति जुन उत्साह थियो नि धेरै कम भयो, किन मलाई पनि थाहा थियो नि यो
0: है।
1: मैले गीत, मलाई धेरै साथीले गीत माग्नुहुन्छ है, त्यो गीत पहिला जस्तो लेख्ने गीत लेखौँ, जो सम्झ कहिले काहीँ अब थिमहरू त आउँछ होइन,
0: जो
1: सम्झ बेचालाई पुरा गर्नुपर्थ्यो कि भन्नु, फेरि अरू अरू कामले नै व्यस्त हुने भएर पनि मैले अलिक गीतलाई चाहिँ समय दिन सकिनँ। मलाई हाम्रो वरिष्ठ गीतकार शिवशङ्कर थापाले पनि गाली गर्नुभयो, राम्रो गीत लेख्ने मान्छे किन यसरी गरेको भन्नुभयो, मैले उहाँलाई पनि भनेर आज यही पिएफएस रेडियो मार्फतै भन्न बाध्य बनाउनु भयो तुलसीजीले।
0: तपाईँले अरुण थापालाई सम्झिहाल्नु भयो होइन, 7 दिन अगाडि मात्रै अरुण थापा स्मृति दिवस परेको थियो, 27 वर्ष बितिसकेछ उहाँलाई, हामीले भनौँ गुमाएकोमा 2056 साल साउन 5 गते बित्नु भएको थियो। यसपालि चाहिँ अरुण थापा स्मृति दिवसको दिन केही कार्यक्रम थियो?
1: म के अरे हरेक वर्ष नै गरिरहेको हुन्छु, जस्तो अरुण थापा सङ्गीत प्रतिष्ठानले अब जम्सिकेलमा उहाँको गरेर त्यो त हरेक वर्ष गर्छन्, त्यस्तै नेपाल मगर विद्यार्थी सङ्घले पनि हरेक वर्ष उहाँको नाममा पुरस्कार राखेको छ र एउटा कार्यक्रम गर्ने गर्छन्। त्यो दुईवटा संस्थाले चाहिँ गरिरहेको मैले देख्छु, र पहिला पहिला अब यो सङ्गीत सिकाउने यो शिक्षण यो के अरे सङ्गीत स्कुलहरूमा पनि यसो सामान्य रूपमा मनाउनु, तर त्यो मैले योचोटि अलिक त्यति थाहा नपाएर पनि होला, गरिराखेको त होला होइन, थाहा चाहिँ पाउन सकिनँ, त्यो अलिक समाचारहरू नआएकोले पनि हुनसक्छ, अलिकति भएन कि जस्तो लाग्छ, सायद त्यो हुनसक्छ।
0: भनेपछि तपाईँलाई चाहिँ शिवशङ्कर थापा मगरले पनि झकझकाउनु भयो, उहाँ आफै पनि अब्बल गीतकार है, पञ्चायतकालीन समयमा पनि गीतै मार्फत घुमाउरो तरिकाले चाहिँ भनौँ राज्यप्रतिको दुखेसो विद्रोह शब्दका बिम्बको रूपमा प्रयोग गर्ने गीतकारको रूपमा लिने गरिन्छ हाम्रा शिवशङ्कर थापा मगरलाई। जुन गीतहरू दीपश्रेष्ठ दाईले गाउनु भएको छ होइन, त्यस्तै कालीप्रसाद रिजालले पनि एउटा गीत त्यसरी नै लेख्नु भएको थियो, सिधै अब पञ्चायतको विरोध गर्दा त अब जेल परिने ज्यानकै जोखिम हुने भएको हुनाले उहाँले चाहिँ मुटुमाथि ढुङ्गा राखी हाँस्न परेछ, भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्किआउने हो कि होइन केही थाहा छैन भन्ने एउटा व्यङ्ग्य प्रयोग गर्नुभएको थियो। पछि अलिकति अब प्रगतिशील समूहका अलिकति वामपन्थी झुका भएकाले चाहिँ अनि पञ्चायतकै विरोधमा गीतहरू गाउन थाल्नुभएको थियो, गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ जस्ता गीतहरू होइन, अनि बस्दा हिँड्नेको तातीले भनेपछि एक किसिमले भने शिवदाईलाई पनि हामी एउटा त्यो प्रेरणाको रूपमा हामी लिन सक्दछौँ, उहाँले नि झकझगाएपछि चाहिँ लेखौँ लेखौँ लागेको छैन
1: लाग्छ होइन, मलाई त त्यसरी त बढी अलिकति झकझकाइरहनु, हाम्रो डक्टर चिम्कले दाई पनि हो होइन, किन नलेख्नु भएको भनेर एकदम हरेक कुराहरूमा जोस जाँगर दिने त उहाँहरूको, उहाँ पनि हुनुहुन्छ, उहाँ लगायत अरू सङ्गीतकार दाईहरू अग्रजहरू पनि हुनुहुन्छ होइन, जुनियर भाइहरू पनि हुनुहुन्छ, तर किन किन त्यो लेख्ने त्यो लेख्नको लागि त्यो किन जोसै आउनु मरिसके जस्तो लाग्छ क्या, तर कुनै दिन लेखिन्छ होला
0: पक्कै पनि। अनि अब अन्तमा संजोगजी हाम्रा दूत बहादुर गर्बुजा पुन मगर है चिम्खोले काइला दाईलाई के भन्न चाहनुहुन्छ डाक्टर दूत गर्बुजा पुन मगरलाई?
1: होइन दूत दाई त, दूत दाई त मेरो हामीलाई के अरे एउटै आमाले नजन्माए पनि एउटा होइन एउटै कलेजो सिरानी लाएर जन्मेको दाजुभाइ जस्तै हाम्रो सम्बन्ध छ, जतिखेर मैले उहाँलाई बेलायतमा भेटेँ होइन, बेलायतमा भेटेको एउटा सामान्य एउटा लाहुरे मान्छे, लाहुरे मान्छेले जुन साहित्य सङ्गीत कला समाज सेवा पत्रकारिता होइन मा जुन उहाँले अब्बल किसिमले काम गरिरहनु भएको छ, निरन्तरता दिनुभएको छ, त्योभन्दा पनि मलाई सबैभन्दा खुसी लागेको चाहिँ उहाँले यो उमेरमा आएर जुन डक्टरेट गर्नुभयो नि, त्यो चाहिँ मलाई एकदम खुसी लागेको र मैले उहाँलाई सामाजिक सञ्जाल पनि त्यति मजाले बधाई दिन पाएको थिएँ। नेपाल आएको बेलामा उहाँलाई एउटा भव्य र व्यक्तिगत रूपमा चाहिँ म स्वागत गर्छु भन्ने चाहिँ मेरो मनमा छ र यस यही कार्यक्रम मार्फत चाहिँ म दुधालाई धेरै धेरै बधाई दिन चाहन्छु, किनभने शिक्षा बिनाको समाज, शिक्षा बिनाको जीवन होइन, शिक्षा बिनाको के भन्ने हरेक पाठहरू चाहिँ अँध्यारो हुन्छ, किनभने जुन जुन घरमा शिक्षाको उज्यालो हुँदैन, शिक्षाको एउटा लाइब्रेरी हुँदैन होइन, त्यस्तो घर चाहिँ जति नै धनले सम्पन्न भए पनि त्यो चाहिँ अँध्यारो हुन्छ भन्ने चाहिँ हाम्रो विद्वानहरूले भनेको हुनाले त्यो पाटोलाई उहाँले जुन काम गर्नुभयो, जुन एउटा अध्ययनलाई निरन्तरता दिनुभयो, अध्ययन मार्फत उहाँले जुन डक्टरेट गर्नुभयो, उहाँलाई म मेरो हृदयदेखि मेरो परिवारदेखि सम्पूर्ण उहाँका शुभचिन्तकको तर्फबाट चाहिँ उहाँलाई बधाई दिन चाहन्छु र उहाँको यो मात्रै होइन, उहाँले समाज सेवा धेरै धेरै ठाउँमा हरेक संस्थाको आजीवनको संरक्षणदेखि लिएर हरेक कामहरू आफ्नो जन्मेको ठाउँ चिमखोलामा उहाँले जुन यति सहयोग गर्नुभएको छ, विद्यार्थीहरू पढाइरहनु भएको छ, उहाँले यतिको काम कसरी गर्न सक्नुहुन्छ भन्ने चाहिँ कहिले काहीँ मलाई एकदम मनमा खुल्दुली भइरहन्छ, तर मनले आँट्यो, मनले चाह्यो भने हरेक काम पनि गर्न सकिन्छ भन्ने कुरो चाहिँ मैले हाम्रो चिमखोले दाई उर्फ दुध बहादुर गर्भ मार्फत चाहिँ मैले एकदम त्यो पाएको छु। उहाँलाई म एकदम हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु, उहाँलाई एकदम सराहनीय गर्न चाहन्छु र यो कार्यक्रम सुनिराख्नु भएको छ भने दाई दुध दाई तपाईँको तपाईँको कामदेखि म एकदम औधी खुसी छु
0: भन्न चाहन्छु। हुन्छ सञ्जुकजी, धेरै धेरै धन्यवाद छ है त, नमस्ते।
1: हस् धन्यवाद।
0: हजुर श्रोताहरू, उहाँ त्यो सञ्जोग लाफा मगर, उहाँसित संक्षिप्त कुराकानी गरे। यो नम्बर मलाई दुध गर्भुजा पुन मगरज्यूले दिनुभएको थियो, उहाँलाई धन्यवाद दिँदै अब भने म उहाँले नै लेख्नुभएको एउटा गीत अर्थात् डाक्टर दुध गर्भुजा पुन मगरले लेख्नुभएको एउटा बहुचर्चित लोकगीत राख्न चाहन्छु, रामजी खाँड र विष्णु माझीको स्वरमा।

0: CFBS Gurkha Radio.
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो. यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने. 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ. फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ. प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ. वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको. हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, आरएएफ हाइव वा आरएन फोरममा गएर.
2: हजुर, आदरणीय श्रोता, बिएफबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गममा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. र आज मङ्गलबार र मङ्गलबारको बसाई हो घर देश र परदेशलाई जोड्ने दिन, अर्थात् घर गाउँको हालखबर साथी सङ्गीहरूसितको कुराकानी सुनाउने दिन हो कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङमा. केही नम्बरमा मैले कुराकानी गरि नै सकेको छु र भने तपाईँका प्रतिक्रियाहरूलाई पनि कार्यक्रममा समेटिहाल्छु. यहाँ ललित गुरुङ दाई र साथी गुरुङ भाउजू लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ. उहाँ लेख्नुहुन्छ, डियर भाइ नमस्कार, हामी पनि हजुरको मिठो प्रस्तुति सुन्दैछौँ. साँच्चै भन्नु पर्दा कार्यक्रम रमाइलो भइरहेछ. पदम दाईले झनै रमाइलो बनाइदिनु भयो, खुसी लाग्यो भनेर लेख्नु भएको छ. अनि उहाँ लेख्नुहुन्छ, माफ गर्नुहोला, अलिकति अर्को चाहिँ प्रतिक्रिया पढेछु मैले, उहाँको धेरै प्रतिक्रिया छ. डियर तुलसी सर नमस्कार, हामी पनि हजुरको यो मिठो प्रस्तुति सुन्दै आनन्द लिइरहेछौँ. सर, यो फ्यामिली कनेक्टिङ कार्यक्रम साँच्चीकै रमाइलो र प्रेरणादायी लागिरहेको छ. आफू नपुगेका ठाउँहरूको वस्तुस्थिति रहनसहन र विशेषताबारे जान्ने सुनौलो अवसर मिलेको छ. साथै आन्तरिक पर्यटन प्रबन्धनको लागि पनि नयाँ नयाँ ठाउँहरूमा बारे जानकारी र ती स्थानहरूको बारेमा भनौँ धेरै कुरा थाहा हुने भएको हुनाले त्यस्ता स्थानहरूमा पुग्ने प्रेरणा प्राप्त भएको छ भन्नुमा भुल नहोला नि भनेदेखि बाँच्छ. पक्कै पनि भुल हुँदैन दाई, जानुपर्छ. हाम्रो आन्तरिक पर्यटनलाई प्रोत्साहन पनि गर्नुपर्दछ. यस्तो सुन्दर ज्ञानमूलक कार्यक्रमले निरन्तरता पाइरहोस् भन्ने हार्दिक शुभकामना छ. अनि हजुरको मिठो प्रस्तुति सधैँ प्रशंसा गर्न चाहन्छौँ. सबैमा शुभ समय, ललित गुरुङ, सती गुरुङ भनेर लेख्नुहुन्छ. उहाँहरू दुवैजना अहिले बेलायतबाट हुनुहुन्छ. उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. यतिखेर कनेक्टिकट युएसएबाट शर्मिला अधिकारीजी लेख्नुहुन्छ, आहा कति मिठो कुरा हौ भनेर लेख्नु भएको छ. थ्याङ्क यू तुलसी सर, मिठो आवाजमा कविता वाचन गरिदिनु भयो. ड्राइभिङमै भए पनि सुनिरहेको छु, अलिकति गाडी साइड लगाएर पनि लेख्दैछु भनेर लेख्नु भएको छ. धन्यवाद दिन चाहन्छु. अब पर्सि बिहिबारको लागि पनि यस्तो तयारी त होला नि है, तपाईँको कविता र तपाईँको कविता त पक्कै पनि चर्चा हुने नै छ. यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. शर्मिला अधिकारीज्यूलाई कनेक्टिकट युएसबाट हुनुहुन्थ्यो. र अनि हाम्रा गोपाल अधिकारीजीले पनि कार्यक्रम त सुन्दै हुनुहुन्छ होला नि, कि कसो, उहाँलाई पनि सम्झना सुनाइदिनुहोस् है. तपाईँ आएको वखतमा तपाईँको प्रतिक्रिया पढ्दै गर्दाखेरि गोपाल अधिकारीजीलाई पनि सम्झे. र गोविन्द बुढाथोकी लेख्नुहुन्छ, आहा टुकी नमस्कार तुलसी दाई, आज फ्यामिली कनेक्टिङमा जोडेर रहनुभएका सम्पूर्ण श्रोताहरूमा पनि नमस्कार नमन गर्दै सधैँ चाहिँ तुलसी दाईको मिठो भोइसमा कार्यक्रम सुनिरहेछु. आज पनि सुनिरहेको छ कर्मथलोबाट भन्नुभएको छ. गोविन्द बुढाथोकीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. र आज धेरै पछि जोडिनु भएको छ बोस्टन युएसएबाट गोविन्द बुढाथोकीजी, सल्यानका हाम्रा मित्र हुनुहुन्छ. अनि के कस्तो छ धेरै पछि, रघुजीले अलिअलि झकझकाउनु भयो कि कसो, आजकल हराउनु भएको थियो गोविन्दजी. यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनि भएकोमा, धेरै धेरै धन्यवाद दिन चाहन्छु. यसै गरी यहाँ लेख्नुहुन्छ शिवकुमारी दिदीले, अहिले चाहिँ तुलसीजी धन्यवाद हजुरको लवली कार्यक्रम सुनेर साथ दिइरहेकै हुन्छु, अलि समयले साथ नदिएको हुनाले भाग लिन नसकेको मात्र है भन्नुभएको छ. धन्यवाद दिन चाहन्छु दिदीलाई. फेरि पनि साधारण गुरुङज्यू लेख्नुहुन्छ, नमस्कार तुलसी, म पनि हजुरको लोकप्रिय कार्यक्रम सुनेर आनन्द लिइरहेछ, धन्यवाद भनेर लेख्नुभएको छ. साधुराम गुरुङज्यूलाई पनि धन्यवाद दिँदै यति बेला भने चाहिँ म एउटा गीत राखिहाल्छु, राजपाल राईको स्वरमा दिलीप योञ्जनको गीत रचना अनि महेश खड्काको सङ्गीतमा, र त्यसपछि भने म एउटा बर्थडेसँग अलिकति सुनाउनेछु यहाँहरू माझमा. र विशेष गरी आज हाम्रा बेलायत केन्टमा रहनुहुने मिनी कालीकोटी राईजीको नातिनीको बर्थडे परेको हुनाले एउटा गीत भन्नुभएको छ, म त्यो गीत केही दिनपछि राख्नेछु. अहिलेलाई भने राजपाल राईको स्वरमा एउटा गीत राखिहाल्छु.

हजुर आदर्शदार, यो बर्थडे सङ ह्याप्पी बर्थडे गीत राखेँ मैले यहाँ माझमा मिलन नेवारको स्वरमा गीत लेख्नुभएको थियो निर्मल राई परिवेशले। र यो बर्थडे सङ चाहिँ मैले आज विशेष गरी मिनी कालीकोटी राईजी जो अहिले आसपोर्ट क्यान्टबाट बेबेस गोर्खालीले सुनिरहनु भएको छ र उहाँकी नातिनी आराधना राई चाहिँ आज ठ्याक्कै एक वर्ष पुग्नु भएको रहेछ र उहाँलाई बर्थडे हुस स्वरूप यो गीत राखेँ उहाँकै आग्रहमा। अर्थात् मिनी कालीकोटी राईजीले अनुरोध गर्नुभएको थियो आज मेरो नातिनीको एक वर्ष नातिनी पुरा गरेकी छिन् र उहाँलाई सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै एउटा बर्थडे सङ राखिदिनुहोस् है भन्नुभएको थियो र मैले यो गीत राखेँ र हामी पनि उहाँकी नातिनी आराधना राईलाई जन्मदिनको अनगिन्ती शुभकामना पनि दिन चाहन्छौँ। र आज साउन 12 गते जुलाई 28 तारिक ज जसको जन्मदिन परेको छ सबैजनालाई पनि ह्याप्पी बर्थडे भन्दै यो गीत मैले राखिसकेको छु। निर्मल राई परिवेशले लेख्नुभएको गीत हो मिलन नेवारको स्वरमा। र अब नै श्रोताहरू कार्यक्रमको म बिसौनीतिर पुछारतिर पुगिसकेको छु। गीतकार साधुराम गुरुङजीलाई धन्यवाद दिन चाहन्छु, सुनिदिनु भएको रहेछ। नमस्कार, म पनि कार्यक्रम सुनेर आनन्द दिइरहेको छु भनेर लेख्नु भएको छ। अनि मिनी कालीकोट राईजीले धन्यवाद दाई गीतको लागि भन्नुभएको छ, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। प्रेम विश्वकर्मा दाई लेख्नु छ, दिप ज्वेलरी अल्सो ड्युकीबाट नमस्कार, त्यो जी सुनेर हाजिरी जनाए भनेर लेख्नु भएको छ। प्रेम दालाई धन्यवाद दिन चाहन्छु, पक्कै पनि व्यस्तै हुनुहुन्छ होला र विकेन्डमा त धेरै साङ्गीतिक कार्यक्रममा दाईको त्यो अलसर्टमा हुने कार्यक्रममा त सबै ठाउँमा पुग्नु नै हुन्छ जस्तो लाग्छ। दाई प्रेम दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ सोना कन्दङबाजीले चाहिँ खुसी लाग्यो दाजु आज बोल्न पाएर भन्नुभएको छ, हामीलाई पनि खुसी लाग्यो तपाईँसँग त बोल्न पाइयो र यो बोल्ने तारतम्य मेसो चाहिँ मिलाइदिनु भएको थियो उता अक्सफोर्डमा बस्नु हुने गीतकार लीलाराज कामबाङजीले। लीलाराजजीलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब चाहिँ श्रोताहरू कार्यक्रम स्वर्णिम सङ्गमको यो बसाइ अर्थात् आजको बसाइबाट ओझेल पर्ने बेला भइसकेछ, बिदा माग्ने बेला भइसकेछ र यो जाने क्रममा एउटा गीत त म यहाँहरू माझमा राखि नै हाल्छु र बिसौनीमा एउटा गीत यहाँहरू माझमा रूप कुमार राईको नभएर चाहिँ यहाँ मन्जु पौडेलले गाउनुभएको गीत राख्न चाहन्छु। मन्जु पौडेल र प्रताप दासको स्वरमा रहेको गीत राख्न चाहन्छु, श्रीकृष्ण बम मल्लको शब्द सङ्गीत रहेको छ। यही गीत कार्यक्रमको पुछारमा छाड्दै बिदाउन चाहन्छु। आज जति पनि श्रोताले कार्यक्रम सुनिदिनु भयो धन्यवाद दिन चाहन्छु। हाम्रा एनपी परदेशीले पनि भर्खर सुन्दै हुँदो रहेछ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। हाम्रा एनपी परदेशी नर्थ क्यारोलिनाबाट हुनुहुन्छ र मन्जु पौडेल र प्रताप दासको स्वरमा रहेको एउटा गीत यहाँहरू माझमा छाड्दै बिदाउन चाहन्छु। सुनिदिनु हुने सबैजनालाई धन्यवाद दिँदै, सुनेर जोडिनु हुने श्रोताहरूलाई पनि धन्यवाद दिँदै अब हामी बिदा हुन्छु। तपाईँहरूको माकेवल शुभ रहोस्, सुरक्षित रहोस् भन्दै भोली गायक सुमन सरगमसितको कुराकानी सुन्न सक्नुहुनेछ। अहिलेलाई भन्छ यही गीत यहाँहरू माझमा छाड्दै बिदा हुन्छु। नमस्ते।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। चिकित्सक तथा स्वास्थ्य कर्मीले आज आकस्मिक बाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति प्रकाशन गर्दै स्वास्थ्य जस्तो संवेदनशील सेवामा अवरोध नगर्न आग्रह गर्नुभएको हो। स्वास्थ्य मन्त्रालयले नागरिकको उपचार सेवामा अवरोध नआउने वातावरण कायम गरी निर्बाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पताललाई अपील गरेको छ। चिकित्सक स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई कानूनी दायरामा ल्याइने मन्त्रालयको भनाइ छ। मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको

0: दनीय भएको भन्दै उहाँले उपचारमा खटिएका स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु स्वीकार्य नहुने बताउनु भएको छ। सरकारले तत्काल संवाद मार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत सुरक्षा सम्बन्धी माग सम्बोधन गरी ओपीडी लगायत अत्यावश्यक सेवा सञ्चालनको वातावरण बनाउनु पर्ने थापाको भनाइ छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी जिल्लामा हालै भएको संवेदनशील तथा दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ। उहाँले शान्ति, सामाजिक सद्भाव र समयमता कायम राख्न सबै पक्षसँग अपील गर्नुभएको छ। विज्ञप्ति जारी गर्दै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीले स्थिति सामान्य बनाउन सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण गरिरहेको बताउनु भएको छ। साथै घटनाको स्वतन्त्र, निष्पक्ष र छिटो छानबिन गर्न दोषीमाथि कड़ा कानूनी कार्यवाही, पीड़ितलाई उचित न्याय, क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचारको व्यवस्था गर्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभएको छ। भारततर्फ रहेको दौलीगंगा जलविद्युत आयोजनाको बाँध सफाईका लागि भोलि बिहान 6 बजेदेखि बाँध खोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले बाँध खोलेसँगै नदीको जलस्तर बढ्न सक्ने भन्दै नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। जारी सार्वजनिक सूचना अनुसार भोलि बिहान 6 देखि आउँदो 15 गते शुक्रबार बेलुका 6 बजेसम्म करिब 36 घण्टा धौलीगंगा पावर स्टेशनको बाँध सफाईका लागि बाँध खोल्न लागि हो। यो अवधिमा तथा त्यसपछि पनि महाकालीमा पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन कार्यालयले अनुरोध गरेको छ। प्रशासनले नदी किनारमा अनावश्यक आउजाउ नगर्न, नदीमा माछा मार्न, ढुङ्गा बालुवा निकाल्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न सचेत गराएको छ। साथै स्थानीय तह, सुरक्षा निकाय र सरोकारवालालाई आवश्यक तयारी र सतर्क रहन पनि भनिएको छ। कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले दावी पेश गर्नुभएको छ। आज बेलुका प्रदेश प्रमुखको कार्यालय पुगेर शाहीले मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको हो। शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका 9 र नेकपाका 14 सहित 23 प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दावी पेश गर्नुभएको हो। एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कणेलले गएको शनिबार राजीनामा दिएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। दोस्रो विश्वयुद्धको क्रममा सन् 1944 भएको डीडे अवतरणका लागि प्रयोग गरिएका नर्मण्डीका समुद्री तटलाई युनेस्को विश्व सम्पदा सूचीमा राखिने भएको छ। यी स्थललाई विश्वव्यापी स्मरण स्थलका रूपमा मान्यता दिइनेछ। यी समुद्री तटलाई युद्धमा ज्यान गुमाएका सबैको सम्झना गर्ने ऐतिहासिक स्थलका रूपमा मान्यता दिइनेछ। स्मारकमा गठबन्धन फौजका सैनिक सहित करिब 2 लाख जर्मन सैनिकको सम्झना पनि गरिनेछ। लेखक तथा इतिहासकार डाक्टर केट विगर्सका अनुसार यी समुद्री तट अहिले द्वन्द्वभन्दा एकताको प्रतीक बनेका छन्।
1: They originally thought of them as symbols of division. They're now saying that the way that the sites have developed, the way we're looking at them, bears a message of freedom, peace and unity among the nations. And I guess that's reflected in the numbers of people who visit these sites from all over the world.
0: लघुवित्त तथा वित्तीय संस्थाका पीड़ितहरूले माइतीघर मण्डलामा सामूहिक आमरण अनसन शुरू गरेका छन्।

हजुर, जुन त लाग्यो ताराले मिठो गीत हामीले सुनिरहेका थियौँ भारती घिमिरे र साथीहरूको युगल स्वरमा रहेको यो गीत सँगसँगै आजको दिवाकुशली कार्यक्रम शुभारम्भ भएको छ। तपाईँलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। सदाजै आज पनि यो कार्यक्रमको पहिलो घण्टामा हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्नेछौँ। आज पनि स्वास्थ्यका विविध प्रसङ्गहरू रहनेछन् श्रोता, र विशेष गरेर यो केही टिप्स हो, यो स्वास्थ्यको बारेमा तपाईँले जति जानकारी लिनुहुन्छ त्यति नै धेरै तपाईँहरूले यस विषयमा आफूलाई भनौँ न आफ्नो स्वास्थ्यलाई पनि तदारुकताको साथ अगाडि बढाउन सक्नुहुन्छ, यानि कि एकदमै मजबुत भनौँ न फिट एन्ड फाइन रहनको लागि तपाईँहरूले के गर्नुहुन्छ त त्यो आफ्नो ठाउँमा छँदैछ। त्यसको अलावा पनि हामी केही रेसिपीहरू, जस्तो कि घरेलु भनौँ न घरेलु रेसिपीहरूको बारेमा पनि केही चर्चा गर्छौँ स्वास्थ्य सम्बन्धी प्रसङ्गमा, र त्यस बारेमा अझ तपाईँले विस्तृत रूपमा जानकारी लिन सक्नुहुनेछ यो कार्यक्रममा। तपाईँहरूले पनि सहभागिता जनाउँदै हुनुहुन्छ कहिलेकाहीँ, र यदि आज पनि फुर्सदमा हुनुहुन्छ भने तपाईँको अभिरुचिका गीतहरू सुन्न र सुनाउनको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ बिएफबिएस गोर्खा रेडियोमा। सम्पर्क टेलिफोन नम्बर 01303-246-730 र इमेल bfbsgarkha@bfbs.com, र यहाँहरूले हामीलाई फेसबुक मेसेन्जरमा पनि धेरै मात्रामा सम्पर्क गर्न सक्नुहुन्छ। र आजभन्दा पहिला पनि कन्टिन्यू रूपमा तपाईँहरूले फेसबुक मेसेन्जरमा नै हामीलाई सम्पर्क गरिराख्नु भएको छ, र आज पनि तपाईँहरू फुर्सदमा हुनुहुन्छ भने आफ्नो अभिरुचिका गीतहरू सुन्न र सुनाउनको लागि हामीलाई सम्पर्क गर्नुहोला। अनि त्यसै गरी हामीले यो कार्यक्रमको पहिलो घण्टामा स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्छौँ भने कार्यक्रमको दोस्रो घण्टामा तपाईँले सुन्न सक्नुहुनेछ छड्के सलाम। छड्के सलाममा आज भने सहकर्मी साथी योगराज राईजीले कुराकानी गर्नुहुनेछ, आज उहाँको गेस्ट हुनुहुन्छ छड्के सलाममा। आज तपाईँले सुन्न सक्नुहुनेछ यो छड्के सलाम। हो श्रोता, छड्के सलाममा भने W2 रिटायर्ड सुक्रिम राई र उहाँकी श्रीमती हुनुहुन्छ पद्मा राईसँग गरिएको कुराकानी तपाईँहरूले आज कार्यक्रमको दोस्रो घण्टामा सुन्न सक्नुहुनेछ। अनि त्यसै गरी कार्यक्रमको थर्ड आवरमा भने आज ब्रिगेड ब्यान्डको एनुअल गल्फ टुर्नामेन्टको विषयमा तयार पारिएको गल्फ सम्बन्धी रिपोर्ट पनि तपाईँले सुन्न सक्नुहुनेछ। यिनै सामग्रीहरू रहेका छन् आजको दिवाकुशली कार्यक्रममा, र यी सामग्री सँगसँगै तपाईँ हाम्रो समय पनि 3 घन्टाको हुनेछ दिवाको सेली कार्यक्रममा, र 4 बजे भने सदाजै तपाईँले बिबिसी नेपाली सेवाको कार्यक्रम सुन्दै आइरहनु भएको छ। यो क्रम आज पनि जारी रहनेछ, र साँझको कार्यक्रम गोधुली त छँदैछ। गोधुलीमा पनि तपाईँले सुन्न सक्नुहुनेछ। गोधुली कार्यक्रम 4:15 बजेदेखि सुरु हुनेछ, र 5:10 बजेमा भने नेपाली ओपन कन्सर्ट सन् 2026, यो वर्ष भने रसमुर एरेनामा भइरहेको थियो। यो ओपन एरेनामा भनौँ न यो आर्मीको फिल्ड हो, र यो फिल्डमा भइरहेको नेपाली ओपन कन्सर्टको रिपोर्ट पनि तपाईँहरूले बेलुकीको कार्यक्रम 5:10 पछि सुन्न नभुल्नुहोला भन्दै आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाउँ। गाउने पालो भएको छ शीतल र सुबानी मोक्तानको।

समय दिनको 1:18 गएको छ र नेपालमा पनि बेलुकीको 6:03 गयो अनि ब्रुनाईमा पनि बेलुकीको 8:18 गएको छ। बिएबिएस गर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ दिवाको सिली कार्यक्रममा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् आजको तिथिमितितर्फ पनि जाउँ। आज विक्रम सम्बत 2083 साल साउन महिनाको 12 गते, तदनुसार आज मंगलबार 28 जुलाई सन् 2026 हो। आजको दिन पनि तपाईँहरूको अत्यन्तै रमाइलोसँग व्यतीत रहोस् हामी यही कामना गर्दछौँ। र मौसम केही घमाइलो छ आज पनि, तपाईँहरूको पक्कै पनि यो घमाइलो मौसममा रमाइलो त छँदैछ र यसमा पोलन युभी होइन अनि पल्युसन त त्यति धेरै छैन, तर ज जसलाई हे फिभर हुन्छ उहाँहरू भने अलिकता सतर्कता अप्नाउनु पर्ने पनि देखिन्छ र आज पोलन एकदमै हाई नै छ र त्यस्तै गरी कहिलेकाहीँ भेरी हाई पनि हुन्छ। यस्तो अवस्थामा हे फिभर हुनेहरूको लागि भने केही समस्याहरू हुन सक्छन्। एनिवाइज श्रोता, हे फिभर कसलाई छ त होइन, यो हे फिभर सबैलाई हुन्छ भन्ने पनि छैन, अनि यो हे फिभर जसलाई हुन्छ उहाँलाई मात्रै यसको विषयमा थाहा हुन्छ होइन। त्यसको पनि म फ्यान छु हे फिभरको, भन्नुको मतलब मलाई पनि हे फिभर त हुन्छ नै। एनिवाइज श्रोता, आउनुहोस् अब भने यो हे फिभर आफ्नो ठाउँमा छँदैछ, हामी यो मौसम सम्बन्धी जानकारी लिउँ। आज प्राय गरेर धेरैजसो स्थानहरूमा, आज भने पूर्वीय क्षेत्रका विभिन्न स्थानहरूमा पानी पर्ने सम्भावना रहेको छ र यसको प्रभाव भने नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डको पश्चिमी भूभागतिर पनि रहने अनुमान गरिएको छ र बाँकी स्थानहरूमा भने मौसम सुक्खा रहनेछ र आज पनि दक्षिणी भूभागमा पुरै भनौँ न एकदमै घाम लाग्ने र गर्मी भएको महसुस हुनेछ, ह्युमिड बढिरहेको अवस्था हो। र तपाईँहरूले सुनिराख्नु भएको छ अहिले फ्रान्स र स्पेन्समा पनि यो बढी मात्रामा गर्मीको कारण अनि डढेलो लागिरहेको, टेलिभिजन रेडियोमा पनि सुन्दै हुनुहुन्छ र यो अत्याधिक गर्मीको कारण एकदमै मानिसहरूलाई डेन्जर भइरहेको अनि एनिमलहरूलाई आदि इत्यादिको विषयमा त सुनिराख्नु भएको छ र हामी आशा गर्छौँ अब छिट्टै नै फेरि केही वर्षा होस् अथवा आकाशबाट हल्का पानी भयो भने पनि केही सुधार हुन्थ्यो अथवा राहत मिल्थ्यो भन्ने हाम्रो अनुमान हो। र मेट अफिसले जानकारी गराए अनुसार अब छिट्टै नै फेरि हिट वेभ आउन सक्ने अनुमान गरिएको छ श्रोता। एनिवे आजको लागि के कस्तो छ त, आजको लागि अधिकतम तापक्रम भने 30 डिग्री सेल्सियस हो। आज युकेमा सूर्योदय बिहानको 5:18 भएको थियो भने सूर्यास्त हुन बेलुकी 9:00 लागि 4 मिनट बाँकी छँदा हुनेछ। अब हिजो अस्ति साँझको समयमा भनौँ न अलि लामो समयसम्म यो डे लाइट हुने थियो भने अब बिस्तारै बिस्तारै यसको क्रम घट्दै गइरहेको छ, अब छिटो रात पर्ने सम्भावना रहेको छ। अस्ति शनिबारको बिहानीमा ठ्याक्कै म आउँदा 9:00 सूर्यास्त हुन्छ भनिएको थियो, अब भने 9:04 बाँकी छँदा नै भइसक्नेछ र यसरी दिनानुदिन यो क्रम घट्दै जानेछ र विन्टर सिजनमा तपाईँहरूलाई थाहा छँदैछ दिनको 3:00 नै एकदमै अँध्यारो भइसकेको हुन्छ होइन। ओके, अब आउनुहोस् अब आज रातको पनि कुराकानी गरौँ। आज रातको समयमा धेरैजसो स्थानहरूमा बादल लाग्ने र पानी पर्ने सम्भावना रहेको छ अनि इङ्ल्यान्ड र वेल्समा पनि रातको समयमा भने मौसम सुक्खा रही आकाश सफा देखिनेछ, तर केही स्थानहरूमा भने कुहिरो लाग्ने र बादल देखा पर्ने र हल्का वर्षा समेत हुन सक्ने अनुमान गरिएको छ। अनि त्यसै गरी भोलि बुधबारको दिनमा पनि उत्तरी क्षेत्रतिर भने बादल लाग्नेछ अनि त्यस्तै गरी दक्षिणी भूभागतिर पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। इङ्ल्यान्डको उत्तरी भूभागमा मध्याह्नपछि भने वर्षा हुन सक्ने अनुमान गरिएको छ अनि दक्षिणी भूभाग भने पुरै मौसम सुक्खा रही घाम लाग्नेछ भोलि पनि र बाँकी स्थानहरूमा पनि अत्याधिक गर्मी बढेको फिल हुनेछ भोलिको लागि। अधिकतम तापक्रम भने 33 डिग्री सेल्सियससम्म पुग्नेछ श्रोता। भोलि भने
भने यो मेट अफिसले पनि हाई अलर्ट गरेको छ र अधिकतम तापक्रम 33 डिग्री सेल्सियससम्म पुग्नेछ अनि तपाईँहरूले बढी मात्रामा चिसो पानी पिउने अथवा चिसो मनतातो अथवा तातो चिसो तपाईँलाई जस्तो सुटेबल हुन्छ तपाईँले फिल गर्नुहुन्छ आफूलाई मन पराउनुहुन्छ त्यो तरिकाले पानी पिउन सक्नुहुनेछ। ओके यी त भए श्रोता यो भोलिको विषयमा हामीले कुराकानी गऱ्यौँ र मौसम भोलि अत्याधिक गर्मी बढ्नेछ आजको तुलनामा गर्मी बढेको फिल हुनेछ जताततै न्यानो अथवा भनौँ न चर्को गर्मीको आवाज फिल गर्न सक्नुहुनेछ। ओके भोलि पनि हामी मौसम सम्बन्धी जानकारी तपाईँको साथमा राख्दै जानेछौँ। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु जगदीश समाल र दिपा लामाले गाउनुभएको यो गीत।

BFBS Gorkha Radio. भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk। BFBS Gorkha Radio.

समय दिनको 1:34 गएको छ। बीएफबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ दिवाको सेली कार्यक्रममा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने हामीलाई प्राप्त भएका सूचनाहरू पनि राख्दै जाउँ र त्यसपछि भने हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्नेछौँ। अहिलेको लागि हामीलाई प्राप्त भएको सूचनाहरू धेरैभन्दा धेरै सूचनाहरू छन्। हुनु पनि राम्रो कुरा हो, किनभने यो समर सिजनमा धेरैभन्दा धेरै कार्यक्रमहरू आयोजना गरिन्छ। हुन त विन्टर सिजनमा पनि धेरै कार्यक्रम हुन्छ, अझ बढी मात्रामा समर सिजन। तपाईँहरूले अब भेटघाट कार्यक्रम गाउँले पार्टीदेखि लिएर जिल्ला पार्टी अनि तपाईँको भनौँ न नम्बरी पार्टी अनि तपाईँको काम गर्ने कलिगहरूको बिचमा पनि यस्तै रमाइला एक्टिभिटिजहरू हुने गर्छन् र म्युजिक त छँदैछ। अब यसै प्रसङ्गमा यही आउँदो 22 अगस्त शनिबारको दिनमा भने साउथ रेडिङ कम्युनिटी हलमा बेलुकी 5 बजेदेखि रातको 10 बजेसम्म रेडिङ म्युजिकल नाइट कार्यक्रम आयोजना गरिएको छ र यो कार्यक्रम तनहु समाज युकेको मौलिक लाइभ कौडा गीत हुनेछ। यो कौडा गीत भन्न बित्तिकै यसमा विभिन्न कलाकारहरू रहेका छन्। वरिष्ठ लोक गायक प्रेम राजा महत अनि त्यस्तै गरी अब यो कौडाको खानी नै भन्दा पनि फरक पर्दैन दुर्गा गुरुङ अनि द भोइस अफ नेपाल सिजन 7 विनर हुनुहुन्छ चर्चित गायिका नीता कुमारी थापा मगर र अन्य थुप्रै थुप्रै कलाकारहरूको बेजोडको प्रस्तुति तपाईँहरूले शनिबार 22 अगस्तको दिनमा रेडिङ म्युजिकल नाइट कार्यक्रममा इन्जोय गर्न सक्नुहुनेछ। साउथ रेडिङ कम्युनिटी हलमा हुँदैछ। यस विषयमा थप जानकारीको लागि यस कार्यक्रमका कोअर्डिनेटर हुनुहुन्छ महेन्द्र आले। उहाँको सम्पर्क टेलिफोन नम्बर 07445538499 थप जानकारीको लागि सम्पर्क गर्नुहोला। आउनुहोस् अब भने हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्नेछौँ र त्यसभन्दा अगाडि भने मलाई तपाईँलाई सुनाउँदैछु यो गीत।

यो तिम्रो मायालाई सम्हालिराख्नेछु गणेश ब्यान्डबाट यो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। आउनुहोस् अब भने हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा जानुभन्दा अगाडि केही सूचनाहरू पनि राखौँ। र प्रतिभा नक्षत्र 2026 कार्यक्रम हुन गइरहेको छ। यो कार्यक्रम पनि आइतबार 16 अगस्तको दिनमा बिहानको 10 बजेदेखि बेलुकीको 8 बजेसम्म रग्बी ग्राउन्ड वर्ल्ड मेल लन्डनमा हुन गइरहेको छ। पोस्टकोड SE181QG हो। र यसमा थुप्रै कार्यक्रमहरू अथवा भनौँ न एक्टिभिटिजहरू समावेश गरिएको छ। लाइभ म्युजिक त भइहाल्यो, ट्रेडिसनल फुड अनि आर्ट एन्ड क्राफ्ट्स र कल्चरल एक्जिबिसनहरू पनि रहने छन्। टिकट दर रहेको छ जस्ट एन्ट्री टिकट पर पर्सन £5 रहेको छ। ओके, इन्जोय गर्नुहोला। आइतबार 16 अगस्तको दिनमा प्रतिभा नक्षत्रले नेपाली कल्चर इन द युके भन्ने टाइटलमा उहाँहरूले विभिन्न किसिमका एक्टिभिटिजसहित यो रमाइलो कार्यक्रम गर्दै हुनुहुन्छ। इन्जोय गर्नुहोला। अनि त्यसै गरी अर्को कार्यक्रम पनि हामीलाई प्राप्त भएको छ श्रोता। यो कार्यक्रमहरूबारे तपाईँहरूले पनि जानकारी लिँदै हुनुहुन्छ। आउनुहोस् यो कार्यक्रमको बारेमा पनि हामी राखौँ। गुल्मी जिल्ला समाज युकेको वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको छ। यो कार्यक्रम पनि आइतबार 2 अगस्तको दिनमा दिनको 12 बजेदेखि इन्जोय गर्न सक्नुहुनेछ। यो कार्यक्रम हुँदैछ फेल्थम लन्डनमा र पोस्टकोड TW137EF हो। थप जानकारीको लागि महालाल घिमिरेजीलाई सम्पर्क गर्नुहोला 07479608218मा। थप जानकारीको लागि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अब हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा त गर्नेछौँ, तर त्यसभन्दा अगाडि भने हामी केही गीतहरू सुनौँ।

0: is Gorkha Radio.
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

बीएबीएस कर्खा रेडियो सुनिराख्नु भएको छ। आउनुहोस् अहिले प्रस्तुत मिठो गीत हामीले सुनिरहेका थियौँ स्वरूप राज आचार्यको स्वरमा। अब यो गीतपछि भने म तपाईँहरूलाई स्वास्थ्य सम्बन्धी प्रसङ्गतर्फ लैजान्छु र स्वास्थ्यको बारेमा हामीले धेरै पटक धेरै कुराहरू सुनिरहेका छौँ। आज भने अलिकति फरक विधामा यो पनि स्वास्थ्यसँग नै रिलेटेड छ र पनि भनौँ न यो मान्छेको विचारहरूको बारेमा होइन हामी थोरै चर्चा गरौँ र मान्छेको सोच्ने तरिका बुझ्ने तरिका अनि भन्ने तरिका फरक फरक हुँदो रहेछ है। र संसारमा दुई प्रकारका मानिसहरू छन्। एक थरी मानिसहरू आफूले आफैलाई नै एकदमै अमर ठान्छन् होइन, आफू हिँडेको बाटो नै सही हो भनी दावी गर्छन्, आफ्नो विचारलाई अरूको लागि पनि मानक बनाउने प्रयास गर्छन्। मैले भनेको कुरा यो यस्तो हुनुपर्छ, यसैमा तिमी पनि स्वीकार गर न, यसलाई एक्सेप्ट गर न, अथवा यो यस्तो हुनुपर्छ भनेर उनीहरूले दाबी गर्छन्। र साँच्ची नै उनीहरू चन्द्रलोकमा जन्मेर होइन पृथ्वी लोकमा घुम्न आएको जस्तै आफूलाई बढी गर्विलो भाषामा प्रस्तुत गर्छन् कतिपय मानिसहरू। तर अर्को थरी मानिस भने आफूलाई जे सुकै राम्रो गरे तापनि अलिकता भनौँ न एकदमै स्वाभिमानमा रहेर पनि त्यसको कुनै चर्चा नगर्नेहरू पनि छन् होइन, र कतिपय मानिसहरूले एकदमै राम्रो गरिरहेका छन् र पनि खासै त्यसको फ्ल्यास आउट गर्न चाहन्नन् अथवा सबैको अगाडि उनीहरूले भन्न चाहन्नन् अनि गुपचाप राख्छन्। एक प्रकारको अलिकता भनौँ न बुद्धिजीवी मानिसहरू हो या उनीहरूको बानी नै त्यस्तो हो होइन, थाहा छैन। ओके, अझ अर्को थरी मानिसहरू भने आफूले जे गरे पनि आफैलाई दोषी ठहर्याउँछन् अथवा सायद यही आत्मग्लानी र निरन्तरताको निराशाले पनि जीवनलाई अन्त्य गर्ने निर्णयसम्म पुग्छन् कोही मानिसहरू। र मानिस जुनसुकै धरातलमा जन्मिए पनि सबैसँग एउटै मस्तिष्क हुन्छ है, सोच्ने तरिका विवेक गर्ने मस्तिष्क भने एउटै हुन्छ र यही मस्तिष्कभित्र खुसी दुःख अनि पीडा आफूलाई अन्त्य गर्ने अथवा विचारवान बनाउने अथवा अनन्त कालसम्म बाँच्ने इच्छाहरू हुन्छ नै। आखिर जे गरे पनि त्यही एउटा मस्तिष्कले नै निर्णय गर्छ र मानव इतिहासमा जीवन र मरणका कथाहरू थुप्रै पटक लेखिएका छन्। सायद यहाँहरूमध्ये धेरैले विभिन्न भनौँ न यो हाम्रो नेपाली भाषामा मात्रै नभएर अन्य भाषाहरूमा पनि तपाईँहरूले त्यो अध्ययन गर्ने मौका पाउनुभएको छ र मानव इतिहासमा जीवन र मरणका थुप्रै कथाहरू समेटिएका पुस्तकहरू पनि छन् र केही बहादुर मानिसहरू भनौँ न एकदमै यो वैभवले भरिपूर्ण भएका मानिसहरू पनि छन् र कतिपय मानिसहरूले भने एकदमै के सानो कुरालाई पनि एकदमै बढावा दिने ठुलो बनाउने, सानो दुखाइलाई पनि एकदमै भयङ्कर दुखाइ हो जस्तो बनाउनेहरू पनि छन् होइन। र जीवनको अन्तिम श्वास रहेसम्म बाँच्नै पर्छ, त्यो दुःख सुख आफैसँग हुन्छ, तपाईँले अरूलाई भने पनि नभने पनि होइन, त्यो दुखाइको पीडा भने तपाईँले नै बेहोर्नुपर्छ। र कतिपय मानिसहरूले भने यो रोग व्याधि अनि पीडा दुःखहरूलाई सहेर पनि एकदमै राम्रो जीवन बाँचिरहेका पनि हुन्छन्। यो बडो गजबको छ कि मान्छेहरू थरी थरीका हुन्छन्। सायद तपाईँले पनि त्यो अनुभूति गर्नुभएको छ होइन, तपाईँका साथीहरू कोही एकदमै भनौँ न आफ्नो दिनचर्यालाई सुखद बनाउने छन्, कसैले रमाइलो बनाउँछन्, कसैले दुःखी बनाएर बसिरहेका हुन्छन्, कसैले भने अब सबै कुरामा एकदमै न्युट्रल रहेका पनि हुन्छन्। यो हरेक मान्छेको सोच्ने तरिका बुझ्ने तरिका अनि यसलाई भनौँ न व्यक्त गर्ने तरिका पनि फरक हुँदो रहेछ। र जस्तो कि यो डर लाज अनि घृणा त्रास सबै कुरा छ सबैसँग र पनि कति मान्छेहरूले यसलाई कति मात्रामा एक्सपोज गर्ने अथवा भनौँ न कति मात्रामा उनीहरूले कस्तो तरिकाले अगाडि बढाउने कस्तो गर्ने के गर्ने, कति मान्छेलाई भने एकदमै लाज लाग्दो रहेछ क्या केही कुरा राम्रो काम गर्न पनि अरूको अगाडि भनौँ न जस्तो कि अब कहीँ पार्टी फङ्सनमा अथवा कुनै पनि प्रोग्राममा बोल्नको लागि पनि उनीहरूलाई एक प्रकारको मनभित्र ढक हुँदो रहेछ अथवा भनौँ न मनभित्र एक प्रकारको के भनौँ अब यो एकदमै ठुलो
भारी हुने क्या मन कहिलेकाहीँ यो भन्न पनि ठ्याक्कै आउँदैन नि होइन, यो तपाईँ मैले त्यो भन्न बित्तिकै तपाईँले बरु बुझ्नुभयो तर मलाई भन्न यहाँ शब्द आएन, त्यस्तो फिल हुँदो रहेछ कति मानिसहरूलाई। र यति बेला यो मनोवैज्ञानिक अध्ययनको क्रममा पनि यी कुराहरू छन्, संसारभर मानिसहरू किन फरक छन् त, एउटै कुरालाई पनि किन फरक तरिकाले बुझ्छन् त भनेर अहिले यसको अनुसन्धान भइरहेको छ। र मानिसहरू कतिले भने साधारण कुरा सुनेर पनि एकदमै यो संसारलाई त्यागेका कुराहरू पनि छन्, किन त्यस्तो भइरहेको छ भन्ने विषयमा अहिले यो परामर्श मनोविज्ञानको अध्ययनको क्रम जारी नै रहेको छ। र यसै विषयमा यसको उत्तर सरल छैन, गम्भीर छ भनेका छन् उनीहरूले, होइन यो सरल भाषामा यसको उत्तर दिन सजिलो छैन। यसको कारण पनि बहुआयामिक भनौँ न यो विभिन्न अध्ययनले देखाएको छ। कसैको परिणामलाई जैविक, मानसिक, सामाजिक, सांस्कृतिक पक्षसम्म जोडेर हेरिएको छ भने कोही भनौँ न केही घटनाहरूलाई फेरि मानिसको आफ्नै तनाव अनि डिप्रेसनसँग जुधिरहेका कुराहरू पनि छन्। र कतिपय मानिसहरूको लालसना, भेदभाव, सम्बन्ध विच्छेदबाट गुज्रिएका कुराहरू पनि छन्। र यसरी यो सरल तरिकाले उत्तर दिन सजिलो छैन भनेका छन्, यसको गम्भीर भनौँ न अध्ययन गर्न पढ्ने देखिन्छ भनेका छन्। एनिवे श्रोता, यो पनि स्वास्थ्यसँग नै अलिकता रिलेटेड भएको हुनाले मैले आज तपाईँहरूको साथमा राखेँ। तपाईँलाई के लाग्यो, कस्तो लाग्यो, तपाईँको पनि आफ्नो कुनै विचार छ भने प्लिज हामीलाई पठाउन सक्नुहुनेछ बिएबिएस गोर्खा रेडियोमा। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु जोन चामलिङ राईको स्वरमा यो गीत।

0: भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्ति पठाएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज पत्रकार सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ति पठाइएको जानकारी दिनुभएको हो। जयसवालले नेपालका प्रधानमन्त्री शाहका मुख्य सल्लाहकार कुमार बेनको भ्रमण र भेटघाट बारे भने कुनै जवाफ दिनु भएन। जयसवालले भ्रमणको समय र मिति भने बताउनु भएन। मधेसका किसान धान रोपाई सकेर मलको पर्खाइमा छन्। धान रोपाई सकिसक्दा पनि सरकारले अझै किसानलाई मल उपलब्ध गराउन सकेको छैन। जनकपुरबाट लक्ष्मण यादव।
1: नगद खर्चेर कृत्रिम सिंचाई गरेका मधेसका किसान जसोतसो धान रोपाई सकेका छन्। मधेसका मूल बाली समेत रहेको धान रोपाईका लागि किसानले दमकल डिप बोरिङबाट खेतमा सिंचाई गर्दा नगद तिर्नुपर्ने बाध्यता छँदैछ। यस्ता बाध्यताको निदान गर्न नपाउँदै किसान सामु अहिले मलको अर्को समस्या आइपरेको छ। संघीय सरकारले मल खरिद गरेर स्थानीय तह मार्फत किसानलाई मल बिक्री गर्दै आएको छ। तर सरकारले पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा किसानले कालो बजारीमा मल खरिद गर्नुको विकल्प छैन। भारतबाट मल ल्याउँदा जेलै जानुपर्ने अवस्था रहेकाले सरकारी मल चर्को मूल्यमा खरिद गर्नुपर्ने किसानको व्यवस्था छ। सरकारी मल सहकारीमा पाउँदैन, बजारमा पर्याप्त मात्रामा पाइरहेको धनुषाको हसपुर नगरपालिकाका किसान भरत यादवको दावी छ।

0: व्यवस्था सुनाउनु भयो।
1: रासायनिक मल खरिद गर्ने अधिकार मधेसपतिसँग छैन। नेपाल सरकारले जुन मात्रामा मल पठाइदिने हो त्यही हिसाबले यसपालि एकदम न्यून मात्रामा, एक त पहिले भन्दा पनि कटौती भएको छ, त्यसमा पनि एकदम न्यून मात्रामा अहिलेसम्म रासायनिक मल हामीलाई उपलब्ध भएको छ।
0: मधेसका करिब 5 लाख हेक्टर जग्गामा धान खेतीका लागि युरिया र डिएपी गरी कम से कम 170,000 मेट्रिक टन मलको आवश्यकता रहेको छ, जसमा युरिया र डिएपी गरी करिब 70,000 मेट्रिक टन मल मात्र उपलब्ध रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मध्य प्रदेशका मल सम्बन्धी गुनासो सुन्ने अधिकारी रविन बस्नेतले बताउनुभयो।
2: धान सिजनभरि 84,550.22 मेट्रिक टन युरियाको आवश्यक छ, 25,548 डिपीको आवश्यक छ, 25,571 मेट्रिक टन युरिया अनि 25,129 मेट्रिक टन चाहिँ डिएपी।
0: मधेसमा आकाशे पानी पर्याप्त नहुँदा स्यालो ट्युबवेलबाट घण्टाको 300 रुपियाँ तिरेर खेतमा धान रोपाई गरेका छन्। जेन तेन रोपाई सकेका किसानलाई मलको समस्याले थप पिरो लिएको छ।
3: मुङ्लेन नारायणगढ सडक खण्डमा राति गाडी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्मका लागि नारायणगढ मुङ्लेन सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। मुङ्लेन नारायणगढ सडक खण्ड अन्तर्गत मुङ्लेन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो गई सडक अवरुद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकाले रातिको समयमा सवारी गुड्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर गर्दै राति सवारी आवागमन बन्द गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। आज दिउँसो 2 पल्ट पहिरो पन्छाएर यो सडक खण्डमा सवारी आवागमन सुचारू गरिएको थियो। लघुवित्त तथा वित्तीय संस्थाका पीड़ितहरूले माइतीघर मण्डलामा सामूहिक आमरण अनसन शुरू गरेका छन्। पीड़ितहरूले चर्को ब्याज, धितो लिलामी र गैर कानूनी असुलीबाट आफूहरू लामो समयदेखि मारमा परेको आमरण अनसन परेको भन्दै आमरण अनसन शुरू गरेका हुन्। यसअघि लघुवित्त पीड़ितका एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो। आजदेखि अर्को समूहले लघुवित्त पीड़ितले न्याय नपाएको भन्दै आमरण अनसन शुरू गरेको हो। काँग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। यसअघि श्रेष्ठको पार्थिव शरीरलाई भोलि बिहान पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने गण्डकी प्रदेशका पूर्व मन्त्री मेघलाल श्रेष्ठले जानकारी दिनुभएको छ। श्रेष्ठको जावलाहिलको हेलियस हस्पिटलमा उपचारका क्रममा 83 वर्षको उमेरमा आज बिहान निधन भएको हो। यसैबीच नेपाली काँग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। वरिष्ठ नेता श्रेष्ठको निधन भएपछि शोक प्रस्ताव पारित गर्न बैठक बोलाइएको हो। नेपाली बजारमा आज सुन एकै दिन 4,300 रुपियाँले घटेको छ। आज छापावाल सुन प्रतितोला 2,84,200 कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

जगदीश समाल र अस्मिता अधिकारीको युगल स्वरबद्ध प्रस्तुत गीत थियो। अब यो गीतपछि भने आउनुहोस् हामी कार्यक्रमलाई अघि बढाउँ र कार्यक्रमलाई अगाडि बढाउने क्रममा कार्यक्रमको दोस्रो घण्टामा भने तपाईँले सुन्न सक्नुहुनेछ छड्के सलाम। छड्के सलाममा यहाँहरूलाई सर्वविदितै छ गोर्खा ब्रिगेडका विभिन्न युनिटबाट भनौँ न रिटायर्ड पर्सनहरूसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ। आज यसै क्रममा WO2 सुक्रिम राई र पद्मा राईसँग गरिएको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुनेछ। सहकर्मी साथी योगराज राईले छड्के सलाम गर्दै हुनुहुन्छ होइन र आज पनि तपाईँले यो छड्के सलाम सुन्न सक्नुहुनेछ। अनि कार्यक्रमको थर्ड आवरमा भने तपाईँले सुन्न सक्नुहुनेछ गोर्खा ब्यान्डको एन्युअल स्पोर्ट्स इभेन्ट हो गल्फ कम्पिटिसन र यो गल्फ कम्पिटिसनको विषयमा मैले चर्चा गरेको छु अथवा यो रिपोर्ट तयार पारेको छु सुन्न नभुल्नुहोला। अनि त्यसै गरी कार्यक्रम दिनको ठिक 4 बजे भने बिबिसी नेपाली सेवाको कार्यक्रम हुनेछ र बिबिसी नेपाली सेवाको कार्यक्रमपछि भने बेलुकी 5:10 भने 3 पार्ट्समा तपाईँले नेपाली ओपन कन्सर्टको रिपोर्ट पनि सुन्न सक्नुहुनेछ। यस वर्षको नेपाली ओपन कन्सर्ट एकदमै रमाइलो भएको छ र मन्त्र ब्यान्ड साथै नेपालदेखि आउनुभएका कलाकारहरूको बेजोडको प्रस्तुति यहाँहरूले इन्जोय गर्नुभएको थियो अनि केही राम्रा डान्सरहरूको प्रस्तुति पनि तपाईँहरूले हेर्नुभयो। यो विषयमा तयार पारिएको रिपोर्ट भने बेलुकी 5:10 सुन्न सक्नुहुनेछ। आउनुहोस् अहिलेको लागि भने हामी यो कार्यक्रमलाई अगाडि बढाउँ र यसै क्रममा म तपाईँलाई एउटा मिठो गीत पनि सुनाउँछु र गीत सुनाउनुभन्दा अगाडि केही सूचनाहरू पनि म तपाईँको साथमा राख्न चाहन्छु।

हजुर आउनुहोस् अहिलेको लागि भने हामी यो एउटा खुकुरी च्याम्पियनसिप हो श्रोता तपाईँहरूले सुन्दै आइरहनु भएको छ द चौतारी रियल इस्टेटले यसलाई प्रेजेन्ट गरेका छन् अथवा यसमा स्पोन्सर गरेका छन् खुकुरी च्याम्पियनसिप अनि यो चाहिँ विभिन्न एग्रिगेट इभेन्टमा हुन गइरहेको छ गोर्खा गल्फ सोसाइटी जिजिएसले यो सपोर्ट गर्छ र गोर्खा गल्फ सोसाइटी अथवा जिजिएसको अर्को एउटा क्यालेन्डर इभेन्ट पनि हो र यो इभेन्ट द बिगेस्ट गल्फ इभेन्ट हो यो वर्षको मेन स्पोन्सरहरू पनि थुप्रै रहेका छन् जसमा चौतारी रियल इस्टेट रहेको छ चौतारी रियल इस्टेटले यसमा स्पोन्सर गरेको छ भने यो कार्यक्रम शनिबार 29 अगस्तको दिनमा हुँदैछ र यसमा टिम क्याटेगोरी अथवा इन्डिभिजुअल प्लेयर्सहरूको लागि पनि प्राइजहरू रहेका छन् र यो कार्यक्रम तपाईँहरू आउन सक्नुहुनेछ यसमा विभिन्न किसिमको ह्यान्डिक्याप र टिम एलिजिबिलिटी अन्तर्गत खेल्न सक्नुहुनेछ श्रोता म्याक्सिमम ह्यान्डिक्याप पनि रहेको छ र त्यो अनुसारले तपाईँले प्राइज पनि पाउनुहुनेछ यसको भेन्यू रहेको छ वाटरलु कोर्स गल्फ कोर्समा हो यो सेयरफिल वक्स गल्फ क्लबमा हुन गइरहेको छ पोस्टकोड RG27 अनि 0SB हो र यो गल्फ कम्पिटिसनको लागि हाम्रा सम्पूर्ण गल्फरहरू जान सक्नुहुनेछ गोर्खा ब्रिगेडका अथवा भनौँ न नेपाली समुदायसँग पनि आबद्ध भएका गल्फरहरूले यो गोर्खा गल्फ सोसाइटीको अर्को इभेन्ट शनिबार 29 अगस्तको दिनमा तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ अनि यसमा पनि टिम प्राइजहरू पनि रहेका छन् वा च्याम्पियन वान अथवा भनौँ न फर्स्ट हुनेको लागि च्याम्पियन टिमलाई 2000 पाउन्ड रहेको छ अनि रनर अपलाई भने 1000 अनि थर्ड प्लेसको लागि भने 500 पाउन्ड रहेको छ अनि त्यस्तै गरी 18 होलमा ग्रिन फी रहेको छ अनि टिम कम्पिटिसन इन्डिभिजुअल प्राइज आदि इत्यादि रहेका छन् इन्जोय गर्नुहोला तपाईँहरू सबै सबैलाई गुड लक भन्न चाहन्छु र गल्फ कम्पिटिसन आफैमा यो कम्पिटिसन हुन्छ यो कसैसँग पनि होइन तपाईँको ह्यान्डिक्यापसँग खेल्ने हो होइन तपाईँ कति ह्यान्डिक्याप हुनुहुन्छ आजभोलि त गोर्खा ब्रिगेडका गल्फरहरू पनि निकै भनौँ न सेमी प्रो जस्तै हुनुहुन्छ उहाँहरू पनि जिरो ह्यान्डिक्याप भएकाहरू पनि धेरै हुनुहुँदो रहेछ होइन आखिर ह्यान्डिक्याप आफ्नो ठाउँमा छँदैछ तर यो कुनै पनि कम्पिटिसनमा गएर तपाईँहरूले इन्जोय गर्नु नै सबैभन्दा ठुलो कुरो हो सबैले जित्नै पर्छ भन्ने पनि छैन सबैले जित्न पनि सकिँदैन होइन आखिर दिनभरि तपाईँको टिममा को को पार्टनरहरू हुनुभयो कस्तो कुराहरू गर्नुभयो अनि त्यो खेल कस्तो भयो यो बडो गजबको मिठास हुँदो रहेछ आफैमा त्यसकारण जति पनि गल्फरहरू हुनुहुन्छ इन्जोय गर्नुहोला आउनुहोस् अनि गोर्खा गल्फ सोसाइटीको अन्य इभेन्टहरू पनि रहेका छन् आगामी दिनमा ती गल्फ सम्बन्धी इभेन्टहरूको बारेमा पनि हामी तपाईँहरू समक्ष राख्दै जानेछौँ अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु अभिजित र अल्का याग्निकले गाउनु भएको यो मिठो गीत

दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

0: हजुर, मिठो गीत हामीले सुनिरहेका थियौँ। यो गीत अहिले प्रस्तुत गीतको लागि अनुरोध गर्ने हाम्रो श्रोता हुनुहुन्थ्यो धनु बहिनी फानबरबाट। उहाँले पनि यो गीत आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका श्रोता ज जसलाई यो गीत मनपर्छ उहाँहरू सबैले इन्जोय गर्नुहोला भन्नुभएको थियो। मिठो गीतको लागि धेरै धेरै धन्यवाद भन्दै आउनुहोस् अब भने हामी लागौँ छड्के सलामतर्फ। आज छड्के सलाममा W2 सुक्रिम राई र पद्मा राईसँग सहकर्मी साथी योगराज राईले कुराकानी गर्नुभएको छ। अब हामी सुनौ उहाँहरूको कुराकानी। कार्यक्रम छड्के सलाम।
1: नमस्ते, कार्यक्रम छड्के सलामबाट म योगराज राईको कार्यक्रम छड्के सलाममा विगत अवगत खासबाट रिटायर्ड हुनुभएका साहबहरू अनि गुरुजीहरूसँग कुराकानी गर्दै आएका छौँ। आज यो कार्यक्रम रेकर्ड गर्नको लागि चाहिँ लन्डन हेजमा आएको छु। हाम्रो W2 रिटायर्ड सुक्रिम राई साहब हुनुहुन्छ अनि उहाँको प्यारी श्रीमती पद्मा राई दिदी हुनुहुन्छ र उहाँकै यो निवासमा यो कार्यक्रम रेकर्ड गरेका छौँ। उहाँ विगत अवगत खासमा 1976 धरान गोपा क्याम्प भन्थ्यो त्यहाँ भर्ती हुनुभयो अनि 1994 चाहिँ W2 उहाँ पेन्सन जानुभयो र उहाँ चाहिँ 1982 फोकल्यान्ड वार पनि लड्नुभयो र त्यो स्टोरीहरू आज हामी क्रमशः सुन्दै जानेछौँ अनि यहाँको बेलायतको बसाइ कस्तो भइरहेको छ त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। साहब नमस्कार हजुरलाई।
2: नमस्कार।
1: हजुर दिदीलाई पनि नमस्कार है।
3: नमस्कार भाइ।
1: ल साहब एकदमै खुसी लाग्यो यहाँ वेलकम गर्नुभयो। 2006 बेलायत आउनु भएको रहेछ, यहीँ नै बसोबास गरिराख्नु भएको छ 2006
2: भन्दाखेरि म चाहिँ सबभन्दा पहिला चाहिँ ग्रेसमा बसेँ, ग्रेसमा एराउन्ड 2 बसेँ। त्यहाँदेखि ग्रेसदेखि फेरि म चाहिँ घाँडा गएँ, घाँडामा गएँ है, काम गर्नु गएँ भनौँ न, घाँडामा गएँ। समय पनि भन्नुपर्छ, डेटहरू पनि
1: पर्दैन।
2: अनि घाँडामा गएँ, घाँडामा 3.5 काम गरेँ होइन। त्यसको बादमा फेरि ब्याक टु युके, अनि युके आएपछि चाहिँ अनि फेरि यता सेक्युरिटी गार्डहरू एप्लाई गरेँ होइन। पहिला पनि गरेको थिएँ मैले फेरि, र सेक्युरिटी गार्ड गर्दा गर्दै त्यहाँदेखि फेरि त्यही यो फोकल्यान्ड वारको होइन भेटरनहरू को चाहिँ सेलेक्सन हुँदैछ भन्ने चाहिँ मैले सुने कि त्यो पनि मलाई थाहा थिएन। हाम्रो क्याप्टेन टेकबहादुर साहबले पो मलाई फोन गरेर भन्नुभयो कि सुक्रिम ल त्यहाँ तपाईँलाई थाहा छैन फोकल्यान्ड वारको फिल्म बनाउनको लागि।
1: अहिले एकछिनमा जान्छु। दिदीलाई पनि वेलकम छ। तपाईँ 2006 यहाँ आउनुभयो कि साहब पछि आउनु भएको?
3: म चाहिँ 2008 हजुर इन भयौँ आमा छोरी। हजुर
1: त्यो भन्दा अगाडि धरानै बाजु गरामै बस्नुभयो?
3: ज्यू ज्यू, त्यो भन्दा पहिला चाहिँ 1993 चाहिँ भिजिट उहाँले झिकाउनु भएको थियो अनि एकजना साथीसँग चाहिँ आएको थिएँ। त्यतिखेर प्यारिसहरू घुम्न गयौँ, फ्रान्स। हजुर
1: उहाँ 94 पेन्सन जानुभयो, तपाईँलाई
3: 93 हजुर
1: पहिला युके र अहिलेको युकेमा चाहिँ के फरक पाउनुभयो पछि आउँदा चाहिँ?
3: हजुर धेरै फरक पाएँ र पनि ठिकै छ अहिले, राम्रै लाग्छ। हजुर
1: त्यहाँ चाहिँ कस्तो छ नेपालीहरू, कस्तो छ यहाँको बसाइ चाहिँ, कस्तो छ एजको चाहिँ?
3: एजको चाहिँ राम्रो छ, धेरै नेपालीहरू छौँ, विशेष यता हङकङबाट आउनु भएको नानीहरू होइन, मिक्सहरू सबै, अब अरूहरूबाट पनि सिभिलहरू पनि आएको छ धेरै जसो छ। हेज एन्ड ह्यारलिन्टनमा धेरै राम्रो, धेरै बसोबास गरेको छौँ।
1: ओके साहब, अब तपाईँ चाहिँ युके कति बस्नुभयो? 94 चाहिँ तपाईँ यहीँ बेलायतबाट पेन्सन जानुभयो है?
2: यस, अनि युकेदेखि पेन्सन गएँ। पेन्सन गएको बादमा चाहिँ मैले नेपालमा गएर त्यही 94 मैले चाहिँ फेरि एप्लाई गरेँ जिआरयूमा।
1: ए
2: वर्ल्डफेयरको मलाई अफर आएको थियो, मैले चाहिँ जिआरयू जानु नै बेस्ट लाग्यो अनि मैले उतापट्टि गिभअप गरेँ, उतापट्टि जिआरयू गएँ भनौँ न। जिआरयूमा गएर 9.5 जिआरयूको सिपाही भएर काम गरेँ।
1: दिदी पनि जानुभयो?
3: गइन भाइ।
1: किन लानु भएन त दिदीलाई? त्यति बेला लाने चलन थियो नि त,
3: नानीहरू पढ्दै थियो।
2: त्यति बेला चाहिँ यस्तो थियो कि म चाहिँ अब पैसा कमाउनै पर्यो होइन, नानीहरू दार्जिलिङमा पढ्दै थियो, त्यस कारणले अब सबभन्दा नानीहरूको फ्युचर त हेर्नै पर्यो होइन, त्यस कारणले हामी चाहिँ तिमी नजाऊ नानीहरूसँग बस, म चाहिँ जान्छु भनेर म चाहिँ गएको थिएँ होइन। अनि नानी साथै घर पनि त्यहाँ हामीले रेन्टमा लिएको थियौँ हामी दार्जिलिङमा, अनि रेन्टमा बसेर बुढिया अनि नानीहरू चाहिँ बस्थ्यो, नानी भन्दा पनि छोरी चाहिँ उसँग बस्थ्यो, छोरा चाहिँ बडोसमा बस्थ्यो।
0: कार्यक्रम छड्के सलाम।
1: अनि दिदी, अब तपाईँ त नेपालमा वर्ल्ड सेटल इन भइसकेको, फेरि बेलायत जाँदैछु भन्दा चाहिँ कस्तो लाग्यो त? 2004 टोनी ब्लेयरले अनाउन्स गरे यहाँ आइयो, बेलायतमा बसेर त काम गर्नुपर्छ भन्ने कस्तो मेन्टालिटी लिएर आउनु भएको थियो?
3: धेरै खुसी लाग्यो भाइ। अघि पहिला पनि अब घुमेर गएको, त्यस कारणले अरू भन्दा पनि नानीहरूको फ्युचर त्यो मैले सम्झे, किनभने त्यतिखेर चाहिँ मेरो छोरी चाहिँ अब एमबिबिएस पढ्दै थियो, अनि त्यसपछि चाहिँ छोरी हो, मलाई धेरै चिन्ता लाग्थ्यो क्या, अब स्पेसलिस्टको लागि चाहिँ आखिर बाहिर पठाउनु पर्छ होइन, कता होला के होला कसरी अब ऊ गर्नु होइन, छोरा मान्छे श्रीमान त बाहिरको बाहिरै, अनि मलाई एकदम चिन्ता लाग्थ्यो क्या, विशेष छोरी हुनाले होइन, छोरा त अब त्यति ढुक्क हुन्थ्यो होला। त्यसले गर्दाखेरि जब युके खोलियो मलाई एकदम खुसी लाग्यो। नानीहरूको उमेर, मेरो छोरा पनि क्लास 12 सकेको थियो अनि दिलिसा पनि एमबिबिएस सकेको थियो, त्यस कारणले मलाई एकदमै नानीहरूको लागि चाहिँ यो युकेको लागि चाहिँ शिक्षाको लागि एजुकेसनको लागि चाहिँ एकदमै मलाई खुसी लाग्यो एकदमै।
1: अब तपाईँ त खोटाङमा जन्मिनु भएको रहेछ, बाल्यकाल चाहिँ कस्तो थियो, कतिको कति खेतीपाती गरियो?
2: खेतीपाती चाहिँ मैले गरिनँ, किनभने म चाहिँ मामासँग एउटा डुप्लिकेट भान्जा भएर आएको थिएँ नि, मलेसियामा आएन, सानोमै मेरो 5 वर्षको थिएँ कति थियो होइन, 6-7 वर्ष, 2 क्लास चाहिँ म चिल्ड्रेन स्कुलमा पढेँ
1: होइन,
2: छोरा बनाएर थिएँ, अनि म मलेसियाको सिङ्गापट्टनी इपू भन्ने ठाउँतिर बसेँ होइन, अनि हप्पर बिल्लाहरू पुरै थाहा छ, त्यता डुलेर त्यहाँदेखि वापस भयौँ न, रिटर्न भयौँ भनौँ न नेपाल। नेपालमा गएपछि चाहिँ मैले
1: कति बस्नु भयो, 3 वर्ष,
2: 3.5 वर्ष
1: त्यहीँ पढ्नु भयो,
2: त्यहीँ पढेँ होइन, चिल्ड्रेन स्कुल पढ्थ्यौँ, अनि राम्रो थियो, हामीलाई दुईजना समाएर जानुपर्ने, दिउँसो आइसक्रिम खानु दिन्थ्यो होइन, तर डिसिप्लिन चाहिँ राम्रै डिसिप्लिन गर्नु लाउँथ्यो होइन,
1: आर्मीको
2: होइन, तर अहिलेको र पहिलाको बेग्लै थियो। हाम्रो हप्तामा एकपल्ट सिनेमा हलमा लान्थ्यो, डचर हल भन्थ्यो, त्यहाँ सिनेमा हल देखाउँथ्यो, तर हामीलाई केटाकेटीलाई चाहिँ अगाडि बिछाउनु दिन्थ्यो कि, अनि हेर्दा हेर्दै सुतिहाल्थ्यौँ नि भनौँ न।
1: कस्तो फिल्म देखाउँथ्यो?
2: त्यो हिन्दी फिल्म नै, हिन्दीमा छ्यामाहरू मामाहरू चाहिँ अब चियरमा बस्ने, हामीलाई चाहिँ अगाडिपट्टि त्यो उमा जस्तै भुइँमै नै चट्टाइ बिछाएर पछि त्यहीँ यसो हेर्नुपर्छ, त्यत्तिकै निदाउँथ्यौँ भनौँ न, त्यो हुन्थ्यो, सजिलो नै थियो अरू। अनि हामीलाई हप्तामा भिजिट लान्थ्यो, ल्याउँथ्यो होइन, कता कता लाने के गर्ने सबै एक्टिभिटी।
1: नानीहरू नभएर तपाईँलाई लानुभयो कि, अब तपाईँलाई पनि माया लाग्यो अनि मामाले लानुभयो?
2: होइन, उहाँहरूको नानी नै थिएन, सबभन्दा पहिला मलाई नै छोरा बनेर लग्यो, त्यसरी म माइजूलाई आमा भन्छु नि, उमा भन्छु अहिले पनि होइन। अनि मैले सोचेको थिएँ पछि पछि चाहिँ मेरो आमा नै उहाँ होला भनेको त होइन रहेछ होइन, त्यस कारणले अब मेरो मामाको नम्बर छ 21-13-66-03 हो नि, कलसाजन जसबहादुर राई, त्यहाँदेखि पछि आएर त्यहाँदेखि हामी रिटायर भयौँ नै, उहाँको पेन्सिङ पाकेर आउनु, नेपाल आयौँ, नेपाल आएपछि हो मेरो आमा भेटेँ होइन, आमालाई भेटेँ, खुद आमा भेटेँ, उहाँले मलाई के सामानहरू राखिदिनु भएको रहेछ भनौँ न होइन, त्यहाँदेखि खुसी लाग्यो, मलाई माया गर्नुभयो होइन, त्यहाँदेखि मलाई फिलिङ आयो, तँ त मेरो छोरा पो त है भन्नुभयो, त्यहाँदेखि मलाई त्यस्तो हुँदै हुँदै त्यहाँदेखि अब बाउकोतिर जानुपर्छ भनेर चाहिँ, मेरो बाउ चाहिँ इन्डियामा हुनुहुन्थ्यो होइन,
1: इन्डियन आर्मीको
2: होइन, इन्डियन आर्मी
1: त्यतिकै काम गर्नु
2: जानुभएको,
1: मुगलान भन्थे
2: हजुर हजुर, त्यहाँदेखि आसाममा रहेछ, त्यहाँदेखि एकजना मान्छेहरूसँग मिलेर भनौँ न, उहाँ जानुहुँदो रहेछ अनि उहाँहरूसँग हामी चाहिँ गयौँ केटाकेटीमा, त्यति बेला समथिङ 8-9 वर्षको थियो होला, त्यहाँदेखि गयौँ, गएपछि अनि मलाई बाउ देखेको होइन, बाउ देखेँ अनि मेरो परिवार देखेँ, त्यहाँदेखि त रमाइलो लाग्यो भनौँ न, अनि गाई बस्तुहरू देखेँ, के केहरू देखेँ गाउँमा, त्योहरू देखेँ, के देखेँ, अनि अर्कै खालको मलाई
1: बसेर जानुभएको, गाउँ त मन पर्दैन होला नि त साहबलाई,
2: पहाड त गइनँ, त्यहाँदेखि अब मन पर्यो भनौँ न, कस्तो लाग्यो, खेल्ने साथीहरू भेटेँ भनौँ न, होइन त्यहाँदेखि खुसी लाग्यो, अनि त्यसो हुँदा हुँदै अनि तर मेरो बाबा मेरा मम्मी चाहिँ 2 वर्षमा खस्नुभयो,
1: ए बिचरा, तपाईँ गएको 2 वर्ष,
2: 2 वर्षमा खस्नुभयो, खसेपछि अनि
1: ओके साहब म यतिमै रोकेँ है त, यो पार्टलाई चाहिँ आदरणीय श्रोता, अहिले तपाईँले कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ, WTO रिटायर सुक्रिम राई साहब 7 जेलको हुनुहुन्छ, अनि उहाँको श्रीमती पद्मा राई दिदीसँग उहाँहरूकै निवासमा यो कार्यक्रम रेकर्ड गरिएका छौँ। यी बिचमा चाहिँ केही गीतहरू सुनाऊ, त्यसपछि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी गर्नेछौँ।
0: कार्यक्रम छड्के सलाम,
4: यो BFBS Gorkha Radio.

0: पर्खाल रेडियो
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विलचेयर वेस्ट ससेक्स हेम्पसायर इसेक्स तथा चेचरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

0: बीएस गोर्खा रेडियो हो।
1: हजुर आदरणीय श्रोताजी, यो बीएस गोर्खा रेडियो नै हो। साप्ताहिक कार्यक्रम तपाईँहरूले छड्के सलाम सुन्दै हुनुहुन्छ। डब्लु टु रिटायर्ड सुक्रिम राई साहब हुनुहुन्छ। X7GR को 1976 ब्रिगेड अफ गोर्खासँग भर्ती हुनुभयो, अनि पछि 1994 हामी पहिलो छुट्टी जाँदा चाहिँ उहाँ पेन्सन जानु भएको रहेछ। अनि दिदी पदमा हुनुहुन्छ साप, र दिदीलाई फेरि वेलकम छ।
2: धन्यवाद भाइ।
1: अनि साप, भर्ती चाहिँ किन हुनुभयो त?
3: सबभन्दा पहिला भर्ती चाहिँ म किन हुनु मन लाग्थ्यो भने, पहिला नम्बर चाहिँ सानोमा चाहिँ कौवाई फिल्म हेर्थ्यौँ हामीले। कौवाई फिल्म हेर्दाखेरि त्यो गनहरू लिएर ड्याउ ड्याउ ड्याउ गर्ने मलाई साह्रो नै इच्छा थियो होइन सानोमा चाहिँ। त्यो सानोको इच्छा बेग्लै, ठुलो भएपछि चाहिँ मलाई के भयो भने, नेपालमा अब जागिर खाने माध्यमै थिएन, क्या जागिर खाने माध्यम थिएन। त्यस कारणले भर्ती हुनु त आवश्यक नै थियो, किन नभएदेखि किन चाहिँ मान्छेलाई मार्नु र मर्नु कसलाई चाहिँ मनपर्छ र, एउटा बाध्यता हो। त्यस कारणले त्यहाँको सबभन्दा पहिला मलाई कर कति बेला लाग्यो भने नि, पहिला मैले त्यो सोचेको थिइनँ, जब मैले बिहा गरेँ नि त्यहाँदेखि चाहिँ मलाई केही हुने।
1: दिदीको माइत चाहिँ कहाँ हो?
2: मेरो माइत चाहिँ भोजपुर,
1: भोजपुर
2: माघी नै हो। पहिला देखा देख भएर मन परापर भयो,
1: अनि
2: बैरबनमा, अनि उहाँले माग्नु भयो। उहाँ चाहिँ मेरो छ्यामाको चाहिँ भान्जा, अनि आफन्त आफन्तबाट पनि अलिकति नजिक भइयो होइन। उहाँको मेरो छ्यामाको आफ्नै कान्छी छ्यामा, उहाँको आफ्नै कान्छा मामा फेरि
3: सबभन्दा पहिला होइन, मेरो दिदीलाई CUNGR-कै हो, 86-33, उहाँलाई चाहिँ भेनाले बोलाउनु भयो, फ्यामिली पर्मिसन पाएर मैले पुर्याउनु लगेँ भनौँ न त, गोपा क्याम्पमा पुर्याइसकेको बादमा म फर्किँदै थिएँ चत्रामा। उहाँ चत्रामा चाहिँ उसको मेरो श्रीमतीको माइजूको घरमा गएको थिएँ, ऊ त्यहाँ आयो क्या, मलाई पहिला भेट भयो।
2: होइन, हामी चाहिँ त्यहीँनिर, मेरो पिताजी चाहिँ इन्डियन आर्मीबाट रिटायर 1971 रिटायर भएर त्यहीँनिर।
1: इन्डियाको भान्जी?
2: हजुर,
1: इन्डियामा बस्नुभयो?
2: हजुर हजुर,
1: धेरै चनाखो बोल्नु हुँदो रहेछ।
3: इन्डियाको सुविधाको छोरी
2: त्यतिखेर चाहिँ।
3: त्यहाँदेखि चाहिँ के भयो भने, त्यहाँदेखि यसो त्यहाँदेखि मलाई कस्तो हुँदो रहेछ भने, मैले सबभन्दा पहिला 1000 नै देखेँ होइन, हेरेँ त मलाई आइम नट फिल लाइक द्याट।
1: त्यस्तो पहिला त्योभन्दा अगाडि पनि केटी रहिसक्नु भएको थियो
3: थुप्रो थुप्रो थुप्रो होइन,
1: कति वर्षको उमेरको कुरा थियो?
3: 17-18 वर्षको। त्यहाँदेखि चाहिँ उसलाई देखेपछि मलाई आफ्नै जस्तो लाग्यो, अहिले जस्तै लाग्यो,
1: मन परेको
3: मन पर्यो होइन। अनि मैले तिम्रो नाम के हो भने, पद्मा भने, पद्मा तिमीले मलाई मन पराउँछौ भने डाइरेक्ट नै, तिमीले मन पराउँछौ
1: भने त्यो एजमा त केटी भनेपछि त रातो नै पिरो भयो नि त, तपाईँ त आँटी रहेछ त।
3: मैले भने त्यस कारणले उसले भने, मैले सोद्धाखेरि भन्यो, अनि बाबुले दियो भने मान्छौ भने, बाबुले दिन हुन्छ मान्छु भनेपछि, अनि मैले प्रोसेस
1: गरेँ। उहाँको चाहिँ के मन पर्यो त्यति बेला मान्छु भन्नुभयो?
2: त्यतिखेर चाहिँ अब राम्रो लाग्यो, मैले चाहिँ सम्झेँ कि मेरो बहिनीको दाजु, मेरो पनि दाजु होला, हाम्रो चाहिँ बिहाबारी चल्दैन होला आफन्त भनेर मैले सोचेको थिएँ, तर बुझ्दै लाँदा चाहिँ बिहा
1: भन्नुभयो, त्यसपछि तपाईँले बुझ्नुभयो?
2: त्यतिखेर चाहिँ को रहेछ भन्दाखेरि चाहिँ, अनि बिहाबारी चल्नु सक्दो रहेछ भनेर,
1: अनि
2: मेरो दिदीलाई, एकजना भान्जी दिदी हुनुहुन्थ्यो, अनि मेरो त दाजु पढ्नुहुन्छ होला नि भन्दा, होइन जति हुन्छ बिहा भनेर
1: भन्नुभयो।
2: मैले अनि त्यहाँदेखि, अनि पिताजीलाई, मेरो त सानो बाउ हो नि त, मेरो छ्यामा सानो बाउ, अनि सानो बाउले माग्नु भयो, अनि माग्नु हुँदाखेरि चाहिँ अब जे होस् अब साड भाइले माग्नु भयो भान्जालाई, अनि माग्नु भयो।
1: उहाँको चाहिँ अनुहारै मन पर्यो कि सुरुमा त, अब पानी भएर थाहा हुँदैन,
2: थाहा हुँदैन, तर जे होस् म पनि 17 वर्षकै थिएँ त्यतिखेर चाहिँ, अब त्यो दिमागमा के हो कसो धेरै आउँदैन रहेछ क्या, कस्तो होला, धेरै पछि चाहिँ सोचिँदो रहेछ, अनेक सोचिँदो रहेछ। त्यतिखेर चाहिँ अब मन पर्यो, अनि सानो बाउले माग्नु भयो, माग्नु जानुभयो, अनि पिताजीले मेरो ल फलानालाई म दिन्छु भन्नुभयो, अनि मैले पनि नाइ
1: भनिनँ।
3: मलाई यसो हेरेँ कि मलाई कस्तो लाग्यो भने, यस्तो हुँदो रहेछ लेखेको छ भने, मलाई पहिल्यै भेटेको, पहिल्यै भएको, पहिल्यै जस्तो लाग्यो, मेरै जस्तो लाग्यो है। त्यस कारण मैले पछिबाट मैले ससुरासँग कुरा गरेँ, अनि मैले नदेखेको के हुन्थ्यो है भन्ने भन्नुभयो नि। मैले भने होइन ससुरा, मैले त तपाईँको छोरीलाई त मेरै जस्तो लाग्यो, पहिल्यैदेखि मेरै जस्तो लाग्यो, त्यस कारणले मलाई 100% कन्फिडेन्ट थियो। यदि तपाईँले नदिएको भए पनि जसरी
1: मेरै 17 वर्ष त निकै यङ एज हो। हाम्रो बाबुआमाले पनि बिहा गर्नको लागि चाहिँ भन्नुहुन्थ्यो
2: कि
1: घरमा कामको दुःख थियो, तपाईँले त्यो भएर त होइन नि।
3: होइन नि, त्यो चाहिँ किन भने बाबुलाई चाहिँ बुहारी चाहिने। अब म इन्डियामा बसेको, हामी चाहिँ ठुलो जानी क्या, 22-23 जना जाने, अनि म चाहिँ बिहा गर्दिनँ भन्थेँ। किनभने यत्रो घरमा ल्याउँदाखेरि त मेरो बुढीहरूले त काम गर्नु सक्दैन,
1: खेती ठुलो
3: साह्रो ठुलो ठुलो खेती, अनि गोठाला खेताला गर्दाखेरि हलिहरू 12-13 जना केता केता गर्दा त
2: 25 जना
3: त्यहाँदेखि त अब सक्दैन जस्तो लाग्थ्यो नि। अनि मलाई चाहिँ सबै छोरिदिन्थ्यो होइन, म चाहिँ मान्दिनँ थिएँ भनौँ न, हेर्थेँ
1: सबै सबले चाहिँ
3: छोरी कता कता। हाम्रो बाबा चाहिँ त्यहाँको अर्जबहादुर राई हो होइन, बाउ नै हो सबभन्दा ऊ चाहिँ गण्यमान्य व्यक्ति र
2: त्यहाँ महाजन
3: होइन, त्यहाँदेखि होइन त्यहाँदेखि
1: किन ल भन्नुभयो त, उहाँको ब्याकग्राउन्ड त्यति थाहा थिएन होला गाउँमा कस्तो छ होइन। त्यो अनारै मन परेर यस भन्नुभएको हो कि उहाँको ब्याकग्राउन्ड थाहा थियो?
2: थाहा थिएन, तर राम्रो लाग्यो।
1: राम्रो मात्र त भएन, भएन
2: त्यो त्यतिखेर मैले त्यो केही पनि तौलिन क्या, मतलब त्यस्तो आउँदैन रहेछ। 17 वर्ष नि, 16-17 वर्षमा चाहिँ त्यो ऊहरू आउँदैन रहेछ कि भाइ, मलाई चाहिँ आएन। अरूले चाहिँ अब सोध्छ होला के हो कसो होइन। अनि पढ्नु त मैले छोडेको थिएँ, किनभने म मेरो पिताजी बिजनेस गर्नुहुन्थ्यो। बिजनेस भनेको कन्ट्रोल, जब पिताजी 1971 रिटायर भएर निस्किनु भयो, त्यसपछि पिताजी चाहिँ अब सुबेदार हुनुहुन्थ्यो, उहाँ चाहिँ एकदमै राम्रो के अलिअलि पढे। त्यहाँदेखि आउनु भएपछि उहाँले जब देख्नुभयो नि अब, अनि उहाँले चाहिँ नेपाली दाजुभाइहरू, पहाडको दाजुभाइहरू नठगियोस् भनेर उहाँले चाहिँ कन्ट्रोल एउटा माग गर्नुभयो, होइन होइन गभर्मेन्टलाई कन्ट्रोल चलाउने कोटा भन्छ नि, जसमा मट्टितेल नुन अनि चिनी सही दाममा हो, त्यो चाहिँ मतलब उहाँले आर्ट गर्नुभयो। अनि अब उहाँ एकदम सक्षम हुनुहुन्थ्यो, अनि गभर्मेन्टले पनि दियो
1: यतिमा बेच्ने,
2: यतिमा अनि यति सप्लाई, ड्रमको ड्रम आउँथ्यो मट्टितेल, अनि त्यसमा चाहिँ म सहयोग गरेँ। हजुर, बैरबन
1: हामी चाहिँ चतरामा झर्थ्यौँ, अनि त्यो खरुवा घिउ उभा हुन्थ्यो बाँसको ढुङ्ग्रोमा, अनि खरुवाको चाहिँ 8 टोकरी नुन दिन्थ्यो बाबाले भन्नुहुन्थ्यो है, त्यस्तै थियो होला
2: त्यो पछिबाट। त्यो 1971 कुन साल हो, तर 1971 पछि 1, 2, 3, 73 होला कोटा एकदमै राम्रो चलाउनु भयो। मतलब अब साझा उहाँको चाहिँ जिम्मेवारीमा पुरा खट्नुहुन्थ्यो, अनि सही दाममा बिक्री गर्दा कोटा हो अब, जस्तो अब लिमिटले सबैलाई पुग्थ्यो।
1: अनि साप उहाँलाई केटी त हेर्नुभयो, त्यो हेरेको कति दिन पछि चाहिँ विवाह भयो त?
3: त्यहाँदेखि म पहाड गएँ होइन, त्यहाँ सबभन्दा पहिला उसलाई मैले सोधेँ, अब सबभन्दा पहिला ऊ आई डोन्ट नो उसले कसरी मन परायो होइन, ऊ मक्ख पऱ्यो होइन, मक्ख परेपछि अब म पनि मक्ख, मैले त मन पराइहालेँ होइन, मन पराए त्यहाँदेखि यतिको केटी लान्छु म भने घरमा जेसुको होस् तर ठिक छ, त्यस्तो हुँदो रहेछ। पहिला चाहिँ मैले
1: चाहिँ अब इन्डियामा बसेर आउनु भएको, मधेसमा बस्नु भएको, गाउँमा गरेर खान्छु सक्छु भन्ने त थियो, गाउँमा त दुःख हुन्थ्यो नि।
2: जस्तो मेरोमा त्यो पिक्चरहरू आएन कि, जस्तो म इन्डियामा क्लेमेन्टनमा बसेँ, बिहार छेउमा क्लेमेन्टन, त्यसपछि नागपुर महाराष्ट्रमा बसेँ, आन्ध्र प्रदेशमा महाराष्ट्र नागपुरमा, त्यसपछि देहरादुन गङ्गोडा होइन, त्यस्तो बसेर उहाँको कस्तो भने अब इन्डियनको अब धेरै मतलब अब फरक नि नेपालभन्दा। जब रिटायर भएर आउनु आयौँ हामी त अलिकति मलाई त्यो गाउँघरको चाहिँ पक्का फरक लाग्यो, किनभने अब हामी बैरबनमा बाबाको सोच, बैरबनमा केही गर्ने बिजनेस गर्ने उहाँ सोच लिएर हामी बैरबनमा आयौँ, अनि त्यहाँनिर अलिकति
1: हजुर हजुर दिदीलाई म यतिमै रोकेँ है त, यो हप्ताको कार्यक्रम फर्स्ट एपिसोडमा यति नै गरौँ। साहबलाई धेरै धेरै धन्यवाद यो हप्ताको प्रोग्रामको लागि।
3: थ्याङ्क यू भेरी मच।
1: दिदीलाई पनि धेरै धेरै धन्यवाद।
2: धन्यवाद भाइ। हजुर,
1: हाम्रो साहब सुक्रिम साहब र हाम्रो दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र उहाँहरूको चाहिँ विवाह भइसकेको छ र अलिकति गाउँले कुराहरू जोड्दै थियौँ। अर्को हप्ता चाहिँ कार्यक्रम छड्के सलाममा यही प्रसङ्गबाट हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ, र अर्को हप्ता भेट्ने बाचा राख्दै बिदा मागे। हस्त, नमस्ते।
0: Left, कार्यक्रम छड्के सलाम।

सुनसरीको दुहबीमा सद्भाव र्याली निकालिएको छ। सामाजिक सद्भाव कायम राख्न भन्दै सुनसरीका सामाजिक संस्थाको अगुवाईमा आज बिहान सद्भाव र्याली निकालिएको हो। राष्ट्रिय झण्डा बोकेर सड़कमा निस्किएका स्थानीयले सबै जात धर्म र भाषाभाषी बीच भाइचारा कायम गराउन अनुरोध गरेका छन्। अस्ति राति मानवीय क्षति हुने गरी हिंसा भड्किएपछि सुनसरी आसपासका जिल्लामा समेत प्रदर्शन भइरहेका छन्। नेपाल चिकित्सक संघले आज मुलुकभर सरकारी र निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएको छ। वीरगंजको नारायणी अस्पतालमा डाक्टर प्रमोद राममाथि कुटपिट भएको विरोधमा संघले मुलुकभर आकस्मिक बाहेकका सेवा बन्द गराएको हो। सेवा बन्द हुँदा बिरामीलाई पर्ने असुविधाका लागि क्षमा माग्दै संघले सबै जिम्मा भने सरकारले लिनुपर्ने अडान राखेको छ। स्वास्थ्यकर्मी माथिको सांघातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा भन्दै संघले आज सेवा बन्दको घोषणा गरेको हो। संघले जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता हुँदै गर्दा सिडिओकै अगाडि प्रहरीले आफ्ना केन्द्रीय सदस्य र नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकमाथि दुर्व्यवहार गरेको जनाएको छ। संघले पर्साका सिडिओ र प्रहरी प्रमुखको राजीनामा समेत मागेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरुद्ध नपार्न अपील गर्नुभएको छ। डाक्टरमाथि हातपात गर्ने दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढ़िसकेको पनि मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा अत्यावश्यक जीवन रक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने मन्त्रालयको भनाइ छ। यसैबीच वीरगंजको नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका 70 जना भन्दा बढी चिकित्सक मध्ये 65 जनाले सामूहिक राजीनामा दिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभएको हो। सिडिओ सहित गएको साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता हुँदा पर्साका एसपी सुदीपराज पाठकले चिकित्सकलाई धक्कामुक्का गर्दै दुर्व्यवहार गरेको विरोधमा

0: होइन हजुर, हामीलाई त सुरक्षा चाहिएको हो कि, हामीलाई उपलब्धि केही चाहिएको होइन, चिकित्सक स्वास्थ्य कर्मी भएकै हिसाबले यो देशका नागरिकलाई रात दिन नभनेर सेवा गरेकै हिसाबले जुन अपमान राज्यले नागरिकले र प्रशासनले गरेको छ त्यो अपमान बन्द गरोस् भन्ने मात्रै हाम्रो चाहना हो। हामी सुरक्षित भएर ससम्मान यो मुलुकमा काम गरौँ भन्ने पाएको हो। यो उपलब्धि राज्यले किन दिँदैन तपाईँले राज्यलाई सोध्नु होला।
1: यो सेवा बन्दले सुरक्षित बनायो तपाईँहरूलाई?
0: सुरक्षित बन्छ हजुर, सुरक्षित बनाउनु पर्यो। यो बन्द किन गराउन राज्य चाहिँ पटक पटक उत्प्रेरित छ त्यो राज्यलाई सोध्नुहोस् न।
1: डाक्टर साहब, तपाईँहरूको यो आन्दोलनले डाक्टर प्रमोद राम कुट्नेमाथि कारवाहीदेखि पर्साका सिडिओ र एसपीको सरुवा होला, हुन त यहाँहरूले राजीनामा माग्नु भएको छ, तर लाखौं बिरामी माथि आज त अन्याय भयो नि डाक्टर साहब, होइन?
0: ए हजुर, कसैमाथि अन्याय भएको छैन,
1: उपचार नपाउनु भनेको अन्याय हो।
0: कसैलाई अन्याय भएको छैन, कसैलाई अन्याय भएको छैन हजुर। हामीले आकस्मिक ज्यान जाने सेवालाई रोकेका छैनौँ है। यो मुलुकको आजको पनि स्वास्थ्यको तथ्याङ्क तपाईँले हेर्नुहुन्छ भने दिनमा 10,000-15,000 ओपिडी सेवा छ भने 3 करोड जनतामा बाँकीले ओपिडी सेवा पाएका छैनन्। यो देशका राज्यले स्वास्थ्यको पहुँचबाट 10-15% भन्दा बाँकी नागरिकलाई बाहिरै राखेको छ होइन। त्यही भएर एक दिन ओपिडी बन्द हुँदाखेरि अन्याय हो भन्ने भाष्य कृपया पत्रकार साथीभाइहरूले प्रयोग नगरिदिनु होला।
1: उपचार पाउनु त मेरो पनि त अधिकार हुन्थ्यो होला नि, होइन?
0: होइन हजुर, मैले म गरेको काम गर्दिनँ भन्ने पाउने त मेरो अधिकार हो नि त।
1: पाइन्छ र त्यस्तो गर्न?
0: त्यसो होइन, एकदम पाइन्छ हजुर। ओपिडी भनेको आपतकालीन सेवा होइन, आकस्मिक सेवा भनेको इमर्जेन्सी सर्भिस हामीले ठप्प पारेका छैनौँ। दोस्रो कुरा, राज्यले सँग पहुँच छ, दम छ, राज्यले नेपालको चिकित्सकबाट भएन, नागरिकले त्यही भनेका होइनन्। हामीले लापरवाही गर्यौँ, हामीले बिरामी मार्यौँ, हामीले ज्यान मार्यौँ भनेको भने राज्यले विदेशबाट चिकित्सक ल्याएर उपचार गराओस् न हो। त्यही भएर हामीले सुरक्षित छैनौँ, हामी काम गर्दैनौँ भन्ने हाम्रो नैसर्गिक मानव अधिकार हो र आपतकालीन सेवा बन्द भएको छैन। तर राज्यको यही रवैया रहिरह्यो भने हामी कोरिया इङ्ल्यान्ड जस्ता मुलुकहरूमा यो दृष्टान्त हिसो भएका छन्, त्यो अवस्थामा पुग्नु नपरोस् भन्ने हाम्रो कामना, हाम्रो प्रार्थना, हाम्रो चाहना।
1: मुख्य कुरा भनेको सुरक्षाको कुरा आयो, त्यसका लागि अस्पतालमा सुरक्षा कर्मी तैनाथी डाक्टरलाई अङ्गरक्षकसम्म राख्ने व्यवस्था गर्नुपर्छ हो सरकारले। अब
0: के गर्नुपर्छ त्यो सरकारले भन्नु पर्यो के? एउटा मन्त्रीको लागि 8-10 सुरक्षा कर्मी दिनुपर्छ भने 3 करोड नेपाली जनताको सुरक्षाको जिम्मा लिएको अस्पतालमा आर्मी राख्नुपर्छ कि पर्सनल सेक्युरिटी अफिसर दिनुपर्छ कि, त्यो राज्यले जान्ने कुरा हो। हामीले जान्ने कुरा के भने, हामीलाई हातपात गाली गलोज गर्ने, मान मर्दन गर्नेलाई कानुनी रूपले कारवाही हुनु पर्यो। ए हजुर, कथनी र कहनीले भएन नि हजुर, घटनामाको 5 दिनसम्म गर्छु भन्ने राज्यले कहिले गर्ने त? यो झुटो आश्वासन र मिठा कुरा चाहिँ पटक पटक गरेर कहिलेसम्म चाहिँ यो मुलुकको स्वास्थ्य चलाउने हो के राज्यले? सुन्नुहोस् न, सिसिटिभीमा देखिएका अपराधी मनोवृत्ति भएका मान्छेलाई 5 दिनसम्म कारवाहीमा ल्याउन नसक्ने राज्य उल्टो कुरा गर्न आऊ भनेर बोलाएर चिकित्सकहरूमाथि दमन गर्ने राज्य, अनि हामीले मात्रै नै राम राज्यको परिकल्पना गर्नुपर्ने हो।
1: डाक्टर साहब, स्वास्थ्य कर्मी र स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति भन्ने रहेछ नि एउटा, त्यसलाई सक्रिय बनाउने अरे सरकारले?
0: त्यो ऐन बनेको समिति हो, अहिले निष्क्रिय बनाएको नै झन्डै 1-1.5 वर्ष भयो भने किन निष्क्रिय बनाउनु हो? अनि अब अहिले आएर सक्रिय बनाएका छौँ भनेर यो झुक्याउने काम बन्द गर्नु पर्यो कि?
1: भोलिदेखि के हुन्छ डाक्टर साहब?
0: भोलिदेखि के हुन्छ, कार्य समितिले अहिले निर्णय गरेर आधिकारिक निर्णय बाहिर आउँछ, हुन सक्छ योभन्दा कडा बन्द पनि हुन सक्छ,
1: बन्द नहुन पनि सक्छ,
0: नहुने सम्भावना कम देखि।
1: सरकारसँग कुरा भइराखेको डाक्टर साहब?
0: आधिकारिक केही कुरा पनि भएको छैन,
1: के बोलाएको छैन तपाईँहरूलाई वार्ताको लागि?
0: वार्ताको त उहाँले पूर्व शर्तमै छिर्नु भएको छैन।
1: डाक्टर प्रमोद रामलाई कुट्नेलाई पक्राउ, पर्साका सिडिओको र एसपीको सरुवा अथवा राजीनामा भयो भनेदेखि भोलिदेखि ओपिडी खुल्छ?
0: होइन, त्यो त वार्ताको पूर्व शर्त हो। वार्तामा छिरेपछि ऐन कार्यान्वयन नभएका कुरा छन्, ऐन संशोधन भएका कुराहरू छन्, युवा चिकित्सकहरूको श्रम शोषणका कुराहरू छन्, त्यसपछि बल्ल हामी वार्तामा यी सब यावत समस्यामा बल्ल छिर्छौँ,
1: अनि
0: त्यसपछि खुल्छ या अझ बन्दमा जान्छ त्यो त वार्तामा गएपछि कुराकानीले थाहा होला।
2: अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश गरेको छ। बिमार धितोपत्र सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँले गोल्छालाई धरौटीमा छाड्ने आदेश दिएको हो। जिल्ला अदालत काठमाडौँकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले आज सुनवाई गर्दै गोल्छालाई दुई कसुरमा छुट्टा छुट्टै धरौटी निर्धारण गरी रिहाईको आदेश गरेको हो। गोल्छालाई बिमा सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख रुपियाँ

0: पेनल्टी निर्धारण गरिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ। गोलछालाई गएको 10 वैशाखमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो। मोरङमा टोल थर्किने गरी डिजे बजाउन निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै डिजे नबजाउन भनेको हो। मोरङभित्र कुनै पनि मेला महोत्सव बिहे समारोह भोज भतेर उत्सव चाडपर्व धार्मिक कार्यक्रम पुराण लगायत कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न निषेध गरिएको प्रशासनले जारी गरेको सूचनामा भनिएको छ। काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। श्रेष्ठको पार्थिव शरीरलाई भोलि बिहान 8 देखि 11 बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। श्रेष्ठको जाउलाखेलको हेलियस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको हो। उहाँको 83 वर्षको उमेरमा निधन भएको हो। भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो पठाएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणदीप जसेवालले आज पत्रकार सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको जानकारी दिनुभएको हो। अब खबर फटाफट।
1: मुलुक केरामा आत्मनिर्भर बन्ने क्रममा वार्षिक 9 लाख टन केरा खपत हुने गरेकोमा मुलुकमै 7 लाख टन उत्पादन, वार्षिक 13 अर्ब रुपियाँसम्मको कारोबार हुँदैछ। नेपाली बजारमा गुलियो मकै स्विट कर्नको माग बढ्दै वर्ष दिनमा भारतबाट 7 करोड 40 लाख रुपियाँको 9 लाख किलो फ्रोजन स्विट कर्न आयात। विद्यालयमा दिवा खाजा कार्यक्रमबाट 77 जिल्लाका करिब 30 लाख बाल बालिकालाई लाभ। दिवा खाजा कार्यक्रमका कारण विद्यालय भर्ना र सिकाइमा सुधार सहित पुड्केपन, ख्याउटेपन र रक्त अल्पता न्यूनीकरण भएको दावी।
0: बेलायती प्रधानमन्त्री एन्डी बर्नमले प्राविधिक सिप र व्यावसायिक शिक्षालाई विश्वविद्यालयको डिग्री सरह महत्व दिइने बताउनु भएको छ। प्राविधिक तथा निर्माण क्षेत्रमा काम गर्ने व्यक्तिको पहिचान हार्ड ह्याटलाई विश्वविद्यालयको उपाधि जत्तिकै मूल्यवान बनाइने उहाँको भनाइ छ। सरकारले घोषणा गरेको योजना अनुसार 2028 सेप्टेम्बरदेखि इङ्ल्यान्डका माध्यमिक विद्यालयले गणित, अङ्ग्रेजी र विज्ञानसँगै कृत्रिम बुद्धिमत्ता र निर्माण प्रविधि लगायतका विषय पनि पाठ्यक्रममा समावेश हुनेछ। नमस्कार।

0: SBS गोर्खा रेडियो
1: बीएबीएस गोर्खा रेडियो सुनिराख्नु भएको छ. द ब्यान अफ द ब्रिगेड अफ गोर्खासको एन्युअल गल्फ कम्पिटिसन सिंहेल गल्फ क्लबमा एकदमै सनसाइन वेदरको साथमा हुँदैछ र म रूपा राणा अहिले सिंहेल गल्फ क्लबमा आइपुगेको छु. मौसम एकदमै राम्रो छ, आज गल्फ खेल्नेहरूको लागि एकदमै राम्रो पनि हुन्छ होला. र यसै क्रममा गोर्खा ब्रिगेड ब्यानको गल्फ ओआइसी हुनुहुन्छ हाम्रो कमल गुरुङ भाइ, यहाँलाई बीएबीएस गोर्खा रेडियोमा वेलकम छ.
2: हजुर दिदी नमस्ते अनि थ्याङ्क यू सो मच दिदी.
1: एभ्री इयर ब्यान्डले गल्फ अर्गनाइज त गर्छ अथवा तपाईँहरूको आफ्नो मेम्बर्सको बेसमा त गल्फ खेल्नुहुन्छ र यो वर्ष सन् 2026 लागि झन् इम्पोर्टेन्ट छ, यसको मेन उद्देश्यको बारेमा बताइदिनुहोस् न.
2: हजुर थ्याङ्क यू दिदी. हाम्रो मेन उद्देश्य चाहिँ दिदी अब यो हजुरले भने जस्तो अब एभ्री इयर रन हुन्छ हाम्रो ब्यान्डको यो ब्यान्ड बिजी एनुअल गल्फ कम्पिटिसन 2026. मेन उद्देश्य नै हाम्रो अब एक्स मेम्बरहरू हुनुहुन्छ लगतै हाम्रो करेन्ट ब्यान्ड बिजी मेम्बरहरू हामी मिलेर अब वर्षमा एकचोटि गेट टुगेदर जस्तो हुने अनि गेम पनि इन्जोय गर्ने त्यो हो दिदी मेन उस चाहिँ हाम्रो एभ्री इयर चाहिँ एन्युली नै हेल्ड हुन्छ के अरे. अनि त्यसमा पनि अब यो वर्ष चाहिँ हाम्रो एकदम इम्पोर्टेन्ट चाहिँ दिदी हामी अब रिसेन्टली हजुरहरूलाई थाहा नै छ होला हामी ब्यान्ड चाहिँ मुभ हुँदैछौँ सडन्ली अब अनफर्चुनेटली फ्रम फक्सटन टु कोलचेस्टर. सो यो चाहिँ हाम्रो एउटा मेन इभेन्ट पनि अब लास्ट जस्तै अब यो हाम्रो इचिङ हिलमा चाहिँ हामी अलिकति दुखित पनि छौँ यो उसले गर्दा दिदी होइन. त्यही भएर हामीले यो वर्ष चाहिँ हाम्रो एक्स मेम्बर फर्मर साहबुर्जीहरू त भइहाल्यो, हाम्रो ब्यान्ड बिजी करेन्ट भइहाल्यो, प्लस हाम्रो प्यारेन्ट युनिट वान आर जिआर टु आर जिआर जो पनि हुनुहुन्छ योपालि चाहिँ वान आर जिआर हुनुहुन्छ अहिले हामीसँग. त्यही भएर हामीले साहब गुरुजी भाइहरूले सबैलाई इन्भाइट गरेको थियौँ तर अब हाम्रो दुई तिनजना साहब गुरुजी भाइहरू मात्रै आउनुभयो. त्यसमा हामी खुसी छौँ पार्टिसिपेन्टको लागि. थ्याङ्क यू सो मच सबैको लागि. अनि मेन उद्देश्य नै त्यही हो दिदी, अनि मेन त त्यही हो के अरे, अनि इन्जोय गर्ने अनि इभिनिङमा हाम्रो मेसिङ हुन्छ फेरि अब त्यही हाम्रो अब फर्मर ब्यान्ड बिजी मेम्बर्स हाम्रो करेन्ट मेम्बर्स इन्टरनल गेस्टहरू मेसिङमा चाहिँ आउनुहुन्छ अनि मेन उद्देश्य चाहिँ त्यही नै छ दिदी, गेट टुगेदर हुने मिङ्गल राउन्ड हुने अनि अब जाने बेलामा अलिकति हजुर हजुर गेट टुगेदर भएर अलि रमाइलो गरौँ भन्ने एउटा मेन चाहिँ त्यो दिदी यो वर्ष. हजुर
1: हजुर. तपाईँहरू लामो समयसम्म ब्यान्ड सनक्लिफ ब्यारिक्समा बस्नुभयो, अब छिट्टै नै कोलचेस्टरतर्फ जाँदै हुनुहुन्छ र तपाईँले अलिकता हामीलाई दुःख पनि लागेको छ भन्नुभएको छ. जसलाई पनि आफ्नो घर छोडेर टाढा जाँदा त केही नरमाइलो महसुस हुन्छ, विशेष गरेर ग्रोथ बढेर नै तपाईँहरू त्यहाँ जान लाग्नु भएको, फ्युचरमा जे हुन्छ भाइ त्यो राम्रै हुनेछ. र आजको यो गल्फ चाहिँ कुन फर्मेटमा खेल्दै हुनुहुन्छ अथवा यसको रुल्स के छ भाइ?
2: हजुर अब यो आजको चाहिँ हामी स्टेबल फोर्डमा खेल्दैछौँ दिदी अनि हाम्रो ओरिजिनल ह्यान्डिक्याप 85% अफ ओरिजिनल ह्यान्डिक्याप 85 अब ओरिजिनल छ भने त्यसमा 85% खेल्दैछौँ. हजुर त्यो छ दिदी आजको चाहिँ 85% स्टेबल फोर्ड छ र आजको चाहिँ यो हाम्रो गल्फ चाहिँ स्पोन्सर गर्नुभएको चाहिँ हाम्रो सनसाइन मोर्गेज हाम्रो नीरज गुरुङले स्पोन्सर गर्नुभएको छ, उहाँ पनि आउनुपर्छ खेल्नको लागि. हजुर त्यो छ दिदी हजुर
1: हजुर होल इन वान अनि त्यस्तै गरी एनटिपी होइन लङ ड्राइभ आदि इत्यादि पनि छ क्या
2: दिदी. हाम्रो एनटिपी अब नर्मल होल नम्बर 17 एनटिपी अब नर्मल भइहाल्यो अनि लङ डिस्टेन्स पनि होल नम्बर 18 छ अनि लगतै हाम्रो लास्ट इयरको अब जो पनि च्याम्पियन डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ उहाँले पनि स्पोन्सर गर्नुभएको छ योपालि. लगतै हाम्रो ब्यान्ड बिजी मेम्बरले पनि हजुरले सुन्नुभयो जस्तै होल इन वान गर्नुहुन्छ भने चाहिँ 100 स्पोन्सर गर्छु भन्नुभएको छ अनि लगतै हाम्रो दुईजना अरू साहबहरूले पनि स्पोन्सर गर्नुभएको छ. हाम्रो पहिला कृष्ण साहब W1 कृष्ण साहबले चाहिँ एनटिपी होल नम्बर 15 गर्नुभएको छ अनि हाम्रो W2 इन्द्र साहबले चाहिँ होल नम्बर 12 एप्रोच 3 राख्नुपर्छ.
1: आजको यस कम्पिटिसनको लागि कतिजना हाम्रो गल्फरहरू हुनुहुन्छ भाइ?
2: हामी टोटल सबै गरेर 21 छौँ दिदी, 21 छौँ. अब त्यसमा अब हाम्रो ग्रस विनर भइहाल्छ एकजना अनि नेट विनर हुन्छ अनि डिभिजन ए र बी खेल्दैछौँ दिदी हामी. डिभिजन ए विनर एन्ड ए रनर अप हुन्छ अनि डिभिजन बीको पनि विनर अनि रनर अप हुन्छ दिदी. टोटल हामी 21 छौँ दिदी, हाम्रो सबै गरेर हाम्रो ब्यान्ड बिजी हाम्रो एक्स मेम्बर प्लस वान आर जिआरको गेस्ट गुर्जीहरू गरेर गुर्जी भाइहरू गरेर.
1: हजुर भनेपछि एक्स ब्यान्डको मेम्बर्सहरू हुनुहुन्छ उहाँहरू यही क्लबको हुनुहुन्छ कि अथवा डिफ्रेन्ट क्लब?
2: हाम्रो 3 साहबहरू चाहिँ यहीँ हुनुहुन्छ गुर्जी साहबहरू चाहिँ. एकजना साहब चाहिँ हाम्रो एम W2M साहब हुनुहुन्थ्यो, उहाँ चाहिँ हाम्रो आरकेएममा ट्रान्सफर जानुभएको थियो ब्यान्डबाट. उहाँ चाहिँ अहिले विन्जर हाउस होल्ड क्याभलरी ब्यान्डमा हुनुहुन्छ, उहाँ चाहिँ सर्भिङ मेम्बरै हुनुहुन्छ स्टिल. सो उहाँ चाहिँ विन्जरबाट आउनुभएको. अरू चाहिँ लोकल्ली दिदी यहीँ आसपोर्ट क्यान्टरबरी हाम्रो फक्सटन नर्मल इचिङ हिल मेम्बर नै हुनुहुन्छ.
1: हजुर इचिङ हिल गल्फ क्लब बाहेक बाहिरबाट आउने ग्रिन फीको लागि प्राइस सेम हो कि आजको लागि केही डिफरेन्स?
2: होइन डिफरेन्स छ दिदी. अब मेम्बरको लागि त अब नर्मल भइहाल्यो के अरे दिदी होइन, नन मेम्बरको लागि चाहिँ अब प्राइस डिफ्रेन्ट छ दिदी। अब विकेन्ड्समा छ भने चाहिँ अलिक महँगो पर्छ, जस्तै आज विकडेज पऱ्यो, विकडेजमा चाहिँ अलिकति थोरै डिस्काउन्ट छ। डिस्काउन्ट भन्दैमा आजको प्राइस चाहिँ नन मेम्बरको लागि चाहिँ 33 pounds छ दिदी, होल 18 holes लागि।
1: हजुर, अनि कमल भाइ तपाईँ कुन डिभिजनमा खेल्नुहुन्छ र तपाईँको ह्यान्डिक्याप कति हो?
2: म चाहिँ लास्ट इयर बी डिभिजनमा थिएँ दिदी, अनि लास्ट इयरको रनर अप थिएँ म चाहिँ, अनि यो वर्ष चाहिँ सडन्ली मेरो ह्यान्डिक्याप चाहिँ घटेको छ दिदी, त्यही भएर म चाहिँ अहिले आज चाहिँ ह्यान्डिक्याप 14 खेल्दैछु। 85% अफ ओरिजिनल ह्यान्डिक्याप गर्दैछु, म 12 handicapमा खेल्दैछु दिदी आज। आई होप म चाहिँ आज ए डिभिजनमा
1: खेल्दैछु,
2: ए डिभिजन भयो भने चाहिँ छुट्टै हेरेँ, नत्र चाहिँ हामी म चाहिँ एमै खेल्छु होला दिदी। हजुर,
1: अब छिट्टै नै तपाईँ सिङ्गल नम्बरमा आउनुहुनेछ भाइ, आजको वेदर पनि एकदमै राम्रो छ होइन, र तपाईँको सम्पूर्ण गल्फरहरू कतिवटा फ्लाइटमा खेल्दै हुनुहुन्छ उहाँहरू?
2: हामी आज 7 फ्लाइटमा दिदी, हामी आज 7 x 21 ठ्याक्कै 3 एउटा फ्लाइटमा 3 छ दिदी, हामी 21 त्यही भएर 7 फ्लाइटमा खेल्दैछौँ। हाम्रो फर्स्ट टी चाहिँ अब हजुर ठ्याक्कै 8 minutesमा 11:02 चाहिँ हाम्रो।
1: तपाईँ अब फर्स्ट फ्लाइटको लागि पक्कै पनि तपाईँले डाइरेक्सन गर्न जानुपर्ने होला, मैले यसको लागि धेरै समय लिइनँ। अल द बेस्ट भन्न चाहन्छु तपाईँ लगायत सम्पूर्ण गल्फरहरूलाई, तपाईँ त लास्ट इयरको पनि राम्रो प्लेयर, अब यो वर्ष त झन् डेफिनेटली तपाईँ राम्रो गर्नुहुनेछ एज अ अर्गनाइजर पनि हो। कमल भाइ तपाईँलाई गुड लक भन्दै सम्पूर्ण गल्फरहरूलाई पनि गुड लक भन्न चाहन्छु। यो कुराकानीलाई यहीँ रोकौँ र साँझ 18 खेलिसकेपछि हामी सङ्गम पार्कमा भेट्नेछौँ।
2: हजुर हुन्छ, थ्याङ्क यू सो मच दिदी, फर्स्टली हजुरलाई पनि थ्याङ्क यू सो मच, बिआइबिएस टिम अनि हजुरको अमूल्य समय लिएर बिहान यहाँ आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। म चाहिँ लास्ट फ्लाइटमा छु त्यही भएर अब सबै अब यो एलडीहरू एनटिपीहरू सबै सोरेर लास्टमा आउने हो दिदी हजुर, त्यही भएर थ्याङ्क यू सो मच तपाईँको विसको लागि, थ्याङ्क यू सो मच। हाम्रो बिहान आज हजुरले भने जस्तो वेदर पनि एकदम राम्रो छ, हामी अब त्यति भन्दै भेटौँला दिदी है
1: हजुर
2: सङ्गम पार्कमा।
1: अवश्य कमल भाइ, अब जस्तो कि तपाईँहरू छिट्टै नै कोल्चेस्टर जानुहुन्छ, तर कहिलेकाहीँ इभेन्टहरू यो एचिङ हेल गल्फ क्लबमा त हुन्छ नै, त्यति बेला आउनुहुन्छ होला?
2: डेफिनेटली आइन्छ होला दिदी, किनकि अब यहाँ हाम्रो अब कनेक्सन एकदम राम्रो छ दिदी, अब अब एज अ गल्फ प्लेयर भएपछि हाम्रो अब निकै टुर्नामेन्टहरू हुन्छ नि त दिदी यहाँ, अब हाम्रो यहाँ हाम्रो केन्टको जिजिएस भयो, केन्ट कम्युनिटी हाम्रै अब ब्यान्डकै फर्मर साबुजीहरू यहीँ हुनुहुन्छ, अभियसली हामीलाई अब इन्भिटेसन आयो भने हामी टाइम मिलेसम्म हामी कोसिस गर्छौँ दिदी आउने।
1: हजुर, जिजिएस भन्न बित्तिकै गोर्खा गल्फ सोसाइटीको मेम्बर भएपछि डेफिनेटली हामी कुनै दिन यो क्लबमा भेट्नेछौँ। आजको लागि अन्तिम होइन, फ्युचरको लागि पनि तपाईँहरू निरन्तर आउन सक्नुहुनेछ, अल द बेस्ट।
2: हुन्छ दिदी, थ्याङ्क यू, नमस्ते।
1: हजुर,
2: थ्याङ्क यू।
1: गोर्खा ब्यान्डको एनुअल गल्फ कम्पिटिसन एचएनएल गल्फ क्लबमा हुँदैछ, यस कार्यक्रमको ओआइसी हुनुहुन्थ्यो कमल गुरुङ भाइ। अब भने ओभरअल रिजल्ट के कस्तो भइरहेको छ हामी सेकेन्ड पार्टमा सुन्नेछौ, अहिलेको लागि भने साङ्गीतिक विश्राम लिऊ।

0: SBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।

0: गोर्खा रेडियो
1: नमस्कार बीएफबीएस गोर्खा रेडियोबाट तपाईँले सुनिराख्नु भएको छ द ब्यान अफ द ब्रिगेड अफ गोर्खाजको एन्युअल गल्फ कम्पिटिसनको विषयमा सेकेन्ड पार्ट अथवा यो फेज टू भने संगम पार्कमा मेसिङसँग प्रेजेन्टेसन गर्दै हुनुहुन्छ कसले के अवार्ड जित्नु भएको छ हामी त्यो विषयमा कुराकानी गर्नेछौँ द ब्यान अफ द ब्रिगेड अफ गोर्खाजबाट यहाँ प्राइज गिभिन भइसकेको छ गोर्खा ब्यानबाट हाम्रो भाइ हुनुहुन्छ W1 कृष्ण तामाङ भाइ विनर हुनुभएको छ भाइ तपाईँ
2: आजको यो कम्पिटिसनमा दिदी मैले चाहिँ दुईटा के प्रो एप्रोच माइनर प्राइजहरू भनौँ न अनि मैले चाहिँ लोएस्ट स्कोर आजको त्यसलाई चाहिँ ग्रस विनर भन्छ के अरे ग्रस विनर हुन सफल भयो दिदी त्यसमा जस खुसी छु
1: ग्रस विनरको प्राइस पनि निकै हेभी जस्तो छ भाइ तपाईँ एकदमै ह्याप्पी हुनुहुन्छ होला कति ह्यान्डिक्याप खेल्नुहुन्छ तपाईँ
2: हजुर दिदी म एकदम ह्याप्पी छु आज मेरो ओरिजिनल ह्यान्डिक्याप चाहिँ 7 हो दिदी तर आज भाइहरूले चाहिँ 85% ओरिजिनल ह्यान्डिक्यापको 85% खेलाउँदाखेरि चाहिँ म 6 खेलेँ दिदी तर अब इचिङ हिलको स्लोप एकदम गाह्रो छ आज मैले 8 स्कोर गरेँ त्यसले गर्दा +2 भयो तर ओभरअल स्ट्रोक प्लेमा चाहिँ ग्रस जित्न सफल भयो भनौँ दिदी हजुर अनि हाम्रो सिनियर गल्फर्स दाईहरू मिलन दाई मणि दाई आज विशेष कारणले आउन भ्याउनु भएन त्यसले गर्दा मैले मौका पाएँ भनौँ न दिदी
1: पक्कै पनि तपाईँको आफ्नो होम ग्राउन्ड डेफिनेटली तपाईँलाई त्यसको बेनिफिट छँदैछ र यसको अलावा तपाईँको ह्यान्डिक्याप लक्की नम्बर 7 रहेछ भाइ अब यो त गोर्खासहरूको निकै प्रो भन्दा पनि हुन्छ होइन
2: प्रो चाहिँ नभनिहालौँ दिदी स्टिल अब हामी गोर्खा लिगमा नि कति अब के अरे स्क्र्याच भनेको 0 खेल्नेहरू नि हुनुहुन्छ म नि कोसिस चाहिँ गर्दैछु दिदी तर अब उमेरले अब जति कोसिस गरे नहोला जस्तो भयो तर कोसिस जारी छ दिदी
1: यो कुनै पनि कुरा सिक्नको लागि उमेरले खासै केही गर्दैन र तपाईँ राम्रो गल्फर पनि हो फोकसिङ पोइन्ट होइन आफैसँग कम्पिटिसन हुने गर्छ फ्युचरको लागि पनि तपाईँलाई अल द बेस्ट
2: थ्याङ्क यू दिदी थ्याङ्क यू तपाईँलाई धेरै धेरै धन्यवाद आजको गल्फको साथसाथै मेरो रिक्वेस्टमा हिजो अस्ति हाम्रो धादिङ नुवाकोट समाजको सानो रिक्वेस्टमा बजाइदिनु भयो हाम्रो दाजुभाइ दिदीबहिनीले धेरै तपाईँलाई चाहिँ एप्रिसिएसन थ्याङ्क यू भनिदिनु भन्नुभएको छ यही मौकामा म हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु थ्याङ्क यू दिदी
1: यो हाम्रो खुसीको कुरा हो नेक्स्ट इयर पनि तपाईँहरू आउन सक्नुहुनेछ थ्याङ्क यू
2: हस् थ्याङ्क यू दिदी धेरै धेरै धन्यवाद
1: त्यसै गरी आज हाम्रो ओभरअल विनर हुनुहुन्छ द ब्यान अफ द ब्रिगेड अफ गोर्खाजबाट W1 शेर तङ्ग्रामी SBSM यहाँलाई एकदमै ह्युज कंग्रेचुलेसन
3: थ्याङ्क यू भेरी मच दिदी
1: तपाईँले आजको कम्पिटिसनमा ओभरअल विनर हुनुभयो यो खुसियालीलाई कसरी व्यक्त गर्न चाहनुहुन्छ
3: दिदी फर्स्ट अफ अल त हाम्रो यो इट्स बिन लाइक 4 to 5 हामीले चाहिँ जति पनि हाम्रो बानादो ब्रिगेड अफ गोर्खाजको जति पनि एक्स मेम्बर्सहरूलाई इन्भाइट गरेर एनुअली हाम्रो एक्स मेम्बरहरूलाई पनि हामी भेट्न पाओस् अनि हामीले उहाँहरूसँग समय स्पेन्ड गर्न पाओस् त्यो हेतुले हामीले यो 4-5 भयो दिदी हामीले यो एनुअल गल्फ कम्पिटिसन राखेको त्यसले गर्दाखेरि चाहिँ फर्स्ट अफ अल चाहिँ हाम्रो यो इभेन्ट नै ठुलो महत्त्व बोकेको छ आजको दिनमा झन् एकदमै धेरैवटा ओकेजन यहाँ मिलेको छ दिदी यो सन्क्लिप छोडेर जाँदैछौँ त्यही कारणले गर्दा हाम्रो जति पनि यहाँको हेड अफ डिपार्टमेन्टहरू हाम्रो सिओ साहब जिएम साहबदेखि लिएर हाम्रो केएम साहबहरूदेखि लिएर सबै डिपार्टमेन्टको रिप्रेजेन्टेटिभहरू यहाँ हुनुहुन्छ त्यसको साथसाथमा दिदी तपाईँ आइदिनु भयो ब्यान अफ द ब्रिगेड अफ गोर्खाजको मेम्बर्सहरूलाई पनि बोल्ने अपर्च्युनिटी दिनुभयो त्यसको लागि हामी एकदमै धन्यवादी छौँ म लगायत हाम्रो ब्यान अफ द ब्रिगेड अफ गोर्खाज त्यसले गर्दा आजको दिन चाहिँ एकदमै आम स्योर म विनर भएर मात्रै होइन तर पनि हाम्रो होल ब्यान्ड बिजीले नै एकदमै सक्सेसफुल डे भएको मलाई फिल भइरहेको छ दिदी
1: गल्फरहरूको लागि गल्फ हो भने फुटबल खेल्नेहरूको लागि पनि फुटबल कम्पिटिसन भएको रहेछ फ्युचरमा तपाईँहरू छिट्टै नै कोल्चेस्टरतर्फ जाँदै हुनुहुन्छ मनमा कस्तो फिल भइरहेको छ तपाईँहरू लामो समयसम्म सनक्लिफमा बस्नु भएको हो र कोल्चेस्टर जानु पर्दा कस्तो फिल भइरहेको छ भाइ
3: दिदी यसमा चाहिँ अब दुईवटा कुरा हुन्छ जहाँ पनि खुसी अनि दुःख त्यसले गर्दा हामी एकतर्फबाट हामी एकदमै दुखी छौँ हामीलाई यो ठाउँमा म पर्सनली म यो ठाउँमा बसेकै 25 भयो एकदमै दुःख लागेको छ यो ठाउँलाई यहाँको पातहरू रोडहरू सबै हावा पानी सबैले चिन्छ हामीलाई है त्यसले गर्दाखेरि तर अर्को हदमा चाहिँ अब हामी नयाँ ठाउँमा जाँदैछौँ नयाँ च्यालेन्ज नयाँ प्लेस अनि नयाँ इन्भाइरोमेन्टमा हामी काम गर्न जाँदैछौँ विच इज अनदर मलाई मात्रै नभएर हामी होल ब्यान्ड बिजीको लागि त्यसले गर्दाखेरि चाहिँ अब नयाँ कुरा फेस गर्न नयाँ ठाउँ नयाँ इन्भाइरोमेन्ट फेस गर्न जाँदैछौँ दिदी त्यसले गर्दा होपफुली हामी सबैले म लगायत हाम्रो सबै टिमले नै एकदमै इन्जोय गर्छ. त्योभन्दा धेरै चाहिँ हाम्रो यो ठाउँ हाम्रो सनक्लिफलाई चाहिँ एकदमै हामी मिस गर्छौँ. तर जति सक्दो टाइम छुट्टी हुँदाखेरि चाहिँ हामी फर्केर यहाँ आउने पक्का बाचा गर्छौँ. हामी यो ठाउँमा हामी घुम्न आउँछौँ नि दिदी.
1: थ्याङ्क यू सो मच अल ब्यान्ड मेम्बर्सलाई फ्युचरको लागि पनि अल द बेस्ट.
3: थ्याङ्क यू भेरी मच दिदी यो अपर्च्युनिटी दिनुभएको लागि. थ्याङ्क यू.
1: थ्याङ्क यू. हजुर आदरणीय श्रोताहरू, अब भने क्याप्टन डेभिड ह्याटन, डिरेक्टर अफ म्युजिक अर अफिसर कमान्डिङ एट द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खास, यहाँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ.
0: थ्याङ्क यू.
1: गोल्फ इज अ हाइली सोसल गेम भनिन्छ. हाउ वाज योर डे इन एचिङ हिल गोल्फ क्लब फर टुडे?
0: एन एक्सलेन्ट डे फर मोस्ट अफ द गाइज, अनफोर्चुनेटली नॉट फर मी बिकज गोल्फ इज नॉट माय नम्बर वन स्पोर्ट, बट the boys had a great, fantastic competitive day out at Etchick Hill.
1: What is your handicap right now, sir?
0: I'm about plus 54, so I'm a beginner. So yeah, my handicap is really low.
1: Okay.
0: I think it's probably gone down a little bit today because I've been practicing. So yeah, it's good.
1: How are you feeling about the upcoming move to the Colchester?
0: Yes, very positive. We're going into some really good technical accommodation, and the boys are very much looking forward to moving. Very sad also equally to be leaving Shorncliffe because we've been here for 25-26 years, so it is sad, but we do get some benefits of moving, so yeah, but very much looking forward to it.
1: Future ko lagi all the best. Thank you indeed.
0: Thank you. Thank you. Namaste.
1: Band of the Brigade of Gorkhas ko annual golf competition ko bishay ma ta hamile kura kani garyau ra jasle golf khelnu huncha waharu ko lagi ta ekdamai enjoy bhayo. Yo golf bhaneko highly socialize hune sports ho. Tesai gari golf nakhelni ko lagi pani football competition bhayeko thiyo. Maile suneko chu England versus Argentina dui euta team ko beech ma 9-a-side football tournament kheleko maile suneko thie ra winner team bata hamro team captain hununcha bhai ko Subhana.
4: म स्टाफ सर्जन हिराजङ गुरुङ दिदी.
1: स्टाफ सर्जन हिराजङ गुरुङ हुनुहुन्छ भाइ, तपाईँलाई ह्युज कङ्ग्रेचुलेसन.
4: थ्याङ्क यू सो मच दिदी.
1: तपाईँको टिममा को को हुनुहुन्थ्यो? अब अभियसली 9-a-side
4: फुटबलमा हामी चाहिँ मेरो टिम चाहिँ टिम इङ्ल्यान्ड थियो. टिम इन्ट्रेस्टिङ बनाउनलाई भाइहरूले चाहिँ टिम अर्जेन्टिना र टिम इङ्ल्यान्ड राखेको रहेछ. लक्कीली म इङ्ल्यान्डको सपोर्टर पनि अनि टिम इङ्ल्यान्डमा परेँ.
1: गुड.
4: अनि लक्कीली नै भन्नुपर्छ, गेमको म चाहिँ स्कोर 6-6 भएको थियो.
1: हजुर.
4: अनि हामी एक्स्ट्रा टाइममा जाँदाखेरि चाहिँ पेनाल्टी सुट आउटमा चाहिँ हामीले जित्यौँ दिदी.
1: कतिले जित्नु भयो?
4: उहाँहरूको चाहिँ 3 स्कोर, हाम्रो चाहिँ 5 स्कोर हुन गयो. सबैजना
1: पापाले 6-6 12 गोल भयो है. भनेपछि पक्का इङ्ल्यान्ड राम्रो टिम हो नि हैन भाइ?
4: तत्कालै हामी वर्ल्ड कपमा इङ्ल्यान्ड हारेको एकदम, म चाहिँ इङ्ल्यान्डको ग्रेट फ्यान
1: है,
4: र त्यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ आज चाहिँ यसको त्यसको रिस फेर्न पाएँ दिदी पर्सनली.
1: ओके, तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ भाइ?
4: म मिडफिल्डर दिदी.
1: मिडफिल्डर भनेपछि अब इङ्ल्यान्ड टिमलाई सपोर्ट गर्नुहुन्छ. तपाईँको एकदमै पर्टिकुलर कुनै प्लेयरहरू हुनुहुन्छ फेभरेट?
4: डेक्लेन राइस दिदी.
1: डेक्लेन राइस है?
4: यस, एकदमै.
1: मलाई एकदमै वान गोल गर्नुभएको छ उहाँले.
4: ज्यू, थर्ड प्लेसको लागि खेल्ने बेलामा म चाहिँ उहाँको ग्रेट फ्यान हुँ दिदी.
1: ओके, एकदमै खुसी लाग्यो भाइ. तपाईँ गोल्फ पनि खेल्नुहुन्छ?
4: म गोल्फ चाहिँ स्टार्ट गरेको छुइनँ दिदी, मेबी फ्रम नेक्स्ट इयर. या
1: ओके. अनि नेपाल कप पनि खेल्ने मौका पाउनु भएको थियो है भाइ?
4: पहिला त पाएको हो दिदी, म आफै पनि खेलेँ. धेरै एक्सपिरियन्स, मैले यङ उमेरमा पनि मैले खेलेको हो नेपाल कप ब्रिगेड ब्यान्ड त्यो बेला 7-8 side खेल्ने बेलामा पनि 2005-06 अनि अहिले आएर चाहिँ फेरि 11 side गएर पनि खेलेको हो. हाम्रो ब्यान्डले भाग लिँदाखेरि मैले खेलेँ दिदी, तर अनलकी भन्नुपर्छ, माथि जान सकेनौँ हामी.
1: खेल हो भाइ, अब हार जित त डेफिनेटली हुन्छ होइन. तपाईँले एकदमै राम्रो खेल्नुभयो र अहिले पनि तपाईँ एकदमै फिट एन्ड फाइन हुनुहुन्छ. अब फ्युचरमा पनि यसरी खेल्दै जानु होला. अल द बेस्ट.
4: थ्याङ्क यू सो मच दिदी, हजुरलाई पनि मलाई बोल्ने मौका दिनुभयो. थ्याङ्क यू सो मच दिदी. हस्, पक्कै पनि दिदी. थ्याङ्क यू.
1: फुटबलको विषयमा पनि कुराकानी गऱ्यौँ. द ब्यान अफ द ब्रिगेड अफ गोर्खासले विशेष गरेर यो एन्युअल गोल्फ कम्पिटिसनको विषयमा, गोल्फ खेल्नेहरूको लागि त अब यो सोसलाइज गेम, उहाँहरूले फन पनि गर्नुभयो, रमाइलो पनि गर्नुभयो, र फुटबल खेल्नेहरूको लागि पनि फुटबल कम्पिटिसन गराउनु भएको थियो. यसको विषयमा सुनिसक्नु भएको छ भने अब हामीसँग हुनुहुन्छ क्याप्टेन सुनिल गुरुङ, एसिस्टेन्ट डिरेक्टर अफ म्युजिक द ब्यान्ड ब्रिगेडबाट हुनुहुन्छ. ओभरअल गोल्फ कम्पिटिसन कस्तो भयो, तपाईँको अनुभव सुनाउनुहोस् न
5: दिदी. मैले चाहिँ एकदमै इन्जोय गरेँ. म पनि गोल्फ त खेल्छु अलिअलि होइन, त्यति खेल्ने मान्छे होइन, तैपनि आज चाहिँ यस्तो राम्रो मौसममा गोल्फ कोर्समा हिँड्दाखेरि म हिँडेर हिँडेर इन्जोय गरेँ, अरूले इन्जोय गरेर देखेर आफूले इन्जोय गरेँ.
1: हजुर, गोल्फ भनेको एकदमै सोसलाइज
6: एक्सर्साइज गेम हो रमाइलो आफैसँग कम्पिटिसन नै हुन्छ अनि तपाईँको टिममेटहरू कतिको हेल्पफुल अथवा रमाइलो हुनुहुन्थ्यो
5: एकदमै दिदी म चाहिँ लक्की परेँ मेरो टिममेटहरूमा चाहिँ मेरो एकजना चाहिँ आजको हाम्रो स्पोन्सर मेन स्पोन्सर सनसाइन मोर्गेजको निरज भाइ हुनुहुन्थ्यो त्यस्तै गरेर एकजना हाम्रो गेस्ट हुनुहुन्थ्यो एडजुडेन्टको हस्बेन्ड हुनुहुन्थ्यो उहाँहरूसँग खेल्न पाउँदाखेरि एकदमै रमाइलो अरूभन्दा खेल्नुभन्दा नै गफ गफ गर्दै एकदम रमाइलो भयो
6: ओके तपाईँको प्राइजमा पनि तपाईँको नाम आएको थियो पहिला तर पछि अरूको पनि स्कोर कार्ड हेर्दा अरू पनि विनर हुनुभयो होइन भाइ कति खेल्नुभयो ओभरअल तपाईँ
5: के भन्छ म गल्फ त्यति जान्दिनँ टेबल फोर पोइन्ट सिस्टम थियो पोइन्ट त ठिकै हो कति ठाउँमा चाहिँ अरू नोभल्टिज प्राइज भन्छ त्यस्तोहरू पनि थियो त्यस्तोमा चाहिँ अब भन्न सकिनँ जस कोसिस राम्रै गरेको थियो तर मभन्दा राम्रो खेल्ने मान्छेहरू भयो हजुर दिदी
6: कति ह्यान्डिक्यापमा खेल्नुहुन्छ भाइ
5: म चाहिँ 15 ह्यान्डिक्यापमा खेल्छु दिदी
6: एकदमै राम्रो 15 भनेपछि अब स्टेबल फोर्टमा तपाईँहरूको अझ घट्यो होला होइन र पनि केही छैन अब गल्फ भनेको एकदमै रमाइलो गर्ने हो होइन तपाईँहरू सेकेन्ड फेजमा आउनुभएको छ बाँकी समय पनि इन्जोय गर्नु होला थ्याङ्क यू भेरी मच
5: तपाईँलाई धेरै धेरै धन्यवाद दिदी

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर आदरणीय श्रोताहरू, मनोज राजले गाउनुभएको यो गीत सँगसँगै अब भने हामी कार्यक्रमको करिब करिब अन्तिम चरणमा आइपुगेका छौँ र भोलि भने हामी साँझको कार्यक्रम गोधुलीमा भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। अब भने हाम्रा सहकर्मी साथीलाई सुन्न सक्नुहुनेछ युगराज राईजीलाई साँझको कार्यक्रम गोधुलीमा, र अबको केही समयपछि तपाईँहरूले बिबिसी नेपाली सेवाको कार्यक्रम सुन्न सक्नुहुनेछ। अनि कार्यक्रम गोधुली भने आज 5:10 पछि भने नेपाली ओपन कन्सर्टको रिपोर्ट सुन्न सक्नुहुनेछ। त्यस लगत्तै साँझको कार्यक्रम टिपन टापन त छँदैछ र साँझको कार्यक्रम पनि सुन्न नभुल्नुहोला भन्दै हामी भोलि साँझको कार्यक्रम गोधुलीमा भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। हवस् त आदरणीय श्रोता, आजको यस कार्यक्रमबाट म पनि छुटिन्छु। तपाईँको बाँकी पल सुमधुर रहोस्। नमस्ते, बाय बाय।

0: बीबीसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा वीरगंजमा चिकित्सक कुटपिटको विरोधमा देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिँदा बिरामीहरू मर्कामा,
1: अस्पताल बन्द छ अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि,
0: साम्प्रदायिक तनाव निम्तिएको सुनसरीको ताजा अवस्था के छ,
2: अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरू जानकारी दिएका छन्।
0: हाम्रा संवाददातासँग कुराकानी र अन्तर्राष्ट्रिय प्रसङ्गमा जापानमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौं मानिस फँसेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। जापानका अग्नि नियन्त्रकहरूले क्युसु टापुको दक्षिणी प्रान्त कुमामोतोमा आएको शक्तिशाली भूकम्पपछि एउटा सपिङ सेन्टरभित्र धेरै मानिसहरू फँसेको बताएका छन्। सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार करिब 20 30 कर्मचारी सम्पर्कविहीन छन्। प्रत्यक्षदर्शीहरूले 7.1 म्याग्निट्युडको भूकम्प आएपछि उक्त सपिङ सेन्टरमा विस्फोट भई आगलागी भएको बताएका छन्। पछिल्लो विवरण अनुसार निप्पोन पेपर इन्डस्ट्रिजको कारखानामा चिम्नी भत्किँदा धेरै मानिसहरू बेपत्ता छन्। बीबीसीका जेक क्योन भन्छन्, सुरक्षाका लागि राखिएका क्यामेराहरू भिडियो सामग्रीमा भवन भत्किँदै गरेको र आगो भवनमा लागेको देखिन्छ। पछिल्लो पटक जापानको नोटो क्षेत्रमा सन् 2024 भूकम्प जाँदा 200 भन्दा बढी मानिसको मृत्यु भएको थियो। बीबीसीका जेक क्योनको भनाई। फ्रान्स र स्पेनका अग्नि नियन्त्रकहरूले हालैका समयका सबैभन्दा भीषण डडेलोहरू मध्ये केही माथि नियन्त्रण गर्नेतर्फ प्रगति भएको बताएका छन्। तर उनीहरूले अर्को उष्ण लहर आउन लागेकाले खतरा अझै पूर्ण रूपमा नटरेको भन्दै चेतावनी दिएका छन्। दक्षिण पश्चिम फ्रान्समा बोर्डो नजिकै लागेको डढेलोले करिब 420 वर्ग किलोमिटर क्षेत्रफल जलेको छ र 200,000 बढी मानिस घर छोडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन्। स्पेनमा अग्नि नियन्त्रण टोलीहरूले रातभरिमा अवस्थामा सुधार आएको तर अझै पनि 10,000 मानिस विस्थापित भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट्दैछन्। युक्रेनले रुसभित्र

0: छ भने तीनजना अन्य घाइते भएका छन्। यो गठबन्धन नागरिक समाजका विभिन्न समूहहरूको संगठन हो जसलाई आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाइएको छ। गत एक महिनामा भएको हिंसामा प्रहरी अधिकारीहरू सहित 40 जना भन्दा बढीको मृत्यु भएको छ। र फ्रान्सका महान फुटबल खेलाडीहरू मध्ये एक जेनेडिन जिदान फ्रान्सको पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले खेलाडीका रूपमा फ्रान्सलाई विश्वकप उपाधि जिताएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा पुनः स्वागत छ। बिरगन्ज स्थित नारायणी अस्पतालमा एक चिकित्सकमाथि भएको कुटपिटका कारण आज देशभरिका अस्पतालहरूमा आकस्मिक बाहेक अन्य सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परे। कुटपिटको घटनालाई लिएर सो अस्पतालका 67 जना चिकित्सकले आज राजीनामा दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ भने अधिकारीहरूले स्थानीय प्रशासनबाट छानबिन तथा अन्य कारवाही भइरहेको बताएका छन्। आज दिउँसो नारायणी अस्पताल पुगेर हाम्रो संवाददाता माधुरी महतोले तयार पारेको यो रिपोर्ट सुनौ।
2: म यहाँ बिरगन्जको नारायणी अस्पतालमा आइपुगेको छु। यहाँ पर्सा, बारा, रौतहट, सर्लाही, मध्य प्रदेशका विभिन्न जिल्ला लगायत सीमावर्ती भारतीय शहरबाट पनि आउने गरेका छन् बिरामीहरू, र अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन्। यसै क्रममा एक कुर्बा जो यहाँ आएर बसिरहनु भएको छ, बाहिरबाट आएर, उहाँसँग हामी कुरा गर्छौँ।
3: म भारतको मिर्जापुरबाट आएको छु, धेरै टाढा पर्छ, बिहानै आएको हुँ, तर अस्पताल बन्द छ, अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि, त्यसैले उपचार हुनुपर्छ, अस्पताल खुल्नुपर्छ।
2: गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा बिरगन्ज महानगरपालिका वडा नम्बर 25 का 45 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले अस्पतालमा तोडफोड गर्नुका साथै डाक्टर प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए। त्यसै घटनामा संलग्नमाथि कारवाहीको माग गर्दै एकातर्फ मृतकका परिवार र आफन्तले सड़क अवरुद्ध गरेका छन् भने अर्कातर्फ चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन्। सोमबार जिल्ला प्रशासन कार्यालय पर्साममा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकमाथि प्रहरीबाट दुर्व्यवहार गरेको आरोप लगाउँदै नारायणी अस्पतालका 67 जना चिकित्सकले सामूहिक राजीनामा समेत दिएका छन्। नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ डाक्टर उदयनारायण सिंह भन्छन्,
4: छलफलको क्रममा हिजो यहाँका प्रमुख जिल्ला अधिकारी र एसपी साहब चाहिँ तुरन्तै आदेशमा आउनुभयो र उहाँहरूले चिकित्सकहरूसँग कार्यकक्षमै गाली अपशब्द प्रयोग गर्दै तुरन्त यिनीहरूलाई थुन्नुपर्छ, थुन समाज भनेर चाहिँ वातावरण बिगार्नुभयो र प्रहरी बल प्रयोग गरेर दुर्व्यवहार गर्नुभयो कि जुन चिकित्सक कुटपिट गरियो त्यो पनि प्रहरीकै उपस्थितिमा मर्ने गरी कुटपिट चाहिँ गरियो।
2: नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चितरञ्जन शाहले भने,
5: अब लापरवाही भयो भएन अब त्यो छानबिन गरेर हेरेर थाहा हुन्छ, सिसिटिभी फुटेज छ, गल्ती गरेको छ भने त्यसको सजाय पाउँछ, तर यसरी चाहिने दुर्व्यवहार गर्ने कुटपिट गरिदिए पछाडि अब कुन मानसिकताले राख्छ अब फेरि काम गर्छ।
2: पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले घटनाबारे बताउँदै भने,
6: दुई तिनजना डाक्टर साहबहरूले अलि अभद्र तरिकाले उहाँहरूले चाहिँ प्रस्तुत हुनुभयो, नागरिकहरूले चाहिँ स्वास्थ्य उपचारबाट चाहिँ वञ्चित भएका छन्, अब यो कुराहरू जिम्मेवारी निकाय हामी सबैले यसलाई जिम्मेवारी चाहिँ बोध गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूलाई फर्काउँ भनेर उहाँहरूलाई बोलाएको मात्र त्यस्तो दुर्व्यवहार गरेको भन्ने विषय होइन। घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयले आवश्यक कारवाही गरिरहेको अवस्था छ। छानबिन समिति गठन भएको छ र छानबिन समितिले पनि आफ्नो कार्य प्रक्रिया प्रारम्भ गरिसकेको अवस्था छ।
2: चिकित्सकहरूको आन्दोलन र सामूहिक राजीनामा पछि नारायणी अस्पताल लगायत देशभरको सेवा अझ प्रभावित बनेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने नारायणी अस्पताल लगायत देशभरि सबै अस्पतालको सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्य कर्मीसँग अनुरोध गरेको छ। माधुरी महतो, बीबीसी, बिरगन्ज।
1: अर्को विषय, साम्प्रदायिक विवाद उत्पन्न भएपछि आइतबार रातिदेखि तनावग्रस्त सुनसरीका विभिन्न स्थानमा मङ्गलबार पनि कर्फ्यूले निरन्तरता पाएको छ। बिहान केही स्थानमा कर्फ्यू हटाइएको भए पनि तनाव मत्थर नभएपछि सुनसरी सदरमुकाम मिनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा पनि कर्फ्यू थपिएको छ। सुनसरीको ताजा अवस्थाबारे केही बेर अघि हामीले विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौलालाई सोधेका छौँ।
7: कर्फ्यूका बिचमा पनि बिहानैदेखि दिनभर जसो विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन्। घटनाको छानबिन, दोषीलाई कारवाही, उपचारका कुराहरू अनि क्षतिपूर्तिका कुराहरू लिएर विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेका छन्। अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरूले जानकारी दिएका छन्।
1: गृह मन्त्रालयले गठन गरेको छानबिन समिति सुनसरी पुगिसकेको छ, के गर्दैछ समितिले, त्यसका सदस्यहरूसँग तपाईँको कुरा हुँदाखेरि के भन्छन्?
7: मैले अघि साँझ छानबिन समितिका

0: संयोजक सहसचिव भूपेन्द्र थापासँग कुराकानी गरेको थिएँ। त्यो समितिका टोलीका सदस्यहरू हिजो साँझ विराटनगर आएर यहाँ विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेका जुन घटनाका घाइतेहरू छन् उहाँहरूसँग भेटघाट गरेर र उहाँहरूको अवस्था बुझेको कुराहरू उहाँहरूले भन्नुभएको छ र जुन उहाँहरूले दिएको जानकारी अनुसार विराटनगरका अस्पतालहरूमा भएका घाइते मध्ये 3 जनाको अवस्था चाहिँ चिन्ताजनक र केही अरू चाहिँ सामान्य अवस्थामा रहेको भनेर भनिएको छ र उहाँहरूले आज जिल्ला सदरमुकाम सुनसरीमा गएर सुरक्षा निकायका प्रमुखहरूसँग बसेर त्यहाँको घटनाको वस्तु स्थिति बारे जानकारी लिएको र अलिक सहज परिस्थिति भयो भने भोलि कप्तानगंज घटना भएको क्षेत्रमा गएर त्यहाँको वस्तु स्थिति बुझ्ने हाम्रो कार्यक्रम छ, हाम्रो त्यो तयारी छ भनेर उहाँले भन्नुभएको छ।
1: यो दिवानगंजको घटनालाई लिएर अरू जिल्लामा पनि त्यसको प्रतिक्रिया स्वरूप प्रदर्शनहरू भएका छन्, खास गरी सामाजिक सद्भाव कायम गर्ने दिशामा कस्तो भूमिका देखिँदैछ विभिन्न पक्षको?
0: सामाजिक सद्भाव जुन अहिले खलबली नै आँट्यो भने सबैतिर चिन्ता बढेको छ, त्यसकारण यहाँ विभिन्न राजनीतिक दल, नागरिक समाज, विभिन्न गैर सरकारी सङ्घ संस्था र जनप्रतिनिधिहरूले यस विषयमा चाहिँ सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह पनि गरिरहेका छन्। मैले दिउँसो जुन घटनास्थल भएको देवनगंज गाउँपालिकाका अध्यक्ष वेतन मेहतासँग कुरा गरेको थिएँ, उहाँले पनि यो विषयमा चाहिँ हामीले सबै पक्षसँग चाहिँ हामीले सद्भाव कायमका लागि छलफल गरिरहेका छौँ, सबैलाई आग्रह गरिरहेका छौँ, यसलाई अगाडि बढाउनु हुने कसरी हुन्छ, यसलाई शान्त बनाउने भन्ने विषयमा कुरा गरिरहेका छौँ। र आज सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल पनि जुन घटना भएको थियो मृतकका घर परिवारमा गएर घाइतेका घरमा गएर उहाँले सबैलाई चाहिँ यो चाहिँ अब सामाजिक सद्भाव कायम राख्नलाई चाहिँ अब आग्रह गर्ने, अब सबैलाई जसरी जे घटना भयो भइहाल्यो, अब यसलाई कसरी हुन्छ एकदम अवस्था सामान्य बनाउन भनेर चाहिँ उहाँले पनि आग्रह गर्नुभएको कुरो हामीलाई जानकारी दिनुभएको छ। र सबै पक्षबाट यो सामाजिक सद्भाव कायम राख्ने विषयमा सबैको सकारात्मक पहल देखिरहेको छ।
1: सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबारे विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौला। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुनसरीको देवानगंजमा भएको घटनाको पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उप कडा कारवाही गर्न प्रतिबद्ध रहेको जनाएको छ। केही बेर अघि एउटा विज्ञप्ति मार्फत सरकारले हिंसा वा मुठभेड मार्फत कुनै पनि समस्या, असन्तुष्टि र विवादको समाधान हुन नसक्ने भन्दै धार्मिक सहिष्णुता र एकता कायम गर्न अपिल गरेको छ। सरकारले साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि नगर्न भन्दै भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयम देखाउन सम्बद्ध पक्षहरूलाई आह्वान समेत गरेको छ। साझेपखमा एकाध विषय संक्षेपमा, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दावीबारे आफूलाई जानकारी नभएको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सोधिएको प्रश्नमा जयसवालले आफूसँग त्यसबारे कुनै सूचना नभएको प्रतिक्रिया दिएका हुन्। उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो चाहिँ दिइएको बताए। हो, हामीले भारत भ्रमणको निम्तो पठाएका छौँ, प्रवक्ता जयसवालले अगाडि थपे। स्थानीय प्रशासनले नारायणगढ मुगलिन सडक खण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनको आवागमनमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। रातिको समयमा सवारी आवागमन जारी राख्दा हुन सक्ने क्षतिको जोखिमलाई ध्यानमा राखी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले एउटा विज्ञप्ति मार्फत जनाएको छ। उसका अनुसार उक्त सडक खण्ड अन्तर्गत मुगलिङ बजार नजिकै नारायणगढतर्फ सुखा पहिरो गई सडक अवरुद्ध भएको र सुखा पहिरो खस्ने क्रम अझै जारी छ। हामी बिबिसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बिबिसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बिबिसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अन्त्यमा नेपाल बाहिरको एउटा विषय। जापानको दक्षिण पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौँ मानिसहरू फँसेका अधिकारीहरूले बताएका छन्। कुमामोतो सहरमा शक्तिशाली भूकम्पपछि भएको विस्फोटको खबरसँगै त्यहाँ रहेको एउटा सपिङ सेन्टरमा धेरै मानिसहरू फँसेको आशंका गरिएको हो। 7.1 म्याग्निट्युडको भूकम्प गएपछि कुमामोतो स्थित इयोन मलमा विस्फोट भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। बिबिसी विवरणमा आधारित रिपोर्ट सुनौँ विनिता दाहालबाट।
2: क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 भूकम्प गएको थियो। त्यहाँ बसोबास गर्ने 1.5 लाख भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो, तर 1 घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइयो। कुमामोतो क्षेत्रको कासिमा नगरमा एउटा सपिङ कम्प्लेक्सको 2रो तला भत्किँदा कैयौँ मानिसहरू भित्रै फँसेका अग्नि नियन्त्रण विभागले एउटा विज्ञप्तिमा जनाएको छ। जापान विश्वमै भूकम्पको बढी जोखिम रहेको देशहरूमध्येको एक हो। त्यहाँ एक वर्षमा करिब 1500 जति भूकम्प जाने गर्छन्। अहिलेको भूकम्प जमिन मुनि 10 किलोमिटरको गहिराईबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रसारण गरेको भिडियोमा सडक तथा पुलहरू चर्किएका र कैयौं भवनहरूमा आगो लागेको देखिएको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापानको मन्त्री परिषदका मुख्य सचिव मिनोरु किहाराका अनुसार विभिन्न सुरक्षा निकायहरू र आपतकालीन सेवाका टोलीहरू परिचालित छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।
4: Programs on this channel at present. Details of this is the BBC. There are no programs on this channel at present.

0: बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर, चर्चित गायिका मेलिना राईले गाउनुभएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। आदरणीय श्रोताहरू आरामै हुनुहुन्छ होला। यहाँ सबैलाई सोन क्लिपको स्टुडियोबाट कार्यक्रम गोधुलीमा वेलकम गर्न चाहन्छु। म योगराज राई तपाईँहरूको सारथी सात बजीसम्म रहनेछु। आशा छ तपाईँहरूले पनि साथ दिनुहुन्छ होला। तपाईँहरूको बाँकी पल बाँकी दिन चाहिँ शुभ रहोस् भन्न चाहिँ चाहन्छु। र जापानको दुःख लाग्दो घटनाहरू तपाईँले सुनिराख्नु भएको छ। 7.1 म्याग्निच्युडको चाहिँ त्यहाँ भुइँचालो गएको कुरा छ। हाम्रो थुप्रै थुप्रै नेपालीहरू पनि त्यहाँतिर हुनुहुन्छ। आशा छ उहाँहरू सबै सकुशलै हुनुहुन्छ होला। विशेष गरेर सपिङ सेन्टरको कुराहरू छ, त्यहाँ थुप्रै अब भनौँ न व्यक्तिहरू ट्र्याप भएको कुराहरू न्युजमा आइरहेका छन्। आदरणीय श्रोता, बिल्डिङ्सहरू, रोड्स अनि इलेक्ट्रिसिटीहरू चाहिँ जस बढी प्रभाव परेको मैले पनि एक दुईवटा त्यो चाहिँ जस छोटो छोटो क्लिपहरू हेर्दै थिएँ र रोडहरू त्यहीँ अब इलेक्ट्रिसिटीहरू प्रभाव परेको। एनिवे जस उहाँहरूको चाहिँ जस सबै राम्रो होस् त्यही नै भन्न चाहन्छु। अहिले चाहिँ गभर्मेन्टले चाहिँ इमर्जेन्सी टास्क फोर्स पनि प्रधानमन्त्री कार्यालयमा खडा गरिसकेको छ। कुमा मोतो भन्ने ठाउँमा चाहिँ 7.1 रेक्टर स्केलको अथवा म्याग्निच्युडको भुइँचाल चाहिँ गएको छ। अब नेपालको 2015 भुइँचालो तपाईँलाई सम्झना छँदैछ। 7.8 रेक्टर स्केलको भुइँचालो गएको थियो। झन्डै 9,000+ एभ व्यक्तिहरूको मृत्यु भएको अनि धेरै घाइतेहरू भएको कुराहरू र तपाईँलाई ताजै छ आदरणीय श्रोता। म पनि त्यति बेला नेपालमा गएको थिएँ र पश्चिमको यो गोर्खातिर बारपाकतिर घुम्ने मौका पनि पायो। त्यहाँको चाहिँ स्थितिहरू पनि देख्यो, दुःख पनि लाग्यो। के गर्ने आदरणीय श्रोता, र प्रकृतिसँग हामीले कति बेला के हुन्छ त्यो थाहै हुँदैन। गर्दा चाहिँ अब यो प्रकृतिमाथि हामीले विजय हासिल गर्ने कुरै भएन। हजुर हजुर, आजको कुराकानी गर्नुपर्दा 5 बजेको समाचारपछि तिनवटा पार्टमा चाहिँ नेपाली ओपन कन्सर्ट चाहिँ गत शनिबार भएको थियो रसमोर एरिनामा। हाम्रो रूपा दिदीले तार पार्नुभएको अन्तर्वार्ताहरू छ तिनवटा पार्ट्समा। अब हजुरले छोटो छोटो हुन्छ त्यसले गर्दा 3 पार्ट्स बनाउनु भएको छ। आज सुन्ने प्रयास गर्नुहोला। फेरि पनि मगर एसोसिएसन बेलायतका सबै मेम्बर्सहरूलाई चाहिँ जस धन्यवाद भन्न चाहन्छु यति राम्रो कार्यक्रमको आयोजना गर्नुभएकोमा। मन्त्र ब्यान्ड उहाँहरू फर्किनुभयो कि फर्किनु आज कि भोलि फर्कने कुरा जस्तो देखेको थिएँ। अनि नीता बहिनी चाहिँ अब फर्किँदै हुनुहुन्छ कि उहाँले प्रायः जसो एउटै सोको लागि ल्याउनुहुन्छ। हाम्रो चाहिँ पुनम पुन त यतै हुनुहुन्छ, सायद उहाँ यतै बस्नुहुन्छ होला। अब भाइ पनि यतै हुनुहुन्छ, हाम्रो मोहन भाइ गर्दा यतै बस्नुहुन्छ होला। एनिवे जस उहाँहरूको चाहिँ शुभयात्राको पनि कामना गर्न चाहन्छु। उहाँ चाहिँ अब जस इन्डिया दार्जिलिङबाट आउनुभएको मन्त्र ब्यान्ड धेरै पटक हामीले पनि यहाँबाट उहाँहरूको गीतहरू सुनाएर तिनवटा पार्टमा सुन्न सक्नुहुन्छ। अनि आज 6:28 जाँदा चाहिँ लान्स कपरोल भरत गुरुङ भाइ हुनुहुन्छ क्युजी, तर अहिले उहाँ चाहिँ 2-3 इन प्यारासुट इन्जिनियर रेजिमेन्टमा हुनुहुन्छ र फिल्ड सेक्सन 2IC कोर्समा जानुभयो। उहाँ चाहिँ टप स्टुडेन्ट हुनुभयो र उहाँसँग गरेको कुराकानी कार्यक्रम आयो गोर्खालीमा आज सुन्न चाहिँ सक्नुहुन्छ। उहाँको एउटा फोटो पनि त्यहाँ फेसबुक पेजमा राखेको छ, तपाईँहरूले हेर्दै पनि हुनुहुन्छ होला। सनी वेदर छ आज, एकदमै बिजी भयो अफिसमा। हजुर, अरू विभिन्न कामले गर्दा के गर्ने, काम गर्नै पर्यो होइन।

0: राजेश पाल राई र हिमा गुरुङले गाउनु भएको गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताले। यो बिचमा अञ्जना गुरुङ तामाङ बहिनी हुनुहुन्छ, पहिला अब चाहिँ यहीँ हुनुहुन्थ्यो बेला यतामा हिलिङटनमा, अहिले नेपाल जानुभएको छ। एउटा यहाँ हामीलाई चाहिँ इमेल गरेर पठाउनु भएको रहेछ, एउटा दुःख कुरा चाहिँ यहाँ सेयर गर्न चाहिँ चाहनुभएको छ। हुन त कति तपाईँहरूलाई थाहा पनि भइसकेको हुनसक्छ अब आजभोलि त विभिन्न माध्यमहरूबाट, र यो चाहिँ म केही बेरमा पढेर सुनाउने छु र बहिनीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। श्रद्धेया खेन रेनपोचे डाक्टर जिग्मे ग्याल्जेन शेर्पाज्यूको चाहिँ निधनको कुरा यहाँ सेयर गर्नुभएको रहेछ र यो उहाँको मेल चाहिँ म पढेर सुनाउँछु। बहिनी थ्याङ्क यू भेरी मच, आरामै हुनुहुन्छ होला, यो दुःखको कुरा यहाँ सेयर गर्न चाहनुभएको रहेछ, के गर्ने र सजिस लाइफ। हजुर, यदि भन्दै हामी अर्को गीततर्फ लागौँ र त्यसपछि भने उहाँको गीत भन्दा पनि उहाँको यो टेक्स्ट चाहिँ म सेयर गर्नेछु है त, इमेल चाहिँ म पढेर सुनाउनेछु। अलिकति दुःखको कुरा यहाँ लेख्नु भएको छ।
1: मनबाट

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको

हजुर अनमोल गुरुङले गाउनु भएको यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। 4:48 गइसकेको छ। यो बिचमा चाहिँ मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ आसपोर्टबाट, उहाँको नातिनी आराधना राई आज चाहिँ 1 वर्षमा प्रवेश गर्नुभएको रहेछ। एउटा गीत मगाउनु भएको छ, यो गीत हामी सुन्नेछौँ है त। अनि अहिलेलाई भने हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी हुनुहुन्छ र उहाँको यो इमेल म पढ्न चाहिँ चाहन्छु। नेपाल काठमाडौँबाट उहाँले यो दुःखको कुरा चाहिँ यहाँ सेयर गर्नुभएको छ र यो म राख्न चाहिँ चाहन्छु। उहाँ लेख्नुहुन्छ, हेलो योगदाई, नमस्ते, गुड इभिनिङ हजुर। आफ्टर लङ टाइम हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राखेको छु है दाई भन्नुभएको छ। बहिनी ठिकै छौँ, सो फार सो गुड। हामी पनि अलिकति व्यस्त व्यस्त, अब युकेमा अलिकति गर्मी पनि छ, नेपालतिर पनि त्यही नै होला गर्मी, अहिले अब रेनी सिजन पनि हो। तपाईँ ठिकै हुनुहुन्छ होला, थ्याङ्क यू लामो समयबाट सम्झिनु भएकोमा। र साथमा यतिखेर रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा, मेरो सबै साथीहरूमा मेरो हार्दिक अभिवादन भन्नुभएको छ। अब नेपालबाट सम्झिनु भएको छ, यहाँ थुप्रै थुप्रै तपाईँहरूको साथीहरू हुनुहुन्छ, अब भाइहरू चाहिँ तपाईँहरूको यहीँ नै हुनुहुन्छ होइन, अब बुहारीहरू आशा छ उहाँले पनि कोर्बीमा सुन्दै हुनुहुन्छ होला। दाई धेरै लामो समयपछि आज एउटा अत्यन्तै दुःखद समाचार सेयर गर्नु परेको छ, जुन यो सबै युकेवासी जीवहरूलाई अवगत नै छ। श्रद्धेय खेन रेनपोचे डाक्टर जिग्मे ग्याल्जेन शेर्पा थुप्तेन तासी नाम ग्याल, सायद मैले अलिकति यो चाहिँ रङली प्रोनाउन्स गरेको पनि हुनसक्छु, त्यसको लागि क्षमा चाहन्छु। गुरुजीवप्रति आयोजित अन्तिम श्रद्धाञ्जलि कार्यक्रम अत्यन्तै भव्य गरिमाया र सफलतापूर्वक बिसिसी युके गुम्बामा भइसकेको छ र यस सम्बन्धी अस्ति हाम्रो समुद्र साहबसँग मैले पनि कुराकानी गरेको थिएँ, केही बोल्न चाहनुहुन्छ कि भन्दा ठिकै छ र हामीलाई त्यो जानकारी मात्रै गराइदिनु होला भन्नुभयो र यस सम्बन्धी अलिकति छोटो कुराकानी गर्ने विचार त थियो, अब उहाँ चाहिँ एउटा गुरु भएको कारणले गर्दा। र जो बुद्ध धर्मको शिक्षा फैलाउन र युकेमा रहनुहुने आमा बाबु दाजुभाइ दिदीबहिनीहरू लगायत नयाँ पुस्तालाई ज्ञान दिन बेलायतको विभिन्न ठाउँमा हरेक वर्ष पाल्नुहुन्थ्यो, जुन चाहिँ पुरा नहुँदै उहाँको पार्थिव शरीर स्वदेश फर्काउँदैछ, कस्तो अचम्ममा परिरहेको छु भनेर लेख्नु भएको छ। अफकोर्स नेपाल आएदेखि निरन्तर गुरुसँग केही न केही सिक्ने मौका मिलिरहेको थियो मेरो, त्यो सबै आज अधुरै रहन गयो मेरो लागि भन्नुभएको छ। भोलि नेपाली समय साँझ 4:30 बजे उहाँको पार्थिव शरीर काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछ। हामी सम्पूर्ण गुरु भक्तजनहरू उहाँलाई अन्तिम श्रद्धा र सम्मान अर्पण गर्न विमानस्थलमा उपस्थित हुँदैछौँ। दाई देश विदेशमा छरेर बस्नुहुने उहाँको भक्तालुहरू हरेक साँझ बिहान पारेर धमाधम नेपाल आइरहनु भएको छ। यो दुःखद घडीमा उहाँको पार्थिव शरीर सबै भक्तालुहरूको दर्शनको लागि सहजता होस् भनेर बौद्धमा रहेको शेर्पा गुम्बामा राखिँदैछ भने शुक्रबार बिहान गुरुको अन्त्येष्टि बौद्ध परम्पराबाट टेकु स्थित लगिने छ, सम्मान गरिनेछ त्यहाँ लगेर भनेर भन्नुभएको छ। हाम्रो लागि उहाँले दिनुभएको शिक्षा करुणा र आशीर्वाद सधैँ हाम्रो हृदयमा जीवित रहनेछ। यस दुःखद घडीमा म र मेरो श्रीमान साथै सम्पूर्ण हाम्रो परिवारको तर्फबाट साथै सम्पूर्ण गुरु भक्तजन परिवार तथा श्रद्धालुहरूमा हार्दिक समवेदना व्यक्त गर्दै परम पूज्य गुरु आत्माको चिर शान्तिको कामना गर्दछौँ। उहाँ जस्तो व्यक्तिको चाँडै नै पुनर्जन्म होस् भनेर प्रार्थना गर्दछु। शुभ साँझ अञ्जना बहिनी काठमाडौँ नेपाल भनेर भन्नुभएको छ। र यो गीतको कुरा यहाँ लेख्नु भएको छ, यहाँ लिङ्क त पठाइदिनु भएको रहेछ तर अलिकति यो गीत रेडी भएको छैन त्यसले गर्दा, र यो बुद्धसँग नै सम्बन्धित यो गीत नै चन्द्र दोङले गाउनु भएको छ। यो गीत म सुनाउन चाहन्छु, उहाँको आत्माले शान्ति पाओस्। मेरो व्यक्तिगत तर्फबाट, सम्पूर्ण चेलाहरूको तर्फबाट अनि व्यवेश परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु। संसारीमा विचित्र विचित्र छ नि संसार होइन, के गर्नु

हजुर, यो गीत चाहिँ हाम्रो धर्म गुरुको लागि थियो र उहाँलाई श्रद्धाञ्जली अर्पण गर्दै यो गीत हामीले सुन्यौँ। अब अञ्जना बहिनीले चाहिँ उहाँको लागि सुनाइदिनको लागि अनुरोध गर्नुभएको एउटा धुन भनौँ न, ओम माने पद्मे। हजुर, अगेन उहाँको आत्माले शान्ति पाओस्।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सुनसरीको दक्षिणी क्षेत्र देवानगंजको घटनाको विषयलाई लिएर उत्पन्न विवाद साम्य नभएपछि जिल्ला प्रशासन कार्यालयले आज फेरि कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले आज दिउँसो 3 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गर्नुभएको हो। सुनसरीमा पर्ने महेन्द्र राजमार्गका विभिन्न 4 किल्ला तथा इनरुवा बजार क्षेत्र सिमानाभित्र आवत जावत भेला जुलुस प्रदर्शन सभा बैठक घेराउ गर्न नपाउने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको हो। पूर्वमा पखाली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा उत्तर र दक्षिण महेन्द्र राजमार्गको 200 मिटर क्षेत्रसम्म कर्फ्यू लगाइएको हो। सुनसरीको देवानगंज बजारमा 2 समूहबीच फेरि झडप भएको छ। आइतबार रातिको विवादपछि तनावग्रस्त बनेको क्षेत्रमा आज राति करिब 8 बजेबाट फेरि झडप सुरु भएको हो। देवानगंज 3 को बजार क्षेत्रमा भएको झडप नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ। दुवै पक्ष घरेलु हतियार सहित बजारमा पुगेपछि अवस्था तनावपूर्ण बनेको प्राप्त समाचारमा जनाइएको छ। झडप नियन्त्रणका लागि प्रहरीले प्रयास गरिराखेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। सरकारले सुनसरीको देवानगंज 3 कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले विज्ञप्ति जारी गर्दै समयमता अपनाउन आग्रह गरेको छ। प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै सरकारले घाइतेहरूको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने प्रबन्ध मिलाएको जानकारी पनि गराउनु भएको छ। घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अवलम्बन गर्नुपर्ने उपायसहित 7 दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले काम सुरु गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ। यस्तै धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन पनि सरकारले अपील गरेको छ। सरकारले यस्तो परिस्थितिमा मुलुकमा शान्ति, सुव्यवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैलाई आह्वान गरेको छ। सुनसरी देवानगंजको कप्तानगंज झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहताका आफन्तजनले सरकार सामु माग पेश गरेका छन्। आज मृतक मेहताका परिवारलाई भेट्न देवानगंज 4 को घरैमा पुगेका सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल सहितको टोलीलाई आफन्तजनले ज्ञापन पत्र बुझाएका हुन्। देवानगंज गाउँपालिका अध्यक्ष बेसन प्रसाद मेहताका अनुसार पीड़ित परिवारले नहुँदे माग पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन्। पीड़ित पक्षले प्रहरीको गोली लागेर ज्यान गुमाएका ओमप्रकाश मेहतालाई तत्काल शहीद घोषणा गर्न र पीड़ित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गरेका छन्। यस्तै घटनामा परि गम्भीर घाइते भई विराटनगरका न्युरो लगायत अस्पतालमा उपचाररत जयप्रकाश मेहता, रविन महतो सहितका घाइतेहरूको सबै उपचार खर्च राज्यले बेहोर्ने ग्यारेन्टी गर्न माग गरिएको छ। पीड़ितहरूले केही स्थानीयको नाम किटान गरी कार्यवाहीको माग गरेका छन्। यस्तै इलाका प्रहरी कार्यालय देवानगंजका इन्चार्ज इन्सपेक्टर राकेश राईलाई

0: निगरण गर्नुपर्नेछ। अब नयाँ प्रस्तावित सदस्यहरू त्यहाँ अनुमोदित भएर जानु हो भने नयाँ चुनौतीहरू सामना गर्नुपर्नेछ, त्यसलाई चाहिँ सकारात्मक चुनौतीकै रूपमा लिनुहुन्छ भन्ने मेरो विश्वास छ। त्यसमध्ये हाम्रो मतदाताहरूको ठुलो सङ्ख्या देश बाहिर छ या निर्वाचन बाहिर छ, त्यसो झन्डै 50-50 जस्तो भन्दा पनि हुन्छ। मैले अघि बिहान पनि भने मेरो 46% मात्रै मतदान हो, अनि धेरै मतदाता बाहिर छ, चाहेर पनि सक्दैन। हामीले त्यो अनुसार प्रविधि मैत्री निर्वाचन प्रणालीमा जानै पर्नेछ।
1: कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले आज बेलुका शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। अदालतले व्यवसायी शेखर गोल्छालाई 1 करोड़ धरोटीमा छाड्न आदेश गरेको छ। जिल्ला अदालत काठमाडौँले बीमा र धितुपत्र सम्बन्धी कसुरमा गोल्छालाई धरोटीमा छाड्ने आदेश दिएको हो। जिल्ला अदालत काठमाडौँकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले आज सुनवाई गर्दै गोल्छालाई 2 कसुरमा छुट्टा छुट्टै धरोटी निर्धारण गरी रिहाईको आदेश गरेको हो।

हजुर प्रमोद खरेल गाउँदै हुनुहुन्थ्यो राजकुमार भरको कम्पोज अनि सुदर्शन पोखरेलको शब्द रचनामा। 5:08 गइसकेको छ, हामी सेकेन्ड आवरमा प्रवेश गरेका छौँ। हाम्रो मिनी कालिकोटेलाई बहिनीको नातिनी आज 1 वर्ष पुग्नु भएको रहेछ आराधनालाई, र उहाँको गीत म प्ले गर्नेछु। तर त्योभन्दा अगाडि चाहिँ हामी ओपन नेपाली कन्सर्टको छोटो अन्तर्वार्ता सुन्न सक्नुहुन्छ। त्यसपछि उहाँको गीत 3 पार्ट्समा छ, तपाईँले यो हाटमा सुन्न सक्नुहुन्छ। अनि 6:28 जाँदा चाहिँ आज आयो गोर्खालीमा हाम्रो भरत गुरुङ भाइ हुनुहुन्छ, क्युजीको लान्सकर्पोल। उहाँ चाहिँ 2-3 इन्जिनियर रेजिमेन्ट, प्यारासुट इन्जिनियर रेजिमेन्टमा हुनुहुन्छ। उहाँसँग गरी कुराकानी सुन्ने प्रयास चाहिँ गर्नुहोला है त। अहिलेलाई भने हामी नेपाली ओपन कन्सर्टको यो चाहिँ अन्तर्वार्ता सुन्नतर्फ लागौँ।

0: गोर्खा रेडियो
1: नमस्कार बीएबीएस गोर्खा रेडियोबाट म रूपा राणा। यो वर्ष सन् 2026 को लागि नेपाली ओपन कन्सर्ट भने रसमुर एरेनामा भइरहेको छ र यसभन्दा अगाडिका वर्षहरूमा भने नेपाली ओपन कन्सर्ट विभिन्न स्थानहरूमा हुने गर्दथ्यो र यो वर्ष भने नेपाली ओपन कन्सर्ट रसमुर एरेना ओल्ड सर्टमा भएको छ। एकदमै ओपन फिल्ड र पब्लिकलाई पनि डिस्टर्ब नगर्ने, यहाँदेखि घरहरू पनि निकै टाढा छ, रातको 10 बजेसम्म पनि यो कार्यक्रम कन्टिन्यू रूपमा दर्शकहरू र मन्त्र ब्यान्डको प्रस्तुतिबाट एकदमै रमाइलो भइरहेको थियो। आउनुहोस् अब यस कार्यक्रममा सबैभन्दा पहिला त एम्बासी अफ नेपाल लन्डनका कार्यवाहक राजदूत विपिन डुवाडी, उहाँ नै यस कार्यक्रमको चिफ गेस्ट हुनुहुन्थ्यो, उहाँले दिनुभएको स्पिच सुनौ।
2: यो कन्सर्टमा पहिलोचोटि, मेरो पहिलोचोटि हो र यसमा मलाई पनि इन्भाइट गरिदिनु भएकोमा आयोजकलाई विशेष धन्यवाद। यो खुला जमिनमा चौरमा यति धेरै सेटअप, हिजो लेट आवरसम्म बसेर काम गर्नु भएको रहेछ, यो कसको लागि भन्दाखेरि समाजको लागि, तपाईँ हामीलाई नै रमाइलो गर्नको लागि मगर एसोसिएसनले यो दुःख यो मेहनत गरेका छ हामीलाई भन्दा हाम्रो अघि हामी माथिबाट गयौँ नि, हामी झर्यौँ, तपाईँ हामी सबैजना झर्यौँ, बाजा गाजा हाम्रो पुरानो मौलिक बाजा सहित झाँकी सहितको खाना, नेपाली खानाहरू पस्किराख्नु भएको छ, यहाँ फुड स्टलहरू रहेछन् धेरै, यहाँ स्टलहरू यो सबै सेटअप र आजको प्रस्तुति पनि साङ्गीतिक प्रस्तुति, सङ्गीत सँगसँगै हाम्रो कला पनि भयो, पहिचान पनि भयो, हामी हाम्रै झन्डाको वरिपरि छौँ, छेउमा हेर्नुहोस् हाम्रो देशकै झन्डा छ, झन्डा मुनि बसेर हामीले हाम्रो जन्मभूमिलाई सम्झिराखेका छौँ, बेलायतमा बसेर पनि हामीलाई नेपालतिर लैराख्नु भएको छ। यो धन्यवादको पात्र आयोजक अध्यक्षज्यू र यो विशेष कार्यक्रम आयोजना गर्ने समिति तपाईँहरू सबैलाई र तपाईँ यो आयोजक समितिलाई साथ दिने म लगायत मेरो दूतावास परिवार अनि त्यस पछाडि गएर यहाँ तपाईँहरू सबै जो उपस्थित हुनुहुन्छ तपाईँहरू सबैको तर्फबाट मैले आयोजकलाई धन्यवाद दिन्छु। दुईटा देशको बिचको सम्बन्ध औपचारिक रूपमा भन्दा पनि यस्तै तपाईँ हामी जस्तै जनस्तरमा प्रत्येक जनताले निर्वाह गर्ने भूमिका हो। टाढा भएर, देशबाट जन्मेको ठाउँबाट टाढा भएर पनि हामी आफ्नो ठाउँलाई बिर्सिन सक्दैनौँ, अझै बढी सम्झिने हुँदा रहेछ र मगर एसोसिएसनले मगरहरूको मात्रै प्रमोट गरिराखेका छैन, यहाँ नेपाललाई नै प्रमोट गरिराखेका छ, हाम्रै संस्कृतिलाई जगेर्ना गर्ने काम गरिराखेका छ, नेपाललाई नै देखाइराखेका छ अरू विदेशीहरूको सामु र यो महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा पनि फेरि पनि धन्यवाद दिन चाहन्छु आयोजकलाई। र यो सँगै नेपालका ख्यातिप्राप्त कलाकारहरू आज ज्वाइन गर्नुभएको छ, प्रस्तुति दिँदै हुनुहुन्छ भन्ने सुनेको छु, ब्यान्ड पनि ल्याउनु भएको छ, मन्त्र ब्यान्ड भन्नुभयो, उहाँहरूको पनि पर्फर्मेन्स छ भन्ने सुनेको छु। आजको यो प्रस्तुतिले तपाईँका हाम्रा सबै वर्किङ डेजका तनावहरू पनि अलिकति शान्त बनाउन्, पारिवारिक तनावहरू पनि एकछिन बिसाएर सबैले रमाइलो पनि गर्नुहोला, सँगसँगै हामीलाई यो साङ्गीतिक प्रस्तुति मार्फत मनोरञ्जन दिने र यो अवस्था जुटाइदिने र फेरि नेपालमै जोडिदिने, नेपाललाई नै जोडिदिने जतिखेर पनि सम्झाइरहने यो सबै कन्ट्रिब्युसन गर्नुभएकोमा, मेहनत गर्नुभएकोमा र यो सेतुको रूपमा काम गर्नुभएकोमा आयोजकलाई फेरि धन्यवाद दिन्छु। तपाईँहरूको दिन शुभ रहोस्, फेरि पनि धन्यवाद।
1: यहाँहरूले सुनिराख्नु भएको थियो नेपाली राजदूतावास बेलायतका कार्यवाहक राजदूत विपिन डुवाडीबाट नेपाली ओपन कन्सर्टको लागि उहाँले दिनुभएको स्पिच हामीले सुन्यौं। र त्यसै गरी मगर एसोसिएसन युकेका प्रेसिडेन्ट हुनुहुन्छ मिस्टर लालबहादुर पुनज्यू, उहाँले नेपाली ओपन कन्सर्टमा सहभागी हुनुभएका, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दर्शकहरू अनि त्यस्तै गरी उपस्थित हुनुभएका विशिष्ट पाहुनाहरू, चिफ गेस्ट लगायत सम्पूर्ण दर्शकहरूलाई दिनुभएको सन्देश अब हामी सुनौं।
3: शुभ नमस्कार, म मगर संघ युकेको अध्यक्ष लाल बहादुर पोन। आजको यस विशेष अवसर 18 औं नेपाली ओपन कन्सर्टमा उपस्थित सम्पूर्ण मानवभाव जीवहरूलाई हृदयदेखि नै हार्दिक स्वागत, सलाम तथा धन्यवाद व्यक्त गर्दछु। मगर संघ युके तथा नेपाली ओपन कन्सर्ट आयोजक टोलीको तर्फबाट उपस्थित सम्पूर्ण अतिथि, कलाकार, सहयोगी, प्रायोजक तथा नेपाली समुदायका सबै सदस्यहरूलाई हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। 18 औं नेपाली ओपन कन्सर्टका प्रमुख अतिथि नेपाली एम्बेसी लन्डनका स्थानीय प्रमुख आदरणीय विपिन डुवाडीज्यू, नेपाल एम्बेसीबाट पाल्नुहुने स्थानीय प्रतिनिधिज्यूहरू, त्यसै गरी वर्सिपफुल मेयर जीव बेलबासेज्यू, त्यसै गरी काउन्सिलरज्यूहरू, यहाँ युकेका वरिष्ठ उपाध्यक्ष आदरणीय अनिल मल्लज्यू, त्यसै गरी लेफेन युकेका अध्यक्षज्यू तथा विभिन्न सङ्घ संस्था जिल्लाका अध्यक्षज्यूहरू प्रमुखज्यूहरू त्यसै गरी मगर सङ्घ युकेका पूर्व अध्यक्षज्यूहरू ट्रस्टीज्यूहरू संरक्षकज्यूहरू एडभाइजरज्यूहरू यहाँहरू सबैलाई अभिवादन र धन्यवाद पनि दिन चाहन्छु। आदरणीय गोर्खा वरियर पर्वतराई डाक्टर हरि भुडम एमबी लगायत उपस्थित गोर्खा वरियरज्यूहरू त्यसै गरी ब्रिटिस आर्मीमा अन सर्भिसमा या अवकाशमा रहनुहुने लेफ्टेन्ट कर्नेल अफिसर साहबज्यूहरू सिजिसी एमसी डिसिएम हनेरी एमबी एमबिओ प्राप्त सम्मानित मान्यजनज्यूहरू एफएनजी युके फोनिस युकेका अध्यक्षज्यूहरू बिएफबिएस लगायत उपस्थित सम्पूर्ण आदरणीय मिडिया पत्रकारज्यूहरू व्यापारी उद्यमी साथीहरू उपस्थित सम्पूर्ण महानुभावज्यूहरूमा गहिरो अभिवादन र धन्यवाद व्यक्त गर्दछु। आज दार्जिलिङबाट नेपाली पन र नेपाली मन बोकेर पाल्नुभएका मन्त्र बैनका कलाकारहरू त्यसै गरी निता थापाज्यू तथा नेपालबाट साङ्गीतिक भ्रमणका क्रममा बेलायतमा आई नेपाली मौलिक गीत सङ्गीत र संस्कृतिको प्रचारमा योगदान पुर्याइरहनुभएका सम्पूर्ण कलाकार भाइ बहिनीहरूलाई हार्दिक स्वागत र धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। यस कार्यक्रमलाई सफल बनाउन धेरै व्यक्तिहरूले अथक मेहनत सहयोग र समन्वय रहेको छ। उहाँहरू सबैप्रति म हृदयदेखि नै कृतज्ञ व्यक्त गर्न चाहन्छु। हाम्रो प्रमुख अथवा मुख्य उद्देश्य सङ्गीत मार्फत बेलायतमा रहेका नेपाली समुदायबीच आपसी एकता र भाइचारा अझ सुदृढ बनाउनु हो। यस कार्यक्रमलाई सफल बनाउन दिनरात खटिनुभएका आयोजक टिम स्वयंसेवक प्रायोजक तथा सहयोगी संस्थाहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। बेलायतका स्थानीय काउन्सिलर काउन्सिल यामोडी सम्बन्धित निकायहरू तथा सम्पूर्ण नेपाली समुदायबाट प्राप्त साथ सहयोग र सहभागिताप्रति पनि हामी उच्च सम्मान व्यक्त गर्न चाहन्छौँ। अब हामी सबै उत्कृष्ट कलाकारहरूको मनमोहक प्रस्तुतिको प्रतीक्षामा छौँ। त्यसैले कार्यक्रमलाई शान्तिपूर्ण सभ्य सुरक्षित र अविस्मरणीय बनाउन यहाँ उपस्थित सम्पूर्ण महानुभाव जीवहरूमा सहयोगको लागि पनि म विनम्र अनुरोध गर्दै अन्तमा यहाँहरूको माया साथ र उपस्थितिले आजको कार्यक्रम अविस्मरणीय बनेको छ। आगामी दिनहरूमा पनि यस्तै साथ र एकता कायम रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दै आज नेपाली पन नेपाली संस्कृति र रक सङ्गीत सहित भरपूर इन्जोयका साथ रमाउनु होला भन्दै जय नेपाली ओपन कन्सर्ट जय मगर युके धन्यवाद।
1: हजुर, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो मगर एसोसिएसन युकेका प्रेसिडेन्ट हुनुहुन्थ्यो मिस्टर लाल बहादुर पुनज्यूले दिनुभएको सन्देशपछि भने अब यो नेपाली ओपन कन्सर्ट के कस्तो भइरहेको छ त हामी सुनौ। यस कार्यक्रमका चिफ कोअर्डिनेटर मगर एसोसिएसन युकेका जेनरल सेक्रेटरी हुनुहुन्छ गुमान सिंह पुनज्यूबाट।
0: नेपाली ओपन कन्सर्टको लागि अहिले हामी रसपुर एरेनामा छौँ। एकदमै राम्रो पर्फर्मेन्स भइरहेको छ। यसै क्रममा मैले मगर एसोसिएसन युकेका जेनरल सेक्रेटरी हुनुहुन्छ गुमान सिंह पुन भाइ, तपाईँलाई एकदमै ह्युज कङ्ग्रेचुलेसन आजको यो ओभरअल प्रोग्रामको लागि।
4: फर्स्ट अफ अल थ्याङ्क यू भेरी मच दिदी, बिएफबिएस गोर्खा बिएफबिएस मगर सङ्घ युकेले चाहिँ आयोजना गरेको कार्यक्रममा तपाईँ लगायत तपाईँको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिदी।
0: भाइ, यो वर्षको लागि नेपाली ओपन कन्सर्ट युज विशेष गरेर तपाईँहरूको यङ अडियन्सहरूलाई टार्गेट गरेर विभिन्न ब्यान अहिलेको भाइरल कलाकारहरूलाई पनि आमन्त्रण गर्नुभएको थियो, तपाईँको अनुभवमा यो वर्षको नेपाली ओपन कन्सर्ट कस्तो भइरहेको छ?
4: दिदी, यो हाम्रो चाहिँ मगर सिंह युकेले आयोजना गरेको 18 नेपाली ओपन कन्सर्ट हो र यसमा हामीले चाहिँ समावेशिक रूपमा चाहिँ हामीले चाहिँ दार्जिलिङ बेस लेजेन्डरी तपाईँको चाहिँ मन्त्र ब्यान भोइस अफ नेपाल सिजन 7 विनर निता थापा मगर लगायत नेपालबाट पहिले नै यहाँ आइसक्नुभएका कलाकारहरू तपाईँको चाहिँ लोकविधा आधुनिक विधाका कलाकारहरूलाई पनि हामीले निमन्त्रण गरेर चाहिँ सबै हाम्रो दर्शकवृन्दहरूलाई चाहिँ हामी इन्टरटेन्मेन्ट गर्ने हामी कोसिस गरेका छौँ र मलाई जहाँसम्म लाग्छ आजको कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न हुनेछ। अझ चाहिँ तपाईँको चाहिँ मन्त्र ब्यानको सो अझ आउनु बाँकी नै छ। यदि नजिक हुनुहुन्छ भने आदिवासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीलाई म फेरि पनि आह्वान गर्न चाहन्छु। अझै समय छ, मन्त्र ब्यानको कन्सर्ट सुरु हुन बाँकी छ, कृपया आएर तपाईँको चाहिँ भरपूर मनोरञ्जन लिनुहुन्छ भन्ने हामी आशा लिएका छौँ।
1: विशेष गरेर यो रसमुर एरेनामा आउनको लागि हाम्रो कतिपय दर्शकहरूले साइन पोस्टेड पनि राम्रोसँग क्लियर भएन भन्नुभएको छ, यसको लागि तपाईँहरूले के कस्तो व्यवस्था गर्नुभएको थियो?
4: थ्याङ्क यू भेरी मच, धेरै राम्रो क्वेसन सोधिनु भयो। यो चाहिँ के हो भने दिदी, तपाईँको चाहिँ हामीले साइन बोर्ड पनि राखेका छौँ, भोलिन्टियरहरू पनि खटाएका छौँ र सेक्युरिटी गार्ड पनि खटाएका छौँ। समस्या कहाँनिर भइदियो भने साइन बोर्डले देखाएको बाटोतिर जाँदाखेरि साइन बोर्ड नदेखिदिने कारणले मिस्टेक भएको हो। साइन बोर्ड छ त साइन बोर्ड फलो गरिदिनु होला, एनओसी साइन छ त्यो फलो गरिदिनु होला पनि म सबैलाई हार्दिक अनुरोध गर्दछु।
1: हजुर, अब यो वर्ष जति आउनुभयो दर्शकहरूले पक्कै पनि प्रचार गर्नुहुनेछ अथवा उहाँहरूले अरूलाई पनि भन्नुहुनेछ, र नेक्स्ट इयर भेन्यूको प्लान के छ भाइ, यहीँ गर्नुहुन्छ कि अथवा अन्य भेन्यूमा पनि तपाईँहरूले नेपाली ओपन कन्सर्ट गर्ने प्लान गर्नुभएको छ?
4: थ्याङ्क यू भेरी मच दिजु, फेरि पनि राम्रो प्रश्नको लागि। हामीले चाहिँ यो आजको प्रोग्राम अथारो नेपाली ओपन कन्सर्ट हामी भव्य र सभ्य रूपमा सम्पन्न भइरहेको छ र हामी आगामी वर्षमा पनि हामी चाहिँ एमओडीसँग फेरि मिटिङ बसेर चाहिँ तपाईँको यदि पाइहाल्यो भने हामी चाहिँ यो पब्लिक मार्च फेरि सूचनाहरू न्युजहरू तपाईँ मार्फत हामी सबैलाई तपाईँको चाहिँ सूचना प्रसारण गरिनेछ दिदी।
1: दर्शकहरूले उहाँहरूको आफ्नो पीडा आफ्नो ठाउँमा होला, तर कम्प्लेन गर्न जति सजिलो छ यो आयोजना गर्न पनि त्यत्तिकै गाह्रो छ। र यो बेलायतमा एकमात्र नेपाली ओपन कन्सर्ट मगर एसोसिएसन युकेले गर्दै आएको छ भाइ, तपाईँहरूको यो ह्युज सक्सेसको लागि वान्स अगेन थ्याङ्क यू भेरी मच।
4: थ्याङ्क यू भेरी मच दिदी बिएबिएस गोर्खालाई। म के भन्न चाहन्छु भने आयोजक कमिटीको तर्फबाट र मगर सङ्घ युकेको तर्फबाट र नेक्स्ट टाइम हामीले फेरि यसलाई अझ राम्रो गर्ने प्रयास गर्नेछौँ दिदी।
1: तपाईँहरूको प्रयास एकदमै राम्रो छ, नेपालको हेभी मेटल ब्यान्डहरूलाई लिएर तपाईँहरूले बेलायतमा नेपालीहरूको लागि यति राम्रो कार्यक्रम गरिराख्नु भएको छ। वान्स अगेन तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच।
4: थ्याङ्क यू भेरी मच दिदी, युनिटी फर म्युजिक, म्युजिक फर युनिटी दिदी, धन्यवाद दिदी, थ्याङ्क यू सो मच।
5: हजुर, त्यहाँ जोसिलो आवाज तपाईँले सुन्दै हुनुहुन्थ्यो सेकेन्ड पार्ट केही बेलमा। अहिले 5:20-21 गइसकेको छ भने एउटा जन्मदिवस गीत सुन। हाम्रो चाहिँ मिनी कालीकोटे राई बहिनी आसपोर्टबाट आउने गर्नुहुन्छ, उहाँको नातिनी आराधना राई ब्युटिफुल नेम आज एक वर्षमा प्रवेश गर्नुभएको रहेछ। एउटा गीत मगाउनु भएको छ नातिनीलाई चाहिँ बाजे बज्यू अनि सबै परिवारको तर्फबाट चाहिँ बर्थडे विस गर्नको लागि अनि उहाँको सुस्वास्थ्य दीर्घायु उज्जवल उज्जवल भविष्य कामना गर्नको लागि राजु लामाले गाउनुभएको यो गीत राख्दैछु। हाम्रो रञ्जना राई बहिनी हुनुहुन्छ, उहाँले लेख्नु भएको अनि अर्जुन पोखरेलको सङ्गीतमा र सानो छोरी हाम्रो त के भन्नु नातिनी भनौँ होइन, नातिनीलाई चाहिँ ह्याप्पी बर्थडे टु यु अनि तिम्रो चाहिँ सुस्वास्थ्य दीर्घायु उज्जवल उज्जवल भविष्यको कामना छ हामी सबै बेबेस परिवारको तर्फबाट। त है त ह्याभ अ लभली टाइम, ह्याप्पी बर्थडे टु यु आराधना वन्स अगेन।

0: गोर्खा रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: रेडियो
1: बीएबीएस गरका रेडियो सुनिराख्नु भएको छ। ब्याकग्राउन्डमा भने नीता पुनले गाइराख्नु भएको छ। नेपाली ओपन कन्सर्टमा हाम्रो गायिका नीता पुन उहाँ द भोइस अफ नेपाल सिजन 7 के विनर हुनुहुन्छ। त्यसै गरी यो स्टेजमा भने निरुता पुन पनि हुनुहुन्छ र निरुता पुनले भने आफ्नो पर्फर्मेन्स दिइसक्नु भएको छ। उहाँको अनुभव हामी सुनौँ र तपाईँलाई बिएबिएस गरका रेडियोमा वेलकम छ।
2: थ्याङ्क यू दिदी, विशेष गरेर हजुरलाई धन्यवाद। अनि बिएफएस रेडियो सुनेर बस्नुहुने सबै सबैलाई थ्याङ्क यू सो मच। मेरो नाम चाहिँ निरुता चुसाङ्गी पुन मगर, मेरो घर चाहिँ म्याग्दी धौलागिरी गाउँपालिका छ मराङ।
1: बेलायतमा विभिन्न स्टेजहरू सेयर गरिसक्नु भएको छ, तर यो नेपाली ओपन कन्सर्टमा तपाईँले गीत गाउँदा कस्तो फिल गर्नुभयो?
2: कन्सर्ट भनेको अलिक फरक हुन्छ, जस्तै हाम्रो भेटघाट कार्यक्रमहरू पार्टीहरू भन्दा यो चाहिँ अलिक धेरै स्टेजहरूदेखि लिएर साउन्ड सिस्टमदेखि लिएर होइन सबै ठाउँको, जस्तै पार्टीहरू भयो भने गाउँको पार्टीमा गाउँले मात्रै हेला भयो भने त्यही वरिपरिका मात्रै हुन्थ्यो भने यहाँ चाहिँ नेपाली जति युकेमा बसोबास गर्नुहुन्छ उहाँहरू सबैजनासँग भेट हुन पाइयो, खुसी लाग्छ। थ्याङ्क यू।
1: तपाईँको बसाइ कति लामो छ?
2: मेरो बसाइ चाहिँ

0: गोविन्दाई पनि सँगै हुनुहुन्छ अनि अब जे सेप्टेम्बरसम्म अक्टोबरको फर्स्ट विकसम्म सायद हजुर
1: बहिनी बाँकी समय पनि इन्जोय गर्नु होला धेरै धेरै धन्यवाद
0: हस् धन्यवाद सबै सबैलाई धन्यवाद विशेष गरेर हजुरलाई धन्यवाद पहिलोचोटि युके आउँदा बित्तिकै तपाईँसँग कुराकानी भएको थियो टेलिफोनमा तर प्रत्यक्ष देख्न पाएँ भेट्न पाएँ थ्याङ्क यू सो मच
1: अहिले हामीसँग पुनम गुरुङ दर्लामी पनि हुनुहुन्छ र उहाँले पनि आजको नेपाली ओपन कन्सर्टमा एकदमै दमदार प्रस्तुति दिइसक्नु भएको छ पुनमजी यहाँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ
2: थ्याङ्क यू सो मच दिदी धन्यवाद अनि सम्पूर्ण हाम्रो बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुभएका दर्शक श्रोताहरूलाई पनि नमस्ते
1: बेलायत कहिले आउनुभएको बहिनी
2: म चाहिँ बेलायत आएको चाहिँ तपाईँको अलमोस्ट 3 मन्थ जति भयो होला अहिलेको चोटि चाहिँ त्यही 3 महिना जति भयो हजुर
1: तपाईँको श्रीमान यहीँ बस्नुहुन्छ तपाईँ यहीँ बेलायतमै बस्ने कि ब्याक टु नेपाल जाने
2: म चाहिँ अहिले चाहिँ एकचोटि चाहिँ नेपाल जान्छु होला त्यस पछाडि चाहिँ बस्ने त यहीँ हो तर जाने आउने गरिरहेको छु हजुर
1: र आजको नेपाली ओपन कन्सर्टमा तपाईँले विभिन्न किसिमको गीतहरू गाएर हाम्रो दर्शकहरूलाई नचाउनु भयो र अन्य स्टेज र नेपाली ओपन कन्सर्टमा गाउँदा के फरक पाउनुभयो
2: सो जोस् आज मलाई मगरसङ युकेले यहाँ चाहिँ मलाई जसरी सम्झिएर चाहिँ बोलाउनु भयो त्यो मेरो लागि एकदमै ठुलो कुरा थियो सो सम्पूर्ण हाम्रो यो चाहिँ नेपाली ओपन कन्सर्ट आयोजक हाम्रो मगरसङ युकेलाई चाहिँ मेरो तर्फबाट चाहिँ एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु र विशेष यो अवसरको लागि हाम्रो रुख आले दाईलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु
1: र आज नेपाली ओपन कन्सर्टमा कतिवटा गीत गाउनुभयो
2: आज मैले मेरो आफ्नै गीत आँखा नलाऊ काले दाई हाम्रो आदरणीय दाई खेम सेन्चुरी र मेरो आवाजमा रहेको गीत हो आँखा नलाऊ काले दाई त्यो गीत गाएको हो तर आज चाहिँ मैले यहाँ चाहिँ त्यो गीतमा एक अंशमा एक अन्तरामा चाहिँ मैले डान्स गरेँ आज चाहिँ नृत्य प्रस्तुत गरेँ अनि त्यस पछाडि चाहिँ कति राम्रो कमलफुल हिलेमा मैले भोइस अफ नेपालमै गाएको गीत गाएँ अनि त्यस पछाडि अर्को चाहिँ एउटा नेपाली म्यासअप छ जुन चाहिँ युवादेखि लिएर वृद्धदेखि लिएर बच्चासम्मले पनि मन पराउने खालको एउटा नेपाली म्यासअप छ त्यो गीत प्रस्तुति दिएँ
1: भर्सटाइल सिङ्गर तपाईँ राम्रो गीत गाउनुहुन्छ यसको अलावा तपाईँ डान्स पनि गर्नुहुन्छ अरू के गर्नुहुन्छ पुनमजी
2: हजुर म चाहिँ कमेडी पनि गर्छु कमेडी रिल्सहरू कन्टेन्टहरू बनाउँछु अनि डान्स चाहिँ खास म पहिलेदेखि डान्स नै रुचाउने मान्छे हो तर पछि गएर मैले चाहिँ सिङ्गिङलाई नै बेसी प्रायोरिटी दिएँ सो डान्स सिङ्गिङ कमेडी जस मैले सकेसम्म मैले जानेसम्म म सबै कुरा गर्न अगाडि सर्ने मान्छे भएर होला हजुर
1: अब तपाईँको कमेडियन अलिकति हामी सुनौँ न तपाईँले कुन विषयमा कमेडी गर्नुहुन्छ त्यो पनि हाम्रो दर्शकहरूलाई थोरै सुनाउन
2: कमेडी चाहिँ मेरो कस्तो छ भने मैले चाहिँ एउटा जस्तो एउटा कथाहरूलाई चुट्किलाहरूलाई चाहिँ नि त्यसलाई चाहिँ एउटा आफैले एक्ट गरेर चाहिँ प्रेजेन्ट त्यो गर्छु होइन त्यो चाहिँ कस्तो छ भने मेरो फेसबुकमा पुनम गुरुङ गुरुङ पुनम छ फेसबुकमा टिकटकमा पुनम गुरुङ 9 छ यहाँले त्यहाँ पनि हेर्न सक्नुहुन्छ मैले चाहिँ यसरी भिडियोहरू बनाएर चाहिँ पोस्टहरू गरेको हुन्छु हजुर
1: ओके पुनमजी एकदमै खुसी लाग्यो तपाईँको त्यो जुन एक्टिङ हाम्रो रेडियोमा देखाउन मिलेन टेलिभिजन भएको भए हुन्थ्यो होइन केही समयपछि भने हामी मन्त्र ब्यानको प्रस्तुति पनि हेर्दैछौँ र तपाईँको युके बसाइ एकदमै राम्रो होस् धेरै धेरै धन्यवाद
2: थ्याङ्क यू सो मच दिदी धेरै धेरै धन्यवाद हजुरलाई पनि अनि प्लस हाम्रो बिओबिएस गोर्खा रेडियोले चाहिँ मलाई प्राय सम्झिराख्नुहुन्छ हाम्रो नेपालबाट यहाँ युकेबाट पनि सम्झिराख्नुहुन्छ सो मलाई सम्पूर्ण हाम्रो बिओबिएस फ्यामिलीलाई धेरै धेरै मनैबाट हार्दिक आभार एन्ड थ्याङ्क यू सो मच धेरै यो मायाको लागि भन्न चाहन्छु थ्याङ्क यू
1: र आजको नेपाली ओपन कन्सर्टमा धेरैभन्दा धेरै दर्शकहरूको सहभागिता रहेको छ र यसै क्रममा यहाँको पुरा परिचय के होला
3: मेरो नाम चाहिँ इवो राइट म चाहिँ यहीँ अलरसबबाट हजुर लोकल
1: लोकल तपाईँहरूले एभ्री इयर नेपाली ओपन कन्सर्ट इन्जोय गर्नुहुन्छ कि
3: हामी चाहिँ अभाग्यवश यही वर्ष आउन पाइयो अहिले नै थाहा पाइयो मगरको पनि यत्रो समाज हुँदो रहेछ एकदम नेक्स्ट इयर स्योर अब त रेगुलर
1: बाँकी समय पनि इन्जोय गर्नु होला थ्याङ्क यू भेरी मच
3: थ्याङ्क यू दिदी हस् थ्याङ्क यू

0: प्रस्तुति भइरहँदा छविमा दिदीलाई देखेर छवि दिदी तपाईँले कतिको इन्जोय गर्नुभएको छ?
1: हजुर नमस्कार रूपा बहिनी, एकदमै एकदमै हजुरलाई धन्यवाद। एकदम इन्जोय गरिरहेको छु होइन, एकदमै रमाइलो भइरहेको छ होइन। मन्त्र ब्रान्डले एकदमै रमाइलो बनाउनु भएको छ कि हामीलाई होइन। अब नाच्न आउँदैन र पनि नाचिरहेको छु है म चाहिँ। थ्याङ्क यू हजुर
0: दिदी। विशेष गरेर तपाईँ कुन गीतमा बढी मन पराउनु भयो आजको नेपाली ओपन कन्सर्ट?
1: म चाहिँ सधैँ भन्ने गीत चाहिँ हुन्छ एकदमै, त्यो चाहिँ हामी बच्चा हुँदाखेरि सुनिरहेको गीत हो होइन। त्यो चाहिँ मलाई एकदमै मनपर्छ, त्यो चाहिँ त्यसमा चाहिँ म रमाउँछु है। त्यो गीत आउनै बाँकी छ होइन,
0: बाँकी समय पनि इन्जोय गर्नु
1: होला। हस् थ्याङ्क यू सो मच रूपा बहिनी, हस् थ्याङ्क यू, भेटेर खुसी लाग्यो है त, थ्याङ्क यू।
0: मगर एसोसिएसन केन ब्रान्चको चेयरम्यान हुनुहुन्छ दाजु प्रेम आलेलाई देखिरहेको छ। दाजु आजको नेपाली ओपन कन्सर्ट कतिको इन्जोय गर्नुभयो?
2: असाध्यै बहिनी, नेपाली ओपन कन्सर्ट हाम्रो मगर एसोसिएसन युकेले जुन अर्गनाइज गरेको एकदमै राम्रो गर्छ। विशेष गरी यो मन्त्र ब्यान्डले अहिले चाहिँ भयङ्कर गरेको छ, अनि हाम्रो भोइस अफ सिजन 7 हाम्रो नानीले पनि एकदमै राम्रो गर्यो, त्यसले गर्दाखेरि अल इन अल भेरी गुड।
0: दाजु बाँकी समय पनि इन्जोय गर्नु होला।
2: हस् धन्यवाद
0: दिदी, नमस्ते।
1: ए नमस्ते बहिनी, ल थ्याङ्क यू
0: दिदी। आजको नेपाली ओपन कन्सर्ट कतिको इन्जोय गर्नु?
1: एकदमै इन्जोय गरेँ बहिनी, जो आएदेखिको है निकै लामो घन्टासम्म गरियो, रमाइलो भयो, दिन पनि राम्रो भयो।
0: कतिको नाच्नु भयो?
1: अलिअलि
0: अब बाँकी समय पनि इन्जोय
1: गर्छु, हेर्दैछु बहिनी त।
0: दिदी नमस्ते, हजुरलाई बिएबिएस गर्का रेडियोमा वेलकम
3: छ। धन्यवाद बहिनी।
0: आजको नेपाली ओपन कन्सर्ट कतिको इन्जोय गर्नुभयो?
3: एकदमै गऱ्यो बहिनी, कहिल्यै नि देखेको थिइनँ, राम्रो लाग्यो।
0: एकदमै रमाइलो भइरहेछ है?
3: एकदम रमाइलो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् टेकभेट्स.com।
0: BFBS गोर्खा रेडियो।

0: सम्पूर्ण किरण अधिकारीले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। हाम्रो कैलाश भाइ हुनुहुन्छ ननिठनबाट, र उहाँले अनुरोध गर्नुभएको गीत उहाँले सुनेर पनि थ्याङ्क यू भन्नुभएको छ, र उहाँले सबै आफ्नो इष्टमित्र फेसबुकको साथीहरू अनि गोधुली कार्यक्रम सुनेर बसिराख्नु भएको सबै श्रोताहरूलाई चाहिँ ननिठन युकेबाट सम्झिनु भएको छ। भाइलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। 5:46 गइसकेको छ, 6:28 जाँदा लान्स कप्रोल भरत गुरुङ भाइ हुनुहुन्छ आयो गोर्खालीमा, उहाँसँग हामी कुराकानी गर्नेछौँ। उहाँको एउटा फोटो पनि त्यहाँ फेसबुक पेजमा राखेको छ क्युजी, तर अहिले 2-3 प्याराच्युट इन्जिनियर रेजिमेन्टमा कार्यरत हुनुहुन्छ, रेकेट चाहिँ त्यो स्ट्रुपमा हुनुहुन्छ है त। यति भन्दै अब नेपाली ओपन कन्सर्टको थर्ड पार्ट सुन्नतर्फ लागौँ।
1: नेपाली ओपन कन्सर्टमा यहाँ विशिष्ट पाहुनाहरूदेखि लिएर गोर्खा ब्रिगेडका विभिन्न युनिटबाट पनि हाम्रो दाजुभाइहरू मैले देखिरहेको छु, र यसै क्रममा लेफ्टिनेन्ट कर्नल देवेन्द्र आले दाजुलाई पनि मैले देखिरहेको छु, उनलाई पिएमएस गोर्खा रेडियोमा वेलकम छ।
2: हस्, धन्यवाद बहिनी। हजुर, फेरि पनि
1: दाजु, आजको नेपाली ओपन कन्सर्ट यहाँले कतिको इन्जोय गर्नुभयो?
2: हजुर, एकदमै आज सुरुमा चाहिँ अब मौसमदेखि लिएर होइन एकदमै सुइटेबल आइडियल मौसम भनौँ आजको लागि होइन, अनि जुन दिन कलाकारहरूले प्रस्तुति दिँदै गरे नि, आज नृत्य देखाउने कलाकारहरूदेखि लिएर गायन कलाकारहरूले चाहिँ एकदमै भेराइटी भेट्यौँ आज हामीले होइन, लोकदेखि लिएर आधुनिक, अब अहिले मन्त्रले गाउनु हुँदैछ, अब उहाँहरू त अब एकदमै चर्चित ब्यान्डै पऱ्यो होइन, एकदमै पक्का राइट मिक्सर अब सबै होइन, अब अडियन्सको हिसाबले पनि लोक मनपर्नेदेखि लिएर होइन, जस्तो अलिकति हामीभन्दा अलि सिनियर दर्शकहरूदेखि लिएर आज अलिकति यङ्गर अनि हाम्रो एजकोदेखि लिएर हामीभन्दा यङ दर्शकहरू सबैलाई एकदमै समेटेर मिलाएको जस्तो लाग्यो मलाई पनि। हजुर, एकदमै
1: दाजु हजुर एभ्री इयर नेपाली ओपन कन्सर्टमा आउने गर्नुहुन्छ, र अघिल्ला वर्षहरूमा र यो वर्षमा के फरक पाउनुभयो?
2: यति बेला अघिल्लो सालमा हुने बन्द भइसक्थ्यो होइन, किनभने हाम्रो भेन्यूको कारणले गर्दाखेरि, तर यो साल चाहिँ नै हामी रसमुर एरिनामा अलिक ओपन एरिना यहाँ होइन, यहाँ चाहिँ त्यो रिस्ट्रिक्सन चाहिँ छैन, नभएको कारणले अलिक लामो, अब अहिले बल्ल माहौल तातेको जस्तो देखिरहेछौँ होइन, अब यस्तो राम्रो राम्रो ब्यान्डले यसरी जति साँझ पर्दै गयो त्यति चाहिँ के अरे इन्टरटेन्मेन्ट दिइरहेको, त्यो चाहिँ एउटा चाहिँ अलिक लामो अनि अलिक भिन्नै इन्टरटेन्मेन्ट, अलिकति आफ्नै खुसीमा होइन रमाउनु पाएको जस्तो लागेको छ मलाई अडियन्सहरू चाहिँ। हजुर,
1: साँच्चै नै दाजु हजुरले भन्नुभयो जस्तै यो वर्ष ओपन एरिया भएको हुनाले म्युजिकको नोइज पनि लेस भयो, र हरेक कुराले यो भेन्यू एकदमै पर्फेक्ट छ, बाँकी समय पनि इन्जोय गर्नु होला। थ्याङ्क यू भेरी
2: मच। थ्याङ्क यू बहिनी, धन्यवाद फेरि पनि, अनि हजुर पनि इन्जोय गर्नु होला है।
1: थ्याङ्क यू, थ्याङ्क यू। यहाँको नाम के पर्यो होला?
3: हजुर, मेरो नाम दिपा गुरु।
1: कहाँदेखि आउनुभयो आज यो नेपाली ओपन कन्सर्टको लागि? कतिको इन्जोय भइरहेको छ नेपाली ओपन कन्सर्ट?
3: ओ माइ गॉड, इट्स जस्ट ऑसम, एकदम रमाइलो भइरहेछ हैन। नेक्स्ट टाइम चाहिँ अब नेक्स्ट इयर चाहिँ होप अरु नेपालीहरु पनि आउनु हुन्छ भन्ने चाहिँ हैन, अब त्यो चाहिँ म विश्वास गर्छु। एन्ड इट्स सो मच फन, वी आर एन्जॉयिंग हियर।
1: थैंक यू, थैंक यू।
3: नो वरीज, थैंक यू टू, एन्जॉय, बाय।
1: नेपाली ओपन कन्सर्टको लागि कहाँ देखि आउनु भयो?
4: हामी चाहिँ यहीको लोकल हो।
1: अनि तपाईको नाम के पर्यो?
4: मेरो नाम चाहिँ इवो।
1: आजको नेपाली ओपन कन्सर्ट कतिको इन्जोय गर्नुभएको
4: छ? एकदमै।
1: तपाईँहरू एभ्री इयर आउनुहुन्छ?
4: हजुर, एभ्री इयर मगरको लागि त आउनु,
1: बाँकी समय पनि इन्जोय गर्नु
4: होला। हस्, धन्यवाद।
5: हजुर नमस्ते, मेरो जानकी फोन, म चाहिँ आज मगर युथको टिमबाट भोलिन्टियर गर्न आएको थिएँ, म र मेरो बहिनी चाहिँ हामी खरपातको लागि कता जाने
1: यो नेपाली ओपन कन्सर्ट यहाँले कतिको इन्जोय गर्नुभएको छ?
5: एकदम रमाइलो भइरहेछ, सबभन्दा ठुलो कुरा त आई थिङ्क हामी सबै कम्युनिटीहरू म्युजिकले हामीलाई सबैलाई टुगेदर ल्याउँछ नि त होइन एउटै ठाउँमा, अनि त्यो देख्दा यत्तिकै पनि रमाइलो हुन्छ, तर त्यही माथि अब नेपालबाट आउनुहुने कलाकारहरू हुनुहुन्छ यति राम्रो राम्रोहरू, सो एकदमै रमाइलो भइरहेछ, इन्जोय भइरहेछ।
1: Janaki, thank you very much.
5: Also, thank you so much. Lovely to see you.
1: Love you. Thank you. Bye.
6: मन्त्र
7: ब्यान्ड
6: एभ्री त होइन तर अरू कन्सर्ट यो चाहिँ फर्स्ट टाइम हो हजुर
1: बाकी समय पनि इन्जोय गर्नु होला
6: हुन्छ धन्यवाद
1: नेपाली ओपन कन्सर्टमा हाम्रो गायिका द भोइस अफ नेपाल सिजन 7 की विनर हुनुहुन्छ नीता थापा मगर उहाँलाई हामीले टेलिभिजनमा त देखिराखेको तर अहिले भने हामी प्रत्यक्ष देखिरहेका छौँ नेपाली ओपन कन्सर्टमा उहाँले आफ्नो दमदार प्रस्तुति दिएर आउनुभएको छ र उहाँको घाँटी पनि सुकेको छ अहिलेसम्म त मेरो पनि घाँटी सुकेको छ र नीताजी तपाईँलाई बिएबिएस गर्का रेडियोमा वेलकम छ
7: थ्याङ्क यू सो मच हजुरलाई पनि
1: कस्तो मिठो सुदिन भोइस है त्यति धेरै गीत गाउँदा पनि तपाईँको भोइस जस्ताको तस्तै छ
7: होइन होइन हल्का घाँटीमा चाहिँ बसिरहेछ बस्ने चिज
1: अघि स्टेजमा उद्घोष गर्दा मलाई सबै मन पर्यो विशेष गरेर मेरो हुनेवाला सासू ससुरा भन्नुभयो कि मलाई यस्तो मन पर्यो
7: हजुरको पनि छोरा हुनुहुन्छ
1: मेरो पनि छोरा छ
7: त्यसो भए ल विचार गर्नु पर्यो
1: एकदम राम्रो ब्युटिफुल सिङ्गरलाई हामीले भेट्न पायो भने आफ्नो घरमा ल्याउन पाइयो भने त एकदमै राम्रो एनिवे युकेमा हुने मैले भित्राउन नपाए पनि युकेमा हुने कसैले पनि उहाँलाई आशा गर्नुहुन्छ भने प्लिज नीताजी कहिलेसम्म बसाइ छ तपाईँको युकेमा
7: म 2-3 महिना बस्छु होला
1: हजुर आज कतिवटा गीत गाउनुभयो नेपाली ओपन कन्सर्टमा
7: मैले 10-11
1: दस एघारवटा गीत कन्टिन्यू गाउँदा पनि
7: तपाईँ
1: 12-13 है
7: हजुर
1: अझै पनि गाउनुहुन्छ होला तपाईँको भोइस तपाईँलाई जति गीत गाउन दियो त्यति नै गाउन सक्ने शक्ति छँदैछ र यो माहौल यो दर्शकहरूलाई कस्तो फिल गर्नुभयो तपाईँले बेलायतमा
7: ओ माई गॉड मैले सोचेको पनि थिएन होइन अनि अलि डर लागिरहेको थियो सुरु सुरुमा त अनि ल सक्दैन कि क्या हो भइरहेको थियो अनि पछि माहौल बन्दै गयो एकदमै सबैजना नाच्नुभयो अनि रमाइलो गर्नुभयो अनि एकदमै खुसी लाग्यो मलाई
1: हजुर नीताजी एकदमै खुसी लाग्यो हामीले नाच्यौँ तपाईँको गीतमा झुम्यौँ है बाँकी समय पनि इन्जोय गर्नु होला थ्याङ्क यू भेरी मच
7: धन्यवाद हजुरलाई अनि बेबिएस गोर्खा रेडियो सुन्नुहुने सबैजनालाई धन्यवाद अनि हजुरलाई पनि थ्याङ्क यू
1: बाबाई
7: बाई
1: श्रोताहरू अहिले हामी नेपाली ओपन कन्सर्टमा छौँ एकदमै रमाइलो भइरहेको छ र यसै क्रममा यस कार्यक्रमको चिफ कोअर्डिनेटर हुनुहुन्छ गुमान सिंह थापा मगर उहाँ मगर एसोसिएसन युकेको लामो समयसम्म उहाँले यस मगर एसोसिएसनसँग आबद्ध भएर काम गर्नुभएको छ र यस पटकको नेपाली ओपन कन्सर्ट कस्तो भयो त हामी उहाँबाट कुराकानी सुन्नेछौँ सबैभन्दा पहिला त यस कार्यक्रमको चिफ कोअर्डिनेटर गुमान सिंह थापा भाइ तपाईँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ
8: धन्यवाद रूपा दिदी नमस्ते सम्पूर्ण बिएफबिएस रेडियो सुनेर बस्नुभएका श्रोताहरूमा हजुर प्रश्नको लागि धेरै धन्यवाद कभरेज गरिदिनु भयो थ्याङ्क यू भेरी मच हाम्रो ओपन कन्सर्ट यो वर्ष चाहिँ यो रसमर एरिना बाहिर ओपन फिल्डमा छ गएको वर्षहरूमा हामीले ओपन कन्सर्ट गर्थ्यौँ जुन चाहिँ बेलुकी 8 बजे हामीले एन्ड गर्थ्यौँ एभ्री इयर तर यो वर्ष भने चाहिँ हामीले रसमर एरिनामा लेटसम्म कन्सर्ट सो रन गर्न पाइने हुनाले र यो ओपन फिल्ड भएको हुनाले सो नेबरिङ एरियालाई पनि डिस्टर्बेन्स त हुन्छ स्टिल लेस इम्प्याक्ट हुने हुनाले यो एरिया पनि ओपन भएको हुनाले वी क्यान रन आवर कन्सर्ट अन्टिल लेट लाइक 10:30-11 डिपेन्ड्स तर यो वर्ष हामीले अन्टिल 10:30 रन गर्ने प्लान गरेका छौँ सम्पूर्ण हाम्रो दर्शक श्रोताहरू अडियन्सहरू कन्सर्टका पारखीहरू भनौँ युकेको विभिन्न सहरहरूबाट लङ डिस्टेन्स ट्राभल गरेर आउनुभएको छ र उहाँहरूले भरपूर मनोरञ्जन लिनुभएको छ सोफार कार्यक्रम स्मुथली गइरहेको छ थ्याङ्क यू
1: तपाईँले भने जस्तै यहाँ एकदमै रमाइलो भइरहेको छ र हरेक वर्ष मगर एसोसिएसन युकेले आयोजना गर्ने नेपाली ओपन कन्सर्ट यो वर्ष पनि एकदमै भव्य र सभ्य दमदार प्रस्तुति दिइरहेका छन् यहाँका आर्टिस्टहरूले एकदमै रमाइलो भइरहेको छ र अब फ्युचरमा नेक्स्ट इयर भनौँ न तपाईँहरूको यो नेपाली ओपन कन्सर्ट अभियसली भइहाल्छ कुन भेन्युमा गर्दै हुनुहुन्छ भाइ
8: हजुर हाम्रो नेपाली ओपन कन्सर्ट चाहिँ क्यालेन्डर इभेन्ट हो एभ्री इयर हुने मगर सङ्घको वान अफ द बिगेस्ट एन्युअल इभेन्ट हो हरेक वर्ष हुन्छ र यो वर्ष रसमर एरिनामा गर्न सफल भएका छौँ यो कन्टिन्यू हुनेछ दिदी
1: तपाईँ एकदमै व्यस्त हुनुहुन्छ बाँकी समय पनि इन्जोय गर्नु होला तपाईँको सम्पूर्ण इन्टायर टिमलाई ह्युज कङ्ग्रेचुलेसन
8: धेरै धेरै धन्यवाद थ्याङ्क यू भेरी मच हाम्रो रूपा दिदी स्पेसल्ली बिएफबिएस टिम हाम्रो योग सर आशा पुन दिदी र अरू टिम मेम्बरहरूलाई थ्याङ्क यू भेरी मच उहाँदेखि आइदिनु भयो समय दिनुभयो कभरेज गर्नुभयो आई होप यु इन्जोइङ द सो अल्सो थ्याङ्क यू दिदी
1: हामीले पनि पक्का इन्जोय गरेका छौँ भाइ थ्याङ्क यू सो मच
8: थ्याङ्क यू दिदी नमस्ते सी यु नेक्स्ट इयर
1: अभियसली नेक्स्ट इयर भेट्नेछौँ अहिलेको लागि धेरै धेरै धन्यवाद
8: थ्याङ्क यू।
9: हजुर आदरणीय श्रोताहरू, यहाँहरूले पनि एकदमै रमाइलो गर्नुभयो होला यो वर्षको नेपाली ओपन कन्सर्ट हेभी मेटल मन्त्र ब्यान्डको प्रस्तुतिमा झुम्नेहरू, त्यस्तै गरी विभिन्न आर्टिस्टहरूको प्रस्तुतिमा पक्का यहाँहरूले इन्जोय गर्नुभयो। अब भने नेक्स्ट इयरको लागि पनि हामीले प्रतीक्षा साँच्नै पर्ने हुन्छ र नेक्स्ट इयर अन्य दर्शकहरू पक्कै पनि तपाईँहरू रमाइलो गर्न आउनुहुनेछ। यस वर्षको लागि नेपाली ओपन कन्सर्टमा जसले सहभागिता जनाउनुभयो, इन्जोय गर्नुभयो, उहाँहरूले पक्का त्यो दिन भरिपूर्ण रूपमा इन्जोय गर्नुभयो। अब नेक्स्ट इयर तपाईँको पनि पालो हुनेछ। यति भन्दै मगर एसोसिएसन युकेलाई धेरै धेरै धन्यवाद। मगर एसोसिएसन युकेले धेरै पहिलादेखि नै ओपन कन्सर्ट गर्दै आइरहनु भएको हो र यसपटक भने अझ रमाइलो भयो। हामी आशा गर्छौँ नेक्स्ट इयर पनि यसरी नै रमाइलो हुनेछ। हवस् त आदरणीय श्रोता, म रूपा राणा पनि बिदा चाहन्छु। नमस्ते, बाई।

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: BFBS Gorkha Radio Ko Khabar Bulletin ma yahalai swagat cha. सत्तारूढ रासोपा सभापति रवि लामिछानेले सुनसरी घटना लगायत विभिन्न विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। छलफलका लागि भोलि बुधबार बिहान 8 बजे सिमन्दरबार लेखा समिति बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको हो। बैठकमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्त ठाकुर र सिके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रासपा महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभएको छ। आचार्यका अनुसार बैठकका लागि सबै दलका नेताहरूलाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूले आफै फोन गरेर आमन्त्रण गर्नुभएको महामन्त्री आचार्यले जानकारी दिनुभएको छ। यहीबीच कङ्ग्रेस सभापति गगन कुमार थापाले सामाजिक सद्भाव कायम राख्न सबैको भूमिका आवश्यक देखिएको बताउनु भएको छ। एक सन्देश दिँदै सभापति थापाले सरकारलाई जिम्मेवार बनाउने वाचा पनि गर्नुभएको छ।
4: म यो क्रममा सबै स्थानीयवासीलाई, सामाजिक सङ्घ संस्थालाई, सबै राजनीतिक दलहरूलाई र सबै नागरिकहरूलाई पनि यही कुरामा अपिल गर्न चाहन्छु। यो बेलामा सबैले एकपटक गम्भीर भएर सोचौँ, धैर्य बनाऊ, संयमता र संवादबाट, हिंसा र उत्तेजनाबाट होइन समस्याको समाधान निकाल्न सकिन्छ भन्ने प्रयत्न गरौँ। स्थितिलाई सम्हालौँ। गल्ती कमजोरी जसले गरेको छ उसले मूल्य चुकाउनै पर्छ। सरकारलेसँग जवाफ हामी माग्ने नै छौँ। सरकारले यसको जिम्मा लिनु पनि पर्छ। तर यो बेलामा हामी सबै नागरिकको पनि जिम्मेवारी छ, त्यो जिम्मेवारी पनि पुरा गरौँ।
3: सुनसरीको देवानगञ्ज बजारमा दुई समूहबीच फेरि झडप भएको छ। आइतबार रातिको विवादपछि तनावग्रस्त बनेको क्षेत्रमा आज राति 8 बजेबाट फेरि झडप भएको हो। देवानगञ्ज 3 को बजार क्षेत्रमा भएको झडप नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ। दुवै पक्ष घरेलु हतियारसहित बजारमा पुगेपछि अवस्था तनावपूर्ण बनेको फिल्डमा खटिएका प्रहरीले बताएका छन्। झडप नियन्त्रणका लागि प्रहरीले प्रयास जारी राखेको सुनसरीका डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। विवाद चाम्मै नभएपछि जिल्ला प्रशासन कार्यालयले आज फेरि कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीका सिडिओ ईश्वरी प्रसाद अर्यालले आज दिउँसो 3 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गर्नुभएको हो। कप्तानगञ्ज झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहताका आफन्तजनले सरकारसम्म माग पेश गरेका छन्। देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताका अनुसार पीडित परिवारले 9 बुँदे मागपत्र सिडिओलाई बुझाएका हुन्। मेहतालाई तत्काल सहित घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न उनीहरूले माग गरेका छन्। वीरगञ्जको नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका 70 जनाभन्दा बढी चिकित्सकमध्ये 65 जनाले सामूहिक राजीनामा दिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभएको हो। सिडिओसहित गएको साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता हुँदा पर्साका एसपी सुदीप राज पाठकले चिकित्सकलाई धक्का मुक्का गर्दै दुर्व्यवहार गरेको विरोधमा उनीहरूले सामूहिक राजीनामा दिएका हुन्। गएको शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारत बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र डाक्टर प्रमोद राममाथि आक्रमण भएको थियो। कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै वीरगञ्जका चिकित्सक अस्ति आइतबारदेखि हडतालमा छन्। मधेसका किसान धान रोपाई सकेर मलको पर्खाइमा छन्। धान रोपाई सकिसक्दा पनि सरकारले किसानलाई मल उपलब्ध गराउन सकेको छैन। जनकपुरबाट लक्ष्मण यादव।
5: नगद खर्चेर कृत्रिम सिँचाइ गरेका मधेसका किसान जसो तसो धान रोपाई सकेका छन्। मधेसका मूल बाली समेत रहेको धान रोपाईका लागि किसानले दमकल डिप बोरिङबाट खेतमा सिँचाइ गर्दा नगद तिर्नु पर्ने बाध्यता छँदैछ। यस्ता

0: त्यही पाउँछ। अब सहकारीमा पाउँदैन, तर त्यहाँ पसलमा जति खोजे पनि पाउँछ, तर महँगो मूल्यमा पाउँछ।
1: कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख के केराज जोशीले शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। शाहीले गठबन्धनमा रहेका एमालेका 9 र नेकपाका 14 सहित 23 प्रदेशसभा सदस्यको हस्ताक्षर सहित आफूलाई मुख्यमन्त्री बनाउन दावी पेश गर्नुभएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

सला गुरुङरा दीपक लिम्बुले गाउनु भएको यो गीत भाइरल गोर्खे बाटा कुसुम घसमेलको चाहिँ शब्द निसङ्गीत रञ्जित घसमेलको रहेको थियो चलचित्र गीत हो. इन्जोय गर्नुभयो होला. हामी थर्ड आवर यानि कि अन्तिम आवरमा प्रवेश गरेका छौँ. 6:09 गइसकेको छ. आजको अन्तिम कार्यक्रम आयो गोर्खालीमा चाहिँ लान्स कभर भरत गुरुङ क्युजी तर अहिले 2-3 प्यारासुट रेजिमेन्ट इन्जिनियर रेजिमेन्टमा हुनुहुन्छ वुडब्रिजमा र उहाँले चाहिँ यो कोर्समा जानुभयो.

फिल्ड सेक्सन ट्वाइस कोर्समा अनि टप स्टुडेन्ट हुनुभयो उहाँसँग गरेको कुराकानी हुनेछ दुईवटा पार्ट्समा है त। अब थुप्रै थुप्रै जानकारीहरू छन्, केही जानकारीहरू म तपाईँहरूको प्रस्तुत गर्नेछु। र यो खुकुरी च्याम्पियनसिप हुँदैछ, गल्फ च्याम्पियन 29 चाहिँ अगस्तको दिन हो र यो चाहिँ चौतारी हिल स्टेटले चाहिँ स्पोन्सर गर्दै छ र तपाईँहरू जो जो भाग लिन चाहनुहुन्छ र तपाईँहरूले पक्का पनि कन्ट्याक्ट गरिसक्नु भयो होला। र जम्मा चाहिँ 25 टिम अनि 100 इन्डिभिजुअल प्लेयर्सहरू चाहिँ उहाँहरूले खोजिराख्नु भएको छ है त। र यो छोटो जानकारी। अनि गुल्मी जिल्ला समाज युकेको चाहिँ 18 वार्षिक भेटघाट हुँदैछ, 2 अगस्तको दिन हो, फेल्थाम लन्डनमा हुँदैछ र तपाईँहरू जान सक्नुहुन्छ, इन्जोय गर्न चाहिँ सक्नुहुन्छ है त। एडल्टहरूको 20 पाउन्ड एडभान्समा अनि अन द डेमै चाहिँ 25 पाउन्ड हो अनि चिल्ड्रेनहरूको चाहिँ 12 पाउन्ड रहेको छ। नौमती बाजा गुल्मी ठाडो भएको यो नेम इट सोरटी लाखे घाँटु नाच 30 विशेष प्रस्तुति भजन थुप्रै थुप्रै कार्यक्रमहरू हुनेछ अनि कलाकारहरूको प्रस्तुति पनि त्यहाँ तपाईँहरूले देख्न चाहिँ पाउनुहुनेछ है त। राव खोला सेरोफेरोको चाहिँ एनुअल गेट टुगेदर हुँदैछ, 8 अगस्तको दिन हो, गार्थिल कलेज बुल ल्यान्ड ब्राकनेलमा RG42 2AD तपाईँले जान सक्नुहुन्छ। बिहान 10 बजेबाट यो कार्यक्रम आरम्भ हुन्छ। धरानी भेला धरान समाज युकेले गर्दैछ, 5 सेप्टेम्बरको दिन हो, स्प्रिङ वेस्ट एकाडेमी फेल्थाममा TW13 7E एपमा तपाईँले जान सक्नुहुन्छ। 11:30 बजेबाट राति 10 बजेसम्मको कार्यक्रम रहेको छ है त। सङ्खुवा सभा समाज युकेको वार्षिक भेटघाट 15 अगस्तको दिन हुँदैछ, एम्पायर हल अर्डो सर्टमा हो, G11 1DJ जान सक्नुहुन्छ। बिहान 10 बजेबाट कार्यक्रम आरम्भ हुन्छ। एडल्टहरूको 25 पाउन्ड अनि 6 देखि 12 वर्षको नानीहरू हुनुहुन्छ भने 13 पाउन्ड अनि 75 अनि एबभको हुनुहुन्छ भने 13 पाउन्ड है त। त्यहाँ चाहिँ चर्चित डान्सर हुनुहुन्छ हाम्रो शिवदास गुरुङ भाइको पनि प्रस्तुति रहनेछ, जो जो जानुहुन्छ इन्जोय गर्नुहोला है त। मद्दत समूहको चाहिँ मिटिङ भोलि हुँदैछ, 2 बजेबाट 4 बजेसम्म को कार्यक्रम सनमार्क सल नर्थ क्याम्प फानबोरामा है त। र त्यहाँ चाहिँ तपाईँहरूको पिसिएसओ दुर्ग थापाज्यूबाट चाहिँ त्यहाँ तपाईँहरूलाई जस ब्रिफिङ हुनेछ, त्यो फानबाट अल्डो सर्ट एरियातिर चाहिँ अलिकति लुटपाटको चाहिँ धेरै बढिरहेको छ त्यो कुराहरू घटनाहरू, त्यसले गर्दा त्यो विषयमा तपाईँहरूलाई कसरी सुरक्षित रहने हुनेछ भने प्रभात गुरुङ हुनुहुन्छ र उहाँले चाहिँ होम केयर रिसेन्टली इस्टाब्लिस भएको छ त्यसको बारेमा जानकारी गराउनुहुनेछ। अनि सोम घलेज्यूले चाहिँ उहाँ चाहिँ नेब्रिजको हुनुहुन्छ, उहाँले जब अपर्च्युनिटीहरूको बारेमा चाहिँ जानकारी गराउनुहुन्छ। वान आजको इन्टेक कप हुँदैछ, यो चाहिँ इन्टेक 17 भाइले लिड गर्दै हुनुहुन्छ, 1 अगस्त सटरडेको दिन जोन सर्जन मोड ब्यारेक्समा है त। र थुप्रै थुप्रै क्याटेगोरीहरू छ र तपाईँहरूले इन्जोय गर्नुहोला, सबैलाई गुड लक भन्न चाहन्छु। अनि 1RZ लेडिजहरूको 30 पार्टी 4 सेप्टेम्बरमा हुँदैछ, सेन्ट्रल कुक हाउस यहीँ नै 5 बजेबाट उहाँहरूको कार्यक्रम सुरु हुन्छ। अनि चाहिँ हाम्रो साइमन चर्चमा आसपोर्टमा चाहिँ यो 8 अगस्तको दिन चाहिँ रुक्सना लिम्बू छोरी हुनुहुन्छ, उहाँको एकल प्रस्तुति हुँदैछ, अस्ति यहाँ पनि आउनुभएको थियो, उहाँको आमा लगायत हाम्रो अरू कलाकार अरू गेस्टहरू पनि आउनुभएको थियो र उहाँको प्रस्तुति हुँदैछ, तपाईँहरू जान सक्नुहुन्छ। लिगलिग समाज युकेको समर बिबिक्यू 22 अगस्तको दिन हुँदैछ, सटरडेको दिन ग्रेन्स जुनियर स्कुल फार्मबाटमा GU14 8 Tango Alpha जान सक्नुहुन्छ। प्रतिभा नक्षत्रको कार्यक्रम हुँदैछ 16 अगस्तको दिन र हिजो चाहिँ मनिषज्यूसँग गरेको कुराकानी सुन्नुभयो होला, सन्डेको दिन हो, 10 बजेबाट कार्यक्रम आरम्भ हुन्छ र तपाईँहरू जान चाहनुहुन्छ भने रग्बी ग्राउन्ड ओल्ड मिल रोड लन्डनमा है त, SE18 1QJ। अनि तपाईँहरूको नानीहरू पनि यो ट्यालेन्ट सोमा भाग लिन चाहनुहुन्छ भने आयोजकहरूलाई उहाँको नम्बर चाहिएमा मलाई कन्ट्याक्ट गर्नुहोला। अनि लमजुङ समाज युकेको 1 तारिक चाहिँ उहाँहरूको भेटघाट कार्यक्रम रहेको छ, अल्डर उड लेजर सेन्टर टोङहाम रोड अल्डर सर्टमा र 12 बजेबाट कार्यक्रम आरम्भ हुन्छ। थुप्रै थुप्रै उहाँहरूको चाहिँ प्रोग्राम रहेको छ र जो जो जानुहुन्छ इन्जोय गर्नुहोला है त। एनुअल समर गेट टुगेदर अनि हाउजिङ प्रोजेक्ट च्यारिटी डिनर हुँदैछ त्यो दिन। तनहुँ समाज युकेको 8 अगस्तमा चाहिँ 19 वार्षिक भेटघाट अनि बिबिक्यू कार्यक्रम हुँदैछ, त्यसमा चाहिँ वरिष्ठ लोक गायक प्रेम राजा महत र अन्य चर्चित कलाकारहरूको पनि प्रस्तुति रहनेछ। चर्चित महिला फुटबल खेलाडी अस्मिता आले पनि आउँदै हुनुहुन्छ अनि सुटिङतर्फ किङ्स मेडल विनर कर्पोर निश्चल थापालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ है त। र यो ठाउँ चाहिँ अल्डर उड लेजर सेन्टर टोङहाम रोड अल्डर सर्टमा हुँदैछ।
अनि तीज पार्टी हुँदैछ 5 सेप्टेम्बरमा र यो हुने चाहिँ हुँदैछ र हिमालयन ओएसिस प्यालेस प्लेस चाहिँ हिमालयन ओएसिस यो त तितवटमा हुँदैछ। टिकट £25 हो र त्यहाँको पोस्टकोड SP97NR देवबहादुर गुरुङज्यूले हाम्रो आशा दिदीलाई पनि इमेल गरेको देखेको थिएँ र तपाईँको चाहिँ आइसकेको छ है, त्यो पनि मैले जानकारी गराएँ। अनि तितवट नेपालीज कम्युनिटीको 10 पार्टी 17 अक्टोबरमा स्याजल गर्नुभएको छ र सिभिक सेन्टरमा र तितवतमा 3 बजेबाट यो कार्यक्रम आरम्भ हुन्छ। टिकट दर छ, चिल्ड्रेन 7-12 वर्षको हुनुहुन्छ भने £10, 13-17 पाउन्ड, 13-17 वर्षको हुनुहुन्छ भने £20, अनि ओभर 18 चाहिँ £25 रहेको छ। र अनि यही आउँदो 22 अगस्तको दिन चाहिँ साउथ रेडिङ कम्युनिटी हलमा 5 बजेदेखि चाहिँ 10 बजेसम्म रेडिङ म्युजिकल नाइट हुँदैछ र कार्यक्रम तनाव समाजिकको मौलिक लाइभ कवरा त्यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। प्रेम राजा महज्यू, दुर्गा गुरुङ र द भोइस अफ नेपाल सिजन 7 विजेता नीता थापा मगरजीको पनि त्यहाँ प्रस्तुति तपाईँले देख्न सक्नुहुन्छ। किराँत राई आँखाको यलम्बर दिवस यही आउँदो शनिबार हुँदैछ 1 तारिकको दिन र तपाईँहरू जो जो चाहनुहुन्छ इन्जोय गर्न सक्नुहुन्छ। सांस्कृतिक तथा समकालीन कला संस्कृति र नृत्य प्रस्तुति धनुष बाण प्रतियोगिता पनि हुन्छ। हिजो मेजर हाम्रो दिल सापसँग गरेको कुराकानी पनि सायद तपाईँहरूले सुन्नुभयो होला। ओखलढुङ्गा जिल्ला समाज जिल्ला किराँत राई समाज युगको वार्षिक भेटघाट हुँदैछ 1 अगस्तकै दिन, यो आउँदो शनिबारको दिन हो। फेलथाम एसेम्ब्ली हल होन्सलोमा TW14 9DNमा तपाईँहरू जान सक्नुहुन्छ। 12 बजेबाट कार्यक्रम आरम्भ हुन्छ। हजुर, अन्तमा चाहिँ यो इस्ली गोर्खा नेपाली एसोसिएसनको चाहिँ 1 अगस्तमा चाहिँ उहाँहरूको बिबिक्यू पार्टी हुँदैछ फार्ममा र यो पनि तपाईँहरूलाई हामीले जानकारी गराइरहेका छौँ। हजुर, यति नै जानकारी गराउनु पर्ला। अब भने हाम्रो नीता कोही राई बहिनीले मगाउनु भएको गीत सुनौ। राजेश पायल राई र सञ्जीव बहिनीले गाउनु भएको गीत हो यो गीत, म तपाईँहरूको सेवामा प्रस्तुत गर्नेछु र त्यसपछि एउटा प्रोमो ब्रेक। अनि हाम्रो चाहिँ टङ्क शेरचन दाजुले हाम्रो गीतकार हुमा पाइम लिम्बुजी हुनुहुन्छ र उहाँको गीत मगाउनु भएको छ, त्यो गीत सुनेछौँ। त्यसपछि आयो गोर्खालीमा लास्टको भरत भाइसँग को कुराकानी आज सुन्न सक्नुहुन्छ। नीता बहिनी हजुरको गीत इन्जोय गर्नु होला है, त अलिक ढिलो भयो।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: यो BFBS गोर्खा रेडियो हो।

0: नमस्ते, कार्यक्रम आयो गोर्खालीको यो नयाँ श्रृङ्खलाबाट म योगराज भाइको यो कार्यक्रममा चाहिँ विगत गोर्खाजको सर्भिङ मेम्बर्सहरू उहाँहरूको एचिभमेन्ट सम्बन्धी कुराकानी गर्ने गर्छौँ। र आज चाहिँ म हाम्रो लान्स कपरोल भरत गुरुङ भाइ हुनुहुन्छ क्युजी, तर अहिले चाहिँ उहाँ 23 प्यारासुट इन्जिनियर रेजिमेन्ट 12 सपोर्ट एन्ड हेचक्यू स्क्वाडनमा कार्यरत हुनुहुन्छ, वुड ब्रिजमा रेके प्लाटुनको हुनुहुँदो रहेछ। र उहाँले चाहिँ कम्ब्याट इन्जिनियर फिल्ड सेक्सन 2IC कोर्स गर्नुभयो, त्यहाँ टप स्टुडेन्ट हुनुभयो, उहाँको यही एचिभमेन्ट सम्बन्धी आज हामी कुराकानी गर्नेछौँ। भरत भाइ नमस्ते तपाईँलाई।
1: नमस्ते गुरुजी, थ्याङ्क यू भेरी मच फर द इन्भिटेसन।
0: हजुर, ल आराम हुनुहुन्छ?
1: हजुर, एकदम आराम।
0: हजुर, कति भयो त त्यहाँ जानुभएको तपाईँ?
1: हजुर, म यहाँ गएको चाहिँ लगभग 2 वर्ष भइसक्यो गुरुजी।
0: ए,
1: म 2-3 आएको चाहिँ 3 वर्ष भइसक्यो। म चाहिँ पहिला हाम्रो गोर्खा एउटा स्क्वाडन छ, 70 स्क्वाडन, त्यहाँ काम गर्थेँ। त्यहाँदेखि चाहिँ यहाँ अहिले गोरा स्क्वाडनमा हाम्रो एउटा रेकी ट्रुप छ, त्यहाँको चाहिँ 2 वर्ष भइसक्यो।
0: राइट, अब पोस्टिङ नै होला तपाईँ, फेरि ब्याक टु क्युजी आउनुहुन्छ होला नि पछि त, होइन? अथवा 70 स्क्वाडन?
1: हजुर हजुर।
0: ल, तपाईँलाई अलिकति त अरू कुराकानी अलिक पछि गराउँला। तपाईँ यो चाहिँ कम्ब्याट इन्जिनियर फिल्ड सेक्सन 2IC कोर्समा जानुभएको छ, टप स्टुडेन्ट हुनुभयो, ह्युज कङ्ग्रेचुलेसन भाइ।
1: थ्याङ्क यू भेरी मच।
0: यो चाहिँ अब मिनलेमै होला, कहिले भएको थियो अनि कति लामो कोर्स हो यो चाहिँ?
1: हजुर गुरुजी, यो हप्ता अगाडि नै हाम्रो 17 जुनदेखि 17 जुलाई भयो, त्यो 4.5 हप्ता कोर्स थियो गुरुजी यो चाहिँ। हजुर, मिनलेमै भएको। यो चाहिँ हाम्रो एउटा करियर कोर्स जस्तो हो। हजुरले चाहिँ वन्स लान्स कपरल भएपछि चाहिँ कपरल हुनुको लागि चाहिँ यो फिल्ड सेक्सन 2IC कोर्स चाहिँ गर्नै पर्ने हुन्छ हजुरको करियरमा। त्यही गुरुजी, अब भर्खर सकेको अनि सबै राम्रै भयो।
0: यो त होल रोयल इन्जिनियरकै स्टुडेन्टहरू आउनुहुन्छ होला, होइन?
1: हजुर हजुर गुरुजी, रोयल इन्जिनियर्सकै सबै ठाउँबाट आउँछ, 12 कमान्डोहरू सबै सबैजना हुन्छ हाम्रो यहाँ।
0: कतिजना हुनुहुन्थ्यो स्टुडेन्ट्सहरू?
1: हाम्रो स्टुडेन्ट चाहिँ 22 जना थियो गुरुजी यसपालि चाहिँ।
0: त्यो त अब सेक्सन सेक्सन डिभाइड गरेर गर्छ कि कस्तो हुन्छ कोर्समा चाहिँ?
1: हजुर, सेक्सन सेक्सन डिभाइड गर्छ हजुरको। सेक्सन डिभाइड चाहिँ टास्क अनुसार हुन्छ, किनभने हाम्रो इन्जिनियरिङ टास्कमा चाहिँ कुनैमा चाहिँ अलिकति मान्छे धेरै चाहिन्छ, कुनैमा चाहिँ अलिकति थोरै मान्छे भयो भने हुन्छ। अनि उहाँको इन्स्ट्रक्टर डिएसहरूले नि त्यसरी नै सेक्सन छुट्याइदिएको हुन्छ। पहिला चाहिँ 3 सेक्सन गराउनु भयो इनिसियली, फाइनल एक्समा चाहिँ 2 दिन, पछिको लास्टको दिनमा चाहिँ फेरि ब्याक टु 2 सेक्सनमा चाहिँ डिभाइड गरिदिनु भएको थियो।
0: राइट, अनि यो कोर्सको लागि चाहिँ तपाईँले कसरी तयार पार्नु भएको थियो? हुन त तपाईँले डे टु डे कति प्रोजेक्टहरू भयो भने त इन्जिनियरको टास्कहरू गर्नुहुन्छ, त्यसबाट पनि धेरै ज्ञान हुन्छ होला, कसरी प्रिपेयर गर्नुभएको थियो?
1: हजुर गुरुजी, मेरो लागि चाहिँ अलिक डिफ्रेन्ट थियो यो, किनभने मैले चाहिँ इन्जिनियरिङ टास्क नगरेको चाहिँ 3 वर्ष भइसकेको थियो। किनभने हाम्रो रुकी ट्रुपमा चाहिँ हामी चाहिँ मोर ओभर यता इन्फेन्ट्री स्टफ नै तिर नै काम गर्छ हामी, तर आजकल चाहिँ अलिकति रेकी स्टक पनि इन्भेट गर्न सुरु भएको छ, भन्नाले इन्जिनियरिङ रेकी साइडहरू। त्यही भएर प्रोजेक्टको चाहिँ त्यस्तो मेरो एक्सपिरियन्स पनि थिएन, बट आई थिङ्क पहिलाकै अब त्यही B3 अनि यताउता गुरुजीहरूबाट अलिकति हुनुहुन्छ, उहाँहरूको हल्का सजेसनहरू के हुन्छ यताउता कोर्स प्रेप त्यस्तो हिसाबले गरेँ अनि राम्रै भयो।
0: तपाईँ ट्रेड वाइज चाहिँ के हो क्युजीको?
1: मेरो ट्रेड चाहिँ सर्भेयर हो।
0: ए, पक्का ऊ हुनुहुँदो रहेछ त तीक्ष्ण बुद्धिको, होइन?
1: हजुर परियो गुरुजी, है अब
0: हिसाब राम्रो भयो, होइन?
1: हजुर, हिसाब चाहिँ अलिक ठिकै छ मेरो भन्नु।
0: ए, अनि अब सर्भेयरको ट्रेड त त्यति गर्ने मौका पाउनु भएको छैन होला, प्रोजेक्ट भए मात्रै हो, होइन? घर सर बनाए बाटो।
1: हजुर गुरुजी, सर्भेङको त मैले क्लास 2 गरेँ, मेरो त्यसपछि क्लास 1 गरेँ, त्यसपछि चाहिँ अब क्लास 2 क्लास 1 पछि त मैले प्रोजेक्टै गरेको छैन गुरुजी। अलिकति यतैतिर अलिकति इन्फेन्ट्री स्टफतिर नै, हामी इन्जिनियर भए पनि अब इन्फेन्ट्री स्टफतिर नै अनि एक्सर्साइजतिर नै अब त्यस्तैतिर लागिरहेको छु गुरुजी। अलिक प्रोजेक्ट चाहिँ पाएको छैन, बट इन द फ्युचर डेफिनेटली पाइ नै हाल्छ, किनभने अब क्युजी चाहिँ अहिले एकदम राम्रो ग्रोथ छ, जताततै छ हजुर। अनि पछि चाहिँ म अब उता 3-6 हाम्रो मेन हब 3-6 इन्जिनियर रेजिमेन्ट एन्ड द क्युजी त्यहाँ फर्केपछि चाहिँ मजाले गर्न मिल्छ।
0: ए, सर्वे भने चाहिँ तपाईँले यो बाटो ब्रिज स्रेज यो घरहरू सबै नै हुन्छ नि त, होइन? त्यही।
1: हजुर हजुर गुरुजी, सर्भेङ भनेपछि चाहिँ हाम्रो यो मेन चाहिँ रोड कन्स्ट्रक्सन अनि बिल्डिङहरूको अनि ग्राउन्ड सर्वे गर्ने अनि त्यहाँदेखि लिएर चाहिँ हजुरको रोड डिजाइन गर्नेहरू गर्नेदेखि सबै हुन्छ गुरुजी।
0: ओके, लान्स कपरोल भरत गुरुङ भाइ क्युजी, तर अहिले 2-3 प्यारासुट इन्जिनियर रेजिमेन्टमा चाहिँ 12 सपोर्ट एन्ड हेचक्यू स्क्वाडनमा कार्यरत हुनुहुँदैछ, रेके प्लाटुनमा इन्जिनियरको हुनुहुन्छ र उहाँ चाहिँ टप स्टुडेन्ट हुनुभयो कम्ब्याट इन्जिनियर फिल्ड सेक्सन 2IC कोर्स जुन चाहिँ मिनलेमा हुने गर्छ। अनि त्यो कोर्समा चाहिँ के गर्नुपर्छ, के सिकाउँछ?
1: हजुर गुरुजी, त्यो कोर्समा चाहिँ अब त्यो एडिङ स्पिक्स फर द टाइटल स्किल सेक्सन टु आइस टी कोर्स चाहिँ हाम्रो जस्तै कि हजुरको इन्फेन्ट्रीको चाहिँ कस्तो हुन्छ भने नर्मल सेट अफ अर्डर्स इन्फेन्ट्री अब अट्याक हान्नको लागि हुन्छ नि त गुरुजी हजुर. अब हाम्रो चाहिँ त्यो कोर्समा चाहिँ के सिकाउँछ भन्दा चाहिँ इसिडी भन्ने हुन्छ इन्जिनियरिङ कन्स्ट्रक्सन टिचर. त्यहाँ चाहिँ हजुरको नर्मल सेट अफ अर्डर्स भित्र अझै एउटा मिनी सेट अफ अर्डर्स जस्तो हुन्छ है गुरुजी. त्यसमा चाहिँ हजुरले चाहिँ अब आफ्नै छुट्टै मिसनहरू इन्टेन्टहरू हुन्छ अनि आफ्नै अब त्यो काम चाहिँ अब त्यहाँ इन्जिनियरिङ काम चाहिँ बल्ल त्यहाँदेखि सुरु हुन्छ गुरुजी. फर इक्जाम्पल अब हाम्रो जस्तै कि एउटा ब्रिजिङ गर्नु पर्यो, हामीले ब्रिजिङ गर्नु पर्यो भने चाहिँ ओके त्यहाँ चाहिँ सबै छुट्याइदिएको हुन्छ. यो साइडको ब्रिज कसले बनाउने, यो साइडको ब्रिज कसले बनाउने, यो कम्पोनेन्ट कसले बोक्ने, अनि कति टाइममा हाल्ने, अनि यसको काम के हो, त्यस्तो त्यस्तो चाहिँ हालिदिएको हुन्छ गुरुजी. इसेन्सियली चाहिँ एउटा नर्मल सेट अफ अर्डर्स इन्फेन्ट्रीको प्लस त्यसमा चाहिँ इन्जिनियरिङ इन्जिनियरिङ डिटेल हुन्छ गुरुजी.
0: भनेपछि अब इन्जिनियरमा त 12-13 सब्जेक्ट हुन्छ, त्यो सब्जेक्ट पढ्ने चाहिँ होइन।
1: हजुर त्यो पनि फर्स्ट विकतिर हुन्छ. जस्तै कि हाम्रो नर्मल B3 भनेको चाहिँ अब ट्रेनिङमा चाहिँ सबै मजाले गराउँछ. यसपछि चाहिँ यो भनेको चाहिँ अब आफूले सिकाउने कमान्ड लिने भनौँ न गुरुजी. अब जसको त्यो लेसनहरू हुन्छ सबै अब इन्जिनियरिङ लगायत अब डेम्सहरू डेमोलेसनहरू हुन्छ, त्यसपछि ब्रिजिङ हुन्छ हजुरको, त्यसपछि वाटर सप्लाईहरू हुन्छ, त्यस्तोहरू सबै हुन्छ. अब सबै चाहिँ अब यतिकै नर्मल लिड गर्नु भन्दा नि अब एज इन अब कतै हजुर एक्सर्साइज अथवा कतै अपरेसन डिप्लोयमेन्ट जानुभयो भने चाहिँ कसरी इम्प्लिमेन्ट गर्नुहुन्छ त्यो अब सिक्वेन्समा कि पक्क ब्याटल प्रुफ एक्सर्साइजमा चाहिँ ओके यस्तो हुन्छ अनि यसरी नै यसरी चाहिँ सिस्टम रन हुन्छ है भनेर चाहिँ अनि एउटा जियोस गाइडलाइन जस्तो चाहिँ बनाइदिएको हुन्छ
0: कतिको
1: रादर
0: टफ।
1: देन जस्ट गएर टास्क मात्रै झाम्बै गर्ने भन्दा नि मजाले फुल सिक्वेन्समा.
0: तपाईँहरूको चाहिँ मोर क्लासरुममा हुन्छ होला होइन?
1: हजुर गुरुजी होइन फिल्डतिरै धेरै हुन्छ गुरुजी. यो चाहिँ कस्तो हुन्छ भने अब चाहिँ पढाउने त्यस्तो लेसनहरू खासै हुँदैन गुरुजी,
0: ए
1: किनभने हामीलाई चाहिँ उता गएर चाहिँ हाम्रो चाहिँ सबै अनलाइन इयरली इन्साइट भन्ने हुन्छ. त्यहाँ चाहिँ सबै लेसनहरू देखाइन्छ है गुरुजी.
0: ए
1: अनि कस्तो हुन्छ भने दिनका दिन चाहिँ ओके भोलि चाहिँ यस्तो छ अनि भोलि चाहिँ अब मान्छे चाहिँ एपोइन्ट गर्छ ओके उसले लिड गर्ने यस्तो भनेपछि चाहिँ उसले चाहिँ अनि मजाले चाहिँ त्यो लेसनको चाहिँ नाइट हेरेर अर्को दिन चाहिँ उसले नै लिड गर्छ कि गुरुजी. इन्स्ट्रक्टरले चाहिँ ओभर वाच मात्रै गर्छ किनभने हामीले चाहिँ यो पहिल्यै अब दे एक्सपेक्ट अस टु हेभ डन इट इन आवर पल्टनहरू.
0: ए
1: अब हाम्रो पल्टनमा चाहिँ पहिल्यै गरेर आउनुपर्ने भने चाहिँ उहाँले एक्सपेक्ट गरेको हुन्छ, तर अब कति ब्याकग्राउन्डहरूलाई चाहिँ अब गरेको हुँदैन. तर त्यो सबै लेसन चाहिँ त्यही अब अनलाइन भएको हिसाबले अनि पहिला एक्चुली B3मा चाहिँ गरेकै भएको हिसाबले चाहिँ अब उहाँलाई लिड गर्न दिन्छ गुरुजी. त्यही भएर क्लास चाहिँ अलिक कमै हुन्छ हजुरको, फिल्डतिर ह्यान्ड्स अन प्र्याक्टिकल बढी
0: ए
1: यो कोर्समा चाहिँ.
0: तपाईँलाई चाहिँ कतिको च्यालेन्जिङ लाग्यो त? कुन सब्जेक्ट अलिकति साह्रो लाग्यो, कस्तो लाग्यो?
1: रिजर्भ डेमोलिसन चाहिँ अलिकति उसला थियो होला बुझी, किनभने आई थिङ्क त्यहाँ चाहिँ हल्का मेरो एक्सपिरियन्सले गर्दा पनि होला खसै गर्दै नगरेको. हुन त
0: ए
1: अब अरू पनि मैले छोकै थिएन, 3 वर्ष भइसकेको थियो, र त्यहाँ चाहिँ कति कुराहरू चाहिँ अब ह्यान्ड्स अन गरेर अथवा त्यो पाममा भन्दा नि त्यो गरेर सिक्ने कुराहरू चाहिँ त्यहाँ निकै चाहिँ मैले चाहिँ त्यसमा भेटाएँ. रिजर्भ डेम्स भनेको चाहिँ बुझी अब जस्तै कि एउटा प्लान्ड डेमोलिसन, तर त्यो चाहिँ अब धेरै लामोसम्म नै अब राखिराख्नु पर्ने. फर इक्जाम्पल ब्रिजलाई चाहिँ हजुरले चाहिँ अब डेमोलिसन गर्नु छ भने यसको लागि चाहिँ अब कति चार्जहरू हुन्छ नि त गुरुजी,
0: हो
1: कति
0: क्याल्कुलेसन
1: चार्जहरू
0: हो।
1: हुन्छ अनि कति चाहिँ अब त्यो तारहरू चाहिँ हाम्रो डेड कोड भन्छ तिनीहरू हुन्छ, त्यो चाहिँ अब एउटा सिस्टमेटिक वे अनि मजाले एउटा प्याटर्नमा हाल्नुपर्ने हुन्छ है गुरुजी. हजुर हो त्यस्तोहरू हाल्ने तरिकाहरू यताउता त्यही नै मलाई चाहिँ अलिकति च्यालेन्जिङ भन्नाले अब फेरि ब्याक टु B3 ए यस्तो पो हुन्थ्यो त भनेर जस्तो चाहिँ अब झल्को जस्तो आयो भनौँ न गुरुजी.
0: हजुर, हाम्रो लास्ट कपाल भरत गुरुङ भाइसँग कुराकानी गरिरहेका छौँ। कम्ब्याट इन्जिनियर फिल्ड सेक्सन 2IC कोर्समा टप स्टुडेन्ट हुनुभयो, मिन्लेमा हुने गर्छ। अब यो बिचमा केही गीतहरू सुनौ र त्यसपछि सेकेन्ड पार्टमा हामी बाँकी कुराकानी भाइसँग गर्नेछौँ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: हो।
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के, यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।
2: BFBS, BFBS, गोर्खा रेडियो।

0: SBS गोर्खा रेडियो
1: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ र अहिले हाम्रो भाइ लान्स कर्पल भरत गुरुङसँग कुराकानी गरिरहेको छ क्युजी तर अहिले 2-3 प्यारासुट इन्जिनियर रेजिमेन्ट 12 सपोर्ट अनि हेचक्यू स्क्वाडनमा हुनुहुन्छ रेके प्लाटुनमा हुनुहुँदो रहेछ कम्ब्याट इन्जिनियर फिल्ड सेक्सन 2IC कोर्समा उहाँ टप स्टुडेन्ट हुनुभयो यहाँहरू सबै वेलकम गर्न चाहन्छु अनि अब टप स्टुडेन्ट भइन्छ भन्ने त अब सबैको प्रयास हुन्छ त्यो हुन्छु भन्ने चाहिँ कस्तो लागेको थियो तपाईँलाई कतिको आशा थियो
2: सुरुमा अब ज्यादातर अनेस्टली भन्नुपर्दा चाहिँ अब मलाई चाहिँ के लाग्थ्यो भन्दा अब सबै अब हाम्रो 36 हाम्रो अब अर्को मेरो पल्टनको गुरुजीहरू पनि आउनुहुन्छ होइन अनि बाहिरको मजाले अब रोयल इन्जिनियरबाटै आउँछ अनि आई थिङ्क म चाहिँ त्यो कोर्समा जाँदा चाहिँ ओके म चाहिँ अब यो कोर्समा चाहिँ अब मेरो चाहिँ अब स्किल चाहिँ फेड भएको हुन्छ कति कम्ब्याट इन्जिनियरिङ स्किल त्यो चाहिँ अब कतिसम्म फेड भएर रहेछ अनि कतिसम्म मैले रिक्याप गर्न सक्दो रहेछ भने त्यस्तो मेन्टालिटी गतिको छु मैले खासमा जानेको किनभने मेरो चाहिँ अब एक्सपिरियन्स अब मैले भने जस्तो 3 वर्षको चाहिँ अब केही गरेको थिएन तर गर्दा गर्दै अब त्यो राम्रो हुँदै गयो गुरुजी होइन अनि त्यसपछि चाहिँ पछि पछि फाइनल एक्सन पुग्दा चाहिँ अनि टास्कहरू नि फेरि इन्डिभिजुअल टास्किङहरू दिएको हुन्छ गुरुजी त्यो नि एकदम राम्रो भयो त्यसपछि अब इन्स्ट्रक्टरहरूले नि निकै रुचाउनु भयो त्यसपछि चाहिँ मैले अलिकति यसो धेरै निकै नै राम्रो भयो जस्तो छ भने चाहिँ चाल पाइरहेको थियो गुरुजी
1: तपाईँले सेक्सन कमान्डर त गर्नु भएको छैन होला होइन
2: छैन छैन गुरुजी सेक्सन कमान्डर चाहिँ अब हाम्रो नेक्स्ट स्टेप भनौँ न गुरुजी अब यो चाहिँ सेक्सन कमान्डर हुनको लागि गर्नुपर्छ गुरुजी यो चाहिँ हाम्रो हामी चाहिँ फिल्डिजमा चाहिँ अब हजुरले चाहिँ यो गर्नै पर्ने हुन्छ यो गरेर चाहिँ हजुर बल्ल अब एलिजिबल हुनुहुन्छ प्रमोसनको लागि त्यसपछि कर्पोरल एएलडिबी गर्नुहुन्छ अनि कर्पोरलको चाहिँ अब फिल्ड सेक्सन कमान्डर कोर्स चाहिँ अब खासमा यो चाहिँ फिल्ड सेक्सन कमान्डर कोर्सको लागि बिल्डअप जस्तो के गर्छ उहाँ चाहिँ त्यति बेला चाहिँ पक्का फुल सेट अफ अर्डर चाहिँ दिने यताउता गर्छ अहिले चाहिँ हामीले चाहिँ कति अर्डरमा चाहिँ 60-70% मात्रै छुन्छ भनौँ न गुरुजी यो चाहिँ अब फिल्ड सेक्सनमा चाहिँ अब यो चाहिँ 2IC कोर्स चाहिँ त्यो फिल्ड सेक्सन कमान्डरको लागि चाहिँ अब एउटा बिल्डअप जस्तो नेक्स्ट स्टेज चाहिँ त्यो हो जस्तो
1: ओके इन्जिनियरमा चाहिँ एउटा सेक्सन 2IC को इनकममा र प्रोजेक्टमा चाहिँ के हुन्छ रोल
2: सेक्सन 2IC को इन क्याम्प रोल त गुरुजी अब म त मेरै अब ट्रुपमा एज इन कस्तो हुन्छ काम त्यो भन्न सक्छु गुरुजी आई थिङ्क अब फिल्ड सेक्सन 2IC त गरेर आएको छु मैले बट अब फेरि यहाँ आएर चाहिँ ब्याक टु चाहिँ म चाहिँ अब रेकीकै काम
1: गर्छु
2: हजुर अहिले चाहिँ हाम्रो एउटा एक्सर्साइज हुन लाग्छ 1 डिभिजनको राइनो टाइटन एक्सर्साइज राइनो टाइटन भन्ने त्यहाँको लागि चाहिँ हामी चाहिँ यता विमिकमा एक्सर्साइज रन गर्दैछ हाम्रो एउटा आफ्नै पिडिटी जस्तो त्यो एक्सर्साइजको लागि चाहिँ सेप्टेम्बरमा हुँदैछ त्यो क्याम्पमा चाहिँ अहिले त्यही भइरहेको छ गुरुजी अनि नर्मल अरू कामहरू भनेको त
1: बेला बेला
2: अब लेसन दिने कहिले कहिले इभेन्टहरू हुन्छ त्यो होस्ट गर्ने अथवा त्यहाँ इन्भल्भ हुने कमेन्डेसनहरू त छैन गुरुजी मेरो अनफोर्चुनेटली तर आई थिङ्क यो वर्ष चाहिँ अलिकति राम्रो चाहिँ हाम्रो कोर्स सुटिङमा पनि हाम्रो यता 2-3 फर्स्ट टाइम रिप्रेजेन्ट गर्थ्यो हामीले
1: सुटिङमा हुनुहुन्थ्यो
2: हजुर अनि कोरमा चाहिँ हामीले चाहिँ 2-3 इन्जिनियरले चाहिँ फर्स्ट टाइम रिप्रेजेन्ट गरेको अनि फर्स्ट टाइम नै अब फर्स्ट पोजिसन चाहिँ हामीले ल्याउन सेक्योर गर्न चाहिँ सके थियो गुरुजी हामीले
1: तपाईँ पनि टिममा हुनुहुन्थ्यो
2: हजुर गुरुजी म पनि टिममा थिएँ
1: ए कति हान्नुभयो त टोटल स्कोर
2: टोटल स्कोर सरी गुरुजी ठ्याक्क टप अफमा म याद भएन तर कोरको चाहिँ म 7 जस्तो आएको थिएँ मेरो फर्स्ट टाइमै थियो गुरुजी सुटिङ
1: फर्स्ट टाइम
2: अब रेजिमेन्ट कमिटमेन्टले गर्दा चाहिँ हामीले चाहिँ बिजलीतिर चाहिँ अब अलिकति कमिट गर्न सकेन गुरुजी
1: टप 100 भन्छ कि त्यस्तो के हुन्छ बिजलीमा त टप 100 भित्र हुन्छ त्यस्तो पनि हुन्छ तपाईँको टप 100 कति हान्यो भने त्यो पर्छ नि त्यस्तो पनि हुन्छ
2: हजुर गुरुजी यो चाहिँ त्यसकै लागि बिल्डअप हो हजुरको खासमा अब यो कोरको हुन्छ पहिला अनि कोरदेखि चाहिँ अनि आई थिङ्क टप 45 त्यस्तोलाई चाहिँ सेलेक्ट गरेर चाहिँ अनि तिनीहरू चाहिँ अनि बिजलेमा रिप्रेजेन्ट गर्न जाने चाहिँ त्यो टोलीहरूको चाहिँ अनि बिजलेमा चाहिँ हुन्छ टप अब 100 त्यसपछि आर्मी 100 लाउने चाहिँ त्यस्तो हो
1: र
2: हाम्रो चाहिँ अब यो इन्जिनियर रेजिमेन्टले चाहिँ अब ए आफ्नै कमिटमेन्ट यो 1 डिभिजनल लेभल एक्सर्साइजहरू यताउता भएको हिसाबले चाहिँ पर्सनली अब हामी रेकी ट्रुप अलिक बिजी भएको भएर त्यो कमिट चाहिँ गर्न सकेन
1: भनेपछि तपाईँ राम्रो गोली हान्नुहुँदो रहेछ यो रेके ट्रुपमा चाहिँ तपाईँहरूको मोर लाइक इन्फेन्ट्री टाइपकै रेके हो कि कस्तो हुन्छ तपाईँहरूको
2: हजुर गुरुजी यो रेकी ट्रुप चाहिँ म हजुरलाई सुरुमा हाम्रो अर्ब्याट भनिदिन्छु हाम्रो चाहिँ खासमा यो हजुर ब्रिटिस सोल्जर्सहरू अब हुनुहुन्छ हाम्रो यो गोर्खे चाहिँ अनि एउटा पेट्रोल चाहिँ गोर्खेको छ हाम्रो चाहिँ 7 जस्तो छ अहिले हामी यहाँ अनि यहाँ बेसिकली हाम्रो काम भनेको चाहिँ इन्फेन्ट्री रेकी पनि गर्ने हजुरको इन्फेन्ट्रीले जस्तो रेकी गर्छ त्यस्तै रेकी गर्ने प्लस द्याट साइड चाहिँ हाम्रो इन्जिनियरिङ रेकी पनि गर्छ,
1: ए
2: जस्तै कि हाम्रो फिल्ड सर्जनले चाहिँ गर्ने कोर्सहरूको चाहिँ अलिकति थोरै अलिकति हल्का सब्जेक्टहरू चाहिँ हामीले छोएर चाहिँ ब्रिज रेकीहरू, त्यसपछि
1: ए
2: तपाईँको वाटर पोइन्ट रेकीहरू, त्यस्तो रुट रेकीहरू, त्यस्तो त्यस्तो गर्छौँ चाहिँ हामीले
1: ए
2: इन्जिनियरिङ साइडमा चाहिँ मोर अन त्यो तिनवटा टास्कमा चाहिँ हामीले धेरै फोकस गर्छौँ चाहिँ। अनि एडिआर पनि गर्छ आजकल, एयरफिल्ड ड्यामेज रिपेयर भन्छ,
1: ए
2: एयरफिल्डको
1: ओ
2: रेकी गर्छ।
1: अनि कस्तो लाग्यो त त्यहाँ नोकरी गर्दा चाहिँ तपाईँलाई? अब इन्जिनियरको पनि त काम, इन्जिनियरको यता चल्ने कायदा र त्यहाँको 2-3 मा
2: अलिकति डिफरेन्ट छ गुरुजी यहाँ चाहिँ, होइन, किनभने अब प्रिडोमिनेन्ट चाहिँ यहाँ चाहिँ अब हाम्रो चाहिँ युके ट्याबको चाहिँ अक ट्याबको चाहिँ धेरै छ हाम्रो गोर्खाहरू भन्दा नि, किनभने यहाँ चाहिँ 4 वटा स्क्वाड्रनमा एउटा स्क्वाड्रन चाहिँ गोर्खालीको, अनि
1: ए
2: एउटा अब हाम्रो यो 12 स्क्वाड्रनमा चाहिँ एउटा ट्रुप पनि अझै एउटा पट्रोल मात्रै, भन्नाले 7 जना जस्तो चाहिँ हामी चाहिँ अब गोर्खेहरू छ, भन्नाले अब गोराकै तर हाम्रो अक ट्याबकै तरिकाले धेरै चलिन्छ। तर जसो भए पनि पछि हाम्रो यहाँ फङ्सनहरू हुँदा त उता मेन हब 36 इन्जिनियर रेजिमेन्ट अनि
1: ए
2: क्युसी उहाँ हुन्छ,
1: पल्टन चाहिँ कतिको मिस हुँदो रहेछ?
2: पल्टन चाहिँ मिस हुन्छ गुरुजी, तर पछि आफूले जता बस्यो त्यतै रमाइलो त्यतै ठिक लाउने त्यस्तो नै पाएँ गुरुजी मैले चाहिँ
1: राइट। अनि
2: पर्सनली।
1: यो बाहिर युनिटतिर काम गर्दा अलिक पर्सनल डेभलपमेन्टमा निकै यस मौका मिल्छ भन्नेको सुनेको, तपाईँहरूको कस्तो छ त्यहाँ?
2: हामी चाहिँ अलिकति यहीतिर बिजी
1: ए
2: भएरै पर्सनल डेभलपमेन्टको हिसाबले चाहिँ अब त्यो जिसिएससीहरू हजुर प्रो सिपिटी केकेहरू चाहिँ हाम्रो यहाँ भाइ गुरुजीहरूले गरिराख्नु भएको छ, मैले नि जिसिएससी गरिरहेको छु।
1: ए
2: आई थिङ्क एज इन द्याट चाहिँ पर्सनल डेभलपमेन्ट छ, अनि अरू भाइहरूले नि निकै पर्सनल डेभलपमेन्ट गरेकै छ गुरुजी।
1: वुड बेसमा 70 प्यारासुट स्क्वाड्रन पनि त्यहाँ छ, तपाईँहरू नजिक नजिक नै हो?
2: हजुर गुरुजी, जस्ट यो नेक्स्ट डोरै छ 70 स्क्वाड्रन चाहिँ
1: ए
2: हाम्रो बिल्डिङ काम गर्ने बिल्डिङबाट पनि।
1: भने
2: हामी चाहिँ पहिला यो 2-3 मा चाहिँ कसरी फर्म भयो भन्दा चाहिँ पहिला चाहिँ 70 स्क्वाड्रन अब 36 को थियो, 70 गोर्खा प्यारासुट भएर चाहिँ रिसबोर्डिनेसन भएपछि
1: ए अँ
2: तपाईँहरूको पनि अनुभव थियो होला त्यो आई
1: हो
2: थिङ्क
1: हो
2: 22 मा। त्यहाँदेखि नै अब यता चाहिँ उहाँहरूको चाहिँ अब एउटा रेकी ट्रुप भन्ने नै छ यो रेजिमेन्टकै, अनि त्यहाँ चाहिँ पक्का अब राम्रो राम्रो सबै ट्रुपको राम्रो राम्रो मान्छेहरू पठाउने, अनि त्यहाँदेखि त्यस्तै हिसाबले काम गर्ने यताउता गर्दो रहेछ गुरुजी। अनि त्यहाँबाट नि 70 नि अफर आयो, अनि
1: ए
2: कार्ड रन हुँदैछ यताउता कोही गर्नुहुन्छ भन्दा चाहिँ, अनि त्यति बेला चाहिँ आई थिङ्क 23 मा चाहिँ फर्स्ट टाइम म र मेरो नम्बरै प्रोसेस तपाईँको हामी दुईजना चाहिँ कार्ड गर्न 2-3 भन्नाले अब यो क्युजीकै भनौँ न गुरुजी, 70 क्युजीकै भनौँ न फर्स्ट प्रेजेन्ट गरेर चाहिँ हामीले कार्ड गरेर राम्रो भएको चाहिँ, त्यसपछि चाहिँ बिस्तारै अरू गुरुजीहरूले पनि गर्नुभयो, अनि अहिले चाहिँ हामी चाहिँ एउटा पेट्रोल एउटा ट्रुपमा चाहिँ एउटा पेट्रोल भएर चाहिँ काम गर्दैछ भनौँ न गुरुजी।
1: ए त्यहाँ जानको लागि पनि त्यो कार्ड सेलेक्सन जस्तो हुँदो रहेछ होइन?
2: हजुर हजुर गुरुजी, आउनको लागि नि हजुरको 6 वीक जस्तो कार्डहरू हुन्छ।
1: ओ धेरै पनि रहेछ त, हो टपर रहेछ त त्यो त है त्यहाँ जान त।
2: हजुर गुरुजी, पक्का इन्फेन्ट्री कार्डहरू हुन्छ त्यो चाहिँ, त्यो गरेर हजुरले पास गर्नुभएपछि चाहिँ बल्ल चाहिँ हाम्रो रेकी ट्रुपमा
1: ओके
2: आउँछ गुरुजी।
1: हुन्छ ल भाइ, वान्स अगेन कङ्ग्रेचुलेसन, गोर्खालीहरूको चाहिँ इज्जत राख्ने काम गर्नु भएको रहेछ, काम राम्रो गर्नु होला। यति नै सोध्न चाहे भाइ, अरू केही छ हजुरको?
2: हजुर केही छैन गुरुजी, थ्याङ्क यू भेरी मच हजुरलाई एप्रोच गर्नुभएकोमा,
1: हजुर
2: एकदम खुसी लाग्यो मेरो अब एक्सपिरियन्सहरू अलिकति भएको कुराहरू सेयर गर्नु पाउँदा।
1: उहाँ हुनुहुन्थ्यो लान्स कर्पोरल भरत गुरुङ क्युजी, तर अहिले चाहिँ उहाँ 2-3 प्यारासुट इन्जिनियर रेजिमेन्ट वुडबिचमा कार्यरत हुनुहुन्छ, 12 सपोर्ट एन्ड हेचक्यू स्क्वाडनको रेगे प्लटुनमा हुनुहुन्छ, कम्ब्याट इन्जिनियरिङ फिल्ड सेक्सन 2IC कोर्स मिन्लेमा भए टप स्टुडेन्ट हुनुभयो। उहाँको एचिभमेन्ट सम्बन्धी कुराकानी गऱ्यौँ, राम्रो बोल्नुहुँदो रहेछ, वेल इम्प्रेस भएँ भाइलाई। वान्स अगेन कङ्ग्रेचुलेसन भन्दै कार्यक्रम आयो गोर्खालीको यो एपिसोडबाट मैले बिदा मागेँ। हस्त नमस्ते।

रामजी खाँड र देवी घरती मगरले गाउनुभएको चर्चित लोक भाका सुन्दै हुनुहुन्छ। यसको साथसाथै आजको समय सकिएको छ र भोलि र पर्सि चाहिँ कार्यक्रम गोधुलीमा रूपा दिदी आउनुहुन्छ अनि फ्राइडे चाहिँ हाम्रो सोन्या बहिनी आउनुहुन्छ। म चाहिँ क्याट्रिकतिर लाग्दैछु र RI-26 भाइहरूको क्याब ब्याजिङ चाहिँ 38 छ अनि 31 चाहिँ गोर्खा ट्रेडिङ कम्पनीको 75th बर्थडे सेलिब्रेसन छ। जो जो त्यहाँ आउनुहुन्छ भेटाउँला भन्दै म पनि बिदा मागे। हस्त नमस्ते, कीप डान्सिङ एन्ड कीप लिसनिङ बी एफएस गोर्खा रेडियो। बाई।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: संसारिक घटना सम्बन्धमा प्रधानमन्त्री पालेन्द्र शाहलाई अघि सर्न सुझाव दिइएको छ। पत्रकार शिव गाउँले समस्याको प्रकृति र जटिलता हेर्दा प्रधानमन्त्री पालेन्द्र शाह आफैले सार्वजनिक अपिल गर्न ढिला भइरहेको भन्दै थप हिंसा फर्किएमा शाहकै लागि महँगो साबित हुन सक्ने बताउनु भएको छ। विगतमा साम्प्रदायिक भिडन्तको जन्म र विस्तारका अनेक कारण रहेकामा सामाजिक सक्रियता नै यसको समाधान हुने उहाँको सुझाव छ। लोकप्रिय मतबाट चुनिएको वर्तमान सरकारका गृहमन्त्रीको यो विषयमा गम्भीरता महसुस गर्न सक्षम नहुन सक्ने भएकाले प्रधानमन्त्री नै अघि सर्न उहाँले आग्रह गर्नुभएको छ। साम्प्रदायिक झडप नियन्त्रणका लागि सुनसरीका 10 स्थानीय तहमा कर्फ्यू जारी भएको छ। इटहरी उपमहानगरका 16 र 17 नम्बर वडाका साथै रामधनी नगरका 1 र 5 नम्बर वडामा पर्ने पूर्व पश्चिम राजमार्गमा आवत समेत गर्न नपाउने गरी कर्फ्यू लगाइएको हो। इनरुवा र दुहावी नगरपालिकाका सबै क्षेत्रमा समेत कर्फ्यू लगाइएको सिडिओ ईश्वरी प्रसाद अर्यालले उल्लेख गर्नुभएको छ। यस्तै गाउँपालिकाहरू पोखरा, नर्सिङ, कोशी, गढी, देवानगंज, हरिनगर र बर्जु गाउँपालिकाका सबै क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। सुनसरीमा धरान उपमहानगर र बराह क्षेत्र नगरबाहेक सबै तहमा कर्फ्यू लागेको छ। कर्फ्यू लगाएका बेला हिँडुलका साथै भेला, जुलुस, बैठक, घेराउ जस्ता गतिविधि गर्न नपाइने उल्लेख छ। सुनसरीमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि कर्फ्यू लगाइएको हो। धनुषामा सामाजिक सद्भाव कायम राख्ने 6 बुँदे सहमति भएको छ। सिडिओ प्रेमप्रसाद कुइकेलको पहलमा सहमति भएको हो। सहमति गर्ने बैठकबाट हिन्दूवादी संगठनका सदस्य पनि बाहिरिएका छन्। सहमतिमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने कुनै पनि गतिविधि नगर्न र नगराउन सबै पक्षलाई आग्रह गरिएको छ। कुनै पनि विवाद भएमा सम्बन्धित समुदायका अगुवा, जनप्रतिनिधि, सुरक्षा निकाय र जिल्ला प्रशासनबीच तत्काल समन्वय गरी शान्तिपूर्ण समाधान गर्ने सहमति पनि भएको छ। शान्तिपूर्ण विरोध प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनलाई जानकारी गराउने र प्रशासनले आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय गरिएको छ। सरकारले सुनसरीको देवानगंज 3 कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण भएको जनाएको छ।
4: प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले विज्ञप्ति जारी गर्दै समयमता अपनाउन आग्रह गरेको छ। प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै सरकारले घाइतेहरूको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने प्रबन्ध मिलाएको जानकारी पनि गराउनु भएको छ। घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अवलम्बन गर्नुपर्ने उपाय सहित 7 दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले काम सुरु गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ। यस्तै धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन पनि सरकारले अपील गरेको छ। सरकारले यस्तो परिस्थितिमा मुलुकमा शान्ति, सुव्यवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैलाई आह्वान गरेको छ।
3: वर्षेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामको सूर्योदय नगरपालिकाले अर्ग्यानिक चिया उत्पादन अभियान सुरु गरेको छ। प्रेम अधिकारीको रिपोर्ट।
5: नेपाली चिया निर्यातमा भारतीय पक्षले विभिन्न वाहनामा अवरोध सिर्जना गर्दै आउँदा नगरपालिकाले बजेट नै विनियोजन गरेर अर्ग्यानिक चिया उत्पादनको पहल सुरु गरेको हो। देशकै सबैभन्दा बढी चिया उत्पादन हुने सूर्योदय नगरपालिकाका 14 ओडामा विषादी तथा रासायनिक मल शून्य गराई अर्ग्यानिक चिया उत्पादनका लागि नगरपालिका, चिया उद्योगी र किसानबीच सहमति गरी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। चिया किसान दिपेन राई:
6: गुणस्तर र विषादी रहित चिया बनाउनका लागि चाहिँ स्थानीय सरकारबाट चाहिँ किसान समक्ष चाहिँ यो कार्यक्रम कसरी अगाडि बढाएर चाहिँ गुणस्तर र विषादी रहित चिया बनाउन सकिन्छ, यसको बारेमा हामीलाई एउटा ठोस निचोड आओस् भन्ने हामी चाहन्छौँ।
5: विषादीकै कारण नेपालको चिया निर्यातमा समस्या आउन थालेपछि विषादी नियन्त्रणका लागि नगरले कडाई गरेको हो। सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल:
7: हाम्रो चिया चाहिँ अन्य मुलुकमा लानको लागि के गर्नुपर्ने? अब यो समस्या त आइरहँदो रहेछ कि पटक पटक समस्या त आइरहेको छ त, यो समाधान चाहिँ के हो भन्ने विषय तपाईँले हाम्रो बजेटमा विनियोजन गरिसकेका छौँ, हामी कार्यक्रम लिएर आइसक्यौँ,

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल साउन महिनाको 11 गते तदनुसार जुलाई महिनाको 27 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज त्रयोदशी सोमबार दुई दिनको सप्ताहन्त बिदापछिको पहिलो कार्यक्रम। तपाईँहरूको सप्ताहन्त रमाइलोसँग बित्यो होला भन्दै आज सोमबार तपाईँहरूको सेवामा म धनजङ गुरुङ उपस्थित भइसकेको छु र कार्यक्रमको शुभारम्भमा स्वर्गीय स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको यस गीतमा शब्द र संगीत भने गोपाल योञ्जनको रहेको थियो, वरिष्ठ संगीतकार र उहाँको आफ्नो मिजु पनि हो र यो सांगीतिक कोसिलीबाटै कार्यक्रमलाई मैले उठान गरिसकेको छु भने लागौं आजको बसाईमा। हामीसँग रहेका विषयवस्तुहरू के छन् त

कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ। इस्यु अफ द डे अन्तर्गत आज भने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत हुनुहुन्छ अविनाश घिसिङ घरती मगर हुनुहुन्छ। उहाँसँग गरिएको यो कुराकानीलाई सुन्न सक्नुहुनेछ र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीयलाई लिएका छौँ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: अधिवराज पाण्डेको आवाजमा शब्द रहेको थियो बिबी थापाको र सङ्गीत भने नातिकाजी श्रेष्ठको र यो समुदुर साङ्गीतिक कोसेली कुनै समय निकै नै लोकप्रिय भएको गीत हो र यो गीतबाट मैले कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब तपाईँहरूको सेवामा जोड्दैछु। सधैँ त हामीले कार्यक्रम समावेश गर्ने विषयवस्तुमा सम्पादकीयलाई र आजको सम्पादकीय भने लिएका छौँ अनुपूर्ण पोषको अनलाइन संस्करणबाट। शीर्षक छ त्रिपाल मुनि निसासिएको नागरिकको सास। यो शीर्षकमा अनुपूर्ण पोषले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ, त्रिपालको ओथ विपदको अल्पकालीन मलम मात्र हो र दीर्घकालीन छहरी होइन, तर गोर्खाको उत्तरी गाउँपालिका चुम्नुभ्री तीन देवल गाउँका 83 घर परिवारका लागि यही त्रिपाल पनि 5 वर्षदेखि निरन्तरताको नियति बनेको छ। गाउँमा बसेको पहिरोले, गाउँमा खसेको पहिरोले घर र गोठ मात्रै भत्काएन, उनीहरूको उब्जनी गर्ने पाको बारी र बाँच्ने आधार समेत बगायो। विपदमा परेका नागरिकलाई तत्काल राहत स्वरूप त्रिपाल थमाए पनि स्थायी र सुरक्षित आवासको प्रबन्ध गर्नु राज्यको प्राथमिक दायित्व हो। विडम्बना सुदूर उत्तरी गाउँका यी बासिन्दाका लागि राज्यको उपस्थिति एकादेशको कथा जस्तै भएको छ। वस्तुत देवल गाउँको सिङ्गो बस्ती नै स्थानान्तरण गर्नुपर्ने गम्भीर अवस्था छ, तर यतिका वर्ष बितिसक्दा पनि राज्यले सिनको भाँचेको छैन। यहाँका बासिन्दाले पहिरोको सन्त्रास झेल्न थालेको 3 दशक भइसक्यो। पछिल्लो पहिरोले सबैको बास उजाडिँदा समेत राज्यले केवल नजरअन्दाजको नीति अपनाउनु चरम अमानवीयता हो। यी 83 घर परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने निष्कर्ष स्वयं राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नै निकालेको हो। मुलुकमा विपद जोखिम न्यूनीकरणको जिम्मेवारी बोकेको सर्वोच्च निकाय यही हो भन्दै अनुपूर्ण पोषले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, गत जेठमै भूगर्भ विदहरूको टोलीले स्थलगत अध्ययन गरी उक्त गाउँ बसोबासका लागि अयोग्य ठहर गरिसकेको थियो। यसरी प्राविधिक रूपमै खतराको घण्टी बजिसक्दा पनि महिनौसम्म राज्य संयन्त्र मौन त साँधेर बस्नु क्षम्य हुनै सक्दैन। फलत यही बर्खामा थप 4 घर पहिरोले बगाइसकेको छ। राज्यको ढिलासुस्ती र उदासीनताको पराकाष्ठ यहाँ छताछुल्ल भएको छ। राज्यको यस्तै चरम व्यवस्थाका कारण आज सुरक्षित बासको पर्खाइमा रहेका नागरिकका आफ्नै आँगनमा मृत्युको पर्खाइमा बस्न विवश छन्। जसै प्राधिकरणले बस्ती स्थानान्तरणको सिफारिस गर्यो, वैकल्पिक स्थानको पहिचान पनि भइसकेको छ। तर हाम्रो राज्य संयन्त्र यति सुस्त र असंवेदनशील छ कि अझै त्यसको अन्तिम प्रतिवेदनसम्म बन्न सकेको छैन भन्दै अनुपूर्ण पोषले सम्पादकीयमा लेख्दछ। आपतकालीन विपद व्यवस्थापनको काम समेत उही पुरानो झन्झटिलो र रातो फित्ता शाहीको चक्र व्यूहमा अल्झिएको छ। नागरिकको ज्यान जोगाउने जस्तो अति संवेदनशील विषयमा पनि सरकारको चेत खुल्न सकेको छैन। कागजी प्रक्रियाको पूर्णता भन्दा नागरिकको प्राण रक्षा पहिलो शर्त हो भन्ने सामान्य मानवीय संवेदना राज्यले बिर्सिएको छ। देवलका घर परिवारको बास सार्दै गर्दा राज्यले बुझ्नै पर्ने अर्को गम्भीर पाटो भनेको जीविकोपार्जन हो। बस्ती सार्नु भनेको केही थान इट्टा र जस्ता पाताको संरचना ठड्याउनु मात्र होइन, त्यहाँको सिङ्गो संस्कृति, जीवनशैली र अर्थतन्त्रलाई पुनर्जीवित गर्नु हो। गोर्खाकै लाप्रा गाउँका भूकम्प प्रभावितका लागि गुम्सी पाखामा निर्मित एकीकृत बस्ती यसको ज्वलन्त उदाहरण हो। त्यहाँ लहरे घरहरू त ठडिए, तर न घरमा आँगन राखियो न त करेसबारी नै। 2-4 कुखुरा वा गाई भैँसी पाल्ने, खेती किसानी गर्ने ठाउँ समेत नभएपछि ती घरहरूमा स्थानीय बासिन्दा बसेनन्। विकसित देशका हाउसिङ वा अपार्टमेन्ट शैलीमा नेपालीको मौलिक ग्रामीण जीवनशैली अट्न सक्दैन भन्ने सत्यलाई ती आवास निर्माताले कि त बुझेनन् कि त बुझ्न चाहेनन्। देवलको हकमा पनि नयाँ बस्ती बसाल्दा राज्यले लाप्रकबाट पाठ सिक्न नितान्त जरुरी छ भन्दै सम्पादकीयमा लेख्दछ अनुपूर्ण पोषले। नेपाली जीवनशैली, कृषि प्रणाली, रहन सहन, सुहाउँदो बस्ती विकास, नागरिक जस्तोसुकै संरचना बनाइए पनि त्यहाँ कोही टिक्दैन भन्ने यथार्थलाई राज्यले मनन गर्नै पर्छ। अर्कोतर्फ देवलका गाउँलेका लागि सरकारले दिने 5 लाख रुपियाँको राहतले जग्गा किन्नै मुस्किल पर्छ। त्यसमाथि त्यस्तो दुर्गम भूगोलमा घर निर्माण गर्नु निकै खर्चिलो हुन्छ। तसर्थ बस्ती सार्नु भनेको थाथलो सँगै संस्कृति र बाँच्ने आधार पनि सार्नु हो भन्ने ख्याल गरिएन भने लाप्राकीका लागि बनेर खण्डहारमा परिणत भएका घरहरूको नियति देवलमा पनि नदोरिएला भन्न सकिन्न भन्दै अनुपूर्ण पोषले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। त्रिपालमुनि निसासीको नागरिकको सास शीर्षकमा लेखिएको यो सम्पादकीय पछि लागौं छोटो विश्रामतर्फ र यो विश्रामपछि पुनः फेरि हामी गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौँ। तर अहिलेलाई छोटो विश्रामतर्फ लागौं।
1: BS Radio. तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

0: कर्णदासको आवाजमा रहेको यस गीतका रचनाकार भने भिवी थापा हुनुहुन्थ्यो भन्ने सङ्गीत सुन्दर थापाको रहेको थियो र यो कुनै समय निकै नै लोकप्रिय भएको गीत हो। कर्णदासको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै अब भने लागौँ सधैँ हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे तर्फ। आज भने हामीसँग हुनुहुन्छ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत अविनाश घिसिङ घरती मगर। बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुत धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ 25 जना मान्छे मारेको ध्रुवीय हात्तीको दारा काट्ने तयारी गरिएको समाचार केही समय अगाडि प्रकाशित भएको थियो र त्यो सँगसँगै हात्तीलाई ट्र्याकिङ गर्ने कुराहरू पनि आएको थियो र अहिले यो विषयमा के भइरहेको छ र यही सन्दर्भमा छोटकरीमा कुराकानी गर्दैछौँ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी हुनुहुन्छ अविनाश घिसिङ मगर हुनुहुन्छ, उहाँलाई कार्यक्रम स्वागत गरिहालौँ। अविनाशजी कार्यक्रम स्वागत छ यहाँलाई।
1: हजुर नमस्कार, धन्यवाद।
0: हजुर समय दिनुभएको धेरै धेरै धन्यवाद छ। यो केही समय अगाडि प्रकाशित भएको समाचार हो होइन, लगभग 2 हप्ता अगाडिकै कुरा होला। 25 जना मान्छे मारेको ध्रुवीय हात्तीको दारा काट्ने कुरा आएको थियो, अहिले त्यो दारा काट्ने काम सकिएर अहिले के गरिरहनु भएको छ तपाईँले उसको सुरक्षाको लागि र मानिसलाई आक्रमणबाट जोगाउनको लागि?
1: अब यसमा के छ भने हामीले नियमित रेगुलर ट्र्याकिङ गरिरहेका छौँ। अब जस्तो सेटेलाइट रेडियो कलर लगाइसकेपछि उसको चाहिँ अवस्थिति कहाँ छ, लोकेसन वाइज मोनिटरिङ गर्न हामीलाई सहज भएको छ र हात्तीको विचरण स्थलहरू मिलाइ थाहा भयो भने कहाँ गइरहेछ, कतै गाउँ बस्तीमा पछि बस्न लागिरहेछ कि भन्ने हिसाबले पनि मोनिटरिङ भइरहेछ। त्यो गाउँ बस्तीतिर छिर्न लागेको अवस्था आइपऱ्यो भने अथवा हामीलाई त्यसले सिस्टमले अलर्ट गर्यो भने हामीले सम्बन्धित गाउँपालिका नगरपालिका अथवा त्यहाँ हाम्रो सामुदायिक मन उपभोक्ता समितिहरू छ, युवा क्लबहरू छ, होइन चोरी सिकारी नियन्त्रण युवा जागरण समूह छ, उहाँहरूलाई हामीले चाहिँ सम्पर्क गर्छौँ, उहाँहरूलाई हामीले खबर दिन्छौँ। सतर्क रहन सजग रहनलाई हामीले पहिले नै हामीले चाहिँ एउटा अर्ली वार्निङ तरिकाले अलर्ट गराउँछौँ।
0: त्यो कतिको उपयोगी हुन सक्छ होइन, अब यो जुन धन्दा नै 25 जना भनेपछि उसको स्वभाव चाहिँ कस्तो हो, यो ध्रुवीय हात्तीको चाहिँ स्वभाव चाहिँ कस्तो थियो खास चाहिँ वास्तवमा?
1: अब यो प्राकृतिक अवस्थाहरू धेरै कुरा हुन्छन् होइन, जङ्गली हात्तीहरूमा जस्तो एकै वर्षमा 3-4 पटक उसलाई मात लाग्ने भन्ने हुन्छ होइन, मत्ता हात्ती भन्ने हुन्छ, किनभने किसिमको उनीहरूको त्यो हर्मोन एउटा हर्मोनल चेन्जहरू आउँछ होइन, तपाईँको टेस्टोस्टेरोन भन्ने जुन चाहिँ हर्मोन हुन्छ त्यो अत्याधिक वृद्धि भएको अवस्थामा त्योहरू अलिकता मात चढ्ने, अलिकता एग्रेसिभ हुने होइन, रिसा हुने होइन, अब नजिकको चिज वस्तुहरू फाल्ने होइन, अलिकता हुन्छ नि त्यो खालको चाहिँ हरकतहरू देखाउँछन्। जस्तो कि जङ्गलमा हुँदाखेरि रुखका हाँगा बिङ्गाहरू माग्ने होइन, बोक्राहरू उखेल्ने त्यस्तो खालको स्वभाव पनि हुन्छ। अब त्यस्तै अवस्थामा त्यही हर्मोनल चेन्ज भएको अवस्थामा गाउँ बस्तीमा खानेकुरा खोज्दै गर्ने होइन, खोज्दै जाने क्रममा अचानक मान्छेसँग भेट भयो अथवा इन्काउन्टर भयो भने त्यस्तोमा मानवीय क्षति हुन सक्ने, उसले आक्रमण गर्न सक्ने अवस्थाहरू आउन सक्छ।
0: भनेपछि यो जुन तपाईँले अहिले भन्नुभएको स्वभाव उसमा देखिने भयो र अहिले जुन तपाईँले एउटा प्रविधि प्रयोग गरेर जसलाई चाहिँ नियन्त्रण गर्नलाई रेस्क्यु गर्नलाई पनि सजिलो हुने अथवा उद्धार गर्नको लागि सजिलो हुने जुन तरिका अप्नाइएको छ, यो तरिका अप्नाउँदाखेरि जोखिम कतिको न्यूनीकरण हुन सक्छ र जोखिम कतिको भएको मान्न सकिन्छ यसमा? भनौँ न मानव र वन्यजन्तु बीचको द्वन्द्वलाई न्यूनीकरण गर्ने कामै हो यो पनि होइन, यो ट्र्याकिङ गर्ने सिस्टम पनि, यसलाई चाहिँ कसरी हेर्नु भएको छ सरले?
1: यसले हामीलाई त्यसको पूर्व जानकारीहरू भएपछि हामीले त्यसलाई गाउँ बस्तीबाट पस्नबाट रोक्नको लागि हाम्रो ऱ्यापिड रेस्पोन्स टिम तत्काल त्यहाँ चाहिँ परिचालन गर्नलाई होइन, हाम्रो चाहिँ गस्ती टोलीलाई परिचालन गर्नलाई हामीलाई सहज हुन्छ र त्यो हात्तीलाई फिर्ता वापस तपाईँको निकुञ्ज क्षेत्रमा फर्काउनलाई सहज हुन्छ। त्यस्तो कतै देखिएमा हामीले चाहिँ तुरन्तै हाम्रो टोलीहरू परिचालन गर्छौँ र त्यसले पक्कै पनि द्वन्द्व न्यूनीकरणमा सहयोग पुर्याउँछ।
0: हजुर अब हात्तीको विषयमै अब धेरै समाचार आइरहेका हुन्छन् होइन, विशेष त अब यो जुन हात्तीको प्रयोगमा चाहिँ अब मानिसले चाहिँ प्रयोग गर्ने सन्दर्भमा पनि होइन मुद्दाहरू परिरहेका हुन्छन् होइन, विरोध पनि भइरहेको हुन्छ। अहिले समग्रमा चितवनमा पर्यटक आकर्षणको हिसाबले पर्यटकहरूले चाहिँ सफारी गर्दाखेरि घुम्न जाँदाखेरि प्रयोग गर्दाखेरि हात्तीको प्रयोगलाई रोक्ने अथवा चाहिँ हात्तीलाई प्रयोग गर्न हुँदैन भन्ने आवाज दबिएको छ अथवा चाहिँ यथावत छ, कस्तो छ? नेसनल पार्कले अहिले यसलाई कसरी समायोजन कसरी व्यवस्थापन गर्नेतिर चाहिँ लागिरहनु भएको छ तपाईँहरूले चाहिँ?
1: त्यसो दबिएको भन्ने चाहिँ होइन, अब त्यो खालको सवालहरू त्यो खालको चाहिँ मुद्दाहरू अहिले मात्र होइन, पहिले धेरै पहिलेदेखि नै उठ्ने गरेका हुन्। हात्तीको कल्याणको लागि हात्तीलाई दुःख दिनुहुन्न, पीडादायी खालको पर्यटनको हिसाबले जुन हात्तीमाथि चढिन्छ होइन, पर्यटकहरू घुमाइन्छ, त्यसले चाहिँ अलिक कि त हात्तीलाई नकारात्मक असर परिरहेको हुन्छ भन्ने हिसाबले पहिलेदेखि नै यो कुराहरू विषयहरू छुट्ने गरेको हो। हाम्रो सरकारी हात्ती जुन हाम्रो सरकारको पालन पोषणमा क्याप्टिभ एलिफेन्टको रूपमा छन् होइन, जुन घरपालुवा हात्तीहरू छन् तिनलाई हामीले पर्यापर्यटनको लागि हामीले युज गर्दैनौँ। मात्र हाम्रो निकुञ्जको व्यवस्थापन, संरक्षण, उद्धार होइन यी कामहरूमा चाहिँ हामीले ती हात्तीहरू प्रयोग गर्छौँ। र बाहिरको निजी हात्तीहरू छन्, निजी हात्तीहरूमा जुन पर्यटक घुमाउने प्रचलन अहिले पनि छ, त्यसलाई अलिकता हात्ती मैत्री पर्यटन हुनु पर्यो भन्ने हिसाबले जुन आवाज आएको छ त्यो चाहिँ सकारात्मक विषय पनि हुन् होइन। हात्तीको कल्याणको लागि सरकार, निजी क्षेत्र, सम्पूर्ण सरकारवालाहरू हातोमालो गरेरै होइन सहकार्य गर्दै चाहिँ हामीले चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। यसलाई पछिल्लो जुन निर्देशनात्मक होइन तपाईँको अदालतबाट पनि आदेशहरू आएको छ, त्यसलाई सरकारी तर्फबाट हामीले गर्नुपर्ने होइन निभाउनु पर्ने कार्यान्वयन गर्ने कुराहरू हामीले पक्कै पनि गर्छौँ।
0: लगभग टुङ्गिनु पर्दाखेरि अविनाश सर, यो जुन 25 जनाको ज्यानै जाने गरी जुन किसिमको चाहिँ हात्तीले उदण्ड मचायो होइन, त्यतिखेर जुन 25 जनाको चाहिँ एकैचोटिमा हो अथवा चाहिँ समग्र एक वर्षभित्र भएको हो यो चाहिँ जुन
1: होइन तपाईँको यो चाहिँ लगभग तपाईँको यो चाहिँ 17-18 वर्षदेखिको डाटा हो यो।
0: भनेपछि पटक पटक चाहिँ दुर्घटना हुँदाखेरिको चाहिँ स्थिति हो यो चाहिँ। यो ध्रुवीय हात्तीको चाहिँ अहिलेको चाहिँ अवस्था कस्तो छ होइन, ऊ कसरी चाहिँ विचरण भइरहेको छ अनि यो जुन तपाईँहरूले जुन प्रविधि प्रयोग गरिसकेपछि उसको स्थिति चाहिँ
1: अहिले हामीले हेर्दाखेरि ऊ चाहिँ यो निकुञ्जभित्रै चुरेको फेदीतिर चाहिँ घुमिराखेको बसिरहेको देखिन्छ, अहिले बाहिर निस्किएको चाहिँ देखिएको छैन, त्यसलाई हामीले निरन्तर मोनिटरिङ गरिरहेको छौँ।
0: हजुर, यसमा थप केही छ तपाईँले चितवन राष्ट्रिय निकुञ्जबाट दिनुपर्ने भन्नुपर्ने सूचना? जस्तै पर्यटक बढेको, पर्यटक बढे तापनि आमदानी घटेको भन्ने खालको समाचार पनि आयो, अब यो अहिले हात्तीकै सन्दर्भ हेर्दा पनि मान्छेहरू हात्ती हेर्न पनि आउने, गैँडा हेर्न पनि आउने, बाघ हेर्न पनि आउनेहरू हुन्छन् होइन। अब यी समग्रमा भन्नु पर्दाखेरि चाहिँ यो कहिलेसम्म चाहिँ लागू गर्नुहुन्छ तपाईँहरूले चाहिँ यो अहिले ध्रुवीय हात्तीलाई जुन प्रयोग गरेको प्रविधि चाहिँ यो स्थायी हो अथवा केही समयको लागि मात्रै हो खास चाहिँ हो?
1: अब यो यस्तो छ, यो तपाईँको सेटेलाइट कलर जुन लगाइएको छ त्यो चिज अवधिको आयु छ त्यसको होइन, तपाईँको ब्याट्री लाइफ हुन्छ, त्यसले कहिलेसम्म धान्ने भन्ने हुन्छ, तपाईँको जति छिटो छिटो हामीलाई डाटा फाल्ने हामीले त्यो कमान्ड प्रोग्रामिङ गर्यौँ त्यति ब्याट्री खपत बढी हुन्छ, अलिकता कम होइन कम अन्तरालमा हामीलाई डाटा फाल्ने हामीले सिस्टम बनायौँ भने अलिकता कम ब्याट्री खपत हुन्छ, त्यसले चाहिँ लामो समय टिक्छ, त्यो हामीले अवस्था हेरेर त्यसलाई प्रोग्रामिङ गर्छौँ। र त्यो ब्याट्रीको लाइफसँगै जुन सेटेलाइट कलरले काम नगर्ने अवस्था पनि हुनसक्छ 2-3 वर्षपछि होइन, त्यसपछि चाहिँ फेरि अर्को थप अर्को कलर पनि लगाउने पनि हाम्रो योजनामा रहन्छ। र यसलाई तीको विषयमा कुञ्जले जुन प्रयास गरेको छन् यसलाई अहिलेसम्म हामीले तदारुकता साथ होइन लागिरहेका छौँ यो जुन द्वन्द्व व्यवस्थापनको लागि, र यो पर्यटनसँग पनि जोडिएको हिसाबले होइन चितवनमा आउने पर्यटकहरू मात्र गैँडा बाघ मात्रै हेर्न नभइकन हात्ती पनि होइन एउटा संवेदनशील प्राणी पनि भएको र एकदमै होइन एकदम भयानक तपाईँको शरीर होइन भएको र एकदमै सुन्दर प्राणी पनि भएको हुनाले उसलाई संरक्षणमा व्यवस्थापनमा हामीले जोड दिनैपर्ने हुन्छ र हामीले गरि पनि रहेछौँ।
0: धेरै धेरै धन्यवाद छ समय दिनुभयो र जुन ध्रुवीय हात्तीसँग जोडिएको विषयमा प्रस्ताव दिनुभएको पनि यहाँलाई धेरै धन्यवाद छ अविनाश सर।
1: हस् हस् हस् धन्यवाद
0: धन्यवाद।

0: आओ भने छोटो विश्राम तर्फ लागौ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: अ हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनसङ गुरुङको साथमा भर्खरै छोटो विश्राम लियौँ र यो विश्रामपछि भने लागौँ छोटो साङ्गीतिक विश्रामतर्फ। र यो साङ्गीतिक विश्राम भने लिएका छौँ चर्चित गजल गायक गुलाम अलीको आवाजमा रहेको यो सर्वप्रिय लोकप्रिय गीतबाटै कार्यक्रमलाई अगाडि बढाउँ। यसमा शब्द रहेको छ मबिबी शाहको र सङ्गीत भने दीपक जङ्गमको रहेको छ। लागौँ यो साङ्गीतिक विश्रामतर्फ।

बबी शाहको शब्द र दीपक जङ्गमको संगीतमा पाकिस्तानी सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै लागौं अर्को एउटा साङ्गीतिक विश्रामतर्फ। तपाईँ अहिले गोर्खा रेडियो बीएबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। महेन्द्र कपूरको आवाजमा रहेको यो गीतबाटै कार्यक्रमलाई अगाडि बढाऊ।

महेन्द्र कपूरको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै लगभग हामी कार्यक्रमको पुछार पुछारतिर अथवा बिदा लिने बेला पनि भइसकेको छ र त्यसभन्दा अघि स्वर्गीय गायिका आशा भोसलेको आवाजमा रहेको यो गीतलाई तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई अगाडि बढाउँ। साउने झरी बोलको रहेको छ यो गीत।

0: साउने झरीमा, यसमा शब्द तुलसी घिमिरे र कुसुम गजमेरको रहेको थियो र संगीत भने रञ्जित गजमेरको रहेको थियो र यसमा आवाज स्वर्गीय आशा भोसलेको र यो सांगीतिक कोसेली सँगसँगै कार्यक्रमबाट बिदा लिने बेला भइसकेको छ र आजको यो बसाईबाट म पनि बिदा हुन्छु। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा विविध विषयहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि आज्ञा चाहन्छु, नमस्कार।
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: फ्लाइ बीएफबीएस।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: गोर्खा रेडियो।
4: सुनसरीको देवानगंज बजार क्षेत्रमा मंगलबार साँझ दुई समावेश भएको झडपपछि उत्पन्न तनाव दुई घण्टापछि नियन्त्रणमा आएको छ। द्विपक्षीय बीचको तनाव दुई घण्टामा नियन्त्रणमा लिएको अधिकारीहरूले बताएका छन्। घटनापछि बजार क्षेत्रमा भएको भौतिक क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। झडपका कारण र घटनामा संलग्न व्यक्तिको पहिचान अघि बढाइएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहिष्णुता कायम राख्न सबैको योगदान अपेक्षा गर्नुभएको छ
5: र यस घटनामा कोशी प्रदेश सरकार असाध्यै जिम्मेवारपूर्वक नेपाल सरकारका विङ्सहरू, नेपाली सेना, सशस्त्र प्रहरी बल र पुलिस प्रशासनसित जोडिएर, जिल्ला प्रशासनसित जोडिएर यी घटनाहरूलाई साम्य पार्न र सहजीकरण गर्ने कुरामा प्रतिबद्ध रहेको बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई शान्त संयम भएर अगाडि बढ्दै हाम्रो सामाजिक सद्भाव र हाम्रो एकतालाई बचाइराख्नका लागि यहाँहरूमा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु।
4: राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनले मर्माहत भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनर्स्थापनाका लागि भएका सङ्घर्षका कठिन दिनमा समेत नेता श्रेष्ठले पुर्याएको योगदान सदा स्मरणीय रहने बताउनु भएको छ। श्रेष्ठलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तिका रूपमा आफूले चिन्ने मौका पाएको उहाँको भनाइ छ। व्यवसायी शेखर कोल्चालाई धरोटीमा छाडिएको छ। जिल्ला अदालत काठमाडौँकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले कोल्चालाई धरोटीमा छाट्न आदेश दिएको प्रवक्ता शिव खतिवडाले जानकारी दिनुभएको छ। खतिवडाका अनुसार कोल्चालाई बिमा सम्बन्धी कसुरमा 75 लाख र तितो पत्र सम्बन्धी कसुरमा 25 लाख रुपियाँ धरोटी निर्धारण गरिएको हो। 1 करोडको ब्याङ्क ग्यारेन्टी राखेर कोल्चा छुट्नु भएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कोल्चालाई गएको वैशाख 10 गते नियन्त्रणमा लिएको थियो। कोल्चालाई तितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएको थियो। मधेसका किसान धान रोपाई सकेर मलको पर्खाइमा छन्। धान रोपाई सकिसक्दा पनि सरकारले अझै किसानलाई मल उपलब्ध गराउन सकेको छैन। जनकपुरबाट लक्ष्मण यादव।
6: नगद खर्चेर कृत्रिम सिंचाई गरेका मधेसका किसान जसोतसो धान रोपाई सकेका छन्। मधेसका मूल बाली समेत रहेको धान रोपाईका लागि किसानले दमकल डिप बोरिङबाट खेतमा सिंचाई गर्दा नगद तिर्नु पर्ने बाध्यता छँदैछ। यस्ता बाध्यताको निदान गर्न नपाउँदै किसान सामु अहिले मलको अर्को समस्या आइपरेको छ। संघीय सरकारले मल खरिद गरेर स्थानीय तह मार्फत किसानलाई मल बिक्री गर्दै आएको छ। तर सरकारले पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा किसानले कालो बजारीमा मल खरिद गर्नुको विकल्प छैन। भारतबाट मल ल्याउँदा जेलै जानु पर्ने अवस्था रहेकाले सरकारी मल चर्को मूल्यमा खरिद गर्नुपर्ने किसानको व्यवस्था छ। सरकारी मल सहकारीमा पाउँदैन, बजारमा पर्याप्त मात्रामा पाइरहेको धनुषाको हसपुर नगरपालिकाका किसान भरत यादवको दावी छ।
7: मलै पाइरहेको छैन के गर्नु? अब जसो तसो महँगो मूल्यमा किनेर ल्याउनु पर्छ अनि त्यसैबाट काम चलाउनु पर्छ। त्यही मल खास सहकारीमा पनि त्यही पाउँछ, पसलमा पनि त्यही पाउँछ। अब सहकारीमा पाउँदैन तर त्यहाँ पसलमा जति खोजे पनि पाउँछ तर महँगो मूल्यमा पाउँछ।
6: जिन्जी आन्दोलनपछि मुलुकमा राजनीतिक सिनारियो अविश्वसनीय ढङ्गले बदलेको छ। सरकारले देखि नै मलको समस्या हुन नदिने बताउँदै आए पनि धान रोपाईको समयसम्म आउँदा आउँदै नयाँ सरकारको आश्वासन पनि पुरानै दलको जस्तो साबित भएको छ। केन्द्र सरकारले मल खरिद सम्बन्धी अधिकार प्रदेशलाई नदिँदा किसानको समस्या समाधान गर्न मुस्किल भएको मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम पटेलले यसरी आफ्नो व्यवस्था सुनाउनु भयो।
8: रासायनिक मल खरिद गर्ने अधिकार मधेस प्रदेशसँग छैन। नेपाल सरकारले जुन मात्रामा मल पठाइदिने हो त्यही हिसाबले यसपालि एकदम न्यून मात्रामा, एक त पहिले भन्दा पनि कटौती भएको छ, त्यसमा पनि एकदम न्यून मात्रामा अहिलेसम्म रासायनिक मल हामीलाई उपलब्ध भएको छ।
6: मधेसका करिब 5 लाख हेक्टर जग्गामा धान खेतीका लागि युरिया र डिएपी गरी कमसेकम 170,000 मेट्रिक टन मलको आवश्यकता रहेको छ, जसमा युरिया र डिएपी गरी करिब 70,000 मेट्रिक टन मल मात्र उपलब्ध रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेशका मल सम्बन्धी गुनासो सुन्ने अधिकारी रविन बस्नेतले बताउनु भयो।
9: धान सिजन भरि 84,550.2 मेट्रिक टन युरियाको आवश्यक छ, 25,548 एपीको आवश्यक छ, 25,571 मेट्रिक टन युरिया अनि 25,129 मेट्रिक टन चाहिँ डिएपी।
6: मधेसमा आकाशे पानी पर्याप्त नहुँदा स्यालो ट्युबवेलबाट घण्टाको 300 रुपियाँ तिरेर खेतमा धान रोपाई गरेका छन्।
4: कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख के के राज जोशीले शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

0: उदय सोताङ र मलिला सोताङको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै अब भने लागौँ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ।
1: International Day बोले टुक्सी दास हेपाटाइटिस लेट्स ब्रेक इट डाउन लगा चाहे स्लोगन दोगे

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: नेपाली

0: Jones, Gorkha Radio.
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछुडौं

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: प्रधानमन्त्री बालेन्द्र शाहले संसारी घटना प्रकरणमा नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारवाही गर्न सरकार प्रयत्नरत रहेको बताउनु भएको छ। मध्यरातमा सामाजिक सञ्जालमा सन्देश दिएर प्रधानमन्त्री शाहले सरकारले आफ्नो पूरा शक्ति लगाएर परिणाम दिने बताउनु भएको हो। घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको तर पुग्दो नभएको र सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुमाएको तथा घाइते भएका उल्लेख गर्नुभएको छ। सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन भन्दै उहाँले यसबारेमा अनुसन्धान सुरु गरेर कानुन बमोजिम कारवाही हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीका रूपमा मात्र नभएर नागरिकका रूपमा संसारमा भएका घटनाक्रमबाट दुखी रहेको भन्दै उहाँले मृतकका परिवारलाई सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने वाचा गर्नुभएको छ। यो घटनाबाट पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ। धनुषामा सामाजिक सद्भाव कायम राख्ने छ बुँदे सहमति भएको छ। सिडिओ प्रेमप्रसाद कुइकेलको पहलमा सहमति भएको हो। सहमति गर्ने बैठकबाट हिन्दूवादी संगठनका सदस्य भने बाहिरिएका छन्। सहमतिमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने कुनै पनि गतिविधि नगर्न र नगराउन सबै पक्षलाई आग्रह गरिएको छ। कुनै पनि विवाद भएमा सम्बन्धित समुदायका अगुवा जनप्रतिनिधि सुरक्षा निकाय र जिल्ला प्रशासनबीच तत्काल समन्वय गरी शान्तिपूर्ण समाधान गर्ने सहमति पनि भएको छ। शान्तिपूर्ण विरोध प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनलाई जानकारी गराउने र प्रशासनले आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय गरिएको छ। अब खबर फटाफट।
4: मुलुक केरामा आत्मनिर्भर बन्ने क्रममा वार्षिक 9 लाख टन केरा खपत हुने गरेकोमा मुलुकमै 7 लाख टन उत्पादन, वार्षिक 13 अर्ब रुपियाँसम्मको कारोबार हुँदै नेपाली बजारमा गुलियो मकै स्विट कर्नको माग बढ्दै वर्ष दिनमा भारतबाट 7 करोड 40 लाख रुपियाँको 9 लाख किलो फ्रोजन स्विट कर्न आयात। विद्यालयमा दिवा खाजा कार्यक्रमबाट 77 जिल्लाका करिब 30 लाख बाल बालिकालाई लाभ। दिवा खाजा कार्यक्रमका कारण विद्यालय भर्ना र सिकाइमा सुधार सहित पुड्केपन, ख्याउटेपन र रक्त अल्पता न्यूनीकरण भएको दावी। गण्डकी प्रदेशका 2400 व्यावसायिक फार्म गुणस्तर तथा नापतौल कार्यालय पोखराको कार्यवाहीमा जरिवाना सहितको शीर्षकबाट 78,52,000 असुली। बाँकेमा 2 व्यवसायीलाई अदालतबाटै जरिवाना र सजाय। कोहलपुर 11 को अस्मिता चाउमिन उद्योग सञ्चालक परशुराम घिमिरेलाई 1 वर्ष कैद र दालमा कैफियत गर्ने नेपालगञ्ज 2 को गौरी मिनी मार्टका रामजी बैस्यलाई 50,000 जरिवाना। कञ्चनपुरको गड्डा चौकी आसपासको पूर्व पश्चिम राजमार्ग क्षेत्रका छाडा पशु चौपायालाई रातको बेला पनि टिलिक्क टल्किने रिफ्लेक्टिङ बेल्ट लगाउने अभियान। युवा समूहको सक्रियतामा हिजो मात्रै 150 भन्दा बढी छाडा गाईबस्तुलाई रिफ्लेक्टिङ बेल्ट लगाइयो।
3: नेपाल चिकित्सक संघले सरकारसँग वार्ता हुनुअघि अस्पतालका बहिरङ्ग सेवा नखुल्ने अडान राखेको छ। तत्कालका लागि नारायणी अस्पतालका डाक्टर कुट्नेमाथि सहित पर्साका सिडिओ र प्रहरी प्रमुखमाथि कारवाही हुनुपर्ने उनीहरूको माग छ। नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डाक्टर अनिल विक्रम कार्की,
5: के भयो आजको बन्दको उपलब्धि खास?
6: होइन हजुर, हामीलाई त सुरक्षा चाहिएको हो कि, हामीलाई उपलब्धि केही चाहिएको होइन। चिकित्सक स्वास्थ्य कर्मी भएकै हिसाबले यो देशका नागरिकलाई रात दिन नभनेर सेवा गरेकै हिसाबले जुन अपमान राज्यले, नागरिकले र प्रशासनले गरेको छ त्यो अपमान बन्द गरोस् भन्ने मात्रै हाम्रो चाहना हो। हामी सुरक्षित भएर ससम्मान यो मुलुकमा काम गरौँ भन्ने पाएको हो। यो उपलब्धि राज्यले किन दिँदैन तपाईँले राज्यलाई सोध्नु होला।
5: यो सेवा बन्दले सुरक्षित बनायो तपाईँहरूलाई?
6: सुरक्षित बन्छ सुर, सुरक्षित बनाउनु पर्यो। यो बन्द किन गराउन राज्य चाहिँ पटक पटक उत्प्रेरित छ त्यो राज्यलाई सोध्नुहोस् न।
5: डाक्टर साहब, तपाईँहरूको यो आन्दोलनले डाक्टर प्रमोद राम कुट्नेमाथि कारवाहीदेखि पर्साका सिडिओ र एसपीको सरुवा होला, हुन त यहाँहरूले राजीनामा माग्नु भएको छ, तर लाखौं बिरामी माथि आज त अन्याय भयो नि डाक्टर साहब, होइन?
6: हजुर, कसै माथि अन्याय भएको छैन,
5: उपचार नपाउनु भनेको
6: अन्याय हो। कसैलाई अन्याय भएको छैन, कसैलाई अन्याय भएको छैन हजुर। हामीले आकस्मिक ज्यान जाने सेवालाई रोकेका छैनौँ है। यो मुलुकको आजको पनि स्वास्थ्यको तथ्याङ्क तपाईँले हेर्नुहुन्छ भने दिनमा 10,000-15,000 ओपिडी सेवा छ भने 3 करोड जनतामा बाँकीले ओपिडी सेवा पाएका छैनन् यो देश।
3: जापान सरकारले मानव संसाधन छात्रवृत्ति कार्यक्रमका लागि 410 मिलियन जापानी यन बराबरको अनुदान दिने भएको छ। सहायता सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ। अनुदान सम्झौतामा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धमा
2: जापान अन्तर्राष्ट्रिय सहयोग नेपालका नेपालका

0: महोत्तरीको जलेश्वरमा विभिन्न हिन्दूवादी सङ्घ संगठनहरूले टायर पालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले सुनसरीमा भएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारवाही र गृहमन्त्री सुदन गुरुङको राजीनामा मागेका छन्। जलेश्वर बजार क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले टायर पालेर सरकार विरुद्ध नाराबाजी गरेका थिए। सहभागीले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको तथा हिन्दू समुदायमाथि भएका घटनाप्रति गम्भीर नदेखिएको आरोप समेत लगाएका छन्। सत्तारूढ रासोपा सभापति रवि लामिछानेले सुनसरी घटना लगायत विषयमा सबै दलसँग छलफल गर्नुहुने भएको छ। छलफलका लागि भोलि बुधबार बिहान 8 बजे सिंहदरबार लेखा समिति बैठक कक्षमा सर्वदलीय बैठकको आह्वान गरिएको हो। बैठकमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्त ठाकुर र सिके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभएको छ। बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफै फोन गरेर आमन्त्रण गर्नुभएको महामन्त्री आचार्यको भनाइ छ। एबिस कङ्ग्रेस सभापति गगन कुमार थापाले सामाजिक सद्भाव कायम राख्न सबैको भूमिका आवश्यक देखिएको बताउनु भएको छ। सन्देश दिँदै सभापति थापाले सरकारलाई जिम्मेवार बनाउने वाचा पनि गर्नुभएको छ।
1: म यो क्रममा सबै स्थानीयवासीलाई, सामाजिक सङ्घ संस्थालाई, सबै राजनीतिक दलहरूलाई र सबै नागरिकहरूलाई पनि यही कुरामा अपिल गर्न चाहन्छु। यो बेलामा सबैले एकपटक गम्भीर भएर सोचौँ, धैर्य बनाऊ, संयमता र संवादबाट, हिंसा र उत्तेजनाबाट होइन समस्याको समाधान निकाल्न सकिन्छ भन्ने प्रयत्न गरौँ। स्थितिलाई सम्हालौँ। गल्ती कमजोरी जसले गरेको छ उसले मूल्य चुकाउनै पर्छ। सरकारलेसँग जवाफ हामी माग्ने नै छौँ। सरकारले यसको जिम्मा लिनु पनि पर्छ। तर यो बेलामा हामी सबै नागरिकको पनि जिम्मेवारी छ, त्यो जिम्मेवारी पनि पुरा गरौँ।
0: सरकारले सुनसरीको देवानगञ्ज 3 कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण भएको जनाएको छ।
2: प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले विज्ञप्ति जारी गर्दै समयमता अपनाउन आग्रह गरेको छ। प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै सरकारले घाइतेहरूको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने प्रबन्ध मिलाएको जानकारी पनि गराउनु भएको छ। घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अवलम्बन गर्नुपर्ने उपाय सहित 7 दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले काम सुरु गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ। यस्तै धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन पनि सरकारले अपील गरेको छ। सरकारले यस्तो परिस्थितिमा मुलुकमा शान्ति सुव्यवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैलाई आह्वान गरेको छ।
0: वर्षेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामको सूर्योदय नगरपालिकाले अर्ग्यानिक चिया उत्पादन अभियान सुरु गरेको छ। प्रेम अधिकारीको रिपोर्ट।
3: नेपाली चिया निर्यातमा भारतीय पक्षले विभिन्न वाहनामा अवरोध सिर्जना गर्दै आउँदा नगरपालिकाले बजेट नै विनियोजन गरेर अर्ग्यानिक चिया उत्पादनको पहल सुरु गरेको हो। देशकै सबैभन्दा बढी चिया उत्पादन हुने सूर्योदय नगरपालिकाका 14 ओडामा विषादी तथा रासायनिक मल शून्य गराई अर्ग्यानिक चिया उत्पादनका लागि नगरपालिका, चिया उद्योगी र किसानबीच सहमति गरी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। चिया किसान दिपेन राई:
4: गुणस्तर र विषादी रहित चिया बनाउनका लागि चाहिँ स्थानीय सरकारबाट चाहिँ किसान समक्ष चाहिँ यो कार्यक्रम कसरी अगाडि बढाएर चाहिँ गुणस्तर र विषादी रहित चिया बनाउन सकिन्छ, यसको बारेमा हामीलाई एउटा ठोस निचोड आओस् भन्ने हामी चाहन्छौँ।
3: विषादीकै कारण नेपालको चिया निर्यातमा समस्या आउन थालेपछि विषादी नियन्त्रणका लागि नगरले कडाई गरेको हो। सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल:
5: हाम्रो चिया चाहिँ अन्य मुलुकमा लानको लागि के गर्नु पर्ने? अब यो समस्या त आइरहँदो रहेछ कि पटक पटक समस्या त आइरहेको छ। त यो समाधान चाहिँ के हो भन्ने विषय तपाईँले हाम्रो बजेटमा विनियोजन गरिसकेका छौँ, हामी कार्यक्रम लिएर आइसक्यौँ, तपाईँहरू एक पाइला अगाडि नै सर्दै काम गर्नु हुँदैन। यो बुझ्दै गर्दाखेरि आएको समस्या नगरपालिकाले हेरिराख्न सक्दैन भने
0: डाक्टरहरूले भोलि बुधबार पनि बिरामी नजाँच्ने भएका छन्। नेपाल चिकित्सक सङ्घले देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहने जनाएको छ। सङ्घको आकस्मिक बैठकले आन्दोलनका कार्यक्रमलाई अर्को दिन पनि निरन्तरता दिने निर्णय गरेको हो। वीरगञ्ज नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडमा संलग्न व्यक्तिमाथि प्रभावकारी कानुन

यति बेला मन्दिराले तपाईँलाई सम्झना गरे है. यो मनको आवाज हो, रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि मनको आवाज लिएर मन्दिरा हाजिर छु BFBS गोर्खा रेडियोमा. र मनको आवाजमा तपाईँ सम्पूर्णलाई थुप्रै थुप्रै माया, थुप्रै थुप्रै अभिवादन गर्दछु, किनकि तपाईँ नेपालमा मात्र होइन संसारका विभिन्न देशहरूमा छरिएर बस्नुभएको छ. कोही आफ्नो कर्मका लागि, कोही केका लागि, कोही केका लागि, कोही केका लागि, सबैजना व्यस्त हुनुहुन्छ, किनकि संसारै व्यस्त छन् त अहिले होइन. कोही आफ्नो पढाइमा व्यस्त छन्, कोही रोजगारीमा, कोही रोजगारीको खोजीमा, कोही परिवारमा, कोही परिवारको जिम्मेवारीमा, कोही आफ्नो लागि, कोही आफ्ना सपनाहरूलाई पुरा गर्ने यात्रामा, सबैजना कतै न कतै केही न केहीमा व्यस्त व्यस्त हुनुहुन्छ. तपाईँ जहाँ जस्तो सुकै रूपमा व्यस्त भए तापनि तपाईँको त्यो मनलाई, तपाईँको त्यो भावनालाई, तपाईँको त्यो कर्मलाई, तपाईँको त्यो मेहनतलाई सलाम गर्दै तपाईँलाई स्वागत गर्दछु मनको आवाजमा. र यो गीत पनि तपाईँको नाममा समर्पित गर्दछु.

बेला विश्वकपको रोमाञ्चक फुटबल सबैले हेर्नुभयो होला. त्यसको एउटा अनुभव सबैको मनमा छ. कसैको मनमा तिक्तता होला, कसैको मनमा रिक्तता होला, कसैको मन गदगद भइरहेको होला आफ्नो टिमले जित्यो भनेर. होइन, जित्ने टिमले खुसी मनाउँछन्, हार्नेले दुःख मनाउ गर्छन्. कसैले नाम कमाए, कसैले दाम कमाए, कसैले आफ्नो देशको इज्जत राखे. विभिन्न चिज छन् यो वर्ल्ड कपमा पनि, होइन. अनि कसैले नयाँ सपना बाँधे होलान् म पनि एक दिन त्यो मैदानमा पुग्छु भनेर. जे होस्, करोडौँ मानिसहरूले यो विश्वकपको रोमाञ्चक खेलको आनन्द लिए. कोही रातभर जागा बसेर हेरे, कोही के गरे, कोही के गरे, कोही के गरे, होइन. हाम्रो घरको छेउमा त पुरै भोज जस्तै हुन्थ्यो कि. राति सबैजनाले कोही मासु पकाउने, कोही सोयाबिनको अचार बनाउने, कोही पुरी बनाउने, कोही के राति फुटबल हेर्दाखेरि उहाँहरू खाने के सबै जना उहाँहरूको आफन्त छिमेकीहरू बस्ने एकै ठाउँमा एउटै घरमा. अनि यी सबै खानेकुरा बनाएर राति खेल हेर्दै खाने के कस्तो रमाइलो कि उहाँहरूको चाहिँ. अब कतै घरका सबै सदस्यहरू एउटै टेलिभिजनको अगाडि बसेर पनि हेर्नुभयो होला. अनि आफूले भनेको जस्तो नहुँदाखेरि खुट्टा बाङ्गो बाङ्गो गएर जिउ पनि बाङ्गो बाङ्गो भयो होला आफैले हार्न लागे जस्तो, होइन. अनि आफूले भनेको टिमले नजित्दाखेरि चित्त दुखेर त्यही टिम बिच पनि झगडा भयो होला. कतिजनाले त त्यो बाजी पनि राख्नु भएको थियो कि, मैले आज यति कमाएँ, मैले भनेको टिमले जित्यो अथवा यति गोल हान्यो. विभिन्न आफ्नै आफ्नै रोमाञ्चक खेल भनी के फुटबलको खेल त एकातिर छँदैछ, तर अर्कोतिर यस्ता साना साना आआफै बिच पनि खुब रमाइलो खेलहरू पनि हुने रहेछ. जे होस्, मानिसहरूको फुटबलप्रतिको यो सच्चा माया, यो प्रेम चाहिँ अद्भुतै छ.

अघि मैले भन्दै थिएँ नि होइन, फुटबललाई मानिसहरूले यति धेरै मन पराउँछन्, यति धेरै माया गर्छन्, त्यो फुटबलको साथसाथै राम्रो खेल्ने खेलाडीहरूप्रति पनि मानिसहरू भुतुक्क हुने गर्दछन्। केही खेलाडीहरूले नाम कमाएका छन्, संसारमा उनीहरूको ख्याति छ र धेरै व्यक्तिहरूले उनीहरूलाई मन पनि पराउँछन्, आफ्नो आइडल पनि मान्छन्। खासमा भन्यो भने फुटबलमा एउटा खेलाडीले एक्लै त्यो खेल जिताउन सक्दैन, त्यसलाई टिम चाहिन्छ। जीवन पनि ठ्याक्कै त्यस्तै हो। हामीलाई पनि परिवार चलाउनको लागि हाम्रा परिवारहरू हुन्छन्, त्यो परिवार चलाउनको लागि टिम चाहिन्छ, साथी चाहिन्छ। र कहिलेकाहीँ कसैले तिमीले सक्छौ भनेर आत्मविश्वास दियो भने हाम्रो त्यो आवाज एउटी आवाज बन्न पुग्छ, हो म सक्छु। त्यसैले कहिले पनि आफूलाई एक्लो चाहिँ ठान्नु भएन, फुटबल टिम नै सोच्नु पर्यो। त्यसैले कहिले पनि आफूलाई एक्लो नठान्नु होला। हाम्रो परिवारको टिमको, हाम्रो परिवारको साथीको, हाम्रो साथीभाइहरूको, हामी सबै कसै न कसैको जीवनको एउटा महत्त्वपूर्ण खेलाडी हौँ। त्यसैले आफूलाई कमजोर पनि नठानौँ र म गर्न सक्दिनँ भनेर आफूलाई तल खसाउने काम पनि नगरौँ। जीवनले हामीलाई एउटा अवसर दिइरहन्छ, जित्ने कि हार्ने त्यसपछि त्यो अवसर फेरि आउला भन्नु पर्दैन। त्यसैले आएका अवसरहरूलाई सचेत भएर सोच पुर्याएर पाइला चाल्नु होला।

0: ಎಸ್ ಗೋರ್ಖಾರ್ವೈದ್ಯೋ
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।
4: BFBS गोर्खा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मान्दिरा छु। कहिलेकाहीँ कस्तो हुन्छ भने जे बोल्यो ट्याक्क ट्याक्क त्यो भइरहन्छ, होइन? दुई चार दिन अगाडि के भयो भन्दाखेरि हामी गेम हेरिरहेका थियौँ, ल ल गोल हानिहाल्यो भन्दा भन्दै ठ्याक्क हानिहाल्यो, होइन? यस्तै कुरा कुरामा हानिहाल्यो, अब हानिहाल्छ नि। यत्रो विश्व प्रसिद्ध खेलाडीहरू भएको र जहिले पनि वर्ल्ड कपमा चाहिँ नाम कमाएर एउटा सफलता हासिल गरेको, विजयी हासिल गरेको देश हो, जितिहाल्छ नि भनेको मात्रै के थियो, गोल हानिहाल्यो, होइन? अनि त्यो दिन चाहिँ दुई तिनचोटि भन्दाखेरि भन्न पासेन, गोल हान्यो के, अनि ओहो आज त के हो, जे बोल्यो त्यही पुगिरहेछ भन्ने कुरो भयो, हाँसी मजाक गऱ्यौँ, कुरो सिद्धियो। त्यसको भोलिपल्ट फेरि के भयो भन्दाखेरि चाहिँ जब मान्छेमा इच्छा हुन्छ, बाँच्ने इच्छा हुन्छ, त्यति बेला बाँच्दाखेरिको चाहिँ त्यो जीवन यापन गरेको त्यो बचाइ चाहिँ कति आनन्दको, कति राम्रो हुन्छ है। फलानु फलानु व्यक्ति चाहिँ यति लामो बाँचिरहेछन्, यत्रो वर्ष भइसक्यो, उहिले नै बित्लान बित्लान भनेको व्यक्ति आजसम्म पनि बाँचिरहेछन्। अब लामो समय बाँच्नु राम्रो हो, तर होस गुमाएर पैसा पनि छ, काम गर्ने मान्छे पनि राखिदिएको छ, तिन टाइम खुवाएको पनि छ, औषधि पनि दिएको छ, सबै कुरा सम्पन्न छ, तर म को हुँ भनेर नचिन्ने, कोही आएको व्यक्तिलाई पनि नचिन्ने, अनि म के गर्दैछु भनेर पनि होस छैन, कहाँ छु भनेर पनि होस छैन, अनि त्यसरी बाँच्दाखेरि के फाइदा, जबकि रहरै छैन, चिन्जानै छैन, म यहाँ किन छु भन्ने कुराको पनि होस नभई बाँच्दाखेरि त रमाइलो हुँदो रहेनछ नि है भनेर हामीले कुरा गऱ्यौँ। किनकि हामीले जो व्यक्तिको बारेमा कुरा गरिरहेका थियौँ उहाँ 95 पनि क्रस गरिसक्नु भएको थियो। लामो समय बाँच्नु राम्रो हो, तर रहरै नभइकन बाँच्दाखेरि त के फाइदा बाँचेको, ओहो म यो संसारमा छु, म कति भाग्यमानी, म कति कृतज्ञ छु, म जीवित छु भन्ने एउटा होस पनि नभइकन बाँच्दाखेरि परिवारका लागि चाहिँ ल मेरो व्यक्ति छ फलानु, मेरो हजुरबा, मेरो बा, मेरो जिजुबुवा हुनुहुन्छ भनेर त्यो परिवारका व्यक्तिहरूको लागि उहाँ प्रिय हुनु होला, तर व्यक्तिका लागि त कुनै खुसीको, कुनै रमाइलो कुरा भएन नि। त्यसकारणले बाँच्दाखेरि पनि आफ्नो होस छौन्जेल चाहिँ बाँच्दा राम्रो हुँदो रहेछ है भनेर हामीले कुरा गऱ्यौँ। कि कुरा गरेको दुई तिन घन्टा मात्रै भएको थियो, खबर आयो उहाँ त आजै बित्नुभयो भनेर। अनि यस्ता यस्ता कुराहरू भइरहे कि, अनि हामी आफै छक्क पऱ्यौँ, ओहो हामीले त जे पाए त्यही बोल्नु हुँदैन, सरस्वती मुखमा आएर बस्छ भन्छन् मान्छेहरूले, होइन, शुभ शुभ बोल भन्छन् मान्छेहरूले, कति बेला कुन बोली के हुन्छ भन्ने कुरा थाहा हुँदो रहेनछ। त्यही भएर आफ्ना मनमा आएका नकारात्मक कुराहरू, आफ्नो ओठमा आएका ती शब्दहरू चाहिँ नकारात्मक छन् भने पनि त्यसलाई चाहिँ पानी पिएर भए पनि मुखबाट बाहिर निकाल्नु हुँदो रहेनछ जस्तो लाग्यो। कि यो एक दुई दिन अगाडिको घटनाहरू मात्रै हुन् मैले तपाईँलाई जुन बताएँ, दिनदिनै केही न केही बोलियो, केही न केही भइहाल्यो, अनि डर पनि लाग्यो कि मलाई। अनि यो मैले किन भनेको भन्दाखेरि चाहिँ हरेक व्यक्ति यस संसारमा जो छन् उनीहरू वरदानका कारण यस संसारमा आएका छन्, हरेकसँग केही न केही क्षमता छ। त्यसकारणले मनमा सकारात्मक विचार ल्याउँ, मनबाट कुरा निकाल्दाखेरि सचेत भएर बोलौँ, ताकि हामीले बोलेका शब्दहरू अर्थपूर्ण हुन्, राम्रा हुन्, हामीमा त्यो भावना छ, हामीमा त्यो मन छ, त्यही भएर शुद्ध विचार ल्याउँ, शुद्ध बोलौँ र राम्रा राम्रा कुराहरू मात्रै बोलौँ।

सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो। तपाईँको छेउमा मान्दिरा छु। अहिले साउन महिना होइन, झरी परेको परे गर्छ, कति बेला कता पर्छ थाहा पनि हुँदैन होइन। अब नेपालको कुरा गर्दैछु, चाहे जुनसुकै ठाउँमा गए पनि अब पानी पर्ने सिजन छ भने त पानी पर्छ पर्छ, खण्ड वृष्टि पनि हुन्छ आजकलको संसारमा होइन। यति पल्युसन, यति ग्लोबल वार्मिङले गर्दाखेरि मौसमको पनि केही ठेगान छैन। त्यसले गर्दाखेरि एउटा सानो रेनकोट हुन्छ कि छाता सानो हुन्छ कि आफ्नो ब्यागमा चाहिँ बोकेर हिँड्ने गरौँ ताकि रुज्नु नपरोस्। तर एउटा कुरा थाहा छ तपाईँलाई, साउन महिनाको पहिलो झरी, यस्तो असारको पहिलो झरीमा चाहिँ रुज्नु भन्छन् कि, त्यो पहिलो झरीमा रुजेको चाहिँ त्यो चाहिँ एक हिसाबले रोमान्टिक हिसाबले पनि राम्रो रे, स्वास्थ्यको हिसाबले पनि राम्रो रे। कति कुराहरू छन् कि हाम्रो यो परम्परामा आउने कुराहरू होइन, त्यस्ता कुराहरू मान्दा पनि रमाइलो हुन्छ कि कहिलेकाहीँ। र कहिलेकाहीँ भिज्नु राम्रो, तर अब सधैँ भिज्यौँ, बेमौसममा भिज्यौँ भने अब स्वास्थ्य पनि बिग्रिन सक्छ। त्यस कारणले सोच्नुहोला, विचार गर्नुहोला, शरीरको क्षमता अनुसार, उमेर अनुसार पनि धेरै कुराहरू फरक पर्ने गर्दछन्। यो साउनको झरीको कुरा गरिसकेपछि अब एउटा झरीको गीत नसुनिकन कसरी हुन्छ र हुन्छ र हुँदैन त आउनुहोस्, यति बेला म तपाईँको लागि सुनाउँछु पहिला नवीन के भट्टराईले गाउनु भएको यो गीत, यति बेला अमृता लिम्बूले पनि गाउनु भएको छ। यसको सङ्गीतकार शम्भुजित बास्कोटा हुनुहुन्छ। पहिला नवीन के भट्टराईले गाएका थिए भने अहिले यो गीतलाई पुनः रिअरेन्जमेन्ट गरेर अमृता लिम्बूले गाउनु भएको छ। यो फिमेल भर्जनलाई सुनिहालौँ।

धेरै पुराना चिजहरूले पनि हामीलाई दुःख दिन्छ, दरिद्र बनाउँछ। कति हाम्रो पुरानो लुगाहरू हुन्छ नि, यस्ता लुगाहरू, यस्ता कुइनी, यस्ता ढोसिका, पोछा लगाउन मिल्छ, के गर्न मिल्छ भनेर राखेका लुगाहरूले हाम्रो जीवनमा समृद्धि ल्याउने होइन, समृद्धि गुमाउँछन्। यस्ता चिजहरू चाहिँ फ्याँक्दा, जलाउँदा, घरबाट निकाल्दा फाइदा हुन्छ, राम्रो हुन्छ। र कैयौँ यस्ता लुगाहरू हुन्छन् जुन हामी लगाउँदैनौँ, नयाँ नयाँ लुगा हुन्छन्, फ्याँक्न पनि माया लाग्ने, लगाउँदाखेरि पनि निकाल्यो आ भन्यो फ्याँक्यो त्यत्तिकै छोड्ने, त्यस्ता लुगाहरू चाहिँ के हामीले दानमा दिन सक्छौँ, जसलाई आवश्यकता छ उनीहरूले लाउन सक्छन्, कि चाहिँ त्यस्ता लुगाहरूलाई काटेर त्यो लुगाहरूको कुन चाहिँ पार्ट राम्रो छ, कुसनको चकटीको खोल बनाउन मिल्छ कि, अथवा पर्दाको झल्लर बनाउन मिल्छ कि, सानसाना सानसाना टुक्राहरूलाई जोड्दै जोड्दै जोड्दै तन्ना बनाउन सकिन्छ, धेरै कपडाहरू छ भने टेबल पोस बनाउन सकिन्छ, झोला बनाउन सकिन्छ, यस्ता चिजहरूबाट चाहिँ त्यो दराजमा वर्षौँ वर्ष राख्दाखेरि पनि काम नलाग्ने चिजहरूलाई राखेर सञ्चित गरेर के पाइन्छ त, बरु यस्तो युज हुने चिजहरू बनायौँ भने त्यो प्रयोगमा पनि आउँछ अनि एक दिन फाटेपछि फ्याँकिन्छ पनि। नयाँ चिजहरू आइरहेका हुन्छन्, नयाँ चिजहरू लगायो, त्यसलाई फाट्छ, फ्याँक्यो, त्यो ठाउँ पनि खाली हुन्छ, अनि घरमा हामीले लगाउन मिल्ने, युज गर्न मिल्ने चिजहरूको स्टक पनि भइरहेको हुन्छ। अब वर्षौँ वर्ष राख्दाखेरि गनाउने चिजहरू छन् भने समृद्धि गुमाउँछ, राम्रा चिजहरू छन् प्रयोगमा आउँदैनन् भने यसरी चाहिँ ती चिजहरूको पनि कुनै अर्को ढङ्गबाट प्रयोग गऱ्यौँ भने सायद काम लाग्छ कि। यस्तो धेरै घरमा हुन्छ के, पोकोपुन्तर बनायो, चाहिन्छ भन्यो राख्यो, चाहिन्छ भन्यो राख्यो, स्टोरमा राख्यो, दराजको कुनामा राख्यो, दराज माथि राख्यो, आखिर कहिले पनि चाहिने होइन के, लोभ मात्रै हो, आँखाले देख्यो, लोभ लाग्यो, अब छैन फ्याँक्दियो भने चाहिँ सिद्धियो नि त, अनि त्यो ठाउँ त खाली भयो नि जस्तो लाग्छ के मलाई। मैले पनि पहिला दराजमा धेरै चिजहरू राख्थेँ कि, यो पनि चाहिन्छ, त्यो पनि चाहिन्छ, त्यो पनि चाहिन्छ, हेर्दा राम्रो छ, दिन पनि माया लाग्ने, लगाउन पनि आ कति लाउनु भन्ने जस्तो गर्दाखेरि यति धेरै लुगा के झोलाका झोला भयो, आ यो चाहिँले पनि यस्तै भनेर एकचोटि फ्याँकेपछि सिनित त घर पनि सफा भयो, ऱ्याक पनि सफा भयो, दराज पनि खाली भयो, अनि लाउँदाखेरि ए यो लाउँदिनँ भनेर झिकेर फ्याँक्नु पनि परेन। कैयौँ चिजहरू बन्दैनन् राख्नुभन्दा फ्याँक्नु नै बेस जस्तो लागेर मैले तपाईँलाई यो कुरा बताएको हुँ। तपाईँको घरमा पनि होला नि कति चिजहरू हो, तपाईँले भनेको ठिकै हो, मेरोमा पनि त्यस्तै बिजोग छ भन्नुहुन्छ भने आँखा चिम्म गरेर युज हुने चिजहरू युज गर्नुहोस्, युज नहुने कुरा फ्याँक्दिनुहोस्, त्यही हो कुरो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS, BFPS. Gorkha Radio.

सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन बीएफबीएस गोर्खा रेडियोमा तपाईँको छेउमा मान्दिरा छु र जहिले पनि जहाँ पनि के यो कक्रोचले झिङ्गाले लामखुट्टेले कहिले नछोड्ने कि कमिलाले होइन कतै न कतैबाट घरको कुनै न कुनै कुनामा यो आइरहेकै हुन्छ झन् यो पानी पर्ने मौसममा त ओहो के भनौँ है लामखुट्टे पनि आएको छ कमिला पनि आएको छ होइन यो गर्मी महिना भएपछि साङ्लाहरू कहाँबाट उत्पत्ति भएका होलान् दिनभरि त गायब हुन्छन् जब राति तपाईँले हेर्नुहुन्छ जताततै साङ्ला देखिन्छ अब खानेकुरा छोपेर राखेन भने पनि थाहा हुँदैन खायो भने त्यहीँबाट खराबी भयो पेट दुख्न सुरु गर्यो होइन यस्ता सानसाना कुराहरू हुन्छन् जसले हामीलाई बिरामी पनि गराउँदछन् यदि तपाईँको भान्सामा भनौँ अथवा यत्तिकै भैँतिर साङ्लाहरू हिँडिरहन्छन् साङ्लाले दुःख दिन्छन् कमिलाले दुःख दिन्छन् भने तपाईँले अरू धेरै केही गर्न नसके पनि यसका धेरै उपायहरू होलान् होइन तर एकदमै साधारण डेली गर्न सक्यो भने चाहिँ यीबाट कक्रोच साङ्लाहरू लामखुट्टेहरू झिङ्गाहरू चाहिँ भाग्छन् त्यहाँ टिक्न सक्दैनन् सबैभन्दा पहिला तपाईँले निर्मूल पारेर एकचोटि ओखती सोखती हालेर त्यसलाई मार्नु पर्यो त्यसपछि चाहिँ जुन हामीले लुगामा हाल्ने कपुर छ नि हो त्यो लुगामा हाल्ने कपुरको दानालाई पिस्ने त्यसमा एक डेढ चम्चा जति डिटोल हालिदिने अनि एक मख पानीमा चाहिँ यो राखेर एउटा कपडाले चाहिँ यो पानीमा चोपेर झ्याल ग्रिलहरू टेबलहरू यताउता सबै पुछेर अनि त्यो बचेको पानीले चाहिँ भान्साको स्ल्याब अनि त्यसपछि भैँ किचनको भैँहरू अनि बरन्डाहरू सबै पुस्नुभयो भने चाहिँ यसरी पुस्नाले चाहिँ कक्रोच झिङ्गा कमिलाहरू चाहिँ आउँदैन।

0: बाँचेको।
1: अहिले तपाईँले सोसियल मिडियाहरूमा जस्तो टिकटकमा, युट्युबमा, रिल्समा तपाईँले देख्न सक्नुहुन्छ कैयौँ व्यक्तिहरूले चाहिँ आफ्नो कला देखाइरहेका हुन्छन्। जस्तो कि अब अहिले आँपको सिजन छ होइन, आँपको सिजनको बेलामा ती आँपहरूलाई चाहिँ तासेर काटेर जिपलक भएको पोलिथिन ब्यागहरूमा राखेर चाहिँ डिप फ्रिजमा राखेर अनि पछि पछि आँप खान मन लाग्दाखेरि केही महिना पछि खान मिल्ने भनेर पनि तपाईँले देख्नु भएको होला। कैयौँले अमलाको सिजनमा अमलाको तितोरा बनाएर राख्नुहुन्छ पछि खाना हुन्छ भनेर, कैयौँले के कैयौँले के होइन। साँच्ची नै यस्ता चिजहरूले चाहिँ जीवनमा हामीलाई खान मन लागेको बेलामा, त्यो सिजन नभएको बेलामा पनि यी चिजहरू हामीले खान सक्छौँ। र मैले यो दुई तिनवटा कुरा चाहिँ गरेर हेरेँ कि खुब फाइदा भयो, त्यही भएर म तपाईँलाई बताउँदैछु। एउटा चाहिँ मैले अमलाको सिजनमा अमला किनेर लिएर आएँ, अलि धेरै नै अमला किनेर लिएर आएँ होलसेलबाट, अनि त्यो अमलालाई मैले अलिअलि मात्रै भफाएँ थोरै पानी हालेर, किनकि त्यसको रस खेर नजाओस् भनेर। अनि मैले त्यसलाई स्टिलको कुकरमा चाहिँ अलिकति बफ्याएँ, एक दुई सिटी मात्रै लागेको थियो, अनि त्यसपछि मैले त्यसलाई त्यस्तिकै राखेँ। अनि त्यसपछि मैले त्यसलाई चाहिँ चिसो भएपछि त्यसको गेडा निकालेर केही नगरिकन शुद्ध अमलालाई मात्रै मैले मिचेँ। मिचिसकेपछि त्यसको गेडा निकालेर तितोरा बनाएँ, सुकाएर एउटा एयर टाइट कन्टेनरमा राखेँ। अब अहिले हेर्नुहोस् त म हरेक दिन एउटा दुईवटा सुपारी खाए जस्तो गरेर चुसिरहन्छु। त्यस्तै लप्सीको बेलामा पनि मैले लप्सीलाई लिएर आएर त्यस्तै गरी मिचेर त्यसै गरी तितोरा बनाएर राखेको छु, कहिलेकाहीँ अचारमा, कहिलेकाहीँ यताउतामा खान काम लाग्यो। अनि अर्को कुरा चाहिँ यो सिजनमा मैले के गरेँ भन्दाखेरि बेल किनेर लिएर आएँ र बेलको भित्रको गेडा फ्याँकिदिएँ, अनि त्यो गोदीलाई मैले त्यसै गरी मिचेर पेडा जस्तै गरी सानसानो मैले नाङ्लाभरि बनाएँ अनि सुकाएर राखेको छु। यो पनि जब सुक्छ त्यसै गरी राख्यो, अनि राखिसकेपछि दिनमा एउटा दुईवटा चाहिँ धुलो बनाएर पानीसँग घोलेर शर्बत बनाएर खान मिल्यो। भन्दा जुन सिजन छ त्यसको चाहिँ बनाएर राख्न मिल्नेसम्म चिजहरू हामीले बनाएर राख्यौँ भने वर्षभरि खान सक्छौँ, शुद्ध पनि फाइदा पनि भयो। अनि आफ्नो घरमा कहिले के खाँदाखेरि शरीरले पौष्टिक पनि पायो। यस्ता धेरै चिजहरू छन् जुन चाहिँ हामीले सजिलोसँग पाउन सक्छौँ, सजिलोसँग बनाउन सक्छौँ र सजिलोसँग खान र खुवाउन सक्छौँ। यो सजिलो उपाय तपाईँले पनि यदि जाँगर चलाउन मन छ भने जाँगर चलाउँदाखेरि फाइदै हुन्छ। अर्को साता फेरि यस्तै केही राम्रा, केही उपयोगी जानकारीहरू, मैले जानेका कुराहरू अथवा मैले सुनेका कुराहरू, व्यवहारमा भोगेका कुराहरू, जनजीवनमा भइरहने कुराहरूका साथमा तपाईँको मनको लागि थुप्रै खुराक लिएर मनको आवाजमा तपाईँलाई भेट्न आउने नै छु। केही होला नि तपाईँका पनि अनुभूतिहरू, तपाईँले जानेका कुराहरू, तपाईँको जीवनको भगाईहरू, साना साना कथाहरू, सानो सानो घटनाहरू जे छन् हामीसँग तपाईँले साट्न सक्नुहुन्छ, बाँड्न सक्नुहुन्छ। तपाईँको मनको आवाज पोख्ने ठाउँ हो यो। अब म छुट्टिन्छु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँच्नुहोला। हवस् त, नमस्कार।

0: Belayan Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFPS
3: मार्कलाई 42 वटा कानून खारेज तथा संशोधनको प्रक्रियामा रहेको बताउनु भएको छ। निजी क्षेत्रका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री डाक्टर वाग्लेले आफूहरूको एउटै साझा मन्त्र र एउटै राष्ट्रिय एजेन्डा लगानी मात्रै भएको उल्लेख गर्नुभएको छ। कानून संशोधन नियमावली कार्यविधि तथा संस्थागत सुधारको काम समयबद्ध तालिका अनुसार कार्यान्वयन गरिने उहाँले बताउनु भएको छ। वाग्लेले आफू र प्रधानमन्त्रीबीच असमझदारी छैन भन्नुभएको छ।
4: बजारमा एउटा मसला भएको छ, अर्थमन्त्री देखिएन नि खै भन्ने छ, यो सोझै सामान्य ज्यूसँग यहाँहरूको प्रत्यक्ष विथ नो फिल्टर नो इन्टरमिडिएसन सोझै होस् भन्ने अब धेरैको चाहना पनि छ। प्रधानमन्त्रीजी आफै पनि त्यति सार्वजनिक कार्यक्रमहरूमा नदेख्ने भएर यो हामीले सल्लाहमा नै गरेको हो। प्रत्येक क्याबिनेटपछि हामी प्रधानमन्त्रीज्यूसँग म बस्छु 30 मिनट 40 मिनट 50 मिनट, हिजो 50 मिनटसम्म थिएँ। र यो बजारमा चाहिँ अनेक चाहिँ अफवाहहरू झुटहरू
3: भारतले नेपाल समेत छोएको लिपुलेख हुँदै चीनसँग द्विपक्षीय व्यापार गर्ने विवादित निर्णय कार्यान्वयन गर्ने भएको छ। पाक्षिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले लिपुलेख हुँदै चीनसँग कारोबार हुने बताउनु भएको हो।
5: In that press release, you would have seen that both sides had agreed that border trade through 3 designated trading points, namely Lipulekh, Shipkila and Nathula Pass would be resumed. So, you know, it is a decision which was taken at that time, and we had informed you as and when these discussions had happened, and now those things are being taken forward.
3: प्रवक्ता जयसवालले प्रधानमन्त्री बारेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनले सुटुक्क गरेको भनिएको भारत भ्रमणबारे थाहा नभएको बताउँदै शाहलाई दिल्ली आउन निमन्त्रणा भने दिएको जानकारी दिनुभएको छ।
5: Whether we have invited the Prime Minister of Nepal or not, yes, an invitation has been extended to the Prime Minister of Nepal to visit India.
3: साम्प्रदायिक झडप नियन्त्रणका लागि सुनसरीका 10 स्थानीय तहमा कर्फ्यू जारी भएको छ। इटहरी उपमहानगरका 16 र 17 नम्बर वडाका साथै रामधुनी नगरका 1 र 5 नम्बर वडामा पर्ने पूर्व पश्चिम राजमार्गमा कर्फ्यू लगाइएको हो। इनरुवा र दुहबी नगरपालिकाका सबै क्षेत्रमा समेत कर्फ्यू लगाइएको सिडिओ ईश्वरी प्रसाद अर्यालले उल्लेख गर्नुभएको छ। यस्तै गाउँपालिकाहरू पोखरा, नर्सिङ, कोशी, गढी, देवानगंज, हरिनगर र बर्जुमा पनि सबै क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। सुनसरीमा धरान उपमहानगर र बराह क्षेत्र नगरबाहेक सबै तहमा कर्फ्यू लागेको छ। कर्फ्यू लगाएका बेला हिन्डुलका साथै भेला, जुलुस, बैठक, केराउ जस्ता गतिविधि नगर्न भनिएको छ। सुनसरीमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि कर्फ्यू लगाइएको हो। अब खबर फटाफट।
6: मुलुक केरामा आत्मनिर्भर बन्ने क्रममा वार्षिक 9 लाख टन केरा खपत हुने गरेकोमा मुलुकमै 7 लाख टन उत्पादन, वार्षिक 13 अर्ब रुपियाँसम्मको कारोबार हुँदै नेपाली बजारमा गुलियो मकै स्विट कर्नको माग बढ्दै वर्ष दिनमा भारतबाट 7 करोड 40 लाख रुपियाँको 9 लाख किलो फ्रोजन स्विट कर्न आयात। विद्यालयमा दिवा खाजा कार्यक्रमबाट 77 जिल्लाका करिब 30 लाख बाल बालिकालाई लाभ। दिवा खाजा कार्यक्रमका कारण विद्यालय भर्ना र सिकाइमा सुधार सहित पुड्केपन, ख्याउटेपन र रक्त अल्पता न्यूनीकरण भएको दावी। गण्डकी प्रदेशका 2400 व्यावसायिक फार्म गुणस्तर तथा नापतौल कार्यालय पोखराको कार्यवाहीमा जरिवाना सहितको शीर्षकबाट 78,52,000 असुली। बाँकेमा 2 व्यवसायीलाई अदालतबाटै जरिवाना र सजाय। कोअलपुर 11 को अस्मिता चाउमिन उद्योग सञ्चालक परशुराम घिमिरेलाई 1 वर्ष कैद र दालमा कैफियत गर्ने नेपालगंज 2 को गौरी मिनी मार्टका रामजी बैश्यलाई 50,000 जरिवाना। कञ्चनपुरको गड्डा चौकी आसपासको पूर्व पश्चिम राजमार्ग क्षेत्रका छाडा पशु चौपायालाई रातको बेला पनि टिलिक्क टल्किने रिफ्लेक्टिङ बेल लगाउने अभियान। युवा समूहको सक्रियतामा हिजो मात्रै 150 भन्दा बढी छाडा गाईबस्तुलाई रिफ्लेक्टिङ बेल्ट लगाइयो।
3: जापान सरकारले मानव संसाधन छात्रवृत्ति कार्यक्रमका लागि 410 मिलियन जापानी येन बराबरको अनुदान दिने भएको छ। सहायता सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ। पूर्वी अफ्रिकामा बेलायती सेनाको तालिममा असर पार्न सक्ने संयुक्त अधिराज्य र केन्याबीचको कूटनीतिक विवाद समाधान भएको छ। विवाद समाधान भएसँगै यसै वर्षको अन्त्यतिर केन्यामा एक्सर्साइज हराका स्टम्प तय भएको छ। थप जानकारी हाना किङबाट।
0: Last week, UK officials said Kenya had refused to issue access permits for BATAC, the British Army training unit in Kenya, thus forcing the MOD to cancel all upcoming training deployments. 1st Battalion, the Duke of Lancaster's regiment, were supposed to be heading out to the country this autumn. Forces News understands Kenyan authorities have now granted the licences, clearing the way for future deployments to go ahead.

0: संघीय संसदका दुई समितिको बैठक आज बस्दैछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनवाई समितिको बैठकका बस्ने कार्यक्रम तय भएको छ। संघीय संसद सचिवालयका अनुसार संसदीय सुनवाई समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्की विरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम छ। यस्तै प्रमुख आयुक्तमा प्रस्तावित कार्कीलाई समिति समक्ष आमन्त्रण गरी सुनवाई गरिनेछ। समितिले हिजो आयुक्तमा प्रस्तावित गुरूप्रसाद बग्ले र डाक्टर राजीव सुब्बालाई आमन्त्रण गरी सुनवाई गरेको थियो। यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा आर्थिक वर्ष 83-84 वार्षिक कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। सुनसरीको दिवानगंज बजार क्षेत्रमा मंगलबार साँझ हिजो साँझ दुई समूहबीच भएको झडपपछि उत्पन्न तनाव दुई घण्टापछि नियन्त्रणमा आएको छ। द्विपक्षबीचको तनाव दुई घण्टामा नियन्त्रणमा लिएको अधिकारीहरूले बताएका छन्। घटनापछि बजार क्षेत्रमा भएको भौतिक क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। झडपको कारण र घटनामा संलग्न व्यक्तिको पहिचान अघि बढाइएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहिष्णुता कायम राख्न सबैको योगदान अपेक्षा गर्नु भएको छ
1: र यस घटनामा कोशी प्रदेश सरकार असाध्यै जिम्मेवारपूर्वक नेपाल सरकारका विङ्सहरू नेपाली सेना सशस्त्र प्रहरी बल र पुलिस प्रशासनसित जोडिएर जिल्ला प्रशासनसित जोडिएर यी घटनाहरूलाई साम्य पार्न र सहजीकरण गर्ने कुरामा प्रतिबद्ध रहेको बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई शान्त संयम भएर अगाडि बढ्दै हाम्रो सामाजिक सद्भाव र हाम्रो एकतालाई बचाइराख्नका लागि यहाँहरूमा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु।
0: सरकारले सुनसरीको देवानगंज तीन कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति ध्यानकर्षण भएको जनाएको छ।
2: प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले विज्ञप्ति जारी गर्दै समयमता अपनाउन आग्रह गरेको छ। प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै सरकारले घाइतेहरूको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने प्रबन्ध मिलाएको जानकारी पनि गराउनु भएको छ। घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अवलम्बन गर्नुपर्ने उपाय सहित 7 दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले काम सुरु गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ। यस्तै धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधिमा संलग्न नहुन उत्तेजना वा भ्रामक सूचना नफैलाउन पनि सरकारले अपील गरेको छ। सरकारले यस्तो परिस्थितिमा मुलुकमा शान्ति सुव्यवस्था सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैलाई आह्वान गरेको छ।
0: नेपाल चिकित्सक संघले सरकारसँग वार्ता हुनुअघि अस्पतालका बहिरङ्ग सेवा नखुल्ने अडान राखेको छ। तत्कालका लागि नारायणी अस्पतालका डाक्टर कुट्नेमाथि सहित वर्षाका सिडिओ र प्रहरी प्रमुखमाथि कारवाही हुनुपर्ने उनीहरूको माग छ। नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डाक्टर अनिल विक्रम कार्की,
3: के भयो आजको बन्दको उपलब्धि खास?
4: होइन हजुर, हामीलाई त सुरक्षा चाहिएको हो कि, हामीलाई उपलब्धि केही चाहिएको होइन। चिकित्सक स्वास्थ्य कर्मी भएकै हिसाबले यो देशका नागरिकलाई रात दिन नभनेर सेवा गरेकै हिसाबले जुन अपमान राज्यले नागरिकले र प्रशासनले गरेको छ त्यो अपमान बन्द गरोस् भन्ने मात्रै हाम्रो चाहना हो। हामी सुरक्षित भएर ससम्मान यो मुलुकमा काम गरौँ भन्ने पाएको हो। यो उपलब्धि राज्यले किन दिँदैन तपाईँले राज्यलाई सोध्नु होला।
3: यो सेवा बन्दले सुरक्षित बनायो तपाईँहरूलाई?
4: सुरक्षित बन्छ सुर, सुरक्षित बनाउनु पर्यो। यो बन्द किन गराउन राज्य चाहिँ पटक पटक उत्प्रेरित छ त्यो राज्यलाई सोध्नुहोस् न।
3: डाक्टर साहब, तपाईँहरूको यो आन्दोलनले डाक्टर प्रमोद राम कुट्नेमाथि कारवाहीदेखि वर्षाका सिडिओ र एसपीको सरुवा होला। हुन त यहाँहरूले राजीनामा माग्नु भएको छ, तर लाखौं बिरामी माथि आज त अन्याय भयो नि डाक्टर साहब, होइन?
4: हजुर, कसैमाथि अन्याय भएको छैन,
3: उपचार नपाउनु भनेको अन्याय हो।
4: कसैलाई अन्याय भएको छैन, कसैलाई अन्याय भएको छैन हजुर। हामीले आकस्मिक ज्यान जाने सेवालाई रोकेका छैनौँ है। यो मुलुकको आजको पनि स्वास्थ्यको तथ्याङ्क तपाईँले हेर्नुहुन्छ भने दिनमा 10,000-15,000 ओपिडी सेवा छ भने 3 करोड जनतामा बाँकीले ओपिडी सेवा पाएका छन्। भन्दाखेरि अन्याय हो भन्ने भाष्य कृपया पत्रकार साथीभाइहरूले प्रयोग नगरिदिनु होला, बाध्यता हो रहेन।
0: राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनले मर्माहत भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापनाको लागि नेता श्रेष्ठले पुर्याएको योगदान स्मरणीय रहने बताउनु भएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

नमस्ते, बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरुभ श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा चाहिँ आज पनि उपस्थित भइसकेको छु म लाल शाही र मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन जननी जन्मभूमिश्च स्वर्गादपि गरिएसी हजुर देश प्रेमको भावनाले ओतप्रोत भएको गीत मधु छेत्री प्रकाश श्रेष्ठ र साथीहरूको स्वरमा सुन्यौँ हामीले र यो गीतबाट कार्यक्रमको उठान हामीले गरिसकेका छौँ ब्रुनाईको समय अहिले बिहानको 7:10 गएको छ आज बुधबारको दिन 29 जुलाई 2026 तदनुसार साउन 13 गते 2083 विक्रम सम्बत हजुर 13 गते साउन हो आज र कार्यक्रम सुरु भयो अबको 3 घन्टा कतै नजानुहोला म तपाईँको साथमा रहनेछु मलाई साथ पक्कै पनि दिँदै गर्नुहुनेछ अब बिदाको समय एकदमै नजिकियो तर कति त सुरु कतिको त सुरु पनि भइसक्यो होला र अब बिदाको समय छ अलिकति संयमित भएर अलिकति मितव्ययिता अप्नाएर सुरक्षित रहेर मनाउनु पर्ने हुन्छ यो समय तपाईँहरू त्यसमा पक्कै पनि ध्यान दिनुहुनेछ किनभने यो बिदाको समयमा अलिकति हेल्थ च्याक्राइ गरियो भने त्यसले तपाईँलाई ठुलो असर पुर्याउन सक्छ त्यसर्थ आफ्नो सामानको सुरक्षा परिवारको धनजनको सुरक्षा आफ्नो डकुमेन्टको सुरक्षा आदि इत्यादिमा चनाखु रहेर तपाईँ छुट्टीमा जानुहोला अथवा छुट्टी मनाउनुहोला र आउँदाखेरि सही सलामत एकदमै सुरक्षित तौरले फर्कनुहोला यही नै हाम्रो शुभकामना छ यहाँहरू सबैलाई अब आजको थट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउन चाहेँ एएन रान्ड भन्नुहुन्छ A creative person is motivated by the desire to achieve, not by the desire to beat others. एक सृजनात्मक व्यक्ति अरूलाई जित्ने इच्छाबाट होइन बरु उपलब्धि हासिल गर्ने चाहनाबाट प्रेरित हुन्छ अरूलाई जित्ने अरूसँग कम्पिटिसन गर्ने त्यो छोडिदिनुहोस् आफैले आफैलाई हो कम्पिटिसन गर्ने भनेको अनि कुनै उपलब्धि हासिल गर्ने जुन तपाईँकोमा चाहना छ त्यसलाई प्रेरणाको स्वरूप लिएर अगाडि बढ्नुहोस् तपाईँ सफल बन्नुहुनेछ टुडे इन हिस्ट्री सन् 2015 जुलाईको कुरा हो जायन हार्वी बिकम्स द फर्स्ट चाइल्ड इन द वर्ल्ड टु रिसिभ अ डबल ह्यान्ड ट्रान्सप्लान्ट एट द चिल्ड्रन्स हस्पिटल अफ फिलाडेल्फिया युएसए युएसएको फिलाडेल्फिया हस्पिटलमा पहिलोपल्ट विश्वमै एकजना बच्चाले डबल ह्यान्ड ट्रान्सप्लान्ट प्राप्त गरेका थिए दुईटै हात प्रत्यारोपण गरिएको थियो जायन हार्वीमा 2015 जुलाईमा र यो विश्वमै पहिलोपल्ट थियो फेमस बर्थडे सन् 1993 जुलाईमा जन्मेका हुन् Harry Kane, English footballer, Tottenham Hotspur ka khiladi ani captain of England, unko janma London ma bhayeko thiyo. Aba

tips. Eat often to beat tiredness. यो सुन्दाखेरि अलिकति तपाईँलाई अचम्म लाग्छ होला, तर तपाईँले आफ्नो एनर्जी एकदमै बरकरार राख्नका लागि, सधैँ एकदमै तपाईँ सशक्त रहनका लागि दिनमा रेगुलर मिल्स खान जरुरी छ। तर एकदमै हेल्थी स्न्याक्स दिनको तिन चार पल्ट त्यही 3 घन्टा 4 घन्टाको फरक पारेर खाने गर्नुहोस्। छोटो छोटो समयमा साना साना मिल, एकैचोटि लार्ज मिल, बिरालोले ननाग्ने गरिकन भनिन्छ नि, हामी भन्छौँ नि हामी त्यस्तो होइन, ठिक्कको एकदम बरु छोटो छोटो समयमा साना साना मिल खाने गर्नुहोस्। तपाईँको लागि त्यो एकदमै स्वस्थकर रहन्छ अनि त्यसले तपाईँको टायर्डनेस भगाउँछ भनिएको छ। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। 25 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम, दिन बिस्तारै खुल्दैछ र आज घमाइलो रहने भनिएको छ। दिन यहाँ सेरियामा तापक्रम अधिकतम 30 डिग्री सेल्सियस। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लाइट रेन शावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि मिश्रित खालको मौसम देखिन्छ काठमाडौँमा, घाम लाग्ने, बदली हुने र फाटफुट पानी पर्ने सम्भावना पनि छ। मन्द गतिमा हावा चल्नेछ। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 34 डिग्री सेल्सियस पुग्ने अनुमान छ। निकै गर्मी बढेको छ। लन्डनमा 34 डिग्री आज अधिकतम तापक्रम र मौसमी अवस्था सामान्यतया सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ। सनी एन्ड अ जेन्टल ब्रिज, एकदमै घमाइलो रहने बताइएको छ आजको दिन। र युरोपको हिट वेभ अझै पनि गएको छैन, त्यसैको असर हुनुपर्छ यो। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो, बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। कार्यक्रममा पहिलो घन्टामा म तपाईँलाई वैदेशिक विनिमय दर सुनाउनेछु अनि दोस्रो घन्टाको सुरुवात आजको राशिफलबाट गरिनेछ अनि दोस्रो घन्टामा आजको डेली सप्लिमेन्ट बुधबार परेकाले हामी युके विशेष टक्र्याउँछौँ अनि कार्यक्रमको तेस्रो घन्टामा आज केही अन्तर्वार्ताहरू राखिएका छन्। 2RGR को च्याम्पियन कम्पनी कम्पिटिसनको सिलसिलामा फाइनल डेमा म सहभागीहरूसँग कुराकानी गर्न गएको थिएँ र त्यसै क्रममा गरिएका केही कुराकानी म सुनाउनेछु कार्यक्रमको तेस्रो घन्टामा। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् यो मिठो गीत मदन कृष्ण श्रेष्ठको स्वरमा, फुलबुट्टे साडी।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि आजै भेटरन्स आइडी

माया मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको पहिलो घण्टामा छौँ। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ। हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले bfpsgorkha खोज्नुपर्ने हुन्छ।

बाबरी रंग अनमोल गुरुङ र अस्मिता अधिकारीलाई सुन्दै हुनुहुन्थ्यो। ब्रुनाईमा ड्रोन लाइट सो हुँदैछ। हुन त यसभन्दा अगाडि केही स्थानमा भइसक्यो र आउँदो 1 अगस्तका दिन टुटोङमा हुने भएको छ, टुटोङको सिभिक सेन्टरमा। र यो कार्यक्रम हिज म्याजेस्टी द सुल्तानको 80th बर्थडेको पावन अवसरमा गर्न लागि कार्यक्रम हो। रमाइलो कार्यक्रम छ, एकदमै परिवारको साथमा गएर हेर्न सक्नुहुन्छ। यो फायर वर्क्स डिस्प्ले एकदमै मजाको डिस्प्ले हेर्नको लागि बेलुकी 8 बजेदेखि सुरु हुने छ भनिएको छ। तपाईँहरू योजना बनाउँदै गर्नुहोला। 1 अगस्तका दिन टुटोङ सिभिक सेन्टरमा यो कार्यक्रम हुनेछ, ड्रोन लाइट सो। भोलि ब्रिटिस फोर्सेस ब्रुनाई चिल्ड्रेन्स लाइब्रेरीमा समर स्टोरी टाइम विथ रचना। हजुर, नानी केटाकेटीहरूलाई स्टोरी टेलिङ कार्यक्रम छ ब्रिटिस फोर्सेस ब्रुनाईको चिल्ड्रेन्स लाइब्रेरी, जो चिटचाट कम्युनिटी सेन्टरमा अवस्थित छ। बिहान 11 बजे सुरु हुन्छ स्टोरी टेलिङ, नछुटाउनुहोला। यदि आफ्नो छोराछोरीलाई लिएर जान चाहनुहुन्छ भने यो एकदमै राम्रो मौका छ, उनीहरूले आफ्नो साथीभाइहरूसँग बसेर रमाइलो पनि गर्नेछन्। बाचा भयो, अब पालो छ स्वप्न सुमनको। स्मरण रहोस्, कार्यक्रमको यो पहिलो घण्टामा हामी एकैछिनपछि सुनाउनेछौँ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। तर अहिले स्वीकार्नुहोस् यो गीत स्वप्न सुमनको, बाचा भयो।

बाचा भयो तिमीलाई मेरो स्वप्ना सुमनलाई सुन्दै हुनुहुन्थ्यो बडो मिठो गीत ब्रिटिश पर्सेस बनाइबासीको लागि डेन्टल सेन्टरको जरुरी सूचना छ अहिले पिसिएमएफ अनि डेन्टल सेन्टरमा डिएमआइसिपी आउटेज छ भनिएको छ एकदमै सिम्पल टर्म्समा उहाँहरूको कम्प्युटर सिस्टम अहिले अवरुद्ध भएको छ त्यसैले कुनै पनि अपोइन्टमेन्टहरू मिलाउन सकिराखिएको छैन त्यहाँ र डेन्टल सेन्टर पनि यो आउटेज फेरि रिओपन नभएसम्म अथवा यो आउटेज यो जुन अवरुद्ध भइराखेको छ अहिले सिस्टम त्यो पुनः नबनिसकेसम्म कुनै पनि रुटिन क्लिनिक राखिने छैन भनेर भनिएको छ र डेन्टल सम्बन्धी तपाईँको दाँतको स्वास्थ्य सम्बन्धी केही साह्रो गाह्रो पऱ्यो भने तपाईँले इमर्जेन्सिजका लागि फोन गर्ने नम्बर हो 830-1856 सम्पर्क गरेर आवश्यक सल्लाह लिन सक्नुहुनेछ डेन्टल सम्बन्धी र यसै गरी तपाईँका पिसिएमएफका अपोइन्टमेन्टहरू पनि अहिले रद्द भएका छन् कुनै पनि नयाँ अपोइन्टमेन्टहरू दिएको छैन र समस्या भनेको त्यही नै हो डिएमआइसिपी आउटेज उहाँहरूको कम्प्युटर सिस्टम अहिले अवरुद्ध भएको छ र कहिले त्यो बन्ने हो पक्का थाहा छैन तर हामीलाई जानकारी प्राप्त हुनासाथ हामी यहाँहरूलाई सुसूचित गराइहाल्नेछौँ तृष्णा गुरुङ गाउँदै हुनुहुन्छ सुन कान्छा भन्दै

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

त कस्तो भाग्यमानी प्रवीण बेडवाललाई सुन्दै हुनुहुन्थ्यो। अब कार्यक्रममा प्रस्तुत छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। युएस डलर एकको खरिदर 153.07 रुपियाँ, बिक्री दर 153.67 रुपियाँ। युरो एकको खरिदर 173.83 रुपियाँ, बिक्री दर 174.52 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिदर 203.26 रुपियाँ, बिक्री दर 204.06 रुपियाँ। स्विस फ्रान्क एकको खरिदर 186.61 रुपियाँ, बिक्री दर 187.35 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 106.62 रुपियाँ, बिक्री दर 107.04 रुपियाँ। कनेडियन डलर एकको खरिदर 108.44 रुपियाँ, बिक्री दर 108.87 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 118.33 रुपियाँ, बिक्री दर 118.79 रुपियाँ। ज्यापानिज यन 10 को खरिदर 9.34 रुपियाँ, बिक्री दर 9.38 रुपियाँ। चाइनिज युआन एकको खरिदर 22.61 रुपियाँ, बिक्री दर 22.70 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिदर 40.77 रुपियाँ, बिक्री दर 40.93 रुपियाँ। कटारी रियाल एकको खरिदर 41.99 रुपियाँ, बिक्री दर 42.15 रुपियाँ। थाई भाट एकको खरिदर 4.55 रुपियाँ, बिक्री दर 4.57 रुपियाँ। युएई डिरहाम एकको खरिदर 41.68 रुपियाँ, बिक्री दर 41.84 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिदर 37.41 रुपियाँ, बिक्री दर 37.55 रुपियाँ। साउथ कोरियन वान 100 को खरिदर 10.48 रुपियाँ, बिक्री दर 10.52 रुपियाँ। स्विडिस क्रोनर एकको खरिदर 15.70 रुपियाँ, बिक्री दर 15.77 रुपियाँ। डाइनिस क्रोनर एकको खरिदर 23.25 रुपियाँ, बिक्री दर 23.35 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.52 रुपियाँ, बिक्री दर 19.60 रुपियाँ। कुवैती डिनार एकको खरिदर 497.06 रुपियाँ, बिक्री दर 499.01 रुपियाँ। बारेन डिनार एकको खरिदर 405.89 रुपियाँ, बिक्री दर 407.48 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिदर 397.57 रुपियाँ, बिक्री दर 399.13 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौँ प्रमोद खरेल र अस्मिता अधिकारीको स्वरमा, क्या छ खबर।

क्या छ खबर रातो चुन्नी ओढ्ने वालीको प्रमोद खरेल र अस्मिता अधिकारीलाई सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ। ब्रुनाईको समय बिहानको 8 बज्नको लागि अब 5 मिनट बाँकी रहेको छ र कार्यक्रमको यो पहिलो घण्टालाई अब समापन गर्दैछु सनिश श्रेष्ठ र ममता गुरुङको एउटा गीतबाट, तिम्रो साथमा भन्ने गीत छ। इन्जोय गर्दै गर्नुहोला। त्यसपछि 8 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ।

0: शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्धकार र रु भन्नाले प्रकाश भनिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा विष्णु र महेश्वर समेत मानेको छ। माता पिता जस्तै गुरुलाई पनि देवता सम्मान मानी आचार्य देव भनिन्छ। गुरु पूर्णिमाको अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरुप्रति श्रद्धा भाव प्रकट गर्ने गरेका छन्। आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउने, सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्ने, वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। पाँचौँ वेद समेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो। यस अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवी ब्रह्मानन्द सरस्वती ग्राममा गुरु पूर्णिमामा विशेष कार्यक्रमको आयोजना गरेको छ। भारतले नेपाल समेत छएको लिपुलेख हुँदै चीनसँग द्विपक्षीय व्यापार गर्ने विवादित निर्णय कार्यान्वयन गर्ने भएको छ। पाक्षिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेख हुँदै चीनसँग कारोबार हुने बताउनु भएको हो।
1: In that press release, you would have seen that both sides had agreed that border trade through three designated trading points, namely Lipulekh, Shipkila and Nathula Pass, would be resumed. So, you know, it is a decision which was taken at that time, and we had informed you as and when these discussions had happened, and now those things are being taken forward.
0: प्रवक्ता जयसवालले प्रधानमन्त्री वरेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनले सुटुक्क गरेको भनिएको भारत भ्रमणबारे थाहा नभएको बताउँदै शाहलाई दिल्ली आउन निमन्त्रणा भने दिइएको जानकारी दिनुभएको छ।
1: Whether we have invited the Prime Minister of Nepal or not, yes, an invitation has been extended to the Prime Minister of Nepal to visit India.
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले लगानी मैत्री वातावरण निर्माणका लागि 42 कानून खारिज तथा संशोधनको प्रक्रियामा रहेको बताउनु भएको छ। निजी क्षेत्रका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री डाक्टर वाग्लेले आफूहरूको एउटै साझा मन्त्र र एउटै राष्ट्रिय एजेन्डा लगानी मात्रै भएको उल्लेख गर्नुभएको छ। कानून संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारको काम समयबद्ध तालिका अनुसार कार्यान्वयन गरिने उहाँले बताउनु भएको छ। वाग्लेले आफू र प्रधानमन्त्रीबीच असमझदारी छैन भन्नुभएको छ।
2: बजारमा एउटा मसला भएको छ, अर्थमन्त्री देखिएन नि खै भन्ने छ, यो सोझै सामान्य ज्यूसँग त्यहाँको प्रत्यक्ष विथ नो फिल्टर, नो इन्टरमिडिएसन सोझै होस् भन्ने अब धेरैको चाहना पनि छ। प्रधानमन्त्रीजी आफै पनि त्यति सार्वजनिक कार्यक्रमहरू नदेख्ने भएर यो हामीले सभामा नै गरेको हो। प्रत्येक क्याबिनेट पछि हामी प्रधानमन्त्रीज्यूसँग म बस्छु 30 मिनट 40 मिनट 50 मिनट, हिजो 50 मिनटसम्म थिएँ। तर यो बजारमा चाहिँ अनेक चाहिँ अफवाहहरू, झुटहरू
0: डाक्टरहरूले आज बुधबार पनि बिरामी नजाँच्ने भएका छन्।